0: र पति पत्नी दम्पतिले नै के बुझ्न आवश्यक छ भने प्रेयो मित्रम बन्धुतामा समग्र सर्वा कामा सेवधिर जीवितञ्च स्त्रीणाम भर्ता धर्मदा राष्ट्रपुङ्खाम इत्यन्यम वत्सयुर् ज्ञातमस्तु भन्ने जुन चाहिँ शास्त्रमा बनेको छ, प्रेयो मित्रम प्रिय मित्र, प्रेयो मित्रम बन्धुता वा समग्र समग्र बन्धुत्व बन्धुता वा समग्र सर्वा कामा सम्पूर्ण इच्छा शक्ति होइन सम्पूर्ण इच्छाहरू सर्वा कामा सेवधेर जीवितञ्च धनका खजाना र जीवन पनि स्त्रीराम भर्ता स्त्रीहरूको लागि पति हो र धर्मदा राष्ट्र पाउँछौँ पुरुषहरूको निमित्त धर्मपत्नी हुन् भन्ने कुरा जान्न आवश्यक छ पति पत्नीले भनेर जुन भनेको छ। पुरुषहरूको लागि के भनेको छ भने भोजन छादन पुप भूखण्ड निज स्त्रियम आला पैसर नित्यम तोषयताम सपन्न छ राम्रो खाना दिनु होइन घरमै खाना पाउनु पऱ्यो कि माइत गरेर मात्रै राम्रो खाने भन्ने हाम्रो शास्त्रले भनेको छैन। हाम्रो शास्त्रले पतिले नै घरमा चाहिँ आफ्नो पत्नीलाई सकेसम्म राम्रो खाना दिनु भनेर भनेको छ। भोजन आच्छादन लाउने लुगाहरू फुलहरू भूषणहरू गहनाहरू जेको सकिन्छ गहना फुलको पनि हुन्छ होइन पोतेको पनि हुन्छ सुन महँगो छ भनेर गहना दिन सकिँदैन भन्ने हुँदैन चाँदीको पनि हुन्छ जे सकिन्छ आफ्नो जति हैसियत र गच्छ छ त्यो अनुसारले आफूलाई सिँगार उनलाई सिँगार्ने कर्तव्य पनि पुरुषको हो र निरन्तर सरसैर वार्तालाप है सरस वार्तालाप गरेर सन्तुष्ट बनाउनु नसपेत नसराप्नु गाली नगर्नु ठुल्ठुलो स्वर नगर्नु भनेर चाहिँ पुरुषलाई बनेको छ त्यसरी। किनभनेदेखि पुरुषले विवाह गरेर आफ्नो घरमा ल्याएको हुन्छ अर्काको छोरी ल्याइसकेपछि उसको इज्जत गरेर उसलाई चाहिँ सन्तुष्ट बनाएर राख्ने कर्तव्य चाहिँ घरपट्टिको पतिकै हुन्छ भन्ने चाहिँ छ। त्यो बिग्रिनाले नै हाम्रो चाहिँ अब पति पत्नीको सम्बन्ध आजभोलि बिग्रिरहेछ। अब यो तिजको बेलामा हामीले यो पति पत्नीको सम्बन्ध कसरी सुध्रिन्छ भन्ने कुराहरूलाई पनि हामीले मनन गरेर तिजलाई मनाउनु पर्छ जस्तो लाग्छ मलाई।
1: यहाँले लैङ्गिक रूपले पनि निकै सन्तुलित विषयको उत्थान गर्नुभयो तर हामीले नेपाली समाजको वास्तविकतालाई हेर्ने हो भने जति पनि पारिवारिक कल्याणका कुराहरू रहेका छन् धर्म व्रतका कुराहरू रहेका छन् यसमा महिलाको जिम्मेवारी र भूमिका बढी हो भन्ने सामाजिक हिसाबले चित्रित गरिएको जस्तो देखाइएको छ। तथापि यहाँहरू जस्तो संस्कृतविद अथवा विषय विज्ञले यसो भनिरहँदा त समाजले जे कुरा बुझ्नुपर्ने थियो पुरुष र महिलाको हकमा त्यो कुरा समाजले नबुझेको र फरक अभ्यास गरेको हो कि भन्ने भान पनि यहाँको कुराबाट हुन आउने देखिन्छ। यहाँले श्रीमान श्रीमतीको कुरा शिव पार्वतीको जस्तो एक आपसमा गाढा प्रेमयुक्त हुनुपर्ने कुरा उठाइरहँदाखेरि पछिल्लो समय जुन श्रीमान श्रीमतीको सम्बन्धमा सामाजिक विचलन पनि आउने घटनाहरू पनि निकै बढिरहेका छन् भनिसकेपछि यी पर्वहरू जे जति छन् एक हिसाबले भन्ने हो भने विगतमा महिलालाई एक किसिमको थिचोमिचो त्यसै गरी उत्पीडनहरू दिइन्थ्यो यस हिसाबले जोडेर हेर्दा त शास्त्र पुराणहरूमा त लैङ्गिक समानता र सन्तुलनको कुरा नै गरिरहँदाखेरि समाजले त फरक अभ्यास गरिरहेको छ नि यो विषयलाई कसरी जोडेर हेर्नु पर्ला अथवा यो किसिमको जुन समस्या देखिएको छ महिलाहरू नै समस्यामा पर्ने यसलाई सुधार गरेर अगाडि बढ्न के गर्नु पर्ला?
0: यस्तो छ एक त बिचमा हाम्रो अध्ययन टुट्यो होइन पठन पाठनको व्यवस्थाै भएन यस्तो चाहिँ कर्मकाण्डको परम्परा मात्रै चलाए अलिअलि होइन त्यसैले चाहिँ यो पठन पाठन चल्यो जस्तो भयो तर मुख्य रूपमा यी सबै कुराहरू आएनन्। धर्म अर्थ काम मोक्ष चारै पुरुषार्थका विषयहरू छन् नि त ती विषयहरू सबै आएनन् होइन दुःख पर्यो दारिद्र्य भयो त्यही भएपछि मान्छेहरू विकृत हुँदै हुँदै जाँदाखेरि यो सबै कुराहरू सिर्जना भयो। अब यो पछिल्लो समयमा कस्तो देखिन्छ त भन्दा महिला हिंसा दिनानुदिन बढिरहेछ होइन साना बालबालिकाहरूलाई पनि बलात्कार गर्ने मार्ने अब यस्ता अपराधी छुटिसके भनेर पनि अस्ति कता खबर सुनिया थियो। अब यो खालको परिस्थिति देशमा भएपछि यो महिला हिंसा अरू बढ्ने सम्भावना हुन्छ त्यसले गर्दा फेरि महिला हिंसा नबढोस् भन्नको निमित्त तपाईँ अब किन छोरी पाउने यत्रो चाहिँ रिस्की छ यत्रो चाहिँ जगजुगी छ कसरी बचाउने छोरीहरूलाई भन्ने खालको चाहिँ एउटा हरेक माता पितालाई चाहिँ थरथरी मन काम्ने परिस्थिति छ समाजमा भनेदेखि सन्तान किन पाउने, विवाह किन गर्ने भन्ने प्रश्न पनि ठुलो आइरहेछ। त्यस कारण यो त गम्भीर विषय हो, यसमा हाम्रो

0: शास्त्रले के भनेको छ भनेदेखि मातृवत परदारी छु, अरू स्त्रीहरूप्रति आमा बराबर सोच्नु, दिदी बहिनी छोरी बराबर सोच्नु पर्ने ठाउँमा चाहिँ हिंसा गर्ने मनो भावना पुरुषहरूको कसरी आयो? अहिले त पुरुषहरू नै शिक्षा हुन् भन्ने देखिन्छ। त्यसले गर्दा पुरुषहरूलाई संस्कार सिकाउने कुरा, स्कुलमा के पढाइयो, घरमा के पढाइयो, कस्ता माता पिताले जन्माए त्यस्ता बलात्कारीलाई, होइन भन्ने खालको कुराहरू पनि महत्त्वपूर्ण हुन्छ। त्यसले गर्दा फेरि हामीले सुशिक्षाको निमित्त, नैतिक शिक्षाको निमित्त बल गर्न पर्छ। स्कुलहरूमा एउटा सज्जन उत्पादन गर्न पर्यो सबभन्दा पहिला, होइन सज्जन मान्छे हुन पर्यो। शिक्षा र संस्कार, व्रत र शिक्षा सँगसँगै लाने भनेर हाम्रो चाहिँ ऋषि मुनिले भनेका छन्। व्रत नगर्ने मान्छेहरू पढ्यो मात्रै भने के हुन्छ भनेदेखि उसले नियम पालना गर्ने अभ्यास हुँदैन, त्यसले गर्दा विकृत कामहरू गर्छन्। त्यो भए हुनाले व्रतको अभ्यास, नियम पालना गर्ने अभ्यास, तपस्याको अभ्यास, होइन त्यो खालको कुराहरू पनि हाम्रो पद्धतिमा छ। यसो गरेर के हुन्छ, उसो गरेर के हुन्छ भनेर कुतर्क गर्नेहरूले गर्दा फेरि यस्ता घटनाहरू हुन्छन्। त्यो भए हुनाले व्रत तपस्याको ठुलो महत्त्व छ, होइन खानपानको ठुलो महत्त्व छ, विचारको ठुलो महत्त्व छ। त्यो अश्लीलता फैलाउने किसिमका कुराहरूले गर्दा फेरि यस्ता हिंसाहरू वृद्धि हुने, काम केही छैन, बेरोजगारी, होइन त्यस कारण त्यस्ता चाहिँ निकृष्ट सोच भएकै मान्छेहरू उत्पादन हुने भए हुनाले यसरी काममा पेल्नु भनेको छ। काममा पेलिएपछि त्यस्ता दूर विचारहरू आउन सक्दैनन् क्या हो। त्यो कारणले गर्दाखेरि विद्यार्थीहरूलाई पनि भौतिक काममा लगाउन पर्यो, होइन उनीहरूलाई चाहिँ रोजगारीको लागि कृषि प्रधान देश भने हुनाले कृषिमा लगाउनु पर्यो, वृक्षारोपणमा लगाउनु पर्यो, अन्य किसिमका तालिमहरू दिन पर्यो, आफै घर बनाउन सक्ने, आफै चाहिँ जुन प्राकृतिक चिजहरू उत्पादन गर्न सक्ने, प्रकृति मैत्रीका कुराहरू। अब अहिले चाहिँ तिजमा मनाउनु, यत्रो बाढी आयो, बाढी किन आयो, प्रकृति मैत्री जीवनचर्या भन्दा पनि अहिले भौतिक विकासको कारणले हाम्रो देशको त थोरै चाहिँ योगदान छ बाढी आउनमा। अरू देशहरूले चाहिँ यत्रो चाहिँ एउटा भौतिक विकास गरेको कारणले गर्दाखेरि हिमाल पग्लियो भन्ने खालको कुराहरू म आजभोलि सुन्छु, होइन यसले गर्दाखेरि प्राकृतिक जीवनचर्यालाई महत्त्व दिने कुराहरू पनि हुन पर्यो विश्वव्यापी रूपमै।
1: यस विषयमा म पुनः आउनेछु, यस विषयमा म पुनः आउनेछु। आजको अन्तर संवादमा हामी तीज पर्वमा केन्द्रित भएर संस्कृतिविद प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। यहाँले भन्नुभएको थियो कि अब पछिल्लो समय हाम्रो मौलिकता पनि हराउँदै गएको छ, होइन, जस्तो अब भड्किला शब्दको प्रयोगमा बढी ध्यान दिने, मौलिकता हराउँदै गएको हो कि भन्ने भान पनि हुन्छ। हामीले दशक अघिका तीजका गीतहरूलाई तुलना गरेर अहिलेका सबै गीत त नभनौँ तर कतिपय गीतहरू भड्किला छन्, तिनका शब्दहरू पनि सोही अनुसार प्रयोग भएको भनेर आलोचकहरूले भनिरहेका छन्। अर्कोतर्फ बिस्तारै जसरी डिजिटलाइजेसन प्रविधिको विकास हुँदैछ, प्रविधिको विकास हुँदै गर्दाखेरि अध्ययनमा केही सहजता, पहुँचमा अभिवृद्धि त भएको छ तर गहिरो अध्ययन नभएको हो कि भन्नेसम्मका कुराहरू पनि अहिले चर्चामा रहेका छन्। हाम्रा शास्त्र, पुराण, वेद आदिमा जे जति ज्ञान छ, ज्ञान मात्र होइन त्यहाँभित्र विज्ञान पनि छ जसलाई हामीले बाहिर ल्याउन सकेका छैनौँ भनेर पनि भनिन्छ। यतातर्फ अझै नयाँ पुस्ताको आकर्षण बढ्न नसकेको हो कि, अथवा राज्यले त्यो अनुसारको नीतिलाई अवलम्बन गर्न नसकेको हो कि, जुन आधुनिक पुस्तामा सांस्कृतिक पक्षलाई हेर्ने, औल्याउने, त्यसभित्रका ज्ञान दर्शनहरूका कुरालाई पहिचान गर्ने अवस्था के कस्तो छ आजका दिनमा? यहाँहरूले यो विषयलाई कसरी हेर्नु भएको छ? यहाँले
0: अब यस्तो पठन पाठनमा पहुँच भयो भनेर मात्रै किन हुँदैन भनेदेखि पाठ्यक्रम कस्तो छ भन्ने कुरा मुख्य हो। के पढिरहेछन् त स्कुल गएर? यसको म त के भन्छु भनेदेखि एउटा नीतिशास्त्र भन्ने विषय सानै बेलादेखि नर्सरीदेखि 12 कक्षासम्म अनिवार्य गर्नुपर्छ। किन? नर्सरीको बच्चाले पनि भनेको सुन्छ, संस्कृत श्लोकहरू त्यसलाई चाहिँ अनुवाद गरेर सिकाइएको कुराहरू सुन्छ, त्यो भन्न जान्दछ। त्यो संस्कृतको उच्चारणले नै मान्छेमा संस्कार आउँछ क्या, ऊ बलात्कारी भएर निस्किँदैन भन्ने मलाई लाग्छ, होइन अधिकांश अब एकदम निस्किँदैन नै भन्ने ग्यारेन्टी त होइन, तर चाहिँ कस्तो भनेदेखि उनीहरूमा त्यो संस्कार आउने अवसरहरू हुन्छन्। अब हामीले त्यो कुराहरूलाई भिजाइरहन पर्छ। जस्तो शास्त्रमा यस्ता नकारात्मक कुरा छन्, उत्पादन भनिरहँदाखेरि सकारात्मक कुराहरू के छन्, अहिले पनि मान्छे हुनको निमित्त, सज्जन हुनको निमित्त, होइन, मेहनती हुनको निमित्त, कर्मशील हुनको निमित्त, उद्यमी हुनको निमित्त, चरित्रवान हुनको निमित्त, न्याय प्रेमी हुनको निमित्त, भ्रष्टाचार नगर्ने हुनको निमित्त आवश्यक कथाहरू के छन्, श्लोकहरू के छन्, त्यो सबैको सङ्कलन गरेर नर्सरीदेखि बाह्र कक्षासम्म नीतिशास्त्र एउटा विषय पढाउनु पर्यो विद्यार्थीहरूलाई, महिलालाई पनि पुरुषलाई पनि, ताकि पुरुषप्रति महिलाको दृष्टिकोण कस्तो हुनुपर्छ र महिलाप्रति पुरुषको दृष्टिकोण कस्तो हुनुपर्छ, घरमा कस्तो कस्तो जिम्मेवारी हुनुपर्छ, कसले जस्तो कि विवाह गर्दा पनि सबै मन्त्रले चाहिँ पति पत्नी हामी सँगै काम गर्छौँ भनेर प्रतिज्ञा गरेका छ सबै मन्त्रहरूले, है, अब ती मन्त्रहरूको अर्थ बुझ्दैन संस्कृत नपढेका कारणले गर्दाखेरि, त्यो अर्थ नबुझेपछि हामीसँगै गर्ने हो भन्ने पनि बुझ्दैन, होइन, महिलाहरूले पनि पुरुषलाई अर्कै नजरले हेर्छन् आजभोलि, किन हिजो पो कमाउँथेनन् र एकदमै चाहिँ उसैको खानुपर्छ भनेर जिउ जिउ गर्थे, आज कमाउनेहरूले म पनि कमाउँछु किन चाहिँ भन्ने खालको पनि महिलाहरूमा भावनाहरू वृद्धि भइरहेछ, त्यो खालको कारणले गर्दाखेरि कसरी चाहिँ हामीले एउटा घर निर्माण गर्ने, एउटा चाहिँ पारिवारिक संस्था निर्माण गर्ने, सामाजिक वातावरणलाई सुमधुर बनाउने, होइन, राज्यलाई कसरी उन्नतिशील बनाउने भन्ने कुराहरू चाहिँ हाम्रा शास्त्रमा छन्, धर्म अर्थ काम मोक्ष सबै छ, राजनीतिदेखि लिएर घरनीतिदेखि लिएर गृहस्थ धर्मदेखि लिएर ब्रह्मचर्य धर्मदेखि लिएर सारा चाहिँ कुराहरू हाम्रो शास्त्रमा भाव हुनाले प्रत्येक ठाउँबाट त्यति राम्रा राम्रा घिउ घिउ कुराहरू, नौनी नौनी कुरा अरू हिरा हिरा कुराहरू निकालेर चाहिँ हाम्रा विद्यार्थीहरूलाई पठन पाठनमा समावेश गर्न पर्यो। म यही तपाईँको उस कार्यक्रमको माध्यमबाट रेडियो नेपालबाटै हाम्रो सरकारलाई पनि आह्वान गर्न चाहन्छु, हाम्रो शिक्षा मन्त्री पोखरेलजीलाई पनि म भन्न चाहन्छु कि यी कुराहरू चाहिँ हाम्रो पाठ्यक्रममा समावेश गरियोस्, होइन, ती कारणले गर्दाखेरि केही नैतिकता युक्त व्यक्तिहरू जन्मेलान्, होइन, निर्माण होलान्, ज्ञान होला, संस्कार बढ्ला भनेर हामीले आशा गर्न सक्छौँ। किनभनेदेखि भौतिक रूपमा त सबै छोक भयो, तर चाहिँ मानसिक रूपमा तपाईँ अब अहिले चाहिँ जल्दो बल्दो कुरा के छ भनेदेखि महिला तथा पुरुषको निमित्त यो तिज पनि महिला र पुरुष दुवैजनाकै पर्व हो एक प्रकारले, किनभनेदेखि दाजुभाइले पनि त दिदीबहिनी ल्याएर खुवाउनु पर्यो, होइन, घर उपहारहरू दिनु पर्यो, लुगाफाटो घर गहना जे सकिन्छ त्यो त्यो कारणले गर्दाखेरि ढापा सबैले गरिरहेछन्। तर कुनै न कुनै ढङ्गले यो पुरै समाजको देशको चाड भाव हुनाले सबैको निमित्त हितकर कुराहरू के हुन् भन्ने कुराहरूमा हामी गम्भीर भएर
1: यहाँले जुन नीति शास्त्रको विषय पनि उठान गरिरहनु भएको छ, हामी त अब तीज पर्व विशेषमै केन्द्रित भएर कुरा गरिरहेका छौँ, यहाँले केही महत्त्वपूर्ण विषय उठान गरिरहँदा तिनको सान्दर्भिकता पनि सोही अनुसारको रहेको छ। हाम्रो जुन पूर्वीय दर्शन निकै बलियो र शक्तिशाली छ भनिन्छ, तर त्यसलाई हामीले बाहिर उजागर गर्न नसकिरहेको हो कि भन्नेसम्मका विषयहरू पनि रहेका छन्। हाम्रो हिन्दू वैदिक दर्शन, न्याय लगायतका विषयहरू परापूर्व कालदेखि जुन पश्चिमा संस्कृति, पश्चिमा दर्शन भन्दा पहिला नै विकसित भएको र हामीले नै सिकाएको भन्ने कुराहरू पनि रहेका छन्। तर अब यो जुन पश्चिमा संस्कृति, पश्चिमा दर्शनलाई बढी हाम्रा पाठ्यक्रमहरूमा समावेश गरिएको छ, सोक्रेट्स, प्लेटो, एरिस्टोटलहरूलाई बढी पढाइएको छ, हाम्रो आफ्नो मौलिक परम्परा जुन हाम्रो दर्शनभित्र रहेका छन्, पूर्वीय दर्शनहरूभित्र रहेका छन्, यस्ता कुराहरूलाई बाहिर ल्याइएको छैन। हामी कार्यक्रमको अन्त्यमा पनि छौँ, हाम्रो मौलिक परम्परा, हाम्रो संस्कृति, हाम्रा शास्त्र पुराण वेदहरूमा भएका कुराबाट नै हामी सशक्त रूपबाट अगाडि बढ्न सक्छौँ भनेर अगाडि बढ्नको लागि यहाँले नीतिशास्त्रको सन्दर्भ जोड्नुभयो, जुन हाम्रा चाहिँ चाडपर्व, मौलिक परम्परा, विधि व्यवहारसँग पनि जोडिएका छन्। यस हिसाबले हाम्रो आफ्नो मौलिकतालाई, हाम्रो संस्कृतिलाई, हाम्रो ज्ञान विज्ञानलाई प्रवर्धन गर्न अब कसरी अगाडि बढ्दा उपयुक्त होला, हामी थोरै एक मिनटको मात्र समय छ, बताइदिनुहोस्।
0: जस्तो अब धर्म शिक्षा भनेको त्यो धर्म मान्ने मान्छेको लागि हुन्छ, होइन, अब जस्तो अहिले चाहिँ अब सबै धर्मावलम्बी हाम्रो देशमा छन्, त्यसले गर्दा हिन्दू धर्म मात्रै पढ्न मिल्दैन भने ठिक त ऐच्छिक बराकर हिन्दू धर्मको कुरा, तर नीति शास्त्र त सबैले पढ्न मिल्छ, जस्तो यस्तै कस्तै प्रसुल दोबी गुणगान पूज्य धनुष दोबी निर्गुणा तिन गरी जस्तो सुकै कुल नजन्मे पनि गुणवान छैन भने काम लाग्दैन, त्यस कारण जस्तो सुकै कुल नजन्मे पनि गुणी मान्छे काम लाग्छ, त्यस कारण गुणवान बन, आफूलाई गुणी बनाऊ भन्ने शिक्षा कसलाई काम लाग्दैन। मानव मात्रलाई काम लाग्छ। त्यसका सर्वमानव साधारण धर्मका कुराहरू
1: हुन्छ। हाम्रो कार्यक्रमको समय सकिएको छ, हामी फेरि कुनै बेला यस्तै सन्दर्भमा यहाँसँग कुराकानीमा जोडिने नै छौँ। आजका लागि यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तरसमाजमा हामीले तीज पर्वमा केन्द्रित भएर संस्कृतिविद प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँग कुराकानी गर्यौँ। प्रविधिमा साथ दिनुहुने राजु थापा र उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।
2: कस्तो गर्मी, पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
3: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
2: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
4: तर समाधान पनि हामीसँगै छ है।
2: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
3: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
4: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
8: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
7: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
8: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
7: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने। भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव प्राप्त, अझै 4000 बढी बेपत्ता। जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने सरकारको तयारी र भारतमा जारी ब्रिक्स सम्मेलनमा आपसी सहकार्यलाई थप बलियो बनाउने विषयमा सदस्य राष्ट्रहरूबीच छलफल।

0: नेपाल टेलिकम राष्ट्रको संचार समाचार अब विस्तारमा। हरितालिका तीज पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने परम्परा रहिआएको छ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरी श्री महादेवपति पाउने वरदान पाएको धार्मिक विश्वास रहिआएको छ। महिलाले वर्ष दिनभरि आफूले गरेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने गर्छन्। तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ। तीजका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएका छन्। पशुपतिनाथ क्षेत्रमा तीजको अवसरमा भएको चहल पहलका सम्बन्धमा जानकारी दिनका लागि पाशुपत क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, हजुर, अहिले तपाईँ पशुपति क्षेत्रमा हुनुहुन्छ। त्यहाँ अब बिहानै 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोकाहरू दर्शनका लागि खुल्ला गरिएको समाचार आएको छ। त्यहाँको पछिल्लो अवस्था कस्तो छ बताइदिनुहोस् न।
1: प्रविधजी, तपाईँले भनेअनुसार नै बिहान 3 बजेदेखि पशुपतिनाथका 4 ढोकाहरू दर्शनार्थीका लागि खुल्ला गरिएको छ र जो दर्शनार्थीहरू आइराख्नु भएको छ उहाँहरूले सहजपूर्वक हरिदर्शन गर्न पाउनु भएको छ। यसपालि अलिकति सहज किन भएको छ भन्दाखेरि मलाई लाग्छ रसुवागढी बाढीको प्रभावका कारण पनि होला। देशका अन्य ठाउँबाट तीर्थालु भक्तजनहरूको आगमन हुन सकेको छैन, त्यस कारण काठमाडौँ केन्द्रित चाहिँ भक्तजनहरू अथवा महिला नारीहरू तीर्थ जो अहिले चाहिँ उसमा व्रतालुहरू उहाँहरू चाहिँ यहाँ चाहिँ पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएको छ र त्यति बाक्लो उपस्थिति पहिलाको जस्तो छैन। र अर्को कुरा, यसपालि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भित्रसम्म प्रवेशका लागि महिलालाई मात्रै चाहिँ प्रवेश दिएको छ। पहिला पुरुष बालबालिका बच्चा लिएर पनि जाने प्रचलन थियो, यसपालि केवल महिला मात्र चाहिँ लाइनबद्ध भएर भित्रसम्म पूजा आराधनाका लागि रहेका छन्। त्यस कारणले गर्दाखेरि पनि अलि अझै सहज भएको छ। त्यस्तै गरी अब बाटो सहज हुँदाखेरि, आवागमन सहज हुँदाखेरि छिमेकी देश भारतबाट पनि तीर्थालु भक्तजनहरूको चाहिँ आउने क्रम हुन्थ्यो, प्राय आइराख्नुहुन्थ्यो उहाँहरूले। अहिलेको मौसममा त झन् भारतबाट आउने तीर्थयात्रुहरूको संख्या बढी हुन्थ्यो, त्यो लगभग नगण्य नै छ। 1-2 पनि देखिँदैनन्, फाट्टफुट्ट पनि देखिँदैन, होइन। त्यसले गर्दाखेरि लाइन सानो छ, लाइनहरू धेरै राखिएका छन्। एकैपटकमा 8 चाहिँ दर्शन गर्ने व्यवस्था मिलाइएको छ, त्यसले गर्दा एकदम व्यवस्थित देखिएको छ। किनभने दर्शनार्थीको संख्या अलि गत वर्षहरूको तुलनामा, विगतका वर्षहरूको तुलनामा निकै न्यून रहेको छ प्रवीणजी। र यहाँ चाहिँ अब व्यवस्था पनि राम्रो बनाइएको छ। अब महिला प्रहरीहरू, महिलाहरू बढी भक्तजन आउने भएकोले महिला प्रहरीहरू सकेसम्म बढी मात्रामा तैनात गरिएको छ। त्यसै गरी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, होइन, त्यस्ताको लागि यहाँ स्वयंसेवकहरू खटिएका छन् र उहाँहरूलाई छुट्टै किसिमले दर्शनको व्यवस्था उहाँहरूले संयोजन गरिराख्नु भएको छ। त्यसै गरी विभिन्न किसिमका शिविरहरू सञ्चालन गरिएका छन्, खाने पानीको व्यवस्थाहरू विभिन्न सङ्घ संस्थाहरूले मिलाएका छन् र पशुपति क्षेत्र अहिले चाहिँ निकै चहल पहलमै रहेको छ, तर अलिकति संख्यात्मक रूपमा अलिक कमी रहेको छ।
0: त्यसो त अब यस वर्षको तीज भटेकोसीमा जसरी बाढी आयो त्यसले ठुलो जनधनको क्षति पुर्यायो, त्यसपछि अघिल्ला वर्षहरूमा तीज आउन केही दिन अगाडिदेखि नै महिलाहरूले यो तीज पर्वका लागि विभिन्न तयारीहरू गर्ने गर्थे। यस वर्ष चाहिँ त्यो एउटा दुःखको समय पनि परेको छ, जसका कारण चाहिँ तीज होइन विगतको भन्दा फरक तरिका तरिकाले मनाइँदैछ, तर तथापि मन्दिरहरूमा दर्शन गर्ने जुन खालको विगतदेखिको परम्परा, व्रत बस्ने परम्परा छँदैछ, यसलाई चाहिँ निरन्तरता भने दिइने रहेका छन्। अब यहाँले भने जस्तै काठमाडौँबाट बाहिरबाट यो पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनहरू अब बाटोका कारणले पनि रोकिँदा आउन नसक्दा, विगतमा जसरी भिडभाड हुन्थ्यो दर्शन गर्ने दर्शन गर्नका लागि पशुपतिनाथमा, यसपालि चाहिँ त्यो देखिएन, सहज ढङ्गबाट दर्शनार्थीहरूले चाहिँ दर्शन गर्ने व्यवस्था गरिएको छ, होइन सुरेन्द्रजी? हस् हस्, यहाँलाई जानकारीका लागि धन्यवाद। हामी फेरि पछिल्ला बुलेटिनहरूमा पनि त्यहाँको पछिल्लो जानकारी हामी दिने नै छौँ। यहाँलाई धन्यवाद। हामी कुराकानी गर्दै थियौँ तिजका अवसरमा पशुपतिनाथमा दर्शनका लागि त्यहाँ पशुपति क्षेत्रमा भइरहेका चहलपहल, दर्शनका लागि गरिएको व्यवस्था लगायतका सन्दर्भमा त्यहाँबाट प्रत्यक्ष रूपमा जानकारी दिनुभएको थियो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठीले। अब लागौँ बाँकी समाचारतर्फ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक हिजोदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिई पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मोलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरी यातायातलाई थप सहज बनाइनेछ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि गत भदौ 14 गते सडक भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक 14,000 बढी सवारी साधन आवतजावत गर्ने गर्छन्। भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,392 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4,089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 542 पुरुष, 336 महिला तथा 514 शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरुष, 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरुष 6,407, महिला 2,830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। भोटेकोसी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन्। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चौतर्फी चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका छन् भने नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रियान हटाउने काम सम्पन्न भएको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली एक आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डाट टोलीले खोजी गरिरहेका छन्। सुरुङ मार्गबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको छ। हाकुबेसी स्थित अडिट एकमा नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित रहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोसी बाढी प्रभावितको उद्धार राहत र पुनस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। मुख्यमन्त्री थापाले विपदका कारण प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले बाढीका कारण प्रदेशका 15 पालिका प्रभावित भएको बताउँदै बाढीबाट 40 भन्दा बढी पुल र झण्डै 1 दर्जन जलविद्युत केन्द्रमा क्षति पुगेको उल्लेख गर्नुभयो। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.72 करोड रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन आरडिएनए प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रुपियाँ खर्च लाग्ने आकलन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फन्ड जिसिएसबाट प्राप्त सहयोग परिचालन गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने गृह कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र युएनडिपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त रहेका छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुँमा हिजो भएका सवारी दुर्घटनामा परि 6 मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानीभेरी 6 अन्दाजी 16 प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। त्यस्तै सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बारीपाटीका 55 आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा हिजो भएको मोटरसाइकल दुर्घटनामा 2 मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलबर्टमा ठोकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा हिजो ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर मनहरी गाउँपालिका 6 बस्ने 26 अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ। महामन्त्री पौडेलले आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनैतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण, नवीकरण तथा अध्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो। उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटक पटक समय अवधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरिएको बताउनुभयो। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउँदै आइएको छ। भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका र बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेङ्गी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
2: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेङ्गी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
3: पछिल्लो अवस्था भनेपछि अहिले भदौको महिनामा जिल्ला अस्पतालमा 3 जना डेङ्गुका बिरामी फेला परेका छन् होइन। त्यसै गरी साउनको महिनामा 3 जना हाम्रो शिवनाथतिर भयो, पञ्चेश्वरमा पत्ता लागेको र
2: पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत डेङ्गी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
4: डेङ्गु संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्, दिनको 2-2.5 बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्, त्यो मध्ये पनि 1-2 जनालाई डेङ्गु पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
2: साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेङ्गी रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोर दिएका छन्। सिआइएब मोहन कलौनी। बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेङ्गी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सुदूरपश्चिम प्रदेशका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार निर्माण सम्पन्न भएको छ। यस्तै 7 निर्माणाधीन रहेका छन्। कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा 20 मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ। यस्तै दार्चुला, बैतडी र डडेलधुरामा कोल्ड स्टोर निर्माण कार्य जारी रहेको छ। डोटीको राजपुर र झोरायलमा आलु तथा तरकारी भण्डारणका लागि 20 मेट्रिक टन क्षमताका 2 कोल्ड स्टोर निर्माणाधीन अवस्थामा छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधारा चाँदनी नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ। कैलालीको भजनी र चुरेमा 20 मेट्रिक टन क्षमताका 1-1 कोल्ड स्टोर निर्माणाधीन छन्। यस्तै लम्कीचुवामा 30 मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी 350 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ। बझाङको खप्तड छान्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता छन्। भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने बताए पनि अहिलेसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। थारू समुदायको महत्त्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
5: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
6: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
5: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरीचेली तथा दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने परम्परा छ।
7: बहिनीहरूको दिदीहरूको लागि छुट्याएर छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजापाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
5: वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदीबहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
8: राणा समुदायकहरूले आज व्रत बसेका छन्, उसलाई दिन इतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
5: यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
0: अब के अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रुस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकारी लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकारीलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। इन्डोनेसियाको जाभा र बोर्नियो टापु बीच एउटा डुङ्गा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 130 जना बेपत्ता भएको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन्। अब आर्थिक समाचार।
9: मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रुपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरला नाका गत वर्ष तातो पानी र रसुवा गढी नाका बाढी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6.92 अर्ब रूपियाँको राजस्व संकलन गरेको थियो। बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो।
0: सुमिता लामा अब खेल समाचार।
10: आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स युएई सँगको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र T20I क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र T20I 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ द सिरिज घोषित हुने पहिलो खेलाडी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 6 खेलमा 2.98 शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिचाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
0: रमेश टमाटा अब मौसम। आज बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने, भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,392 जनाको शव प्राप्त, अझै 4,000 बढी बेपत्ता, जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने सरकारको तयारी र भारतमा जारी ब्रिक्स सम्मेलनमा आपसी सहकारीलाई थप बलियो बनाउने विषयमा सदस्य राष्ट्रहरूबीच छलफल। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। सामाजिक सञ्जालको दुरुपयोग गरी जातीय विभेद, चरित्र हत्या तथा समाजमा द्वन्द्व वा अफवाह फैलाउने प्रवृत्तिले सामाजिक सद्भाव खलबलिएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग पनि चमत्कारिक रूपमा विकास भएको छ। यसको प्रयोग, सुरक्षा तथा चुनौतीका सन्दर्भमा आज हामी सूचना प्रविधि विज्ञ निकेश बलामीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ, बचाउ।
1: सामाजिक सञ्जालको दुरुपयोग गरी आपत्तिजनक पोस्टहरू गर्ने, जातीय विभेद, चरित्र हत्या लगायत समाजमा अफवाह फैलाउने प्रवृत्तिले सामाजिक सद्भाव खलबलिएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि उत्तिकै बढ्दै गएको पाइएको छ। सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरेकाहरूलाई प्रहरीले पक्राउ गर्ने तथा कारवाही गर्ने समेत गर्दै आएको छ। सामाजिक सहिष्णुतामा आघात पुग्ने, जात जाति तथा धर्म संस्कृतिमा खलल पुर्याउने र समाजमा अफवाह फैलाने खालका भ्रामक सूचना तथा सामग्री प्रसारण गर्नेहरूलाई नेपाल प्रहरीले विभिन्न समयमा विज्ञप्ति निकालेर सचेत गराउने लगायतका कामहरू पनि गरिरहेको छ। पछिल्लो समय भोटेकोसी बाढीका सम्बन्धमा पनि विभिन्न प्रकारका अफवाहहरू फैलिने खालका सामग्रीहरू सम्प्रेषण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। भोटेकोसीमा आएको बाढीमा भएको जनधनको क्षति सम्बन्धी विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति रहेको भिडियो बनाउने, विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। साइबर ब्युरोमा सामाजिक सञ्जालको दुरुपयोग गरेर मानिसको चरित्र हत्या गर्ने, बुलिङ गर्ने लगायतका उजुरीहरू पर्ने गरेकोमा चालु आर्थिक वर्षको हालसम्ममा करिब 3,762 उजुरी परेको र त्यसको लागि टिम नै बनाएर अध्ययन अनुसन्धान गर्ने, कारवाही गर्ने लगायतका कामहरू गरेको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो।
4: सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै यसका दुरुपयोगहरू पनि व्यापकता आएकै छ, वृद्धि भएकै छ। विशेष गरी साइबर ब्युरोमा आउने उजुरीहरूमा डिस इन्फर्मेसन, मिस इन्फर्मेसन, भ्रामक तथ्यहीन, कपटकथित कुराहरूलाई सामाजिक सञ्जालको प्रयोग गरेर समाजमा वितरण गर्ने, जसले गर्दा समाजमा थप भए त्रास, मानिसको चरित्र हत्या, त्यस्तो किसिमको उजुरीहरू आउने क्रम बढ्दो छ। विशेष गरी अहिले पछिल्लो समयमा जुन यो भदौ 10 गते ठुलो विनाशकारी एउटा बाढी आयो, त्यसले गर्दा 3 जिल्ला विशेष गरी क्षति भयो, त्यहाँ धनधनको क्षति भयो। त्यसमा पनि यो सामाजिक सञ्जालमा व्यापक रूपमा यस्ता भ्रामक अफवाहपूर्ण सामग्रीहरू प्रकाशन र प्रसारण भएको छ। चुनावमा पनि धेरै यस्तो भ्रमपूर्ण अफवाहपूर्ण फैलायो भनेर साइबर ब्युरोले एउटा सोसियल मोनिटरिङ टिम भनेर गठन गरेको थियो भने यो दसवटा बाढीको सन्दर्भमा पनि हामीले 10 नै एउटा टिम गठन गरेका थियौँ, जसमा चाहिँ जसले चाहिँ यस्ता भ्रमपूर्ण सामग्रीहरू हटाउने, त्यस सम्बन्धमा कारवाही गर्ने कामहरू पनि हामीले गर्यौँ। जुन यो रसुवा बाढीको सन्दर्भमा हामीलाई फेसबुकमा आएका 175 यस्ता भ्रमपूर्ण सामग्रीहरू, त्यसकै टिकटकमा आएको 5 भ्रमपूर्ण सामग्री र इन्स्टामा आएको 1 भ्रमपूर्ण सामग्रीमा हामीले सम्बन्धित प्लेटफर्मलाई हटाउनको लागि, जसले समाजमा थप भए त्रास सिर्जना गर्थ्यो, त्यस्ता हटाउनको लागि सम्बन्धित प्लेटफर्मलाई पत्राचार गर्यौँ, जसमध्येमा फेसबुकले 81 टिकटकले 4 आफ्नो हटाइसकेको छ। र त्यसै गरी एकजना महिलाले आफ्नो श्रीमान हराएको सम्बन्धमा चाहिँ सरकार विरुद्ध पोखेको आक्रोश, जसमा चाहिँ नि उहाँले गरेको आक्रोशको सम्बन्धमा चाहिँ विभिन्न किसिमका उहाँको मानहानी चरित्र हत्या हुने किसिमका अनर्गल प्रचारबाजी कमेन्टहरू गर्ने व्यक्तिहरूलाई कारवाही गर्ने क्रममा बुटवलमा एकजना, रामेछापमा एकजना, कैलालीको लम्की चुवामा एकजना र तनहुँमा एकजना मानिसलाई प्रहरीको सम्पर्कमा ल्याएर उहाँहरूले लेखेका कन्टेन्टहरू डिलिट गर्न लाएर त्यस्ता किसिमको कन्टेन्टहरू अब आइन्दा कोही कसैलाई पनि गर्ने छैन भन्ने किसिमले कागज समेत गराएर उहाँको डिभाइस पनि प्रहरीले नियन्त्रण लिएको अवस्था छ। यो क्रम जारी नै छ, हाम्रो चाहिँ टिमले गरेको छ। अब समग्रमा सामाजिक सञ्जालको दुरुपयोग गरेर मानिसको चरित्र हत्या गर्ने, बुलिङ गर्ने, त्यसै गरी मानहानी गर्ने उजुरीको सन्दर्भमा यो चालु आर्थिक वर्ष 2083-84 जम्मा 3,762 उजुरी परेकोमा मानहानी, चरित्र हत्या, अरूको फोटो भिडियोहरू प्रसारण र प्रकाशन गरेर मानिसलाई झन् पीडित बनाउने काममा 2,527 उजुरी परिसकेका छन्। जसमा उजुरीको सन्दर्भमा हामीले साइबरले विभिन्न पिलरहरू खडा गरेर त्यसमा अनुसन्धान भइरहेको छ।
0: यसरी अफवाह फैलाउने तथा समाजलाई आघात पुग्ने खालका सामग्रीहरू खास गरी टिकटकका माध्यमबाट सबैभन्दा धेरै हुने गरेको उजुरीमा प्राप्त भएको साइबर ब्युरोले जनाएको छ। सामाजिक सञ्जाल प्लेटफर्मका कम्पनीहरू नेपालमा दर्ता नभएकाले पनि यसरी प्राप्त उजुरीका आधारमा काम गर्न चुनौती भएको ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक गिरीले बताउनुभयो। उहाँले यसरी परेका उजुरीमा काम गर्नका लागि सामाजिक सञ्जालका प्लेटफर्महरूलाई पत्राचार गर्दा र उसले प्रतिक्रिया जनाउँदासम्म त्यस्ता अफवाह थप फैलिने तथा पीडित झन पीडित बन्ने गरेको बताउनुभयो।
4: एकदम धेरै प्रयोग हुने प्लेटफर्म भनेको टिकटक र केही फेसबुकहरू हुन्छन्। टिकटक बनाउन पनि सजिलो, टिकटक एउटा आइडी बन्द भयो भने तुरुन्तै अर्को आइडी पनि बनिहाल्ने अवस्था, र टिकटक जो कोहीले पनि चलाउन सक्ने, सजिलै चलाउन सक्ने, र टिकटकको अहिले ट्रेन्ड पनि एकदम हाई छ नि त। त्यो भएको कारणले गर्दा पनि टिकटकबाट बढीको मान्छेको डिफेम हुने र टिकटकमा मानिसको सामान्य फोटो राखे पनि त्यसमा म्युजिकहरू चाहिँ विभिन्न किसिमको अश्लील प्रकारका म्युजिकहरू राखिदिने, जसले गर्दा मान्छेको फोटो त जहाँबाट नै पाउने भइहाल्यो, त्यो फोटोलाई डिफेम गरेर अथवा त्यो फोटोमा विभिन्न किसिमका अनर्गल किसिमका सुन्ने नसक्ने अपाच्य किसिमका म्युजिकहरू राखेर हालिदिने, जसले रिभेन्जको हिसाबले होस् वा कसैलाई चिन्ने नचिनेको मान्छेको पनि त्यस्तो गरेको अवस्था पनि हामीलाई केही चुनौतीहरू छन् यसमा काम गर्नको लागि, जसमा कुनै पनि सामाजिक प्लेटफर्महरूको बाहेक नेपालमा कुनै पनि सामाजिक प्लेटफर्महरूको आधिकारिक दर्ता छैन, जसले गर्दा चाहिँ हामीले 175 हामीले फेसबुकमा लेखेकोमा उसले 81 मात्रै अहिलेसम्म टेकडाउन गरिदिएको छ, हटाइदिएको छ। किन अरू गरेन भन्दाखेरि हामीले प्लेटफर्ममा लेख्न पऱ्यो, यो फेसबुक यहाँबाट चल्दैन, हामीले सिङ्गापुरलाई नै लेख्नु पऱ्यो, सिङ्गापुरले त्यति धेरै छिट्टो रेस्पोन्स गरेको छैन, रेस्पोन्स गरे पनि ढिलो गर्ने र ढिलो गर्दाखेरि चाहिँ पीडित झन् पीडित भइरहने र त्यो विभिन्न व्यक्तिहरूले त्यस्तो सामग्रीहरू पाएर सेयर गर्ने, कमेन्ट गर्ने गर्ने हुन्छन्। सब चुनौती पनि छ, यी प्लेटफर्महरू चाहिँ नेपालमा दर्ता भएदेखि नेपालको कानुन अनुसार उहाँहरू चल्न बाध्य हुने र नेपाल जस्तो गाइडलाइन कुनै शब्द नेपाललाई अपाच्य होला भने त्यही शब्द चाहिँ विदेशीलाई त पच्न सक्छ नि त। त्यस्ता कुरा गर्ने गर्दाखेरि कहिलेकाहीँ लोकल कम्युनिटी गाइडलाइन भाइलेन्स भएको छैन भन्ने हिसाबले चाहिँ त्यस्ता सामाजिक प्लेटफर्महरूमा नहट्ने हुनाले नेपालको सन्दर्भमा पीडितहरू थप पीडित भइरहने र जति गरे पनि हामीले केही लाग्दैछ भने जस्तो उहाँहरूलाई आभास हुने चाहिँ
0: पछिल्लो समय सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्ने, विपदका कारण पीडामा रहेका व्यक्तिका अभिव्यक्तिमाथि अनावश्यक टिप्पणी गर्दै थप पीडा दिने तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि बढ्दै गएको भन्दै प्रहरीले निगरानी र कारवाहीलाई तीव्र बनाएको छ। महिला तथा बालबालिकाहरूको चरित्र हत्या गर्ने लगायतका उजुरीहरू पनि धेरै पर्ने गरेको साइबर ब्युरोको तथ्याङ्क छ। उजुरी प्राप्त भएपछि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई पत्राचार गर्ने, अध्ययन गर्ने, कारवाहीका लागि विभिन्न प्रक्रिया अगाडि बढाउने लगायतका कामहरू नेपाल प्रहरी साइबर ब्युरोले गर्दै आएको ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो।
4: हजुरको फेसबुक आइडी मैले खोलेर मैले कसैलाई डिफेम गरेँ, कसैको चरित्र हत्या गरेँ भने सोझो हिसाबले हुँदैन, हजुरलाई भेटिन्छ, त्यसरी हुँदैन। फेसबुकलाई सबै अवस्था प्लेटफर्मलाई के गर्छ, यो कसको आइडी हो त, यसको सञ्चालक हो, यसको आइपी के हो, कति हो भनेर हामीले पत्राचार गर्छौँ। फेसबुकहरूले सामाजिक प्लेटफर्मले त्यो तुरन्त रेस्पोन्स गरिदिएको खण्डमा ती मान्छेहरूमा पुगेर हामीले कार्यवाही प्रस्तुत अगाडि बढ्छौँ, जुनलाई चाहिँ विद्युतीय कार्यवाही 2063 47 अन्तर्गत हामी कार्य गर्छौँ। 1-5 कैदै हुने प्रावधान छ। कहिले काहीँ हामीलाई आइडीहरू तत्काल नदिएको खण्डमा कार्यवाही प्रस्तुत अगाडि बढाउन गाह्रो हुन्छ, तर यसमा आकर्षित हुने ऐन भनेको विद्युतीय कारोबार नियन्त्रण ऐन 2063 47 नै। त्यसपछि त अनुसन्धानको जुन प्रक्रिया हुन्छ, हामीले मान्छे पहिचान गर्ने, उहाँहरू विरुद्ध पक्राउ अनुमति लिने, पक्राउ गर्ने, बयान गर्ने, त्यसरी कागजी प्रक्रिया त कानुनी प्रक्रिया त भइ नै हाल्छ। चरित्र हत्याको सन्दर्भमा अधिकांश महिलाहरू विशेष गरी टिनेजर ग्रुप र 45 भन्दा कम उमेरका महिलाहरूमाथि लक्षित देखिन्छ हाम्रो डेटाले हेर्ने हो भने बालबालिकाको हकमा पनि नभएको त होइन, तर विशेष गरी चरित्र हत्या चाहिँ महिलाहरू हुन्छ भने मानहानि गर्ने कामहरू, विशेष गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, त्यसै गरी पोलिटिकल लिडरहरूको सम्बन्धमा चाहिँ मानहानि हुने, उहाँहरूको डिफेम गरिदिने, उहाँहरूको फोटोहरू एआईको माध्यमबाट विभिन्न किसिमका फोटोहरू बनाएर प्रसारण गरिदिने काम, त्यसरी फरक फरक विधामा फरक फरक उमेर समूह अथवा मान्छेहरू चाहिँ पीडित छन्।
0: प्रहरीले सामाजिक सञ्जाल मार्फत प्रभाव हुने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीको निगरानीलाई थप तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउने

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ, बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी नेपालमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को प्रयोग, सुरक्षा तथा चुनौतीका सन्दर्भमा सूचना प्रविधि विज्ञ निकेश बलामीसँग कुराकानी गर्दैछौ।
2: एआई को विषय छ यहाँको, विशेष गरेर एआई को टुल्सहरूलाई भन्नु पर्यो भने जस्तो के हुन सक्लान्?
3: एआई को विभिन्न प्रकारहरू छन्। अब हामीले विभिन्न किसिमको एआई टुल्सहरू पनि चलाइरहन्छौँ, कति टुल्सहरू हामीले थाहा नभइकन चलाइरहन्छौँ, कुनै टुल्सहरू चाहिँ अब बल्ल बल्ल हामीले सुनेर चलाइरहेको हुन्छौँ होइन। अब यसको प्रकारमा चाहिँ जस्तो क्याटेगोरिज हेर्नु पर्दा चाहिँ जस्तै एउटा न्यारो एआई भनेको सरल भाषामा बुझ्दा त्यो हुन्छ, जसमा हामीले अब जस्तै मोबाइलमा हामीले फेस अनलक गर्छौँ होइन, फिङ्गरप्रिन्टले मोबाइल अनलक हुन्छ। अब हामीले मोबाइललाई सिरी चलाउने अरू विभिन्न टुल्सहरू जुन चाहिँ अब ठुलो ठुलो कम्पनीले बनाइदिएको टुल्सहरू उनीहरूको टेक्नोलोजीमै इन्ट्रिगेटेड भएर आएको हुन्छ होइन, चाहिँ अब हामीले थाहा भए नभए पनि चलाइरहने टुल्सहरू भएको चाहिँ अहिले अब विशेष गरी हामीले भर्खर भर्खर नेपालमा सुनेको र चलाउन थालेको चाहिँ जेनेरेटिभ एआई भन्ने टुलको क्याटेगोरी अन्तर पर्न आउँछ होइन। नेपालमा हेरे सुन्ने र धेरैले बल्ल एआई चाहिँ यस्तो रहेछ है भनेर सुनेको चाहिँ च्याट जिपिटीबाट छ होइन। च्याट जिपिटी अब गुगल जेमिनी, माइक्रोसफ्टको कोपाइलटहरू, क्लाउडहरू, टुल्सहरू जसले चाहिँ हामीले दिएको इन्स्ट्रक्सन अनुसार लेख्न सक्छ, बोल्न सक्छ, नयाँ कुराहरू बनाइदिन सक्ने टुल्सहरू अन्तर्गत पर्न आउँछ भने चाहिँ अब बिस्तारै अब टेक्नोलोजी ग्रोथ भइरहँदा, टेक्नोलोजीमा सबै कुराहरू डिजिटल्ली भइरहँदाखेरि चाहिँ अब नेक्स्ट जेनेरेसन एआईमा चाहिँ हामी जाँदैछौँ, जहाँ चाहिँ हामीले अब एआई एजेन्ट अर एजेन्टिक एआईको बारेमा पनि कुरा गर्छ, जसमा चाहिँ अब जस्तै यो अगाडि मैले भनेको टुल्सहरूले चाहिँ हामीले केही कुराहरू दिएपछि उसले हामीलाई ब्याक टु नयाँ कन्टेन्ट दिने, नयाँ डेटा दिने, नयाँ हामीले अडाको काम गर्ने हुन्छ भने चाहिँ अब एजेन्टिक एआईमा चाहिँ बिस्तारै अब हाम्रो बिहाफमा एआईले काम पनि गरिदिन सक्छ होइन। अब हामीलाई मिटिङ्सहरू बुक गर्नु पऱ्यो एआईले गरिदिने होइन, इमेल सेन्ड गर्नु पऱ्यो एआईले गरिदिने, सबै कुरा अटोमेसनमा लाने खालको केसेसहरू हुन्छ। यही किसिमको टुल्सहरू पनि विभिन्न डेभलप भइरहेको छ होइन। अब पहिला ठुलो ठुलो कम्पनीले बनाउने प्रडक्टमा अलरेडी इन्ट्रिगेट भएको एआईहरू हामीले चलाइरहेको हुन्छौँ। अब हामीलाई सहायता चाहे अनुसार हामीले जेनेरेटिभ एआईको टुल्सहरू चलाइरहेको छौँ र अब आगामी दिनमा अटोमेसन्सहरू गर्दा अब विभिन्न अरू देशमा त धेरै अगाडि बढिसक्यो, नेपालमा बल्ल बल्ल सुरुवात भइरहेको छ, विभिन्न ठुलो सानो अर्गनाइजेसनहरूले गर्न थालेको छ। अब अटोमेसनमा जाँदाखेरि चाहिँ एआईको विभिन्न अर्को टुल्सहरू पनि छ।
2: हजुर, त्यसो भए नेपालको परिप्रेक्ष्यमा पनि नेपाललाई आवश्यकता छ एआईको?
3: एकदमै धेरै नै आवश्यकता छ। हामी जानुपर्ने चाहिँ अब नेपालमा पनि अब डिजिटल ट्रान्सफर्मेसनको कुराहरू गरिँदा, सबै कुरा टेक्नोलोजी फोकस्ड भइरहँदाखेरि चाहिँ अब नेपाल जानुपर्ने, अगाडि जानुपर्ने नेपालको लागि बाटो पनि चाहिँ अब एकदमै धेरै एआई ड्रिभन भएर चाहिँ जानु।
2: हजुर, कुन कुन क्षेत्रमा चाहिँ यसलाई प्रयोग गरेर बढी बेनिफिट लिन सकिन्छ त?
3: अब भयो भने त सबै फिल्डमा प्रयोग गर्नु मिल्छ, किनकि यसको प्रयोग गर्न नमिल्ने ठाउँ नै छैन। सबै त प्रविधि भनेको सबैतिर प्रयोग गर्न मिल्छ भनेर है। अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि कस्तो कस्तो काममा युज भइरहेछ भन्ने केस हो। अब नेपालमा धेरै जस्तो चाहिँ इन्टरटेनमेन्ट सेक्टरमा एकदमै धेरै युज भइरहेछ मान्छेले, इन्टरटेनमेन्ट र एकाडेमिक सेक्टर भनौँ न, जहाँ चाहिँ लेख्न पर्ने कुरा, बनाउन पर्ने कुरा, इमेज बनाउनु पर्यो, भिडियो बनाउनु पर्यो, भोइस बनाउनु पर्यो होइन, टेक्स्ट बनाउनु पर्यो, यस्तो कुराहरूमा एकदमै धेरै जस्तो मिडियाले चलाइरहेको छ, रिसर्च अर्गनाइजेसनहरूले चलाइरहेको छ, एकदमै छ। अब जानुपर्ने बाटो यही पनि रह्यो। अब अलिकति इम्प्याक्टफुल सेक्टरमा जाँदाखेरि एजुकेसन, एग्रिकल्चर, हेल्थ जस्तो फिल्डहरूमा पनि अब कतिवटा ठाउँमा त राम्रोसँग हुन नै थालिसक्यो, आगामी दिनमा अझै राम्रोसँग अब त्यो नेपाल स्पेसिफिक टुल्सहरू पनि अझै

0: डेभलप छ भनेर भन्न सकिन्छ. अब गभर्मेन्टको केसमा त अझै हुनुपर्ने भइ नै हाल्यो होइन, किनकि एआईले चाहिँ अब अहिले एआईको विभिन्न मैले टाइप्सहरू छ भनेर भनिदिँदाखेरि अब नेक्स्ट जेनेरेसन अफ एआईमा जाँदाखेरि हामी एकदम एजेन्टिक भएर जान्छौँ होइन, सबै कुरा अटोमेसन गरेर जाँदाखेरि चाहिँ अब गभर्मेन्टले गर्ने मान्छेले गर्ने कामहरू पनि अब एआईले गरिदिन सक्ने भएर चाहिँ यो फिल्डमा पनि जान सकिन्छ. अनि अब पोलिटिक्समा पनि जान सकिन्छ किनकि अब सबै कुराहरू अल्गोरिदमले डिसाइड गर्छ, पहिला जस्तै रहेन, अब धेरै जस्तो चाहिँ सोसियल मिडियामा धेरै मान्छेको प्रेजेन्स होइन, डिजिटल्ली मोबाइलमा सबैको प्रेजेन्स हुँदाखेरि चाहिँ यो कुराहरू एफेक्ट गर्न सकिन्छ. र विशेष गरी यस्तै हो, गर्न नसक पाटो नै छैन, सबैतिर गर्न सकिन्छ. अब राम्रो कुरालाई पनि गर्न सकिन्छ, नराम्रो कुरालाई पनि गर्न सकिन्छ एआईको प्रयोग भनेको होइन. अब हामीले फोकस गर्दा चाहिँ नेपालमा चाहिँ सबैसम्म राम्रो कुराहरूको लागि चाहिँ एआई प्रयोग गरेर हाम्रो प्रोडक्टिभिटी बुस्ट गर्ने, अझै नयाँ इनोभेसन्सहरू ल्याउने, अनि हामीले देखाइरहेको सोसाइटल प्रब्लम्सहरूलाई चाहिँ सल्भ गर्नलाई चाहिँ एआई प्रयोग गर्नलाई चाहिँ अब इन्करेज गर्नु पर्यो र हामीले प्रयोग पनि त्यही हिसाबले गर्नु पर्यो.
1: हजुर, अब यो एआईको प्रयोग गर्नको लागि त अवश्य पनि स्किलको आवश्यकता पर्छ होइन, किनभने टेक्निकल विषय भयो, यसको लागि चाहिँ प्रविधि विज्ञहरू प्रविधिमा अलिकति काम गरिरहेको प्रयोगकर्ता भयो भनेदेखि यसलाई चाहिँ सजिलैसँग आफूले प्रयोग गरेर बेनिफिट लिन सकिन्छ होइन त?
0: हजुर, त्यो भइ नै त्यो चाहिँ परि नै हाल्यो. अब किनकि अब यो एआई भन्ने बित्तिकै टेक्नोलोजी जोडेर आउने भयो, यसमा अब जोडेर आउँदाखेरि चाहिँ अब हाम्रो नेपालको कन्टेक्स्टमा बसेर हेर्दाखेरि चाहिँ अब हामीले टेक्नोलोजी भनेको चाहिँ अब धेरै सोसियल मिडियालाई बुझ्छौँ होइन, अब एआई भन्ने बित्तिकै आजभोलि मान्छेले च्याट जिपिटीलाई मात्रै बुझ्छ, तर विभिन्न प्रकार छ टेक्नोलोजीमा पनि एकदम इनडेप्थ अब कुराहरू छ. त्यो गर्दाखेरि चाहिँ सकेसम्म अब टेक्निकल कुरा हो भनेर छोड्नु भएन होइन, हामीले पनि सिक्दै जानु पर्यो. अब चलाउनलाई त्यति गाह्रो कुराहरू छैन, एकदमै सिम्पल हो, बेसिक. अब हामीले मोबाइल चलाउन आउँछ भने हामीलाई सबै कुरा गर्न आउँछ भन्ने अन्डरस्ट्यान्डिङमा चाहिँ अगाडि बढ्नु पर्ने हुन्छ.
1: जस्तो यसमा पनि सकारात्मक पनि छ नकारात्मक पनि होला, के छ चुनौती के छ त्यसको?
0: गलत पक्षको बारेमा कुरा गर्दा जस्तै अब मान्छेहरूले जस्तै अब एआई युज गरेर आजभरि अब स्पेसली यो मैले जेनेरेटिभ एआई भन्ने कुरा गरिरहँदाखेरि चाहिँ यसबाट मान्छेले भिडियो फोटोहरू बनाइरहँदाखेरि चाहिँ अब एकदमै धेरै अब भिडियोको केसमा नक्कली भिडियोहरू एकदमै धेरै बन्ने होइन, टेक्नोलोजिकल भाषामा चाहिँ त्यसलाई डिप फेक भनेर भनिन्छ होइन. सो मान्छेले नक्कली भिडियोहरू बनाएर मान्छेलाई एकदम हार्मफुल कन्टेन्ट गर्ने, स्पेसली महिलालाई टार्गेट गरेका कुराहरू एकदमै धेरै छ. गलत सूचनाहरू एकदमै छिटो फैलिरहेको छ किनकि सूचना बनाउन सजिलो भयो आजभोलि, र डिसिमिनेट गर्न पनि सजिलो भयो सोसियल मिडियाले गर्दा. त्यो एउटा एकदमै धेरै राखेको छ. अब डेटा प्राइभेसीको कुरा पनि एकदमै धेरै छ. अब यो हामीले सबै कुरालाई यो टेक्नोलोजी अब अनलाइनमा राखेमा दिँदाखेरि चाहिँ अब हाम्रो प्राइभेसीवाला कुराहरू एकदमै आएको छ. अनि सँगसँगै गएर अब यो एआई भन्ने कुरा अब अघि नै मैले सुरुमा भने जस्तै अब यो अब टेक्नोलोजीहरू चाहिँ कस्तो भन्छ कि धेरै मिलियन्स अफ मिलियन्स डेटामा चाहिँ ट्रेन भएको हुन्छ कि. अब अनलाइनमा भएको डेटाहरू हामीले राखेको सबै कुरा उनीहरूको एक्सेस भएको डेटामा ट्रेन भएको हुन्छ. अब तर यही कुरा चाहिँ नेपालमा लागू गर्दा नेपालको विभिन्न डेटाहरूमा ट्रेन नभएको हुनसक्छ किनकि हाम्रो अब अनलाइन प्रेजेन्स हुन थालेकै धेरै भएको छैन. त्यही भएर चाहिँ अलिकति बायस पनि छ, अलिकति एआईको एआई बायस पनि हुनसक्छ नेपालको, स्पेसली भित्री कन्टेक्स्टमा गएर हेऱ्यो भने चाहिँ. अब अनि सँगसँगै अब आजभोलि धेरै आउँछ, सबैले हामीले भन्छ पनि जिस्केर होइन, एआईले चाहिँ हाम्रो जागिर खाइदिन्छ भनेर. त्यो पनि केही रूपमा एकदम सही हो होइन, अब टेक्नोलोजीमै काम गर्ने मान्छेहरूको जागिर पनि धेरैले खान्छ भनेर एकदमै धेरै भन्छ. अब एडमिनिस्ट्रेटिभ जबहरू मैले अघि नै भनेको हुँदाखेरि सबै कुरा अटोमेट गर्न मिल्छ भनेको हुँदाखेरि अब मान्छेको काम नै भएन नि त त्यहाँ. सो त्यस्तो जागिरहरू पनि जानेछ. यो चाहिँ अब एआईको भनिन्छ नि वाट क्यान गो रङ भन्ने केसमा हामीले हेर्न सक्छ, र यो कुरालाई सुधार्दै जान पनि सकिन्छ होइन. अब राम्रो कुरालाई प्रयोग गर्न थालिसकेपछि मान्छेले यो नचाहिने कुरा नराम्रो कुरालाई प्रयोग गरेको कुराहरू चाहिँ अलिकति घट्दै पनि जान सकिन्छ, र हामीले फोकस पनि यसरी नै जानु पर्यो, यो नराम्रो भइरहेको कुरालाई चाहिँ कसरी सुधार्दै जाने भनेर पनि हेर्न सक्छ.
2: उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि विज्ञ निकेश बलामी.
1: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
2: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ. तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ. नमस्कार.

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा स्वागत तथा अभिवादन। प्रविधि संयोजक पराग पोखरेल अनि यो रत्न चौधरीको। पछिल्लो समय नेपालको हिमाली तथा पहाडी लगायत तराईमा समेत बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ। जलवायु परिवर्तन, मानवीय गतिविधि, प्राकृतिक प्रक्रियाले प्राकृतिक विपदको जोखिमलाई कसरी बढाउँदैछ र यसको दीर्घकालीन समाधान के हुन सक्छ? आज हामी यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। हामीसँग कुराकानीका लागि हुनुहुन्छ डाक्टर वसन्त राज अधिकारी। उहाँ विपद अध्ययन केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका निर्देशक हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, पर्यावरण र जीवन कार्यक्रममा यहाँलाई स्वागत छ।
1: हस् धन्यवाद।
0: के छ हालखबर? केमा व्यस्त हुनुहुन्छ अहिले?
1: अब अहिले त अब यो रसुवामा आएको भोटेकोसी जुन बाढी छ, त्यो बाढीलाई अब विश्वविद्यालयमा काम गर्ने प्राध्यापक भएको नाताले राज्यलाई चाहिने विज्ञानमा आधारित सूचना कसरी दिने र यो घटनालाई कसरी अब उनी बस्ती निर्माणमा कसरी सहयोग गर्न सकिन्छ र यो सँगसँगै म चाहिँ पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट भन्छ त्यसको पनि अध्यक्ष भएको हिसाबले रात उद्धार र भोलिका चाहिँ जनताहरूलाई चाहिँ यो टेम्पोररी होल्डिङ सेन्टर भन्छौँ हामी, अस्थायी आवासमा कसरी लिएर जान सकिन्छ भन्ने विषयमा चाहिँ छलफल विमर्श र त्यही विषयमा सूचना प्रदान गर्नमा व्यस्त छु।
0: यो रसुवा क्षेत्रमा आएको बाढी पहिरो र भोटेकोसीको कटान जस्ता घटनाहरू नेपालमा लगातार दोहोरिरहेको छ अहिलेको अवस्थामा हेर्दा। वैज्ञानिक र विपद व्यवस्थापन विशेषज्ञको नजरबाट हेर्दा हिमाली र पहाडी भेगमा अचानक आउने यस्ता विपदका कारण जलवायु परिवर्तनको असर जिम्मेवार छ कि छैन, र त्यसै गरी यो भौगर्भिक हिसाबले सो क्षेत्रको बनावट कतिको संवेदनशील होइन छ, यसका बारेमा पनि चर्चा गर्नुहोस् न।
1: यसलाई हामीले म श्रोताहरूमा सँग तिनवटा कुरा यहाँ भन्न चाहन्छु। पहिलो कुरा, हिमालय पर्वत श्रृङ्खला अहिले पनि बनिरहेको हुनाले यहाँ हाम्रा भुलचलका गतिविधिहरू भइरहेछन्। जस्तै हामीले भूकम्पहरू प्रत्येक वर्ष अथवा प्रत्येक वर्ष नभनौँ धेरै चाहिँ हामीले भूकम्प अनुभव गरिरहेछौँ, त्यसको मतलब चाहिँ हिमालय बनिरहेछ अथवा यहाँ चाहिँ भौगर्भिक हलचल छ भन्ने कुरो बुझियो।
0: भौगर्भिक हलचल भन्नाले पृथ्वी भनौँ न, हाम्रो देश अन्तर्गतको कुरा गर्ने हो भने सतह मुनि
1: यो पुरै हिमाल, नेपालको मात्रै होइन, हामी
0: हिन्दुकोश
1: हिमाल हजुर भन्न सक्छौँ, पाकिस्तानदेखि लिएर भुटानसम्मको जुन 2400 किलोमिटरको जुन जमिन छ त्यो चाहिँ अहिले पनि बन्ने प्रक्रियामै छ। त्यो बन्ने प्रक्रिया हुँदाखेरि के हुन्छ त भन्दाखेरि एउटा भौगर्भिक हलचल हुन्छ जसले गर्दा सतहमा चट्टानहरूमा परिवर्तन हुन्छ र त्यसले पहिरोहरू निकाल्छ र हाम्रा जमिनहरू कमजोर हुन्छन्, एउटा कारण थियो। दोस्रो कारण चाहिँ अब पहिला चाहिँ हामीले के भन्थ्यौँ भने अब भर्खरै अब तिज पनि आउन लागेका र होइन, तिजमा चाहिँ पहिला म जहाँ गाउँमा जन्मेर हुर्केँ त्यहाँ चाहिँ दिदी बहिनीहरूले चाहिँ भदौरे झरी लाएर तिजमा माइत जान पाइनँ भन्ने चाहिँ गीत गाएको अहिले पनि सम्झिन्छु। भन्नको मतलब के हो त भन्दाखेरि 7-8-10 दिनसम्म चाहिँ पानी पर्थ्यो, अहिले चाहिँ छोटो समयमा धेरै पानी पर्छ। र तेस्रो महत्त्वपूर्ण कुरा चाहिँ हामीले बनाएका विकास निर्माणहरू भौगर्भिक अध्ययन नगरिकन इन्जिनियरिङ अध्ययन नगरिकन गरेका हुनाले यो तिनवटा चिजको सम्मिश्रणले गर्दा चाहिँ हाम्रो यस्ता किसिमका विपदहरू अथवा प्रकोपका घटनाहरू भइरहेछन्।
0: तपाईँले भन्नुभयो भौगर्भिक अध्ययन वैज्ञानिक तरिकाले भौगर्भिक अध्ययन नभएर पनि यस्तो घटनाहरू दोहोरिरहेको छ भन्ने कुरा सारांशमा आयो होइन। यो घटना घटिसकेपछि उद्धार र राहतमा हामी ध्यान दिन्छौँ अथवा हाम्रो ध्यान केन्द्रित हुन्छ, तर पूर्व तयारी र पूर्व सूचना प्रणालीमा हाम्रो कहीँ कतै कमजोर छौँ, कमजोरी देखिन्छ हाम्रो होइन। रसुवा जस्ता जोखिमयुक्त क्षेत्रमा समुदाय तहमा जोखिम न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन रूपमा के कस्ता प्रविधि तथा उपायहरू अप्नाउनु पर्ने हुनसक्छ यहाँको विचारमा?
1: अब यो रसुवाको बाढी र जुन त्रिशुलीको किनारको बाढीको मात्रै कुरा होइन, नेपालभरि जोखिमयुक्त ठाउँहरूमा बस्ने ठाउँहरूमा हामीले त्यहाँ विभिन्न प्रक्रियागत रूपमा चाहिँ काम गर्न पनि देखिन्छ। पहिलो कुरा हामीले हिमाललाई बुझ्नु पर्यो, हिमालमा के गतिविधि भएको छ। जस्तै 3000 मिटरभन्दा माथि चाहिँ हाम्रा कस्ता गतिविधिहरू भइरहेछन्, हिमालमा हिउँ पग्लिनेदेखि लिएर यस्ता जुन अहिले हिम पहिरोहरू आयो ती घटनाहरू कहाँ कसरी हुन सक्छन् भन्ने कुराको अध्ययन गर्नु पर्यो सबभन्दा पहिला।
0: अहिलेको पहिरो 5200 मिटर माथि
1: हजुर भनिन्छ, हो 5200 मिटरबाट 4000 मिटरमा खसेको एकैचोटि हजुर सिधा होइन 1200 मिटर जमिनमा गुड्किँदै खस्यो, जसले गर्दा त्यो हिम चाहिँ जुन थियो त्यो चाहिँ पानीमा परिणत भएर बाढी आएको होइन। त्यस कारण यो बाढी मात्रै भनेर नबुझौँ, माथिबाट चाहिँ हिम पहिरो खसेको हो, पछि चाहिँ बाढीमा आयो। त्यसरी बुझिसकेपछि पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ। त्यसको आधारमा हामीले जोखिम संवेदनशील भू उपयोग योजना भन्छ, भनेको चाहिँ हामीले बस्ती निर्माण गर्दाखेरि के कस्ता कठिनाइहरू हुनसक्छन्, कस्ता जोखिमहरू छन् भन्ने कुरामा मूल्याङ्कन गर्नु पर्यो। त्यसको आधारमा बस्ती विकास गर्नु पर्यो। र सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ विपद संवेदनशीलता भन्छ, भनेको चाहिँ विपदलाई हामीले कसरी बुझ्ने, विपद कसरी आउँछ, कहाँ जान सक्छ, आउनुभन्दा अगाडि के गर्ने, जस्तै हजुरले जुन पूर्व तयारीको कुरा गर्नुभयो, त्यसपछि विपद गइसकेपछि अब आफू चाहिँ अब नयाँ हुने प्रकोपको लागि कसरी तयारी रहने भन्ने जुन विपद संवेदनशीलताका कुराहरू छन्, यसमा चाहिँ राज्य सरकार समुदाय र व्यक्ति हामी सबै तयारी हुनुपर्छ।
0: यो हिमाली तथा पहाडी भेगमा अव्यवस्थित सडक तथा पूर्वाधार निर्माण र जल विद्युत आयोजनाहरूले पनि विपद जोखिमलाई बढाएको भन्ने आलोचना कुराहरू सुनिन्छ होइन, विभिन्न सञ्चार माध्यमबाटै पनि सुनिन्छ। पर्यावरण संरक्षण र पूर्वाधार विकास बीच कसरी सन्तुलन कायम गर्न सकिन्छ? हुन त अलिकति यहाँले भन्नुभयो कि अब वैज्ञानिक रिसर्च बिना नै पूर्वाधारहरू निर्माण गर्दा पनि यस्तो जोखिमहरू आउन सक्ने प्रबल सम्भावना रहन्छ भन्ने किसिमको यहाँले कुरा त गर्नुभयो।
1: अब एउटा चाहिँ हामीले के बुझौँ भने विकासको मेरुदण्ड भनेको सडक हो। सडक नबनाइकन हाम्रो जस्तो पर्वतीय देशमा चाहिँ विकास सम्भावना हुँदैन, किनभने हामी अहिले रेलमा जान महँगो पर्छ, हामी बिस्तारै सुरुङमा छिरेका छौँ होइन। पहिलो सुरुङ हामीले नागडुङ्गा बनायौँ, तर विकासको जुन सडक निर्माण गर्दाखेरि त्योसँग हुने भौगर्भिक अध्ययन, वातावरणीय सन्तुलन अथवा समष्टिगत रूपमा हेर्दाखेरि पर्यावरणीय कुराहरूलाई कसरी लिएर जान सकिन्छ भनेर अध्ययन गर्न सकिन्छ। तर यो भन्दै गर्दा म के भन्छु त भन्दाखेरि मानव जीवनको अथवा मानव सभ्यता, मानवको सभ्यता विकासक्रम चाहिँ प्रकृतिसँग पौठेजोरी खेलेर सुरु भएको हो। त्यसकारण प्रकृतिले आफ्नो काम गरिराखेकै हुन्छ, तर त्यो प्रकृतिलाई हानि हुन नदिनको लागि हामीले जुन विज्ञान र प्रविधिको विकास गरेका छौँ त्यसको उचितम र उच्चतम प्रयोग गर्न सकियो भने गर्न सकिन्छ। यसका उदाहरणहरू छन्, जस्तै हामीले धेरै पहिला धरान धनकुटा सडक बनायौँ, जुन चाहिँ एकदमै राम्रो सडक, त्यहाँ चाहिँ
0: नेपालमा कहलिएको सडक,
1: म युरोपमा पढेँ, युरोपका चाहिँ नि आल्प्स भन्ने पहाड छ, त्यहाँ आल्प्समा चाहिँ मजासित हाम्रो जस्तै देशहरू हुन् नि, त्यहाँ त राम्रोसँग बाटो बनाएका छन् होइन, पहिरो खासै जाँदैन होइन, भनेपछि त गर्न त सकिँदैछ नि त। भनेपछि यो विकास, विनाश र वातावरण बिच चाहिँ सन्तुलन गर्न चाहिँ सकिन्छ, तर त्यसको लागि समुचित विज्ञानको प्रयोग, समुचित विद्वानको अथवा विद्वताको प्रयोग र त्यसमा कसरी नीति निर्माण गर्न सकिन्छ भनेर सरकार मुख्यतः यो जुन राष्ट्रिय योजना आयोग भन्छौँ हामी, तीले चाहिँ नीति निर्माण गरियो भने चाहिँ अबका दिनहरूमा हजुरले भने जस्तो विकास र पर्यावरण बिचको सन्तुलन चाहिँ गर्न सकिन्छ।
0: सर, विकासको लागि सडक सञ्जालको कुरा यहाँले गर्नुभयो होइन, अब हामीले सुनेको देखेको त छैन होइन, तर सुनेको जस्तो सडक सञ्जालको विकल्प के हुनसक्छ, जस्तो केबल कारको सम्भावना, यस्तो हाम्रो जस्तै भूगोल भएका अन्य देशहरू पनि छन् जहाँ चाहिँ केबल कारको बढी प्रयोग भएकोले यो जैविक विविधता मास्ने काम पनि कम भएको छ मानवहरूबाट होइन, यो सभ्यताको नाममा त्यसको विकल्प, सडक सञ्जाल विकल्प त्यस्तोहरू चिज नेपालमा हुन सक्छ कि सक्दैन?
1: सबै ठाउँमा रोपवे र सबै ठाउँमा केबल कार बनाएर सम्भव छैन, किनभने सडक भनेको जमिनबाट हिँड्यो र सडकको किनारामा बस्ने मान्छेहरूले त्यो सडक प्रयोग गर्न सक्छन् र त्यसको लागि हामीसँग सुविधायुक्त पहुँच हुने भएको हुनाले सडक सबभन्दा राम्रो हो। तर कतिपय ठाउँहरूमा जहाँ अहिले हजुरले भनेका जस्तै पर्यावरणीय हिसाबले, हाम्रो वातावरणीय हिसाबले, हाम्रो वन्यजन्तुको विनाश नगर्नको लागि अथवा चाहिँ हाम्रा वनस्पतिहरू जुन इन्डेन्जर्ड स्पेसिस भन्छौँ हामी, तिनलाई बचाउनको लागि चाहिँ हामीले त्यस्तो बनाउन सक्छौँ, बनाउन नसक्ने होइन, तर त्यसको प्रयोग र त्यसको हामीले जुन प्रयोग अथवा जुन हिसाबले हाम्रो अथवा जुन प्रयोजनको लागि हामीले बनाइरहेको छौँ त्यो प्रयोजन मिट हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण भएको हुनाले हजुरले भनेका कुराहरू अल्टरनेटिभ चाहिँ हुन्, तर हामी जस्तोलाई चाहिँ सडक नै विस्थापन गर्न सक्छ भन्नेमा चाहिँ मलाई विश्वास लाग्दैन।
0: अब यहाँले राष्ट्रिय योजना आयोगको कुरा गर्नुभयो होइन, तपाईँ अहिले भर्खरै राष्ट्रिय योजना आयोगको महत्त्वपूर्ण बैठकमा सरिक भएर आउनुभयो। नेपालले विपद व्यवस्थापन र जलवायु अनुकूलनका लागि योजना तथा बजेट बनाउँदा अब कस्तो नीतिगत परिवर्तन र प्राथमिकताहरू तय गर्नुपर्छ?
1: हो। अब हामीले चाहिँ अहिले के भनिरहेछौँ त भन्दाखेरि, जलवायु परिवर्तन विकसित राष्ट्रले जानेर नजानेर, फेरि दोहोऱ्याउँछु, जानेर नजानेर गरेको कार्बन उत्सर्जनले गर्दा हामी जस्ता प्रताडित देशहरू जुन सानो छ
0: सर, नजानेर त पक्कै होइन होला, विकसित देशको महत्वाकांक्षा बढी हो कि?
1: अब त्यो चाहिँ नि विश्लेषणकै विषय भयो, त्यही भएर मैले चाहिँ जानेर अथवा नजानेर, नोइङली अर अननोइङली भन्ने गरेका छु। त्यसको हाम्रो असर हामीलाई परेको हुनाले हामीले दुईवटा कुरा हाम्रो चाहिँ नीति निर्माणमा र हाम्रो बजेट व्यवस्थापनमा हुनुपर्छ। पहिलो कुरा चाहिँ जलवायु परिवर्तनले गर्ने नकारात्मक असरबाट उत्पन्न हुने नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्नको लागि हामीले हाम्रो बजेटको र हाम्रो नीति निर्माण गर्नुपर्छ। जस्तै हिमताल विस्फोटन हुन्छ भने हिमतालको पानी घटाउने, जुन तालमा पानी छ त्यो घटाउने, जस्तै कतिपय अहिले चारवटा तालको पानी घटाउने भनेर नेपाल सरकारले कार्यक्रम नै लागू गरेको छ जिसिएफको फन्डिङमा, होइन? अथवा
0: त्यसको के प्रक्रिया हुन्छ सर?
1: प्रक्रिया हुन्छ, त्यो प्रक्रियामा गएर हामीले एप्लाई गर्नुपर्ने हुन्छ, त्यसपछि बजेट आउँछ, अनि चाहिँ अब यो 7 वर्षको परियोजना हो। अर्को कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो अहिले हाम्रो उच्च हिमाली क्षेत्रमा चाहिँ यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ क्या, जमिन चाहिँ एकदम जमेर बसेको छ, तापक्रम वृद्धि हुँदाखेरि चाहिँ त्यो जमिन चाहिँ अब पग्लेपछि अथवा बरफ पग्ल्यो अथवा त्यो जुन समातेर बसेको चिज पग्लेपछि त त्यो त लुज हुने भयो नि त, अनि त्यहाँ चाहिँ तल झर्छ, त्यसलाई हामीले सेडिमेन्ट बम भनेको छ।
0: ढुङ्गा यिनीहरू पनि पग्लिने अथवा तापक्रमले यिनीहरूलाई पनि असर गर्छ, यसमा पनि केही फरक पर्छ?
1: उनीहरूलाई समातेर चाहिँ बरफले बनाएर राखेको छ, अब त्यो बरफ पग्लिएपछि के हुन्छ त भने त्यो त लुज हुने भयो नि त, अनि त्यो चाहिँ बगेर जाने भयो होइन। अब त्यति हामीले न्यूनीकरण गर्न सक्दैनौँ भने हामीले अनुकूलन गर्नु पऱ्यो क्या, भनेको चाहिँ आफूलाई परिवर्तन गर्नु पऱ्यो, हाम्रा रहनसहनहरू, हाम्रा खेतीपातीहरू, हाम्रा बस्ती विकासहरू र हामीले दैनन्दिन जीवनमा जुन गर्ने कार्यक्रमहरू छन् त्यसलाई चाहिँ हामी जलवायु परिवर्तन अनुकूल हुनु पऱ्यो। जस्तै
0: आफूलाई त्यसमा ढाल्नु
1: पऱ्यो, जस्तै पहिला तराईका केही घरहरूमा चाहिँ पर्दा ढोकामा चाहिँ पर्दा राख्ने र पर्दामा चाहिँ पानीले भिजाएर राख्ने, जसले गर्दा बाहिरबाट तातो हावाले हान्यो भने चाहिँ भित्र चाहिँ चिसो भएर जान्थ्यो, भनेको चाहिँ त्यो के हो त भन्दा अनुकूलन गरेको हो नि त। भन्दाखेरि अब हिमालमा चाहिँ अहिले तापक्रम बढिरहेछ भने अब आफूलाई पनि त्योसँग अभ्यस्त गराउनु पऱ्यो, भनेको हाम्रा खानपान, खेतीपाती, रहनसहन चाहिँ परिवर्तन गरियो भने चाहिँ जलवायु परिवर्तन अनुकूलन कार्यक्रमहरू हुन सक्छौँ। हामीले अहिले एउटा भर्खरै अध्ययन गरेका थियौँ, यो जलवायु परिवर्तनले गर्दा महिलाहरूले जुन गर्ने खेतीपातीमा गर्ने जुन प्रयासहरू, कामहरू हुन्छन् त्यसमा कतिको असर गरेको छ र त्यसलाई कसरी घटाउन सकिन्छ भनेर हेर्दाखेरि चाहिँ ठुलो परिवर्तन भयो। हामीले पहाडदेखि तराईसम्म काम गर्दाखेरि चाहिँ सबैमा असर परेको देखिन्छ, त्यस कारण त्यो चाहिँ अनुकूलनमा जानुपर्छ।
0: यसमा अनुकूलनका लागि संस्कार संस्कृतिलाई पनि संरक्षण गर्नुपर्छ र यसबाट विशेष गरेर प्रभावित वर्ग भनेको महिला, बालबालिका र ज्येष्ठ नागरिक छन्। त्यस्ता कुराहरू पनि उहाँहरूले गर्नुभएको थियो। अब सर, विशेष गरी जोखिमयुक्त क्षेत्रमा बस्ने समुदाय तथा स्थानीय सरकारलाई सम्भावित विपदबाट बच्न र पर्यावरणीय सन्तुलन कायम राख्न, जस्तो अहिले भर्खरै हामीले कुरा गर्यौँ होइन, के सन्देश दिन चाहनुहुन्छ यहाँ?
1: सबभन्दा पहिलो कुरा, जुन अब नेपालका 77 जिल्लामा चाहिँ जहाँ बसिरहेका स्थानीय समुदायहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ आफ्नो क्षेत्रमा जोखिम के छ भन्ने कुराको ज्ञान हुनुपर्छ। त्यो ज्ञान दुई तिनवटा कुराले बतलाउन सकिन्छ। एउटा आफूसँग भएको पारम्परिक ज्ञान भनेको चाहिँ
0: परम्परागत ज्ञान,
1: पुस्तौँदेखि चाहिँ आइरहेको चाहिँ ज्ञान, सभ्यता। दोस्रो कुरा चाहिँ विज्ञानमा आधारित जोखिमको मूल्याङ्कन। अब परम्परागत ज्ञान त समुदायमै रहन्छ, त्यो अरूले भन्न परेन, तर विज्ञानमा आधारित ज्ञानको लागि उहाँहरूसँग त्यसको क्षमता छैन भने स्थानीय पालिकालाई उहाँहरूले चाहिँ अनुरोध गर्नुभयो भने स्थानीय पालिकाले हामी जस्तो विश्वविद्यालयमा काम गर्ने साथीहरूलाई अथवा प्राध्यापकहरूलाई उहाँले अनुरोध गरेमा हामीले त्यहाँ कतिको जोखिम छ भन्ने कुरो भन्न सक्छौँ। त्यस कारण आफूले जोखिमको चाहिँ जानकारी लिनु पऱ्यो र जोखिम जानकारी भइसकेपछि जोखिमयुक्त ठाउँमा बसोबास गर्नु भएन। यदि बसोबासै गर्न सकिन्छ भने पनि गर्नै पर्नेछ, अब अन्त जाने ठाउँ छैन भने पनि त्यसलाई न्यूनीकरण गरेर बस्नु पऱ्यो। जस्तै पहिरो आउँछ भने पहिरोलाई रोकथाम गर्नु पऱ्यो, बाढीले ख्याउँछ भने खोलामा बाढीले ख्याउन नदिने चाहिँ अरू विभिन्न चाहिँ प्रक्रियाहरू गर्नु पऱ्यो। र अर्को कुरा चाहिँ, यदि विपद अथवा जोखिमका जानकारीहरू भइसकेपछि चाहिँ आफू तयार हुनु पऱ्यो। सबभन्दा पहिला चाहिँ कस्तो देखियो अहिले चाहिँ ठुलो घटनामा भने विपद संवेदनशीलता भन्छ क्या, त्यो विपदलाई आत्मसात कसरी गर्ने, विपद भनेको के हो, हुनुभन्दा अगाडि के गर्ने, भइरहेको बेला के गर्ने र पछि के गर्ने भन्ने कुराको जानकारी हामीले गर्न सकिएन भने हामी भोलि फेरि प्रकोप र विपदबाट चाहिँ पीडित हुन्छौँ। त्यसकारण चाहिँ आफ्नो भूगोल चिनौँ, आफ्नो संस्कृतिलाई बचाउँ र स्थानीय सरकारको भर परौँ र विज्ञानमा भर परौँ, त्यति नै भन्न चाहन्छु म।
0: विपद संवेदनशीलताको कुरा यहाँले गर्नुभयो। अहिले भर्खरै अब सञ्चार माध्यमहरूमा के पनि आयो भने बाढी आइसकेको छ, त्यो अब भिडियो खिच्नलाई फोटो खिच्नलाई गएकाहरू पनि बगे, त्यो विपद संवेदनशीलता भएन, होइन त?
1: हजुर हो।
0: यो पर्यावरणको संरक्षण गर्दै, वातावरण संरक्षण, जलवायु परिवर्तनलाई न्यूनीकरण, होइन, यसमा योगदान गर्दै तपाईँ हामी सरकार, स्थानीय सरकार जस्तो अब स्थानीयवासी, होइन, जुन क्षेत्रमा छौँ ती सबैले, अब हामी सबै यसका त उपभोक्ता त हामी सबै हौँ, सबैले हामीले के गर्नुपर्छ त? अब
1: यसमा चाहिँ यस्तो छ, यसमा सबै जिम्मेवार हुनुपर्छ र पहिलो शर्त र अनिवार्य शर्त भनेको चाहिँ सरकार हाम्रो अभिभावक हो। सरकार राज्यको एउटा अङ्ग हो, राज्यको हामी सबै अङ्ग हौँ, त्यस कारण यसमा सबैले मिलेर काम गर्नु पऱ्यो पहिलो कुरा, अथवा इच्छा शक्ति देखाउनु पर्यो। दोस्रो, विज्ञानमा आधारित निर्णय प्रक्रिया हुनु पर्यो, भनेको चाहिँ मैले चाहेमा कुनै एउटा नीति निर्माण गर्ने भन्ने होइन कि त्यहाँ विज्ञानले के भनेको छ त, जस्तै खोलाको किनारमा बस्ती बस्न हुन्छ कि हुँदैन भन्ने कुरो निर्कुल विज्ञानले गर्नु पर्यो, न कि मान्छेले भनेर, दोस्रो कुरो। तेस्रो कुरो चाहिँ हामीले जुन जोखिम संवेदनशील भूउपयोग योजना भनी जुन गरिरहेछौँ त्यसमा चाहिँ के हुन्छ भने त्यो गरियो भने जोखिमयुक्त बस्तीहरू कहाँ हुन् भन्ने पत्ता लगाइसकेपछि, अथवा ठाउँहरू कहाँ हुन् भन्ने पत्ता लगाइसकेपछि जोखिम नभएका ठाउँहरूमा बस्ती विकास गर्नलाई पर्यावरणीय हिसाबले चाहिँ फेरि हेर्नु पऱ्यो। त्यहाँ गएर बस्दाखेरि अघि नै मैले भनेका चाहिँ इन्डेन्जर स्पेसिसलाई असर गर्ने हो कि अथवा अरूलाई असर गर्ने हो कि, त्यो कुराहरूलाई पनि हामीले गर्नु पऱ्यो। र मुख्य कुरा चाहिँ हामीले के बुझ्नु पर्यो भने विकास र पर्यावरणको बिचमा सन्तुलन गर्न सकिन्छ, त्यसको लागि ज्ञान छ, हामीसँग नेपालमा जनशक्ति छ, विधि छ, प्रविधि छ, त्यसकारण चाहिँ यसमा चाहिँ राज्यले अथवा सरकारले यो ज्ञानलाई भरपूर्ण प्रयोग गरियो भने चाहिँ हजुरले भनेको विकास र पर्यावरण बिचमा चाहिँ सन्तुलन गर्न सकिन्छ।
0: हजुर, विशेषज्ञहरूको विज्ञता र यो अब सरकार, यहाँले सरकारको कुरा गर्नुभयो, त्यसै गरी भर्खर अब मैले बैठकको कुरा गरेको थिएँ, होइन, राष्ट्रिय योजना आयोगको अब महत्त्वपूर्ण बैठकमा यहाँ सरिक हुनु भएर आउनुभयो यहाँ रेडियो नेपालको स्टुडियोमा, होइन, अबको बाटो के त के छ, कस्तो खालको निर्णयहरू भयो, होइन, यसका बारेमा पनि यसो हाम्रो रेडियो नेपालको श्रोतालाई जानकारी गराइदिनुहोस्।
1: हुन्छ, अब मुख्य छलफल चाहिँ हामी भोलिको पुनर्निर्माण कसरी गर्ने र सबभन्दा महत्त्वपूर्ण विषय के उठाइयो, हामीले छलफल गरियो भने हिमाल हामीले बुझेका छैनौँ, हामीले हिमाल बुझ्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा, अबको विकास निर्माण भूकम्पले ल्याएको जस्तो पुनर्निर्माण होइन, किनभने भूकम्पमा चाहिँ जहाँ घर भत्किएको थियो त्यहीँ नै बनाउन सकिन्थ्यो, अब अहिले चाहिँ जहाँ भत्किएको छ त्यहाँ बनाउनु मिल्छ कि मिल्दैन भनेर अध्ययन गर्नुपर्ने भयो क्या, होइन, त्यसपछि
0: थप चुनौती
1: आयो। र अर्को कुरा चाहिँ अब भोलि त्यस्तै खालको पनि फेरि विपद आउन सक्ने सम्भावना त छ,
0: भयानक
1: आउन सक्ने सम्भावना छ, हो, त्यसलाई चाहिँ हामी कसरी तयार हुने र रसुवा बाढी अथवा भोटेकोसीको बाढीबाट हामीले के पाठ सिकेर अब आउने बस्ती निर्माणहरूमा चाहिँ राज्यले कस्तो किसिमको चाहिँ नीति निर्माण गर्ने भन्ने विषयमा महत्त्वपूर्ण छलफल भयो र हामीले केही सुझावहरू दियौँ, अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नुहुन्छ भन्ने आशा राखेको छु।
0: गर्नुपर्छ, हजुर, गर्नैपर्छ अहिलेको अवस्थामा, होइन सर, यहाँको अब व्यस्तताको बावजुद पनि यहाँ रेडियो नेपालको स्टुडियोसम्म आइदिनु भयो, होइन, अब अहिलेको वस्तुस्थितिका बारेमा रेडियो नेपालका श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धेरै रेडियो नेपालको तर्फबाट धन्यवाद, आभार,
1: धन्यवाद।
0: भोटे कोशी र रसुवाको पछिल्लो अवस्थादेखि नीतिगत तहसम्मका महत्त्वपूर्ण र व्यावहारिक विषयमा आफ्नो अमूल्य सुझाव र जानकारी दिनुभएकोमा डाक्टर बसन्तराज अधिकारी सरलाई धन्यवाद, आभार फेरि पनि। हवस् त, आजको लागि पर्यावरण र जीवन कार्यक्रमको निर्धारित समय सकियो। वातावरण जोगाऊ, जीवन सुरक्षित बनाऊ। अर्को हप्ता फेरि पर्यावरण र जीवन कार्यक्रम मार्फत भेट्ने बाचा सहित आजका लागि प्रविधि संयोजक पराग पोखरेल अनि म रत्न चौधरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र राजु थापा। आदरणीय श्रोता, हिन्दू नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आज देशभर उत्साह र उमङ्गका साथ मनाइँदैछ। भगवान शिवको आराधना गर्दै सुख समृद्धि पारिवारिक सुख तथा मनोकांक्षाका लागि व्रत बस्ने र पूजा गर्ने धार्मिक परम्परासँग जोडिएको तीज पछिल्लो समय सामाजिक सांस्कृतिक र महिला सशक्तिकरणको महत्वपूर्ण पर्वको रूपमा पनि स्थापित हुँदै आएको छ। तीजका गीत नाचगान दरखाने परम्परा माइती जाने संस्कृति र सामूहिक भेटघाटले नेपाली समाजमा छुट्टै रौनक थपेको छ। तर समयसँगै तीज मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ। परम्परा र आधुनिकताको बीचमा तीजको मौलिकता कसरी जोगाउने, तीजको धार्मिक तथा सांस्कृतिक महत्व के हो, व्रत र स्वास्थ्यका विषयमा के ध्यान दिनुपर्छ, अनि तीजलाई महिलाको अधिकार स्वतन्त्रता र सामाजिक अभिव्यक्तिको पर्वको रूपमा कसरी बुझ्ने, आज हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। तीज केवल व्रत बस्ने र नाचगान गर्ने पर्व मात्र होइन, यसको आफ्नै ऐतिहासिक धार्मिक र सांस्कृतिक पृष्ठभूमि छ। विशेष गरी महिलाहरूले आफ्ना दुःख सुख साट्ने, माइती तथा साथीभाइसँग भेटघाट गर्ने र गीत सङ्गीत मार्फत आफ्ना भावना व्यक्त गर्ने अवसरको रूपमा पनि तीजको विकास भएको पाइन्छ। आज सामाजिक सञ्जाल र आधुनिक जीवनशैलीले तीज मनाउने तरिकामा ठुलो परिवर्तन आएको छ। कतिपय अवस्थामा तीज खर्चिलो देखावटी बन्दै गएको भन्दै चिन्ता पनि व्यक्त हुन थालेको छ। त्यसैले आज हामी तीजको मौलिकता, धार्मिक विश्वास, सामाजिक महत्व, बदलितो स्वरूप र व्रतावस्था ध्यान दिनुपर्ने पक्षका विषयमा चर्चा गर्नेछौँ। हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दा यसको पूजा विधि र ऐतिहासिक महत्वलाई पनि हामीले बुझ्न आवश्यक हुन्छ। तीजको पूजा कसरी गर्ने, यसको सुरुवात र ऐतिहासिक पृष्ठभूमि के हो, अनि नेपाली समाजमा यसको सांस्कृतिक महत्व के छ, यो विषयमा प्रकाश पार्नुहुँदै संस्कृतिविद पूर्णानन्द ओझा।
1: सबैमा हरितालिका तीजको शुभकामना। विशेष गरेर हाम्रो हरितालिका तीज चाहिँ भाद्र शुक्ल तृतीया चतुर्थी युक्त तृतीया तिथिमा पर्ने हो। भाद्र शुक्ल तृतीयाको ठुलो महत्व बताइएको छ शास्त्रहरूमा, जसमा चाहिँ महिलाहरूले विशेष गरेर पुत्र अथवा सन्तान प्राप्ति अनि पति प्राप्ति अथवा परिवारको सौभाग्य, परिवारको सुख शान्ति इत्यादि प्राप्तिका लागि यो व्रत बस्ने गर्दछन्। र यो वैदिक सनातन धर्मावलम्बीहरूको त्यसमा पनि अझ नारीहरूको विशेष गरेर ठुलो पर्वको रूपमा, उत्सवको रूपमा यसलाई मनाइन्छ। र यो उपवास अत्यन्त चाहिँ शिवजीको आराधनाको व्रतको चाहिँ रूपमा यसलाई मनाइन्छ। यसमा भनिएको छ चतुर्थी सहिता यातु सातृतीया फलप्रदा, चतुर्थी सहितको तृतीया भएको दिन त्यो पनि भाद्र शुक्ल पक्षको दिन यो मनाइन्छ। यो अत्यन्त चाहिँ आज अत्यन्त यो योग शुभ रहेको छ। अर्को त्यसमा भनिएको छ अवैधव्यकरा स्त्री नाम पुत्र पौत्र प्रवर्धनी। अब यसमा चाहिँ यो व्रत गर्नाले यस्तो योग भएको बेला हरितालिका तीजको व्रतबाट आफ्नो सौभाग्य मात्रै नभएर पुत्र बी सन्तानहरूको चाहिँ पनि सुख हुने कुरा यसमा चाहिँ बताइएको छ। त्यस कारण यो हरितालिका तीज खास गरेर महिलाहरूले त्यसमा पनि पुरुषले बस्ने विधि पनि छ, संयुक्त भएर बस्न मिल्छ। तर महिलाहरूले विशेष गरेर घरको सुख शान्ति र आफ्नो स्वास्थ्य, आफ्नो चाहिँ सौभाग्य इत्यादिका लागि व्रत बस्ने र शिव उपासना गर्ने परम्परा छ।
0: यसमा अझ पतिको आयुको कुरा पनि आउँछ, पतिसँग जोडिएका छ ग्रन्थहरूमा यी कुराहरू छन् कि छैनन्, के छ?
1: हजुर हजुर, होइन त्यो त छँदैछ। परियुक्त श्लोकमा, मैले भनेको श्लोकमा पनि त्यही कुरा आयो, अवैधव्यकरा स्त्री नाम भन्ने बित्तिकै त त्यहाँ चाहिँ अवैधव्य, अब वैधव्य नहुने अथवा चाहिँ पति सहितको अथवा सौभाग्य प्राप्त हुने कुरा यसले चाहिँ स्वतः सिद्ध हुन्छ। त्यस कारण अब अवैधव्य हुनु भनेको जीवन साथी अथवा परिवारको सुखका लागि, जीवन साथी अब गृहस्थीका लागि, त्यसमा पनि अझ त्यसमा पनि महिला चाहिँ गृहस्थीका लागि त अत्यन्त महत्त्वपूर्ण हुन्छ, अङ्ग हुन्छ। त्यस कारण त्यसमा चाहिँ अब घरको अभिभावक, एउटा अभिभावकको आयुको लागि कामना गर्ने कुरा त यो अत्यन्त महत्त्वपूर्ण पनि छ, र यसमा यो व्रतसँग त्यो कुरा अझ महत्त्वपूर्ण रहेर जोडिएको छ।
0: व्रत बस्ने कुरा त एउटा भयो, पूजाका विधिहरू छन् नि, सबै ठाउँ एउटै छन्, फरक छन्, अथवा कसरी पूजा गरिन्छ त्यो बारे पनि बताइदिनु न।
1: हाम्रो चाहिँ संस्कृति कस्तो छ भने, यो संस्कृति चाहिँ संस्कारको कुरा हो। संस्कृति अब यो चाहिँ अहिले यसका विभिन्न समय परिस्थिति अथवा चाहिँ यो समय अनुसार परिवेश अनुसार भनौँ, हामीले जुन परिवेश गाउँ देशीहरूमा अथवा चाहिँ हामीले अझ भनौँ यो मध्य पहाडी भूभागहरूमा जहाँ चाहिँ शिवालयहरू भएको चाहिँ हिमालय नजिक भएको अथवा चाहिँ गुफाहरू नजिक भएको शिवालय नजिक भएको स्थानमा यसको चाहिँ ठुला ठुला मेलाहरू लाग्ने, त्यहाँ चाहिँ स्नान इत्यादि पूजा लाग्ने कुराहरू, त्यो चाहिँ आफ्ना आफ्ना संस्कृति अनुसार त्यहाँ खेलहरू विभिन्न चाहिँ गीतहरू खेलहरू अनि शिवसँग पार्वतीसँग सम्बन्धित चाहिँ विभिन्न चाहिँ झाँकीहरू इत्यादिहरू देखाएर मनाउने कुरा पनि छँदैछ। तर पूजाको जुन प्रसङ्ग छ, पूजाको चाहिँ एउटै हुन्छ, यो शिव पार्वतीको विशेष पूजाको यसमा चाहिँ प्रसङ्ग छ। यसमा चाहिँ अब यो पौराणिक प्रसङ्गसँग चाहिँ सम्बन्धित रहेर विशेष गरेर पूजा गरिन्छ। यसमा जसरी चाहिँ महिलाले अहिले पतिको आयु अनि सौभाग्य आफ्नो अनि पुत्र आदिको चाहिँ सौभाग्यको निमित्त गरिन्छ, त्यसरी नै पार्वतीले शिव प्राप्तिका लागि अब यो चाहिँ हिमालय पुत्रीले भनौँ, हिमालय पुत्रीले चाहिँ शिव प्राप्तिका लागि यो महिनौसम्म कठोर तपस्या गरेर अनि शिव प्राप्ति चाहिँ गरेको पछि चाहिँ हिमालय पुत्रीको चाहिँ विवाहको प्रसङ्ग जो छ त्यो चाहिँ विष्णुसँग गराइदिनु, जो चाहिँ बिचमा चाहिँ त्यो इन्द्र यी विविध चाहिँ ऋषिहरूले चाहिँ नारद लगायतका चाहिँ ऋषिहरूले यिनीहरूले चाहिँ त्यो कुरा गरे, त्यस त्यो चाहिँ प्रसङ्ग उनलाई मन नपरेर उनले आफैले अब रोजेको वर प्राप्त गर्नुको निमित्त यो आज भाद्र शुक्ल तृतीयाकै दिन जो चाहिँ उनकी साथीद्वारा अथवा सखाद्वारा हरिता भनेको चाहिँ हरिता भनेको हरिएकी भनेको तिनी त्यहाँबाट लगिएकी अनि आलिका भनेको साथीद्वारा साथीद्वारा हरिएकी यस्तै चाहिँ पार्वती हिमालय पुत्री अनि एकान्त स्थानमा लगिएको दिन आजकै दिन भा हुनाले यसको नाम हरितालिका रहनु गएको हो। त्यसकारण त्यही प्रसङ्गलाई चाहिँ समातेर अब त्यसै दिनदेखि उनले चाहिँ तपस्या त उनले पहिलादेखि गरिन्, तर पनि त्यो दिनदेखि झन् कठोर जङ्गलमा गएर गुफामा गएर चाहिँ एउटा बालुवाको शिवलिङ्ग आदिका चाहिँ कुरा बनाएर अनि उनले कहियौँ त्यो पुराणमा प्रसङ्ग छ महिनौसम्म चाहिँ त्यो बासना मात्रै अथवा हावा मात्रै लिएर चाहिँ उनले प्राण बचाएको उपवास गरेको अनि हप्तौँसम्म चाहिँ पातपतिङहरू मात्रै खाएर गरेको अनि यसरी केही नखाइकन गरेको प्रसङ्ग त्यसमा कथामा भा हुनाले अब अहिले पनि त्यसरी नै चाहिँ महिलाहरूले त्यसै दिनलाई चाहिँ लिएर अब त्यसरी चाहिँ त्यो व्रत गर्ने प्रचलन छ। यसको पूजाको जुन यहाँले प्रसङ्ग उठाउनु भयो, अब त्यो पूजाको लागि चाहिँ अब उहाँले यसरी कठोर तपस्या गरेर वर प्राप्त गरे कि पार्वती सहितको अब शिवको चाहिँ पूजा गरिन्छ। अब यहाँ पनि त्यही वर प्राप्ति, वर भनेको एउटा त्यो पति मात्रै होइन, वर भनेको चाहिँ आफूले वरण गरिने कुरा, आफूले वरण गर्ने कुरा हो, आफूले इच्छाएको कुरा हो। र उनीहरूले वर भनेर पतिको अब यसमा प्रसङ्गमा त अब सामान्य चाहिँ जनसाधारणले बुझ्ने चाहिँ भाषामा वर प्राप्तिको लागि भनिने भनिएको हुनाले यसमा वरै प्राप्तिको लागि हो, पतिकै लागि हो भन्ने मात्रै बुझिन्छ। तर यो प्रसङ्ग यतिमा मात्रै सीमित रहँदैन, यो प्राप्ति भनेको त पुत्र प्राप्ति हुन सक्छ, सन्तानहरू राम्रा सन्तान सन्तति प्राप्ति हुन सक्छ, राम्रो चाहिँ एउटा सौभाग्य प्राप्ति हुन सक्छ, राम्रो घर प्राप्ति हुन सक्छ, अथवा राम्रो चाहिँ गृहस्थ प्राप्ति हुन सक्छ, अथवा राम्रो पढाइ प्राप्ति हुन सक्छ, राम्रो चाहिँ जागिरका कुराहरू हुन सक्छन्। त्यो कारण आफूले इच्छाको कुरा आफू आफ्नो सुखानुभूति

0: हिमालय वासीका लागि अब त्यसमा पनि हिमालय मा चाहिँ यही जन्मेर यही चाहिँ आराधना शिवको आराधना बेला बेलामा गर्न पाउनु, हामीले भर्खरै अस्ति मात्रै हाम्रो चाहिँ सुदूर पश्चिमको अत्यन्त महत्वपूर्ण चाहिँ चाड गौरा पर्व मनायौँ, त्यसमा पनि हामीले गौरी महेश्वरको नै उपासना गऱ्यौँ, अहिले पनि हरितालिका तिजमा पनि यसै गौरी शिवको उपासना गर्छौँ। त्यस कारण यहाँ चाहिँ यो तपोभूमिमा यो चाहिँ क्षेत्रमा हिमालको काखमा बसेर हामीले पशुपतिनाथको चाहिँ क्षेत्रमा बसेर यो हरितालिका तिज मनाउनु अथवा यसको चाहिँ उपासना गर्नु अत्यन्त महत्वपूर्ण र अत्यन्त चाहिँ प्रासङ्गिक हुन जान्छ। र यसरी चाहिँ पार्वतीको प्रसङ्गसँग पार्वतीले शिव प्राप्तिको प्रसङ्गको चाहिँ प्रसङ्गसँग यो व्रतको पूजा र यो चाहिँ कथा जोडिएको छ। अब यहाँको चाहिँ प्रश्नको म टुङ्गौ, यसमा चाहिँ पूजाको जुन चाहिँ संस्कारको विधि छ, अब यो केही फरक उतातिर पश्चिम नेपाल का चाहिँ क्षेत्र भेगरतिर के छ भने यहाँ चाहिँ माटोको शिव पार्वती इत्यादि बनाएर जसलाई चाहिँ गोटेली भाषामा डिकरा भनिन्छ, यो चाहिँ निर्माण गरेर त्यहाँ त्यो भनेको के हो भने माटोको शिवादि चाहिँ मूर्तिहरू बनाउनु भनेको पार्थिव पूजाको विधि शास्त्रमा छ। किनभने एक दिनमा मात्रै चाहिँ त्यो पूजा गरेर त्यसलाई चाहिँ विसर्जन गर्ने जुन मूर्तिहरू हुन्छन् तिनीहरू चाहिँ पार्थिव हुन्छन् भनेको त्यो एउटा चाहिँ ल्याएर त्यसैमा प्राण प्रदर्शन गरेर चाहिँ पूजा गरेर त्यसपछि त्यो दोस्रो दिन त्यो भनेको पशुको लागि त्यो प्रयोग नहुने गरी त्यसलाई चाहिँ विसर्जन गरिने सेलाइने अथवा एकै पटकको लागि मात्रै पूजा गरिने विधि पार्थिवमा चाहिँ बढी बताइएको छ। त्यस कारण पनि अब धेरै ठाउँमा माटोको शिव पार्वती बनाएर त्यसमा आफूले चाहिँ पूजा आफूलाई प्राप्त भएका पूजा सामग्रीहरूले बेलपत्र आदिले पूजा गर्ने पद्धति छ। अनि एक बालुवाको शिवलिङ्ग चाहिँ बनाएर अथवा बालुवाको शिव पार्वती को चाहिँ प्रतीक बनाएर त्यसमा चाहिँ पनि पूजा गर्ने विधि छ। यो कुनै ठाउँमा बालुवा र कुनै ठाउँमा माटोको प्रतीक बनाएर शिवजीको प्रतीक बनाएर पूजा गर्ने विधि छ। अब यसमा बिहानको चाहिँ अब तयारीको जुन प्रसङ्ग छ, यो बिहान पख आफ्ना नजिकका नदी ताल तलैया इत्यादि ठाउँमा अथवा पानीका महान स्रोतहरूमा गएर स्नान नित्य स्नान जस्तै स्नान गरेर त्यहाँ स्नानका सङ्कल्पका विधिहरू पनि छन्, सग्नेले त्यो पनि गर्छन् र दन्त दाहनको विशेष महत्व बताइएको छ। यो हरितालिका तिज आजको लागि, अब भोलि पनि ऋषि पञ्चमीको पूजामा पनि यसको विधि त छ, तर यो दन्त दाहन गर्ने अनि यो आँकको चाहिँ आँकले दन्त दाहन इत्यादिहरू गर्ने, बिहानै स्नान गर्ने, माटो लगाएर स्नान गर्ने इत्यादि चाहिँ स्नान गरिसके पश्चात शिव र पार्वतीको आराधनाको लागि त्यसको चाहिँ निश्चित स्थानमा अथवा शिवजीकै मन्दिरमा पनि अब विभिन्न चाहिँ मन्दिरहरूमा नजिकका मन्दिरहरूमा गएर पूजा गर्न पनि सकियो, तर यसको लागि छुट्टै एउटा पूजा स्थल घरमै आँगनमा अथवा कुनै निश्चित स्थानमा शुद्ध स्थानमा लिपपोत गरी त्यहाँ शिव चाहिँ को प्रतीक बनाएर महिलाहरूले अत्यन्त चाहिँ सौहार्द वातावरणमा पूजा गर्ने प्रचलन,
1: निराहार व्रत बस्ने भन्छन्, शारीरिक अवस्थालाई पनि हेर्नु पर्ने हुन्छ। धर्मशास्त्रले चौकट्रै भनेको छ या केही अलि छुट दिएको पनि कुराहरू छन् यसमा?
0: के भने आज शास्त्रले भने शरीरम खलु धर्म साधनम भन्ने छ एउटा वाक्य। अब त्यसमा चाहिँ शरीर रह्यो भने शरीरले चाहिँ धर्मका साधनहरू प्रशस्त गर्ने हो अथवा शरीर चाहिँ धर्म गर्ने गर्नको लागि मुख्य साधन स्रोत हो। कारणले हाम्रो शरीरलाई चाहिँ धान्ने गरी हाम्रो शरीरले पहिला त शारीरिक अवस्था ठिक हुनु पर्यो, हामीले मानसिक अवस्थाबाट राम्रोसँग सोच विचार गर्नको निमित्त, ध्यान गर्नको निमित्त, योग गर्नको निमित्त, अब शिव योगी पनि हुन् त्यस कारण त्यो यसमा त चाहिँ ध्यान गर्नु पर्ला, योग गर्नु पर्ला, त्यस कारण त्यो त्यस्तो कुरा गर्नको निमित्त पनि हाम्रो शरीर पहिला स्वस्थ रहनु पर्यो। शरीर स्वस्थ रहेपछि हाम्रो शरीरले भ्याएसम्म, अब त्यसमा व्रतका विभिन्न प्रकारहरू छन्, यहाँले भने जस्तो निराहारका कुरा छन् अनि जलाहारका मात्रै कुरा छन्, जल मात्रै खाएर, जल मात्रै चाहिँ जल पनि नखाएर रहने उपवासका कुराहरू छन्। अब यो एक दिन एक रातको कुरा विशेष हो, त अब हाम्रो चाहिँ 24 घन्टा एक अहोरात्र भन्छ, यो एक अहोरात्र पुरा गरिसकेपछि जुनसुकै व्रत पुरा हुने हुन्। अब त्यसमा चाहिँ अब आफूले के कुरा आफ्नो शरीरले सक्ने हो, केही कुराहरू नसक्ने हो, अब एउटा त कुनै केही कुरा पनि नखाइकन खालि अक्सिजन अथवा चाहिँ हाम्रो श्वास प्रश्वासका माध्यमबाट सबै कुरा चाहिँ पूर्ति हुने एउटा व्रत छ। त्यो चाहिँ अब पहिला अब प्राकृतिक स्रोत साधन पनि हरियाली हुन्थ्यो, त्यो हाम्रो गाउँघरमा चाहिँ अत्यन्त चाहिँ वातावरण पनि त्यति हाम्रो अनुकूल थियो, त्यसले गर्दा सजिलो हुन्थ्यो। अब यो सहर बजार अथवा त्यस्तो चाहिँ भएको ठाउँमा अहिले प्रदूषणको मात्रा बढिरहेको भएको बेला अनि

0: मान्छेको खानपानको कुराहरूमा पनि अत्यन्त यो ध्यान चाहिँ दिएर अब यो हामीले पहिला जस्तो खाएको चाहिँ गाउँघरको जस्तो शुद्ध आहारहरू नपाइने अवस्था हुन सक्छ। त्यसकारण त्यसलाई चाहिँ मध्यनजर गर्दै आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै सक्नेले निराहार गर्ने अथवा पानी जल इत्यादि नखाइकन सक्छु भन्ने आँट जसमा छ उसले गर्न सक्दा गर्दा केही फरक पर्दैन, गर्न गर्दा हुन्छ। तर अब नसक्नेले स्वास्थ्य चाहिँ आफ्नो चाहिँ स्वास्थ्य कमजोर भयो, कमजोर भएर गरेको कुराको फल पाइँदैन। त्यो पनि त्यो शासकहरूले सजग बनाएका छन्, त्यो नहेरिएको न चाहिँ कसैले त्यो नबुझाइएको मात्रै हो। त्यो शासकहरूले अत्यन्त स्वास्थ्यकै लागि भनेर व्रत गराउनु पर्ने, स्वास्थ्य नै कमजोर भएर व्रत गर्दा त्यो फल प्राप्त हुँदैन। त्यसकारण हाम्रो स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले जल नलिइकन गर्न सक्छौँ कि अथवा पानी शुद्ध पानी लिएर शुद्ध पवित्र मन चाहिँ राखेर त्यसरी चाहिँ गर्न सक्छौँ कि अथवा अल्पाहार गरेर गर्न सक्छौँ कि या शुद्ध फलाहारले पनि व्रत हुन्छ, फलाहार लिएर गर्न सक्छौँ कि अथवा त्यति पनि भएन। अब अहिले विभिन्न चाहिँ अनेक चाहिँ महिला दिदीबहिनी आमाहरूले औषधि सेवन गर्नु पर्ने हुन सक्छ, व्रतमा औषधि सेवनको दोष हुँदैन भनेर शास्त्रमा लेखिएको छ। त्यसकारण अब औषधि सेवन गर्नको लागि अल्पाहार अलिकति चाहिँ शुद्ध अब घिउमा अथवा दुधमा केही बनाएको कुरा लिएर त्यसलाई चाहिँ लिन सक्ने अवस्था हुन्छ कि अथवा त्यसरी भए पनि शिवको स्मरण, शिवको पूजन, शिवको चाहिँ शिव सान्निध्यमा जाने कुनै पनि हाम्रो चाहिँ परमात्माको अथवा चाहिँ शक्तिहरूको नजिक जाने बाटो हो उपवास। उपवास भनेको उप भनेको चाहिँ समीपमा बस्ने, वास भनेको बस्ने, उप भनेको नजिकमा। त्यसै कारण उहाँहरूको नजिकमा त्यो कुनै शक्तिको चाहिँ आराधना गर्नुको निमित्त हामीलाई जसरी सहज हुन्छ त्यो कुरा अपनाउनु पर्छ भन्ने त्यो शास्त्रको पनि उद्देश्य र मान्यता त्यही हो।
1: उहाँ हुनुहुन्थ्यो संस्कृतिविद पूर्णानन्द ओझा। खास गरेर तीज पर्वको पूजा विधि र यसको ऐतिहासिक महत्वबारे चर्चा गर्नुहुँदै तीजको व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई पनि उत्तिकै ध्यान दिनु आवश्यक छ। विशेष गरी नियमित रूपमा औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधि छोड्नु हुँदैन। व्रत बस्दा के कुरामा सावधानी अपनाउनु पर्छ त, यो विषयमा जानकारी दिनुहुँदै डाक्टर शेर बहादुर कमर।
2: परापूर्व कालदेखि चलिआएको विभिन्न धर्म संस्कृतिहरूलाई हामीले जगेर्ना पनि गर्नुपर्छ, पालना पनि गर्नुपर्छ र धेरै जसो चाहिँ यो परापूर्व कालदेखि चलिराखेको कुराहरू चाहिँ राम्रो पनि छ। यसो भन्दै गर्दा अब व्रत बस्ने भनेको चाहिँ लामो समयसम्म अब खानापानी अथवा नखाने, अब कसैले पानी खाने, कसैले नखाने, खानेकुराहरू चाहिँ वर्जितै हुने, कसै कसैले फलफुल खाएर पनि व्रत बस्ने चलन हुन्छ। अब लामो समयसम्म केही पनि पानी पनि नखाइकन बस्दाखेरि चाहिँ शरीरमा केही हलचल र केही असामान्य अवस्थाहरू चाहिँ आउन सक्छ। व्रत बस्ने व्यक्तिको आफ्नो शारीरिक अवस्था, दीर्घ रोग छ त्यसमा पनि मुटु अनि मृगौलाको समस्याहरू छ, विशेष ध्यान दिनुपर्छ। शरीरमा पानीको मात्रा कम भयो भने नुन पानीको ब्यालेन्स मिलेन भने असर गर्छ। अर्को अब यदि सामान्य हेल्दी स्वास्थ्य व्यक्तिले 15-16 घन्टासम्म केही नखाइ बस्दाखेरि शरीरमा त्यस्तो धेरै हानि नोक्सानी चाहिँ हुँदैन, बरु अझै उल्टो शरीरलाई पनि फाइदा हुने विभिन्न अध्ययनहरूले देखाइराखेको छ। त्यसैले हरेक व्यक्तिले व्यक्ति व्यक्ति अनुसार फरक हुन्छ। व्रत बस्दाखेरि त्यो दिन अघिल्लो दिन चाहिँ एकदम धेरै खाने, शरीरले धान्नै नसक्ने गरेर खाने, अर्को दिन खाली बस्दाखेरि केही असामान्य अवस्थाहरू आउँछ, पेटको समस्याहरू ल्याउन सक्छ, त्यो एउटा कुरा भयो। अर्को पानी चाहिँ प्रशस्त पिउनुपर्छ। अब कोही कोही पानी नखाए पनि बस्ने हुँदैन, पानी नै खानु भनेर हामीले जबरजस्ती गर्न त मिल्दैन, तर व्रत बस्ने जुन समयदेखि व्रत बसिन्छ त्योभन्दा अगाडि चाहिँ शरीरमा पानीको पानी चाहिँ प्रशस्त पिउनु पर्ने हुन्छ र पानी पिएर बस्ने व्रतहरूमा चाहिँ सामान्यतः 15-16 घन्टा एक दिन बस्दाखेरि त्यति धेरै नराम्रो अवस्था चाहिँ आउन नसक्ने हुनसक्छ। अर्को व्रत बसिसकेपछि अर्को पूजा पाठ गर्दाखेरि लामो समयसम्म उभिराख्यो भने लाइनमा उभिँदाखेरि प्रेसर कम भएर रिङ्गटा लाग्ने, लड्ने हुनसक्छ। अर्को लाइन बस्दाखेरि चर्को घाम अथवा धेरै चिसो दुवै अवस्थाले पनि असर गर्न सक्छ, यी कुराहरूलाई पनि ध्यान दिनुपर्छ।
1: अघिल्लो दिन दर खाने प्रचलन छ, दर खाँदै गर्दाखेरि एकदमै पौष्टिक तत्त्वहरू पौष्टिक चिजहरू खाने चलन छ होइन, त्यो खान्छन् र दोस्रो दिन चाहिँ पानी पनि नखाएर व्रत बस्दाखेरि त स्वास्थ्यमा त असर पर्ला नि होइन र?
2: हो, त्यही भने मैले अब शरीरलाई नै हानि हुने गरेँ, अत्याधिक खानेकुरा त अब त्यो अरू अवस्था व्रत बस्दा नबस्दा जुन बेला पनि अलिकति असर चाहिँ गर्छ। त्यसमा अब एक दिन कुनै कुनै बेलामा एक दिन चाहिँ अलिकति खानेकुराहरू बढी भएको हिसाबले नै ठुलो लङ टर्म दीर्घकालीन असर चाहिँ पर्दैन, तत्कालीन असर पेट दुख्ने, पेटमा अप्ठ्यारो हुने चाहिँ हुनसक्छ, ग्यास्ट्रिक ग्यास्ट्राइटिस अथवा उल्टी हुने पेटको समस्याहरू तत्कालको लागि आउन सक्छ, तर एक दिन अलिक धेरै खाँदाखेरि लामो समय नै असर हुन्छ भन्ने त हुँदैन। तर शारीरिक अवस्था, शरीरको दीर्घ रोग, तत्कालीन रोगहरूको अवस्थालाई हेरेर चाहिँ खानपिनमा ध्यान दिनुपर्छ। सामान्यतया खानपिन भनेको ब्यालेन्स डाइट, सन्तुलित भोजन नै हो। त्यसमा अब कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, पानीको मात्रा, खनिज तत्त्वहरू सबै ब्यालेन्स भएको खानेकुरा खानुपर्ने हुन्छ, यो व्रत बस्दा होस् अथवा अरू बेलामा पनि।
1: दीर्घ रोगीहरू हुन्छन्, नियमित औषध सेवन गर्नुपर्ने हुन्छ, त्यस्ता बिरामीहरूले औषधि छोड्दाखेरि असर पर्ला नि होइन?
2: व्रत बसे पनि औषधि चाहिँ छोड्नु हुँदैन। सामान्यतया प्रेसर र अन्य दीर्घ रोगहरूको, प्रेसर, उच्च रक्तचापको, मुटुको रोगको औषधिहरू अनि दीर्घकालीन मस्तिष्कको विभिन्न नसा सम्बन्धीको औषधिहरू चाहिँ खाइराख्नुपर्ने हुन्छ। मधुमेह, डायबिटिजको बिरामीले चाहिँ खाना चाहिँ नखाने अनि औषधि चाहिँ खाने गर्यो भने
1: हजुर
2: त्यो औषधिले शरीरमा, रगतमा सुगरको मात्रा चाहिँ कम गराउँछ। सुगरको मात्रा कम भयो भने बिरामी बेहोश भएर ज्यानलाई पनि खतरा हुने सम्भावना हुन्छ। त्यसो हुनाले सुगरको बिरामी, डायबिटिजको बिरामीले चाहिँ व्रत बस्नुलाई राम्रो मानिँदैन। यदि व्रत बसे पनि त्यो दिन खाने औषधि चाहिँ खानु हुँदैन, खाना चाहिँ नखाने अनि औषधि मात्रै खाने गर्नु हुँदैन, बरु खाना औषधि चाहिँ एक दिन छोड्दा केही फरक पर्दैन, त्यस्तो बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। अर्को प्रेसरको रोग, नसा सम्बन्धी मस्तिष्कको रोगीहरूले पनि औषधि छोड्नु हुँदैन, औषधि चाहिँ खानुपर्छ। अब खानापानी नखाइकन लामो समयसम्म लाइनमा बसिराख्दाखेरि प्रेसर तलमाथि भएर बिरामीलाई रिङ्गटो लाग्ने र सिन्कोपी फेन्ट हुने, बेहोस हुने हुनसक्छ, एउटा त्यो भयो। अर्को चाहिँ लामो समय बस्दा घाम पानीले पनि असर गर्छ, विशेष गरेर घामले, चर्को घामले बस्दा पसिना जाने, पसिना घामको असरले गर्दाखेरि पनि बिरामी बेहोस हुएर लड्ने हुनसक्छ, र त्यसमा पनि दीर्घ रोगीहरूमा त झन् यसले धेरै नै असर गर्छ। त्यसो हुनाले दीर्घ रोगीहरूले लामो समयसम्म जसले यो टोलरेट गर्न सक्दैन नि यो परिश्रमहरू, त्यस्तो व्यक्तिहरूले चाहिँ यस कुरामा नि ध्यान दिनुपर्छ। अथवा लाइन बस्दाखेरि एकजना सहयोगी साथमा पनि हुनु पर्यो, केही गाह्रो पर्यो भने उनीहरूलाई तत्काल इमर्जेन्सी पर्यो भने स्वास्थ्य संस्थामा लान सक्ने अवस्थाहरू चाहिँ अब त्यो व्यवस्थापन पक्षबाट पनि ध्यान दिनुपर्ने हुन्छ। जुन जुन मन्दिरमा अथवा अन्य अन्य ठाउँमा यस्तो भिडभाड हुन्छ, व्यवस्थापन पक्षले पनि ध्यान दिनुपर्ने हुन्छ। र कतिपय चाहिँ व्यक्तिहरू अलि कट्टर पनि हुनुहुन्छ, उहाँहरूले दीर्घ रोग भए पनि आफ्नो धर्मकर्म चाहिँ नछाड्ने, लामो समयसम्म लाइन लागेर भने पूजापाठ गर्नुहुन्छन्, त्यस्तो व्यक्तिहरूलाई चाहिँ सहयोगीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। र त्यस्तो केही समस्या परिहाल्यो भने तुरुन्तै उपचार गर्ने व्यवस्था चाहिँ मिलाउनु पर्ने हुन्छ, र दीर्घ रोगीहरूले पनि यस्तो कुरामा चाहिँ अलिक धेरै जबरजस्ती गर्नु हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो डाक्टर शेरबहादुर कमर। व्रत बस्दा के कुरामा ध्यान दिनुपर्छ, स्वास्थ्यको कसरी ख्याल राख्नुपर्छ भन्ने विषयमा जानकारी दिनुहुँदै आजको कार्यक्रममा तीज पर्व कसरी मनाउने, यसको पूजा विधि के छ भन्ने विषयमा हामीले संस्कृतिविद पूर्णानन्द ओझा र तीजको व्रत बस्दै गर्दाखेरि स्वास्थ्यका हिसाबले के कुरामा ध्यान दिनुपर्छ, स्वास्थ्यको ख्याल कसरी राख्न सकिन्छ, नियमित औषधि खाइरहेका व्यक्तिहरूले कसरी व्रत बस्ने, यो विषयमा कुराकानी गऱ्यौँ डाक्टर शेरबहादुर कमरसँग। हरितालिका तीज हाम्रो धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। समयसँगै तीज मनाउने शैली परिवर्तन भए पनि यसको मौलिकता, आपसी सद्भाव, महिला सम्मान र सामाजिक चेतनाको पछ्याई जोगाउन सकियो भने तीज अझै अर्थपूर्ण बन्न सक्छ। स्वास्थ्यलाई ध्यान राख्दै, अनावश्यक खर्च र देखावटीबाट टाढा रहँदै, आफ्नो संस्कृति र परम्परालाई सम्मान गर्दै तीज मनाऊ। यही शुभकामना सहित आजको हरितालिका तीज विशेष सरोकार कार्यक्रम यही पुरा हुन्छ। कार्यक्रमबाट प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ खाना खानु अघि खाना पकाउनु अघि शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ झाडा पखाला हैजा टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ
3: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ आफू र परिवारलाई रोगबाट जोगाऊ
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
6: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
7: यस बेला बिहानको 9 बज्नै लाग्यो अब सुन्नुहुनेछ नेपालीमा समाचार

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो। र हर्मुज जलमार्ग सम्बन्धी क्षेत्रीय बैठक स्थगित, यमनमा सङ्घर्ष थप चर्कियो। अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक परीक्षणका रूपमा हिजोदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्कालका लागि सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सडकको स्तरोन्नतिको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडक भन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोली हिजोदेखि परीक्षणका रूपमा एकतर्फी सडक सञ्चालनमा ल्याइएको इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोसी बाढीमा मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीमा परी अझै 4089 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरुष, 336 महिला तथा 514 शव आंशिक अङ्ग सहितका रहेका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरुष र 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरुष 6407, महिला 2830 र पहिचान नखुलेको सङ्ख्या 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्सका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनस्थापनामा प्रदेश सरकार लागिरहेको बताउनु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि भारतको सिक्किमबाट 7,15,104 बराबरको राहत रकम हस्तान्तरण गरिएको छ। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान एवं महत्त्वपूर्ण पर्व हरितालिका तीज आज देशभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि दीर्घायुका लागि व्रत बसी भगवान शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। आजकै दिन बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनहरूको बाक्लो घुइँचो लागेको छ। विशेष गरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहान 3 बजेदेखि नै 4 ढोका खुल्ला गरी दर्शनको व्यवस्था मिलाइएको छ। धार्मिक मान्यता अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले राजा हिमवतले आफ्नो विवाह विष्णुसँग गरिदिन लागेपछि साथीहरूको सहयोगमा जङ्गलमा गई महादेव पति पाऊ भनी कठोर तपस्या गरेकी थिइन्। सोही तपस्याको प्रभावले भाद्र शुक्ल तृतीयका दिन
पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गरेको धार्मिक विश्वास रहिआएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्व र राष्ट्रिय बाल दिवस 2083 पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरुद्ध हुन सक्ने सबै प्रकारका भेदभाव हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइने तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय बाल दिवस 2083 अवसरमा छुट्टै शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बाल बालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार हिंसा र दुर्व्यवहार रोक्नु सबै सरकारवालाको दायित्व भएको उल्लेख गर्नुभएको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालाहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको र जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्ने तयारीमा सरकार लागिपरेको उहाँले बताउनु भएको हो। भोटेकोसी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। रुकुम पश्चिम सुर्खेत सुनसरी र तनहुँमा हिजो भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 6 मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगङ्गा नदीमा गए राति 81 आएको बाढीमा फँसेका 12 सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। पहाडी जिल्ला बैतडीमा चालु आर्थिक वर्षको अहिलेसम्म 6 डेङ्गी संक्रमण पुष्टि भएको छ। प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा 2 पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका 15 स्वयम्भू भगवान पाउबाट भदौ 9 चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पार्टी सदस्य समर्थक तथा शुभेच्छुकहरूलाई हिजो आह्वान गर्नुभएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ। यस्तै 7 निर्माणाधीन अवस्थामा रहेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता हुनुभएको छ। भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडा कोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्कनु भएका खड्का साँझसम्म घर फर्कने बताए पनि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। ओमानले खाडी राष्ट्रहरू र इरानबीच हर्मुज जलमार्गका विषयमा ओमानमा आयोजना गर्ने भनिएको क्षेत्रीय बैठक सहमतिका लागि भन्दै स्थगित गरिएको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। इरानी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार केही क्षेत्रीय देशहरूको अनुरोधपछि तेहरान र मस्कट बीचको संयुक्त निर्णयबाट बैठक स्थगित गरिएको हो। यसैबीच यमनका विभिन्न मोर्चामा लडाईँ तीव्र बनेको छ। सरकारी सेनाले रणनीतिक बन्दरगाह सहर अल मखामा मोर्चा पुनः आफ्नो नियन्त्रणमा लिन हुथी विद्रोहीका ठेगानामाथि हवाई आक्रमण गरिरहेका छन्। अब खेल समाचार। एसिसी प्रिमियर कप 2026 उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। टोली हिजो अबेर काठमाडौँ आइपुगेको हो। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो र हर्मुज जलमार्ग सम्बन्धी क्षेत्रीय बैठक स्थगित। यमनमा सङ्घर्ष थप चर्कियो। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: रेडियो नेपाल ख नेपाल भाषीय समाचार जे उपेश पाखिना दिशा थौ नेपाल सम्बत चिन्छ सौ पिखु द एलाथो तृतीय पृथ्वीराज मार्ग या कृष्ण बिरे देखुगु ट्र्याके ग्राबलियाना छखेर सडक न्याकुगु दु मिग ग्यास या बुलेट नाप थिथि टक्या त सोनिग छोया हगुदु पदक चौध गते त्रिशुली खुसिया खुसी बाल याना सडक या कोए पाखे खटान या उनी सडक तुना वङ्गुली से पहाड च्याका ट्र्याक निर्माण जुगु ख निखेर त गति ज्या ज्या चुङ्गुदु नौ विषय मुगलिङ सडक आयोजना पश्चिम बो या इन्जिनियर धीरज ढकाल छखेर सडक न्याकुगु धाइदिगु ख सोनिग या त स्वाइगु मु राजमार्ग पृथ्वी राजमार्ग ख थुगु सडक ज्या निथ चिन पेदो मर्याक सवार साधन वे वनिगु याई हरितालिका तिज नख थौ देन्यङ्क हनाचङ्गुदु हिन्दू नेपाली मिसा पिन्स महादेव या पूजा आराधना याना तिज हनीगु परम्परा दु थौ अप्सो चुना शिव पार्वती या पूजा उपासना यासा सुख शान्ति ओ छेज पिन्त बालाइगु पलोसा दु तिज नख ऋषि पञ्चमितक न्याई तृतीय खुनु हरितालका अप्सो चौथी खुनु गणेश भगवान् या पूजा व पञ्चमी खुनु मोलिया अरुन्धती नाप सप्त ऋषिया पूजा याना तिज नख कोचाई पशुपति देग या पेङ्गुली ध्वाखा हरितालका तिज या सुथे सुतता इलनिसे चाहगुदो थुगु द भादक उन्नत गते सोमबार लागु तिजे विशेष पूजा व दर्शन या व्यवस्था नमिले यागु पशुपति क्षेत्र विकास कोषसँग जानकारी बिगुदो देगले वैपिनीगु नीति देग पिनी न्यागु लाइन व देग परिसरे दुहा वे ढुङ्गा च्यागु लाइन जुइगु कथम व्यवस्था मिले नातगुदो दर्शनाती मिसा पिनीगु ल्या अपो जुइगु चुया मिसा सुरक्षाकर्मी आफ्नो परिचालन नाप जुगुदु ट्राफिक व्यवस्थापन नीति विशिष्ट व्यक्ति या सवारी साधन कोष या ज्याकुथी परिसर पार्किङ यागु व्यवस्था मिलै नातगुदु मेमेगु सवारी साधन या पार्किङ थ्याप भण्डार खाल पार्किङ सिफल चौर बनकाली पार्किङ तेलगङ्गा व उमाकुण्ड पार्किङ थ्यान निर्धारण यागुदु थोथी राष्ट्रपति रामचन्द्र पौडेल तिज नख या विशेष पिन्तुना देशना दिगुदु सामुनि कथ भदौक यासा निसे नेपाली समाजे तिज रौनक खने दया चुङ्गुदै छे पिखालुखु निसे बजातक ह्याङ्गु पर्सी चुरा पुमा हो तिसा तिया झँ झँ धाका मिसातेगु चप खनिदै तिज या मेहा किगु तता के नाप्लना दर नै प्याखा हुली ज्याकुती संस्था व समुदाय तिज विशेष च्याजोगो सागोइ तर तुसिया तिजे लकस्तासा मे कथ हेदु रसुवा या पोटिको शिवङ्गु भदुक दस कते ओगु खुसी बालयना तधङ्गु मानवेली से भौतिक क्षति जुगुदु उकिया ग्याचुकु व पीडा दे या युगको परिवार या त खुएको गुदु विशेष याना रसुवा नुवाकोट धादिङ लिस्या खुसी बाल याना प्रभावित जुगु लागा तिजा नख थ योपी थ तिति नाप चुना न्याइपुगेको थासे तना चोपी मालेगु व्यवस्थापन या पीडा व कने या च्युताल थ्याकागुदु नेगु जिल्ला या नागरिक न खुसी बाले लागुली देन्यङ्क दुःख कगुदु मिग तिज दर नैगु दि नापाली से थो दि खुनु तता खे थ तिति छता समुना न्याइपुका दर नै गु सुख दुःख या खला बला ब्याका तिज या मे हाला तसक ह्याइपुगु याई थुसी धासा गुलिखे परिवार या नीति दर नैगु दिन थ त तना चोपी थ तिति लुमन्ती यी फ्याना चोङदु अथेहे दुःख नुवाकोट व धारिङ प्रभाव परिवार हेर्न दु गुलसिया छे बु चुइका एङ्के थङ्कुगु दुसा गुलसिया बनेजिया व लजगा या लिदसा तकन नना वङ्गुदु गुलसिया परिवार या छे ज पि खापा जुया अस्पताल वास याका चुङ्गुदु थ म थगु ज्यान बचेन मना चोपिङके आतकन घटना या ग्याचुको लिनाहे चुङ्गुदु सोनिग च ख व ए या तिज या चप खने दसान खुसी बाल याना प्रभाव जुपी परिवार या उकिया लिचो मोजक खनेदु नापाली पया तिज या नीति लाला न्यो निसेहे तयारी याइपी मिसापी थुसी मागु कथ जक थथगु छे उना चुना नाप्लागु याना चुङ्गुदु गुलिखे मिसापिन्स सामान्य रूप ह्याङ्गु ल पुना लाती चुरा झ्याना तगुदु अथे याना चुना चोङ्गु खसान नापा लिपाथे समायना न्याइपुका चोङ्गु थासा मुरु ओमिगु नुगुले खुसी बालम बिगु खा चुइका यङ्गुगु छे सम्पत्ति ओ थतितिया लुम्ती जक लिहदनी ऊर्जा जलस्रोत तथा शिक्षा मन्त्री विराज भक्त श्रेष्ठ जोखिमयुक्त हिमताल या लम हो या त तयारी जुया चुङ्गु दहिदिगुदु मिग सञ्चार कम्पितना पखलना छ दिसे मन्त्री श्रेष्ठ विपद जोखिम न्यूनीकरण या नीति ऊर्जा जलस्रोत ओ सिंचाई मन्त्रालय अति उच्च जोखिमे लागू हिमताल या जलस्तर हो या त ज्या जुया चुङ्गु नान्दिल इसिमोडो युएनडिपी या मङ्का अध्ययन कथा नेपालले निछगु हिमताल जोखिमयुक्त दु कोशी ओ गण्डकी लागा पेङ्गु अति उच्च जोखिमयुक्त हिमताल दु भोटे खुसी खुसी बाला सिप्नेगु ल्या आतक चिन्सस गुइनिम थेङ्गुदु खुसी बाले आतक पेदो व चेगुम तनाचुङ्गुदु खुसी बाया हुने आतक गुद निस व चे निमेसित उद्धार यागुदु उद्धार जोपी मध्ये निदो नेस व चे समेसित सुरक्षित रूप होल्डिङ सेन्टरे तयार तगुदु ए या नीति योसी थने त सीमा पालेको नीति साइड लाका थुसी थो नख निहागुदु देदस भाद्र शुक्ल द्वितीयादि नेपाल पञ्चाङ निर्णायक विकास समिति ब्युगो साहित्य वन यात्रा न्याका योसी नीति सीमा पालेको नीति बने वनिङ्गु परम्परा दु वयकथ मिहिगो सुतेसिया 9:53 या साहित्य बसन्तपुर दरबार क्षेत्रपाखे साहित्य पिकना तगु गुठी संस्थानीय मुख्य खानु अधिकृत लिसे प्रवक्ता जनक पोखरेल जानकारी ब्यादिगु ख समिति ए या योसी थनेगु नीति सीमा पालेगु नीति वन यात्रा या त भ्युगु साहित्य प्याउना खोपया चाँगु नारिङ नगरपालिका 9 ताथली या नाला सामुदायिक बने उनी ए या ओ बिस्का जात्रा नीति थो समुदायिक वन पाखे सल्लाह सीमा हेगु संस्थानीय कर्मचारी रमेश काप्ले दाइदिगु ख जी जनकवि दुर्गालाल श्रेष्ठ यता लुमका विचार मुज्या गोसा गोगुदु ए या नेपाल ब्याङ्कवेटे आइतबार सुथे नेपाल भाषा मङ्का खल नेवा दे दबु नेपाल भाषा एकेडेमी नेपाल भाषा मिसा खल विराट नेपाल भाषा गुठी लिपि गुठी नेवा पत्रकार दबुलिसे थिथि खल पुच मङ्का गोसालाई बिचा मुज्या जुगुदु बिचा मुज्या नेपाल भाषा एकेडेमी उपकुलपति नेवा नेहलवा मल्लके सुन्दर जनकवि श्रेष्ठ त कया दुग्यङ्क नुगख तयादिसे जनकवि श्रेष्ठ नेपा या छम थाथेम कवि जुगु व जीवन्या लिपाङ्गु ए नवेक कविता हेचुया बिले जुगु ख पङ्कादिगु ख चान्सलर मल्ल जनकवि श्रेष्ठ साहित्य विद्या कविता जकमुखु मे नाटक व सकदा विद्या पूर्णता दुम व्यक्तित्व जुगु ध्यादिसे वेक योगदान व जीवनया त कया थगु विचार निहव्यादिगु ख विचार मुज्या ज्याजुले जनकवि श्रेष्ठ तदिगम क्या सुमन श्रेष्ठ थ अबु दुर्गा श्रेष्ठ त सकिस्या लुमका मतिना यागुली सुब्या देशना दिसे दुर्गा श्रेष्ठ चुयादिगु खस भा या मृत्यु सम्बन्धी अप्रकाशित चिना खन बुना निङ्कादिगु ख विचार मुज्या थिति कलाकार पिन्सन जनकवि श्रेष्ठ चुयादिगु झी झिकु नीति मधुसा नेपाय नीति मुयामा दैगु मेलिसे थिति मेहाला निङ्कुगु खसा कवित्री प्रतिश्रा साइमी लोककवि राजबाई सखमी पिन्स चिना खान ह्यवादिगु ख नेवादे दबुया नाय रसमला प्रजापति या सभापति जुगु उगु च्याजुले जनकवि दुर्गालाल लुमका छगु मिनेट मौधान यागु खसा गोसा खलपाखे जनकवि दुर्गालाल या किपाते स्वा देशना श्रद्धाञ्जलि पुङ्कुकु ख बिच्या बिचा मुज्या नेपाल भाषा ख्यो या थिति हनि बपी व्यक्ति पिनीको उपस्थिति दुगु खसा वेक पिनीको पाखेन जनकवि श्रेष्ठ या किपाते स्वा देशना श्रद्धाञ्जलि पुङ्कुकु ख मस्तेगु रक्षा भविष्य सुरक्षा दैगु नारा थौ राष्ट्रिय मचा अधिकार दिवस हना चङ्गुदु भदौ 10 गते पोटेकुसी जुया त्रिशुली नदी वगु खुसी बाल रसुवा नुवाको धादिङ नाप या जिल्ला धनजन या क्षेत्रीया हुनेमा बा संरक्षक व अभिभावक मधुपी तना चोपी वा मस्तहे घापा व तना चोङ्गुली मस्तेको उद्धार रातो संरक्षण या मागु धैगु ख बोलङ्गुदु फुटिकुसी खुसी बाल रसुवा नुवाकोडो धारिङ्या चिन्च्यागु बनिकुथी लिचो लाकुगुदु थुकी चिन्छगु पूर्ण रूप सेङ्गुली गुई सङ्गु करोड ने सङ्गु लाग्दा सेङ्गुदु राष्ट्रिय योजना आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तयारियागु द्रुत क्षति मूल्याङ्कन आरडिएनए प्रतिवेदन थथे नेतनातगुदु प्रतिवेदन विद्यालय लागाया पलिस्ता या नीति पेङ्गु अर्ब नि सङ्गु करत श्री न्यागु लाग्दा तुइगु तुकमा एनातगुदु पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव देश र समाज नीति योगदानी याइपी मुनुते सहे विकास नीति नजायत इनापेनादिगुदु एले जुगु छगु ज्याजुले वक्ल थथे धैदिगु ख बागमती प्रदेश मुख्यमन्त्री किरण थापा मगर पोटिकुसी खुसीबा पीडित या उद्धार राहत उपस्थापना प्रदेश सरकार ह्यापाङ्गु प्राथमिकता दुगुन्य तादिगुदु उजुगिस्तान या समर खान्दे जुइगु पी खुकगु चेस ओलम्पियाडे बोती क्यात उनी त्यम पी क्यासमी पिन्त मिग विदाय याना दिसे वेक्ल थे धैदिगु ख इन्डोनेसिया या जाबा ओ बोर्नियो टापु छगु डुङ्गा डब्युजुया मोतिन खुम सिगु दु तासा उकी सचिव सिम तनाचङ्गुदु भायरगो ट्रान्सपोर्ट आठ ना या डुङ्गा निसो व पिसोम नाप सुइम चालक दल या दुज दुगु ख इन्डोनेसिया राष्ट्रिय खोज तथा उद्धार निका बार्सा नार्स खुम सिगु व सचिव सुइम तनाचङ्गु धागुदु सचिव नेमसित उद्धार यागु ख भारतीय राजधानी नु दिल्ली चीन रुस भारत नाप चिन्छगु देश ब्रिक्स दुज राष्ट्रिय नेता पिन्छ थिति अन्तर्राष्ट्रिय विशेष सल व्याकादिगुदु चिन्चागोगु ब्रिक्स सम्मेलन नेता पिन्छ विश्व आर्थिक विकास व्यापार ऊर्जा सुरक्षा व अन्तर्राष्ट्रिय सहकार लगायत विशेष सल व्याकादिगुदु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स दुज दे दथ्वि छप्प छदि जित इनाभेना दिल मोदिया कत ब्रिक्स दे ते गु हलिया नियगु प्रतिशत जनसङ्ख्या पिगु प्रतिशत कुल ग्रास उत्पादन जिडिपी ओ नि न्यागु प्रतिशत शुभ अपो विश्व व्यापार प्रतिनिधि यही थोहे दथि चिनिया राष्ट्रपति सी जिनपिङ सम्बोधन यनादिगुदु सम्मेलन या निगुगु सत्र या त सम्बोधन यनादिसे चिनिया राष्ट्रपति सी बल हे सही ख धैगु सोच या त विश्व नेतास यो कन्हय त्याग्या मागु ख धैदिगुदु विश्व आसक्ति या बल हे मनमानी कोतेलेगु परम्परा चले जुई मजु राष्ट्रपति सी धैदिगुदु विश्व या तधङ्गु वा चिधङ्गु तमी वा गरिब दे तक्क सम्मान्य नीति हकदार ख राष्ट्रपति सिंह वर्तमान विश्व परिस्थिति तसक अस्थिर ज्याचुङ्गु खेन च्युता पङ्कादिगुदु थौ बागमती ओ गण्डकी प्रदेश तराई लागा मो नाप कोशी मधेस लुम्बिनी ओ सुदूरपश्चिम प्रदेश तराई लागा या छकुनीको थासे आपल न्याना वा वैगु तुकमा यागुदु बागमती गण्डकी ओ कर्णाली प्रदेश पहाडी ओ हिमाली लागा या छकुनीको थासे आपल वा वैगु जल तथा मौसम विज्ञान विभाग कुमा यागुदु मिग सोनिगले निन हेगु फुटी गुगु डिग्री सेल्सियस या क्वाज लुगु ख थौन थथे क्वाइगु तुकुमा यागुदु नेपाल भाषी बुख कोचाल शुभ
1: हाम्रो संस्कृति
2: हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
1: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र नमस्कार हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ जुनसुकै समाजको सभ्यता र संस्कृतिको निर्माण र विकासमा महिला वर्गको भूमिका महत्वपूर्ण छ प्राचीन समयमै सनातन हिन्दू परम्पराका ऋषिमुनि र आचार्यहरूले समाजमा सामाजिक आचरण नैतिकता स्वच्छता पवित्रता त्याग साधना र शारीरिक मानसिक स्वास्थ्य विज्ञानको समेत ख्याल गरी सुसंस्कृत समाजको निर्माणका लागि ऋतु काल र खगोल विज्ञानको समेत संयोजन गरी अनेक व्रत अनुष्ठानहरूको सृजना गरेका छन्। जुनसुकै कुलमा जन्मे पनि जुनसुकै कुलमा विवाहित भए पनि आफ्ना शील सौजन्य उदारता करुणा र विवेकशीलताले घरलाई स्वर्गतुल्य सुख समृद्धिमय र सुसंस्कृत बनाउनु नेपाली महिलाहरूको आदर्श हो, जुन यथार्थ हिन्दू सनातन धार्मिक सांस्कृतिक अनुष्ठानहरूमा महिलाहरूको विशेष सहभागिताबाट थाहा हुन्छ। यस्तै महत्त्वपूर्ण पर्व हो तीज र सँगसँगै जसो आउने ऋषि पञ्चमी। हुन त तीजको अनुष्ठान अन्यत्र समेत मानिने भए पनि चेलीबेटीहरू माइत गई द्वितीयका रात दर खाने र तृतीयका दिन व्रत आराधना गर्ने र सांस्कृतिक बहिरनमा निस्की दिदीबहिनी भेला भई गीत सङ्गीतमा आफ्ना सुख दुःख बाँड्ने नाचगानका साथ मनोरञ्जन गर्ने तीजको परम्परा नेपाली विशिष्ट परम्परा रहेको छ। आज तीजको दिन हो। आज अधिकांश दिदीबहिनीहरू तीजको व्रतमा छन्। आस्था केन्द्रहरूमा दर्शन पूजा अर्चना लगायतका धार्मिक सामाजिक गतिविधिमा समाहित छन्। हिन्दू सनातन धर्म अनुसार तीज ऋषि पञ्चमी धार्मिक अनुष्ठान त हुँदै हो, साथै यो पर्व नेपाली संस्कृति परम्परामा ठूलो सामाजिक महत्वका साथ आउने गर्दछ। तीज र ऋषि पञ्चमी यी दुवै भाद्र शुक्लमा पर्न आउँदछन्। तीज तृतीया र ऋषि पञ्चमी पञ्चमीमा पात्रोहरूमा यसपालि भोलि नै ऋषि पञ्चमी उल्लेख छ। तीज र ऋषि पञ्चमी विशेष आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा आज हामी तीज र ऋषि पञ्चमी पर्वका धार्मिक सामाजिक मान्यता र महत्वका विषयमा प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँगको कुराकानी राख्नेछौँ। तीजको सन्दर्भमा सङ्गीत त अभिन्न नै छ, सङ्गीत पनि जोड्दै जानेछौँ। कार्यक्रम सुन्दै रहनुहोला।

0: हरितालिका व्रत जसलाई तीजको व्रत भनिन्छ। सुरुमा पार्वतीले अनुष्ठान गरेको यस व्रतको नाम हरितालिका किन रह्यो भन्ने सम्बन्धमा एउटा कथन के पाइन्छ भने, पार्वतीलाई उनका सखीहरूले हरण गरेर शिवको प्रसन्नताका लागि तपस्यामा लाग्ने वातावरण बनाइदिएकाले यो व्रतको नाम हरितालिका रहेको हो। प्राध्यापक चेतुनाथ शर्मा आचार्यले हरितालिका तीज व्रत सम्बन्धमा लेख्नु भएको छ। पौराणिक मान्यता र प्रेरणा अनुसार यस दिन नारीहरूले व्रत बसि महादेव पार्वतीको पूजा आराधना गर्दछन्। यो व्रतका दिनमा पवित्र नदी तथा तलाउको किनारमा गएर स्नान गरी बालुवामा मृत्तिकाको शिवलिङ्ग बनाई षोडशोपचारले पूजा अर्चना गर्ने शास्त्रीय विधान छ। भोलिपल्ट बिहान शौच स्नान सकी गोबरको सानो कुण्ड जस्तो बनाई त्यसमा लोपामुद्रा र अगस्तीलाई अर्घ्यदान गरी गोदान तथा पूर्णपात्र गरेर यो व्रतको समापन गरिन्छ। त्यसपछि तुलसीको पत्तालाई किरामा राखेर शालग्रामको जलसँगै ग्रहण गरी यो व्रत पूरा गरिन्छ। आचार्य लेख्नुहुन्छ, जसरी बलेको दियोको ज्वालालाई अखण्ड रूपमा कायम राख्न त्यसमा तेल थप्दै रहन हावा पानीबाट जोगाउन आवश्यक पर्छ, जसरी कुनै बोट बिरुवालाई जोगाउन वरिपरि बार बन्देज लगाउन तथा समय समयमा पानी सिंचन गर्दै रहन आवश्यक हुन्छ, त्यसै गरी दाम्पत्य सम्बन्धलाई सुदृढ र चिरस्थायी बनाउन बेला बेलामा गरिने व्रत पूजा अनुष्ठान आदिले सहयोग पुर्याउँछन्। त्यसो त दाम्पत्य सम्बन्धलाई सफल चिरस्थायी बनाउन पति पत्नी दुवैको त्याग, सहनशीलता, समझदारी र धैर्यको आवश्यक पर्छ भने अदृष्ट रूपमा ईश्वर उपासना र व्रत अनुष्ठानहरूबाट मिल्ने फलले पनि त्यसमा सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ। वस्तुत समझदारी र समर्पण भाव बिनाको दाम्पत्य यथार्थ रूपले फलीभूत बन्दैन। दाम्पत्य जीवनको सफल निर्वाहलाई हाम्रा अतीतकालिक चिन्तक मनीषीहरूले बडो महत्व दिएका छन्। हरितालिका तीज व्रत उक्त क्रियात्मक निर्वाहको एक मूर्त रूप हो। तीज व्रत परम्पराका धार्मिक, सामाजिक, सांस्कृतिक प्रचलन, परम्परा र यसको महत्वका सम्बन्धमा प्राध्यापक डाक्टर प्रेमबदा काफ्लेसँगको कुराकानी अब राख्दैछौ। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अघिल्ला दशकहरू र यो पछिल्लो दशकमा तीज हरितालिका पर्व मनाउने सामाजिक सांस्कृतिक प्रचलनहरूमा परिवर्तनहरू कस्तो देखिरहनु भएको छ?
1: यस्तो छ, म केटकेटी हुँदैदेखि अब काठमाडौँमा चाहिँ त्यस्तो विधि रौनक थिएन, पशुपतितिर हुन्थ्यो, अब बस्ती पनि पातलो भए हुनाले त्यस्तो विधि थिएन, गाउँघरमा बेग्लै खालको रौनक हुन्थ्यो। अब आजभोलि के छ भनेदेखि सहरीकरण भइरहेछ, मान्छेहरू सहरमा बसोबास गर्ने क्रम तीव्र रूपमा बढिरहेछ। खास गरिकन काठमाडौँमा त सबै जिल्लाका भनौँ न, मेचीदेखि महाकालीसम्मका मान्छेहरू जमघट हुने ठाउँको रूपमा केन्द्रबिन्दु भएर बसेको छ। पहिला व्यापारिक दृष्टिकोणले पनि अलिकति रौनक कम थियो भने अब अहिले सामाजिक सञ्जालको पनि तीव्र प्रचार प्रसार र सबैको हात हातमा त्यो मोबाइलहरू हुने कारणले गर्दाखेरि चाहिँ अहिले एक दशक अगाडि भन्दा अहिले चाहिँ अलिकति फरक किसिमको, एउटा अनलाइन मूलक खालको पनि भएर गइरहेछ तीज, होइन? एउटा व्यापारिक दृष्टिकोणले, सांस्कृतिक दृष्टिकोणले र सामाजिक दृष्टिकोणले पनि अलिकति भिन्नता चाहिँ देखिएको छ।
0: यसपालि कस्तो देखिरहनु भएको छ?
1: यसपालि अब देशमा ठुलो विपत्ति, प्रलय जस्तै भनौँ एक प्रकारले, त्यस्तो दुर्घटना भएको कारणले गर्दाखेरि मान्छेको मनस्थिति पनि अलिकति शोकमय छ, होइन? त्यसले गर्दाखेरि कति मान्छेहरूलाई चाहिँ कस्तो छ भनेदेखि, हामीले यो यति मनाइरहनु भन्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गरौँ, यो पैसा यता खर्च नगरौँ भन्ने आह्वान पनि भइरहेछ, होइन? हामीले गरिरहेछौँ, त्यसले गर्दाखेरि त्यो खर्चमा अलिकति कटौती गर्ने भन्ने प्रवृत्ति पनि छ, तर हुने मान्छेले उता पनि दिइरहेछन्, यता पनि व्यवसाय चलिरहेछ, तैपनि पोहोर परार भन्दा फेरि अलिकति कम भएको जस्तो चाहिँ देखिन्छ, बाह्य रूपमा चाहिँ कमै छ यसपालि।
0: नेपाली मौलिकता भएको पर्व, अब द्वितीयमा दर खाने, तृतीयमा व्रत बस्ने, यो परम्पराको पौराणिकताबारे भनौँ न शास्त्रीय प्रसङ्गहरूबारे केही राखिदिनुहोस् न।
1: शास्त्रीय प्रसङ्ग भनेको चाहिँ महादेवलाई पति पाऊँ भनेर पार्वतीले तपस्या गरेको पौराणिक कथाको आधारमा तीज मनाइने हो भनेर चाहिँ भनिन्छ, होइन? त्यो के देखिन्छ भनेदेखि, एउटा त तपस्या गरेर राम्रो जीवनसाथी पाउने कुरा, जस्तो त्यो स्त्रीहरूले चाहिँ त्यो कुरालाई पक्रेर बसेको, कामना गरेको, मैले राम्रो पति पाऊँ भने कामना गर्दैमा पाउने हो र भन्ने खालको पनि एक थरीको प्रश्न छ, होइन? तर कामना त गर्न पाइन्छ नि त, होइन? जस्तो कि कसैको चाहिँ केही चाहिँ बढोत्तरी भएको छ भने, होइन, हुन लाग्छ भने शुभकामना छ, होइन, मान्छेले भन्छन् त, विस गर्ने भन्छन्, अल द बेस्ट भन्छन्, होइन कि, बेस्ट अफ लक भन्छन्। अब यो कुराहरू त एउटा कामना हो नि त, राम्रो होस् भनेर कामना हो भने, मैले पनि राम्रो पति पाऊँ, मेरो पतिको दीर्घ दीर्घायु होस् भन्ने कामना गरेर गरिएको हो। अब ठ्याक्कै गर्ने बित्तिकै त्यो कामना तत्काल देखिहाल्छ भन्ने कुरा पनि छैन लौकिक मान्छेहरूको लागि, होइन, किनभने पार्वतीको जस्तो तपस्या गर्न सक्ने शक्ति पनि मान्छेमा छैन अहिले। त्यो निष्ठा, त्यो मनोबल भनौँ न एक प्रकारले, होइन, मनमा रहने बल नै मनोबल हो। मनको प्रभाव शरीरमा र शरीरको प्रभाव मनमा हुने भावनाले पहिला त इच्छा शक्ति पनि त्यही प्रकारको हुन पर्यो। त्यो कामना गर्ने हो, आस्थाले कामना कसैले गर्छ भनेदेखि त्यो चाहिँ एउटा हाम्रो संस्कार संस्कृति पनि हो, होइन, एउटा धार्मिक पृष्ठभूमिबाट आएको यो कुराहरू, होइन, त्यसले गर्दाखेरि चाहिँ यो एक प्रकारले चाहिँ हाम्रो सामाजिक सन्दर्भ राम्रै हो। जस्तो केटीहरूले भनौँ अथवा स्त्रीहरूले, स्त्री जातिहरूले राम्रो पति पाऊ अथवा पतिको आयु दीर्घ होस् भन्ने हिसाबले यो व्रत गरिन्छ भनेर, अब त्यो हुन्छ त भन्ने खालको एउटा चाहिँ प्रश्न सदैव मान्छेहरूले गर्छन्। अब कति आस्थाले गरिएको छ त्यो अनुसार हुन्छ पनि हुँदैन पनि, होइन, आस्था छैन भने। र पुरुषहरूले पनि पत्नी राम्रो पाउनको निमित्त पनि व्रत उपवास पूजा गर्न पर्ने भन्ने कुरा पुराणहरूमा देखिन्छ। के भनिन्छ भनेदेखि, गृहे गृहे न किम नार्यो रूप लावण्य गर्विता परम विश्वेष भक्तैव लभ्यते स्त्री पतिव्रता भनेर भनिएको छ। जस्तो घर घरमा आफ्नो रूपमा गर्व गर्ने पत्नीहरू त सबैका छन्, तर विश्वेश्वरको, विश्वनाथजीको, महादेवको आराधना नगरिकन त आफूमा भक्ति गर्ने, होइन, प्रेम गर्ने पतिव्रता पत्नी पाउन कठिन छ भन्ने खालको कुराहरू शास्त्रमा पनि भाव हुनाले पुरुषहरूले पनि तपस्या नगरिकन, कामना नगरिकन, आराधना नगरिकन चाहिँ असल पत्नी प्राप्त गर्न सकिँदैन रहेछ भन्ने कुरा चाहिँ हाम्रो धार्मिक ग्रन्थहरूबाट देखिन्छ। अब अहिले पत्नी पीडित पुरुषको सङ्ख्या बढ्यो भने त्यहाँ स्त्रीहरू गलत भए भन्ने होइन, पुरुषहरू नै भाग्यहीन भए। किन भाग्यहीन भए त भन्दाखेरि उनीहरू विकृत कर्ममा लागे, विकृत कर्महरूमा लाग्ने बित्तिकै उनीहरूले पत्नी असल पाउने कुरा पनि हुँदैन, होइन, र पत्नीबाट प्रेम पाउने कुराहरू पनि हुँदैन र दुःखी हुन्छन्। अब शास्त्रमा के भन्छ भने देखि, सबैभन्दा दुःखीको हुन्छ भन्ने कुराहरू, लोकेषु निर्धनो दुःखी ऋणकर्ता ततः परम ताभ्यम दुःखी रोगग्रस्तो तेभ्यो दुःखी कुभार्यक भनेछ। कुभार्यक दुःखी, होइन, खराब पत्नी भएको मान्छे पुरुष दुःखी हुन्छ भनेर भनेछ। यसलाई चाहिँ खराब पति भएको स्त्री दुःखी हुन्छन् पनि भनेर हामीले भन्न मिल्छ। जसको चाहिँ पार्टनर नराम्रो छ, जीवनसाथी नराम्रो छ, होइन, त्यो मान्छे चाहिँ सबैभन्दा दुःखी हुन्छ भन्ने कुरा चाहिँ हामीले यसरी बुझ्न सकिन्छ शास्त्रबाट पनि। त्यसले गर्दा असलको कामना गरेर हामीले तपस्या गर्नु राम्रै हो।
0: पुरुषको पनि भूमिकाको कुरा गर्दाखेरि, अब तिजको व्रत पनि महिला पुरुष दुवैका लागि भएको, तर कालान्तरमा महिलाहरूले मात्रै यसलाई निरन्तरता दिएको भन्ने पनि पाइँदो रहेछ।
1: अब हाम्रो मूल वैदिक शास्त्र अनुसार चाहिँ एक्लै एक्लै गर्ने धार्मिक कृत्य गर्ने विधान छैन। तीर्थयात्रा गए पनि, पूजा आजा गरे पनि, व्रत उपवास गरे पनि पति पत्नी भएर नै गर्ने विधान छ, होइन, गृहस्थ धर्मावलम्बीहरूले पति पत्नी भएर नै सबै कर्म गर्ने विधान भावनाले शिव पार्वतीको आराधना हो तिजको व्रत, त्यसले गर्दाखेरि त्यहाँ पुरुषले गर्न नपर्ने नहुने भन्ने कुराहरू त छँदै छैन। तथापि कस्तो भनेदेखि, महिलाहरू चाहिँ बढी भक्तिशील, बढी चाहिँ धर्मशील भएर देखा परे पछिल्लो समयमा। अब पुरुषहरूलाई विभिन्न कारणले त्यो नमिलेको पनि हुनसक्छ, किनभनेदेखि धेरै चाहिँ बिचमा एउटा अन्धकारको समयमा, जुन चाहिँ शिक्षाको अभावको समयमा चाहिँ पुरुषहरूले खालि चाहिँ रोजीरोटी कमाउनकै निमित्त घर छोडेर हिँड्नुपर्ने, विविध दुःख कष्ट गर्नुपर्ने परिस्थितिमा त्यो घरमा महिलाहरू मात्रै हुने, अथवा चाहिँ घरमा, अब हाम्रो चाहिँ ग्रामीण परिवेशको कुरा गर्ने हो भनेदेखि बुहारी हरूले घरमा खानै पनि राम्रोसँग नपाउने, अलिकति मिठो मसिनो खानालाई माइत जान पर्ने, होइन, यस्तो खालको घरमा त बुहारीहरूले त्यो केही धर्मकर्म गर्न पनि सक्दैनन्। त्यसले गर्दा उनीहरू चाहिँ सायद माइत जाने पनि प्रचलन त्यो कारणले भयो होला भन्ने मलाई लाग्छ।
0: माइत जाने, दिदीबहिनी भेला हुने जुन अवसर छ, यसमा सुख दुःखका भावना पोख्ने, गीत गाउने, नाच्ने, मनोरञ्जन गर्ने जुन यो कुरा त अब स्वाभाविक छ, तर तिजको आध्यात्मिक र धार्मिक पक्षमा बुझ्नुपर्ने, जान्नुपर्ने अथवा थाहा पाउनुपर्ने तात्विक विषयवस्तुहरू केही?
1: अब यो विषयवस्तु जुन मैले भने, त्यो पति पत्नीको एउटा चाहिँ सह अस्तित्वको निमित्त अथवा एकअर्काले एकअर्कालाई राम्रो कामना गरेर, किन पुरुषले गराएको छैन म मात्रै किन गर्ने भन्ने प्रश्न गर्नु पनि गलत हो। किनभनेदेखि कसैले माया गर्नु, तैँले माया गरिस् भने म माया गर्छु भन्ने चाहिँ यो व्यापारिक भयो, होइन, कसैलाई प्रेम गरिन्छ भने उसले गरोस् कि नगरोस् आफूले गरिन्छ क्या प्रेम, त्यो खालको एउटा चाहिँ महिला भनेको परमेश्वरको सृष्टिमा पनि अत्यन्तै दयालु, कोमल हृदयकी र शक्तिशाली त्यस्तै खालकी भाव हुनाले उनीहरूले त्यो भोकै बस्न पनि सक्ने, व्रत गर्न पनि सक्ने, होइन पति सेवा पनि गर्न सबै कुरा गर्न सक्ने भाव हुनाले महिलाहरूले यसलाई धान्या होलान्। तर मुख्य धर्म कर्मको काँधमा बोकेर हिँड्ने भनेर चाहिँ पुरुषलाई नै लिएको छ शास्त्रले पनि, र पुरुषको सबै दायित्व पनि हुन्छ होइन। के पनि भनेछ भनेदेखि महिलाहरूलाई कस्तो व्यवहार गर्ने पुरुषले भन्ने कुरामा, भोजना छादने पुष्प भूषणा देर्णिज स्त्रियम आलापै सरसरी नित्यम तोषयताम सपेन्न च भनेर भनेछ। भोजनहरू राम्रो दिने आफ्ना पत्नीहरूलाई, होइन लगाउने कुराहरू पनि राम्रो दिने, फुलहरूले गजराहरूले सिँगार्ने, सम्मान गर्ने, आभूषणहरू गरगहना दिएर सम्मान गर्ने, र नित्य स्नेही मधुर वार्तालाप गरेर चाहिँ सन्तुष्ट बनाउने, आलापै सरसरी नित्यम नित्य सरस वार्तालाप गरेर सन्तुष्ट बनाउने, नसपेत कहिले पनि नसराप्ने, गाली नगर्ने, ठुल्ठुलो स्वर नगर्ने भनेर चाहिँ पुरुषलाई यसो गर्नुपर्छ भनेर सिकाइएको छ। त्यसले गर्दा फेरि पुरुषको काम पनि पत्नीप्रति कस्तो व्यवहार गर्ने र स्त्रीको पनि पतिप्रति कस्तो व्यवहार गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र पुरुष र महिलाको कुरा गर्दा फेरि उनीहरूको मनोभावना, शारीरिक प्रकृति विभिन्न कारणले फरक पनि छ केही हदसम्म, होइन। त्यो फरकको कारणले महिलाहरूले अपेक्षा गर्ने कुरा र पुरुषहरूले अपेक्षा गर्ने कुराहरू पनि अलिकति मानसिक हिसाबले पनि फरक हुन्छ भन्ने कुरा अहिलेको अध्ययनले पनि थाहा भइसकेको कुराहरू हो। त्यसले गर्दा फेरि महिलाहरूलाई सम्मान गर्ने तरिका र पुरुषहरूलाई सम्मान गर्ने तरिकामा पनि अलिकति भिन्नताहरू छन्, होइन। अब यी भिन्नताको मर्म पनि हामीले बुझ्यौँ भनेदेखि हाम्रो गृहस्थ आश्रम राम्रोसँग चल्छ, पति पत्नीको जीवन राम्रोसँग चल्छ। अन्यथा आज मन मिल्यो भनेर विवाह गरे पनि भोलि मन नमिल्न थाल्छ, होइन। मन नमिल्नुको कारण के छ भनेदेखि धर्म मन नभएको कारणले नमिल्ने हो। किनभने एउटै धर्मका, एउटै परम्पराका व्यक्ति, एउटै संस्कारका, एउटै संस्कृतिका मान्छेहरूको मन नमिल्ने भन्ने कुरा हुँदैन नि त, होइन। म पनि शिव पार्वतीको पूजा गर्छु, उनी पनि शिव पार्वतीको पूजा गर्छन् भने त्यहाँ पूजा गर्ने विषयमा मन नमिल्ने भन्ने कुरा हुँदैन। हाम्रो गृहस्थाश्रमको मूल आधार भनेको त्यो हो। हाम्रो संस्कार, संस्कृति, हाम्रो राष्ट्रियतालाई हामीले गौरव गरेनौँ भनेदेखि हाम्रो मन मिल्दैन, दिनानुदिन कल झगडाहरू बढ्दै जान्छ, एउटा मान्छेले अर्को मान्छेलाई सहँदैन। होइन भनेदेखि हामीले आफ्नो परम्परालाई, आफूलाई गौरव गऱ्यौँ भनेदेखि यो मन नमिल्ने भन्ने कुरा पनि हुँदैन। अब त्यो आकर्षण भनेको कुराहरू एकछिन हुनसक्छ, तर एउटा चाहिँ जीवनको मूल्य र मान्यतालाई

0: सामान्य भए पनि खाने चिजमा क्वालिटी हुन्छ, होइन? हिजोको आमाहरूले हजुरआमाहरूले खाने चिज जुन चाहिँ घरको अर्ग्यानिक घिउ थियो, होइन, गाई भैँसी पाल्नेहरूले त प्योर खानुभएको थियो, दुधको तर खानुभएको थियो, दही खानुभएको थियो, होइन, प्योर घिउ खानुभएको थियो, आफ्नो घरबारीका चाहिँ ताजा फलफुल खानुभएको थियो, ताजा तरकारीहरू खानुभएको थियो, आफ्ना चाहिँ खेतका चाहिँ लोकलको चामल खानुभएको थियो। अब यो खालको दर त अहिले त पाइँदैन नि त, होइन? अहिले त त्यही मिसावटयुक्त होइन भोजनहरू मात्रै हामी नोकरी गर्ने महिलाहरूले किनेर खाने भने त्यही हो। त्यसले गर्दा फेरि कृषि नै हाम्रो देशको आधारभूत कुरा हो, जस्तो कि उत्पादनमूलक कामहरू हामीले गरिरहनु पर्छ। आयस्ता हुने काम अरा हुनु हवस् यो बात भन्दैरहनु भने मेरो हजुरबाले लेखेको पङ्क्ति हो यो। त्यो बेलामा पनि मेरो हजुरबालाई एउटा उत्पादनमूलक काम गर्नपर्छ भन्ने कुराहरू थियो। उत्पादन हिजो पनि कमाएकै हो, किनभनेदेखि अन्न उब्जाउनु भने नकमाएको भन्न मिल्दैन, होइन, तरकारी उब्जाउनु भने नकमाएको भन्न मिल्दैन, दही दुध घिउ अब आज नगद ल्याए पनि त्यही चिज किन्ने हो, होइन? हिजो त्यो चिज स्वयं उत्पादित थियो, आत्मनिर्भरता थियो, अहिले त अब बजारमा यो पाइया छैन त्यो पाइया छैन सर्टेज छ भन्ने हिसाबले हामीले आफ्नो भान्साला खुम्चाउनु पर्छ नि त। हिजो त आफ्नो घरमा सबै थोक छ भनेदेखि कुनै चाहिँ सर्टेजै हुँदैन, होइन? फेरि चाहिँ आमाहरूले कस्तो चाहिँ घिउ भरेर राख आमा फुल भरेको टिनामा, अब यो चाडबाडको लागि भनेर जगेर्ना गर्ने पनि प्रवृत्ति थियो। एक प्रकारको समस्या त्यो बेलामा थियो भने अहिले अर्को प्रकारको समस्या छ। त्यस कारण समस्या सुख दुःख भने सबै कालखण्डमा आउने जाने कुराहरू हुन्, त्यसलाई चाहिँ धीर व्यक्तिले सहन गर्न सक्छ, होइन? अब अधैर्यशील मान्छेहरूले चाहिँ त्यसलाई सहन गर्न सक्दैनन्, त्यो कुरा चाहिँ मुख्य हो।
1: हजुर, अब व्रत बस्ने अघिल्लो रातमा दर खाने जुन प्रचलन छ, यो दर खाने विषयको महत्त्वबारे चाहिँ केही यो मौलिकता पनि होला हाम्रो, होइन?
0: यस्तो छ, अब यो दर खाने कुरा चाहिँ अघिल्लो दिन खाने चलन छ हाम्रो गाउँघरमा, पहिलादेखि चलिआएको, होइन? अब कस्तो कुरा हो भनेदेखि गाउँघरमा हिजो एकदमै शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने पद्धति थियो। त्यो पद्धतिमा अब बर्खैभरि चाहिँ हिलोमा पानीमा, होइन, काम गरिरहेछ, शरीर खगारिएको छ, घरमा खान पा छैन, माइत आएर एक दिन खाँदा फेरि उनीहरूले जति गरिष्ठ घिउ भुजा लट्टे खाए पनि ढकनेहरू खाए पनि उनीहरूलाई त्यो सुपाच्य नै थियो। तर चाहिँ अब अहिले चाहिँ कुर्चीमा बसेर नोकरी गरिरहेछन्, टेबल वर्क गरिरहेछन् भनेदेखि पहिल्यैदेखि चाहिँ स्थूलता छ शरीरमा, बोसो थुप्रिरहेछ भने फेरि दर भनेर त्यसरी गरिष्ठ भोजन खाने, फेरि अहिलेको चाहिँ मिसावटयुक्त धेरै खानु चाहिँ स्वास्थ्यको दृष्टिकोणले पनि त्यति चाहिँ उत्तम होइन। एउटा हाम्रो फेरि परम्परामा कस्तो छ भनेदेखि भोलिपल्ट हामीले कुनै पनि धर्मकृत्य गर्न छ भने अघिल्लो दिन अलिकति सात्विक भोजन गर्ने, लघु आहार गर्ने, अल्पाहार गर्ने र भोलिको निमित्त स्वस्थ रहनको निमित्त तयारी हुने यो खालको पद्धति हो। यो तिजमा चाहिँ दर भनेर आधा रातसम्म त्यो गरिष्ठ खानुको मतलब चाहिँ के भने भोलिपल्ट तिजमा केही खानु हुँदैन, अब शरीर खगारिएको छ, होइन, पानी पनि नखाने भनेको छ, त्यसले गर्दा फेरि त भोलि नाचगान पनि गर्नु छ, मन्दिर जानु छ, दिदीबहिनी भेटघाट छ, अब पुरै वर्षैभरि खगारिएको शरीरले त्यो थाम्न सक्दैन भनेर पनि अघिल्लो दिन अलिकति चिल्लोयुक्त गरिष्ठ भोजन खाने प्रचलन हो। अब त्यसरी काम नगरेका दिदीबहिनीहरूले चाहिँ यसरी गरिष्ठ भोजन खाँदा अनेक रोगहरू लाग्न सक्छ, त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति दर खाँदा विचार गरेर ठिक्क खानुपर्छ। आधा रातसम्म खाने कुराहरू पनि त्यो शास्त्रसम्म देखिँदैन, होइन, म चाहिँ कहिले पनि त्यस्तो आधा रातिमा मलाई रुच्दा पनि रुच्दैन, म खाँदा पनि खान्न, होइन, भोलिपल्ट झन् गाह्रो हुन्छ। अघिल्लो दिन धेरै खायो भने के हुन्छ नि, भोलिपल्ट पनि त्यही अघिल्लो दिनको हिसाबले खानु मन लाग्छ। त्यस कारण अघिल्लै दिनदेखि के अभ्यास गर्नुपर्छ त भन्दा अलिकति कम खाने, अलिकति कम खाने, भोकै बस्ने अभ्यास गरियो भनेदेखि चाहिँ त्यो उत्तम हुन्छ। र अर्को कुरा के छ भनेदेखि पानी पनि नखाने कुराहरू चाहिँ आफ्नो उमेर, अवस्था, ठाउँ र स्वास्थ्यलाई हेरेर गर्नुपर्छ। जस्तो पार्वतीले पानी पनि खाएनन्, उनी त पात पनि खाएनन् रुखबाट खसेको, हरेक चिज खाँदा हिंसा हुन्छ, कतिले मासु खाए मात्रै हिंसा हुन्छ भन्छन्, होइन, सागपात अन्न जे पनि खाँदा हिंसा हुने भए हुनाले रुखबाट आफै खसेको पात खाने पद्धति पनि छ शास्त्रमा बढी तपस्या गर्नेहरूलाई, होइन। अब त्यसरी खसेको पात पनि नखाएको हुनाले पार्वतीको नाम अपर्णा पनि हो। अब जस्तो भनौँ न, हामी काठमाडौँमा बसिरहेछौँ, यहाँ स्वाभाविक रूपमा चाहिँ प्राणवायुको अलिकति कमी छ। प्राणवायु कम हुने बित्तिकै हामी चाहिँ अक्सिजनको कमीले गर्दा कष्टमा पुग्छौँ, हाम्रो शारीरिक अवस्थाले ठेक्न सक्दैन भने हामीले पानी चाहिँ खानुपर्छ भन्ने मलाई लाग्छ, होइन? पानी चाहिँ पिउँ, जलाहार चाहिँ गरौँ। अब कोही त्यति स्वस्थ छ भनेदेखि त ठिकै छ, पार्वती बसेको ठाउँमा त वनमा थियो, जङ्गलमा थियो, त्यहाँ पहिल्यैदेखि चाहिँ प्राणवायु प्रशस्त छ, त्यहाँ पानी नखाए पनि चल्थ्यो, होइन? तर अब अहिले यहाँ धुवा धुलो पल्युसन यति भएको ठाउँमा चाहिँ हामी फेरि चाहिँ हावा मात्रै खाएर बस्न

खोज्दाखेरि हामीलाई शरीरले साथ नदिन पनि सक्छ। त्यसले गर्दाखेरि शरीर माध्यम खलु धर्म साधनम भन्या हुनाले आफ्नो शरीरको अवस्था हेरेर जलाहार गर्न सकिन्छ। अब जलाहार गरेर पनि नसक्ने शारीरिक अवस्था छ, कति बिरामी छन्, औषधि खाइरहेछन्, बाल बच्चा र बुढोको निमित्त कुनै नियम लागू हुँदैन भन्ने छ होइन। त्यो कारणले गर्दाखेरि आफ्नो स्वास्थ्यलाई हेरेर पानीको साथसाथमा फलफुलको रसहरू हामी खान सक्छौँ, फलफुलहरू पनि खान सकिन्छ। अब त्यसरी चाहिँ पार्वतीले यो गराएको थिइन् भनेर त्यही नै एकदम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ होइन, त्यो अतिशयोक्ति हो। यति गर्यो भने अरू पुण्य हुन्छ भन्ने खालको जुन अवस्थामा तपस्या गर्न सकिन्छ होइन, कष्ट काट्न सकिन्छ, त्यो बेलामा कष्ट काट्ने हो। त्यसले के हुन्छ भने अभ्यास हुन्छ, शरीरले दुःख पनि बेहोर्न सक्ने अभ्यास गर्छ र दुःख पर्दाखेरि गाह्रो हुँदैन होइन। के भन्छ भनेदेखि सय कदाचित पर्याङ्के भूमा अब विपुन सय, कहिले चाहे पलङमा सुत्या छ एकदम चाहिँ मखमली तन्नामा, कहिले भुइँमा पनि सुत्या छ, यो दुइटै कुरामा चाहिँ भिन्नता महसुस गर्न हुँदैन भने अभ्यास छ भने त्यो हुन्छ। होइन एकदम चाहिँ सुखशैलमा बसिरहेछ भने एकैचोटि चाहिँ दुःख पाउँदा फेरि गाह्रो हुन्छ। त्यसले गर्दा तपस्याको चाहिँ अभ्यास गरिरहने कुरा हाम्रो शास्त्रमा छ। त्यस कारण आफ्नो गच्छ अनुसार, आफ्नो शारीरिक क्षमता अनुसार हामीले तपस्या व्रत उपवास गर्ने हो।

0: हिन्दू सनातन महिलाहरूका लागि तीज पछिको महत्वपूर्ण व्रत मानिन्छ ऋषि पञ्चमी। यो ऋषि पूजन प्राचीन कालमा स्त्री पुरुष दुवैले गर्ने गरेको देखिन्छ, तर पछि आएर पुरुषहरूले श्रावणी पूर्णिमामा र महिलाले ऋषि पञ्चमीका दिन गर्ने परम्परा बसेको देखिन्छ। श्रावणी पूर्णिमा र ऋषि पञ्चमीमा पूजा गरिने ऋषिहरूको नाम र संख्या पनि बराबर छन्। ऋषि पञ्चमीमा व्रतालु महिलाहरू गोबर सप्तमृत्तिका अपामार्ग सहितको स्नानपछि दीप कलश गणेशको पूजापूर्वक अरुन्धती सहित सप्त ऋषिको पूजा गर्दछन्। सप्त ऋषि प्रत्येक मनमन्तरमा अलग अलग हुन्छन्। यस कल्पका सप्त ऋषिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पर्दछन्। सप्त ऋषिको पूजापछि व्रती महिलाहरूले पाउ नउचाली फूल अक्षता छर्कँदै सप्त ऋषिको प्रदक्षिणा गर्ने विधान छ। सप्त ऋषिको पूजापछि व्रतालुहरूले कर्कलाको तरकारी खाने चलन छ। ऋषि पञ्चमीका केही प्रसङ्गमा फेरि प्राध्यापक डाक्टर प्रियम्बदा काफले।
1: ऋषि पञ्चमी भनेको चाहिँ ऋषिहरूलाई पूजा गर्ने पञ्चमी हो, होइन? त्यहाँनिर चाहिँ कस्तो पनि छ भनेदेखि स्नानको पनि मुख्य विधान छ। ऋषि पञ्चमीमा महिलाहरूले एउटा शरीर शुद्ध गर्ने प्रक्रिया पनि हो, जस्तो शुद्धि सिकाउने एउटा चाड भनौँ न, होइन? महिलाहरूलाई सबै चाहिँ अङ्ग प्रत्यङ्गहरू शुद्ध कसरी राख्नपर्छ, कसरी चाहिँ स्वस्थ हुनपर्छ, शारीरिक शुद्धि र मानसिक शुद्धि, अष्टाङ्ग योगमा पनि यम नियम अन्तर्गत बाह्य शुद्धि र आभ्यन्तर शुद्धि भन्ने छ। आभ्यन्तर शुद्धि त हाम्रो भावले शुद्धि हुने हो, बाह्य शुद्धिमा चाहिँ स्नानले शुद्धि हो, मृदवारी शुद्धि भन्छ, माटो र पानीले शुद्ध गर्ने, होइन? चाहिँ एउटा अर्ग्यानिक स्नान पद्धति र अर्को चाहिँ पर्यावरण मैत्री स्नान पद्धति हो यो, होइन? यसरी चाहिँ हाम्रो शरीर र अङ्ग प्रत्यङ्ग सबै चाहिँ शुद्ध राख्नुपर्छ, सफाइ राख्नुपर्छ भनेर सफा गर्न सिकाउने स्नान पद्धति हो। यसको निमित्त चाहिँ हामीले बुकुवाहरूले स्नान गर्न सकिन्छ, होइन? मृद भनेर चाहिँ मुल्तानी मिट्टीहरूको हामीले प्रयोग गर्न सक्छौँ। अहिले पनि त राम्री बनाउनलाई ब्युटी पार्लरमा चाहिँ मुल्तानी मिट्टीको प्याकहरू लगाइदिन्छ, होइन? त्यो चाहिँ माटोले हाम्रो त्वचालाई अत्यन्तै निखार्ने काम गर्ने भावनाले दुध, दही, बेसार, होइन, त्यस्तै हलेदोहरू, तोरीहरू पिनेर, होइन, धानको ढुटो आदिहरू मिश्रण गरेको एउटा चाहिँ बुकुवा जस्तोले शरीरलाई स्क्रब गर्दै गर्दै एउटा चाहिँ रगड्दै रगड्दै स्नान गर्ने पद्धति हो, जुन पद्धतिले मृत कोशिका पनि निस्किने हुनाले छालामा मुलायमपन पनि आउँछ, निखारिन्छ, होइन? त्यसले गर्दाखेरि साबुनभन्दा कैयौँ गुणा चाहिँ यो स्नान पद्धति राम्रो छ। कपालको निमित्त पनि अमला रिठा सिकाकाईहरूले घरमै सेम्पू बनाएर अझ त्यसमा जपा पुष्प आदिहरू हालेर जडीबुटीहरू, भृङ्गराज, अब के पाइन्छ, अपामार्गको पातहरू इत्यादिले स्नान गर्ने पद्धति छ, त्यो हाम्रो स्वास्थ्यको दृष्टिकोणले, पर्यावरणको दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण स्नान पद्धति हो। ऋषि पञ्चमीको व्रतमा चाहिँ स्नानको पनि ठुलो भूमिका हुन्छ।
0: शुद्धताको कुरा, स्वस्थताको कुरासँग चाहिँ ऋषिगणहरू जोडिनुको तात्पर्य चाहिँ
1: अलिकति मेरो स्नानको कुरो सक्या छैन, दन्त धावनको पनि कुरा छ यहाँनिर, होइन? के भन्छ भनेदेखि मुख दुर्गन्ध नासाय दन्तानाञ्च विशुद्धये स्थीवनायच दन्तानाम कुर्वेहम दन्त धावनम भनेर अपामर्ग लगाउने चलन छ। 365 दतिवन लगाउनु भनेको चाहिँ के हो भनेदेखि प्रत्येक दिन दतिवनले दाँत माझ्ने भन्ने कुरा हो, होइन? त्यो गर्न नसक्दा त्यसको प्रतीकात्मक स्वरूप एकैचोटि गरे हो प्रत्येक दिन पाइन्छ दतिवनले गर्ने, नत्र भनेदेखि 12-7 यस्तो एउटै दतिवनले पनि दन्त धावन गरेर यो स्नानलाई टुङ्ग्याउन सकिन्छ शास्त्रीय दृष्टिकोणले हेर्दा। फेरि अब अर्को प्रश्न चाहिँ तपाईँहरूले ऋषि पूजाको कुरा गर्नुभयो, होइन? अब जस्तो सप्तर्षि र अरुन्धती सहित सप्तर्षिको पूजा हुन्छ, ऋषि भनेका के हुन् त भन्दाखेरि अत्यन्तै पवित्र ज्ञानका प्रतीक भावनाले त्यो ज्ञान, त्यो पवित्रता चाहिँ आफूमा ल्याउनको निमित्त यो पूजा हो। वास्तवमा कस्तो छ भनेदेखि ऋषिहरूलाई चढाउने वस्त्र सेतो हुन्छ, होइन? फुल पनि सेतो हुन्छ, जनै सेतो हुन्छ, चन्दन टिका आदि अक्षता सबै सेतो प्रयोग गरिन्छ। किन गरिन्छ त भनेदेखि यहाँ काँसको फुलहरूको पनि प्रयोग हुन्छ। ऋषि स्वयंमा उज्यालोको प्रतीक हुन्, प्रकाशको प्रतीक हुन्, र प्रकाश उज्यालो भनेको ज्ञानको प्रतीक हुन्। त्यो ज्ञानको छाया आफूमा ल्याउनको निमित्त, त्यो पुण्यताको, त्यो पवित्रता आफूमा ल्याउनको निमित्त चाहिँ यो ऋषि पञ्चमीको व्रत हो भन्ने मेरो बुझाइ छ।

आजको कार्यक्रममा हामीले तीज र ऋषि पञ्चमीका समसामयिक सामग्री प्रस्तुत गर्यौं। प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँगको कुराकानी राख्यौं। प्राध्यापक चेतुनाथ शर्मा आचार्यको पुस्तकबाट अरू केही प्रसङ्ग जोड्यौं, साथमा संगीत पनि मिसायौं। प्राचीन परम्परा र संस्कृतिका संरक्षिका तथा सभ्यताका प्रसारिका, त्यागको आदर्श, पति पत्नीको प्रेम, विश्वास र आत्मीयताले प्रत्येक घरमा सुख समृद्धि र शान्तिको आदर्श स्थापित गराउन प्रेरित गर्ने महान पर्व हो तीज। स्वच्छ आचरण र पर्यावरणप्रति सचेत हुन प्रेरित गर्ने, समाजलाई मार्गदर्शन गर्ने ऋषि आचार्यप्रति सम्मानको पर्व हो ऋषि पञ्चमी। साथै सांस्कृतिक निरन्तरता, निष्ठा, सहिष्णुता र महिला उन्मुक्तिको परिचय प्रसार हुने पर्व पनि हो तीज। जुन पर्व धार्मिक रूपमा मनाएर वा सांस्कृतिक रिवाजमा संलग्न भएर आत्मसन्तुष्टि प्राप्त गरिन्छ भने सांस्कृतिक गौरवको समेत बोध गरिन्छ। तीजको मङ्गलमय शुभकामना। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी देवकी गौतम सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान एवं महत्त्वपूर्ण पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। आजको दिन बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजन महिलाहरूको बाक्लो घुइँचो लागेको छ। विशेष गरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहान 3 बजेदेखि नै चारैवटा ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ। धार्मिक मान्यता अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले राजा हिमवत्ले आफ्नो विवाह विष्णुसँग गरिदिन लागेपछि साथीहरूको सहयोगमा जंगलमा गई महादेव पति पाऊ भनी कठोर तपस्या गरेकी थिइन्। सोही तपस्याको प्रभावले भाद्र शुक्ल तृतीयका दिन पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ। सांस्कृतिक रूपमा तीजलाई नेपाली महिलाहरूले आफ्ना दुःख सुख वेदना र सामाजिक चेतनालाई गीत तथा नृत्य मार्फत व्यक्त गर्ने अवसरका रूपमा लिँदै आएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक परीक्षणका रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनामा सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा अहिले पनि परिचालित छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जल सतह पास गर्ने गरी छलफल अघि बढेको र जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्न आवश्यक तयारी गर्न लागि उहाँले जानकारी दिनुभएको छ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। भदौ 10 भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण आमा बुवा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका तथा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता टटकारो छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: was fine. Nepal Telecom, Rashtrako Sanchar.
1: Baki samachar. ओमानले खाडी राष्ट्रहरू र इरानबीच होर्मुज जलमार्गका विषयमा ओमानमा आयोजना गर्ने भनेको क्षेत्रीय बैठक सहमतिका लागि भन्दै स्थगित गरिएको जनाइएको छ। इरानी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार केही क्षेत्रीय देशहरूको अनुरोधपछि तेहरान र मस्कट बीचको संयुक्त निर्णयबाट बैठक स्थगित गरिएको हो। र एसएससी प्रिमियर कप 2026 को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। उक्त टोली हिजो अबेर काठमाडौँ आइपुगेको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का, उपाध्यक्ष रोशन कुमार सिंह लगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

हजुर, तिजाको रहर आयो बढीलाई दिपाझा र सुषमा श्रेष्ठको स्वर, चेतन कार्कीको रचना र मनोहरी सिंहको संगीतमा रहेको तिजको गीत सुनायो। यति बेला हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र अबको करिब 11 बजेसम्म हामी तिजका गीतहरू सुनाउनेछौँ, किनभने आज तिज रहेको छ, हामी नारीहरूको महान चाड हरितालिका तिजको सम्पूर्ण दिदीबहिनीहरूलाई हाम्रो रेडियो नेपालको परिवारको तर्फबाट हार्दिक शुभकामनासँगै अब अर्को तिजको गीत सुनाउँदैछौँ, जसमा स्वर हो अनिता बिन्दु र साथीहरूको भने संगीत लोकनाथ सापकोटाको।

भर्खरै सुन्नुभयो निरु सिरिसको स्वर र बलराम पुनको रचना र संगीतमा रहेको तीजको गीत। तीजको गीत सुनाउने क्रममा फेरि अर्को तीज गीत सुनाउँदैछौ, जसमा स्वर हो शीतल पाण्डेको भने रचना नेत्र अर्याल र संगीत शीतल पाण्डेको।

हजुर, भर्खरै सुन्नुभयो त्यो माइती घरको यादले सतायो। गङ्गा धरती मगरको स्वर, गणेश चौलागाईको रचना र बिङ्गमल डाङ्गीको सङ्गीतमा रहेको तिजको गीत सुन्नुभयो भर्खरै। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र आज हामी यहाँलाई तिजको गीत सुनाएर मनोरञ्जन गराइरहेका छौँ। तिजको गीत सुनाउने क्रममै अर्को तिजको गीत सुनाउँदैछौँ, जसमा स्वर हो बसन्ती सुनारी मगर, रचना रमेश परियारको र सङ्गीत पनि रमेश परियारको नै।

गीत सुनाउने क्रममा अन्तिम तेज गीत सुनाउँदैछौ, जसमा स्वर हो समीक्षा अधिकारीको, रचना उर्मिला ढुङ्गाना र संगीत राजन राज शिवाकोटीको। तेज गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ बिहान 11 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व एवं महत्त्वपूर्ण पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। आजको दिन बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजन महिलाहरूको बाक्लो घुइँचो लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान 3 बजेदेखि नै 4 ढोका खुला गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक परीक्षणका रूपमा हिजोदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको 900 मुगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करोडौँको क्षति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। मध्य प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो। काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। पहाडी जिल्ला बैतडीमा चालु आर्थिक वर्षको अहिलेसम्म 6 डेङ्गी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 र भदौ महिनामा 3 गरी 6 डेङ्गी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। ओमानले खाडी राष्ट्रहरू र इरान बीच हर्मुज जलमार्गका विषयमा ओमानमा आयोजना गर्ने भनिएको क्षेत्रीय बैठक सहमतिका लागि भन्दै स्थगित गरिएको जनाएको छ। इरानी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार केही क्षेत्रीय देशहरूको अनुरोधपछि तेहरान र मस्कट बीचको संयुक्त निर्णयबाट बैठक स्थगित गरिएको हो। यसबीच यमनका विभिन्न मोर्चामा लडाईँ तीव्र बनेको छ। सरकारी सेनाले रणनीतिक बन्दरगाह सहर अल मखामा अर्थात् मोचा पुनः आफ्नो नियन्त्रणमा लिन हुथी विद्रोहीका ठेगानामाथि हवाई आक्रमण गरिरहेका छन्। र एसिसी प्रिमियर कप 2026 उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। उक्त टोली हिजो अबेर काठमाडौँ आइपुगेको हो। स्वदेश फर्केको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का, उपाध्यक्ष रोशन कुमार सिंह लगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभयो। शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएलाई 44 पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि 2 पटक जितेको थियो। उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले 2 पटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। यसअघि सन् 2023 नेपाली टोलीले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको थियो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। त्यसपछि 30 गीत सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि के तिमी मेरो साथी भन्छौ कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
2: नमस्कार। उपभोक्ता हक हित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। कार्यक्रम नियमित सुनेर हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन हुन सम्पूर्ण श्रोताहरूमा अनुरोध छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com, upabhokta.radionepal@gmail.com।

0: हरितालिका तीजको सुखद उपलक्ष्यमा सम्पूर्ण तीज व्रत गर्नुहुने नेपाली महिलाहरूलाई कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै शुभकामना। आदरणीय श्रोताहरू, उपभोक्ता हक हित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले हरितालिका तीज विशेष बनाएका छौँ। हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्वको रूपमा हरितालिका तीजलाई लिइन्छ। यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन गरेर मनाउने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाउने तीज पर्व सामाजिक सद्भाव कायम गर्दै अन्य धर्म र जात जातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपमा नेपालमा मनाइन्छ भने भारतका केही स्थानमा समेत यो पर्व मनाउने गरिन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। त्यो दिन नै हरितालिका तीजको दिन थियो र त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व धुमधामका साथ मनाउँदै आएका छन् भन्ने जनविश्वास छ। आज कार्यक्रम हाम्रो चासोलाई हामीले हरितालिका तीजकै सेरो फेरोमा रहेर संस्कृतिविद एवं पूर्व राज्य मन्त्री समेत रहनुभएका डाक्टर कान्ता भट्टराईसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा संस्कृतिविद एवं पूर्व राज्य मन्त्री डाक्टर कान्ता भट्टराईज्यूलाई धेरै धेरै स्वागत छ।
1: हार्दिक नमस्कार।
0: आज नेपाली महिलाहरूको महान पर्वको रूपमा लिइने हरितालिका तीज, तीजको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ? कुराकानी सुरुवात यहीँबाट गरी।
1: अब आज हरितालिका पर्व महान उत्सव पनि हो, नेपालीहरूकै महिलाहरू भन्दा नि हामी सबै नेपालीहरूको महान पर्व हो। यो एउटा सामाजिक सद्भाव अभिवृद्धि गर्ने यो पर्व हो। त्यसैले सम्पूर्ण नेपालीहरू जो स्वदेश तथा विदेशमा हुनुहुन्छ, चाहे ती नारी हुन् चाहे नर हुन्, सबैलाई हार्दिक शुभकामना। हामी अत्यन्त हर्ष उत्साहका साथमा हामी यो पर्व मनाऊँ।
0: अब तीज भनेर हामीले सधैँ नै कुरा गर्छौँ, सानैदेखि हाम्रा घर वरिपरि घरमै भएका थुप्रैले व्रत लिनुभएको पनि देखेका छौँ। तीजको व्रतको सुरुवात चाहिँ कसरी भयो, धार्मिक पक्ष पनि बुझ्न मन लाग्यो मलाई।
1: यसको तीज पर्वको, यो हरितालिका पर्वको धार्मिक महत्त्व छ, सांस्कृतिक महत्त्व छ, पौराणिक महत्त्व छ। यसको यसले धेरै विविधता धेरै विशेषताहरू लिएर यो आएको छ। यसको आदिम स्रोत नेपाली धर्म संस्कृतिका आदिम स्रोत नै हाम्रा पशुपतिनाथ र गुहेश्वरी हुनुहुन्छ, हाम्रै महादेव पार्वती, जो पार्वती त यही हाम्रै देशकी छोरी हुनुहुन्छ नि। सर्वप्रथम महादेव पार्वतीले नै यो पर्वको अनुष्ठान गर्नुभएको हो, त्यहीँबाट यो पर्व विकसित हुँदै यो स्वरूपमा आएको हो। त्यसैले यो पर्व हामी नारीप्रति सम्मान गर्ने पर्व हो हरितालिका पर्व। सर्वप्रथम गौरीले नै लिनुभएको हो यो पर्व, जबकि उहाँको विवाह अलिकति म पौराणिकतिर पनि ढल्कन्छु। धर्म सांस्कृतिक भन्ने कस्तो छ भने यो जन्म, पुनर्जन्म र बितिसकेको जन्म यी सबैसँग आबद्ध रहेको छ। भगवती गौरी पार्वती पूर्वजन्ममा त सती हुनुहुन्थ्यो नि, उहाँको वैवाहिक जीवन लामो समयसम्म टिक्न सकेन। पति प्रतिको दुर्व्यवहार कसले गर्यो त आफ्नै पिता दक्ष प्रजापतिले गरेको हुनाले उहाँले महादेवलाई नै स्मरण गरेर आफ्नो देह योगाग्निबाट विसर्जन गर्नुभएको थियो र पूर्वजन्मकै संस्कार अनुसार उहाँले पुनः महादेवलाई नै पति प्राप्त गर्नको निम्ति सानैदेखि उहाँ त्यही पति प्राप्त गर्नको निम्ति लागिरहनु भएको थियो। जब विवाह योग्य भयो, हाम्रो धर्म संस्कृतिमा नारीलाई कदर गरिएको हुन्छ, नारीको भावनाको कदर गरिएको हुन्छ र गर्ने विवाहको अवसर आयो, उमेर पुग्यो र उहाँलाई चाहिँ मातापिताले हिमालय पर्वत र मेनाले आफ्नो ज्वाइँ नारायण त कस्तो गर्नु परोस् त शान्ताकारम भुजग शयनम पद्मनाभम सुरेशम विश्वाधारम गगन सदृशम मेघवर्णम शुभांगम लक्ष्मीकांतम कमलनयनम योगी भिर्ध्यान गम्यम वंदे विष्णु भवहरम सर्वलोकैकनाथम। मेरो ज्वाइनारायण शान्त प्रकृतिको होस्, हरेक माता पिताको त्यो चाहना हुन्छ नै, त्यही अनुसार हिमालय पर्वत र मीनाले के गर्नु हो, आफ्नी छोरी पार्वतीको विवाह शान्ताकारम शान्त प्रकृतिको छ, जो वैकुण्ठादि अधिपति छ त्यस्तो विष्णु नारायणलाई दिन चाहनुभयो। तर उहाँको चाहना के थियो, उहाँले वास्तविक भगवान महादेवको वास्तविक तत्त्व माता पार्वतीले बुझ्नु भएको थियो। उहाँ त के हुन्थ्यो, शमशान चक्र नील धूमि हुम्र विकीर्ण विद्युत जटा कलाप भस्मा बगुण्ठा मल रुक्म देहो देवस्त्री पश्यति देवरस्त्रे। उहाँ के चाहनुहुन्छ, भगवान् शङ्कर कहाँ बस्नुहुन्छ, मसान घाटमा बस्नुहुन्छ, हाम्रा शीश महल छन् होइन। तर भगवान् शङ्कर त्यो एकदम सुवर्णको झडी झकाउ भएको आफ्नो दरबारमा होइन, उहाँको वासस्थान कहाँ छ, मसान घाट हो। उहाँले त्यही मसानमा जलेका मृत व्यक्तिका खरानीहरू उहाँले लगाउनुहुन्छ होइन, व्याघम्बर लगाउनुहुन्छ, नाकको माला लगाउनुहुन्छ। त्यो वास्तविकता र जो समाजमा उपेक्षित छ, भूत प्रेत पिसाज होइन, यिनीहरूलाई त समाजले घृणा गरेको छ नि, त्यो वर्गलाई उहाँले अपनाउनु भएको
2: गणको रूपमा,
1: हेर्नुहोस् त, उहाँले आफ्ना गणको रूपमा र वास्तविकता भगवान् शिवको शिव तत्त्वको बारेमा गौरीलाई थाहा थियो, पार्वतीलाई थाहा थियो। त्यसैले उहाँले के चाहनुभयो, मेरो पतिदेव त महादेव हुनुपर्छ भनेर त्यो चाहना। हामी के जान्छौँ, आफ्नै छोरीको कुरा बुझ्नलाई साथीसँग सोध्नुपर्छ, यो सामाजिक कुरा हो। यो छोरीले आफ्नो इच्छा माता पितालाई अग्रजलाई भन्न सक्दैनन्, तर साथीलाई सबै कुरा भन्छन्। यो हामीले समाजमा देखेकै कुरा हो। सखीहरूलाई त उहाँले भन्नुभएको थियो, र सखीहरूले जब विवाह गर्ने नारायणलाई दिने जब कुरा आयो, अब पार्वतीको इच्छा अनुसार सखी भी हरिता यस्मात् तेनेयम हरितालिका। भाद्र शुक्ल तृतीयामा मनाइने यो पर्व जसलाई हामीले तीज पर्व भन्दछौँ, तर सखीहरूले हरण गरेर एउटा सुरक्षित ठाउँमा पार्वतीलाई राखियो। हेर्नुहोस्, जहाँ के थियो त बालुवाहरू थिए, नदी किनार थियो, त्यहाँ उहाँले के गर्नुभयो, शिवलिङ्ग बनाउनु भयो। के को त बालुवा उपलब्ध थियो, त्यहाँ पार्वतीले महादेव त्यो एउटा शिवलिङ्ग बनाउनु भयो, महादेवकै स्वरूप दिनुभयो। किनकि यम यम चिन्ता थिए, चिन्ता नाजे गरेर त्यही त हुने हो नि होइन, हाम्रो मनको इच्छा अनुसार। र उहाँले महादेवलाई पति प्राप्त होस् भनेर उहाँले जुन चाहना राख्नुभएको थियो, पछि पिता माताले पनि थाहा पाउनुभयो। र छोरीको इच्छा त के रहेछ, महादेवलाई प्राप्त गर्ने। छोरीको चाहनाको कदर गर्छ हाम्रो धर्म संस्कृतिले, र छोरीकै इच्छा अनुसार भगवती गौरीको विवाह महादेवसँग भयो। यहाँ पनि प्रेममा परिपाक हुनुपर्छ। यो पर्वले के देखिन्छ भने, कुनै हाम्रो अहिले समाज, नेपाली समाज, हाम्रा नारीहरूले दुःख पाउँछन् किन, त्यसको कारण पनि म भन्दछु, बाहिरी स्वरूपलाई अहिलेका नारी छोरी चेलीहरूले बढी हेर्छन्। बाहिरी स्वरूप मात्रै हेरेर उसको आन्तरिक अन्तर्वर्ती पनि हुनुपर्छ। खालि बहिर्मुखी भएको हुनाले हाम्रा छोरी चेलीले दुःख पाएका छन्। यसमा अभिभावकलाई मात्रै दोष दिन मिल्दैन। अहिले हाम्रा छोरीहरू 6-7 क्लासमा पढ्न गएका छन्, टाप ठोक्छन्, बाबाआमालाई दिने दोष, परगेल्नुपर्छ। प्रेम भनेको कुरा परगेल्नुपर्छ। जब भगवती पार्वतीले शिवलिङ्ग बनाउनु भयो बालुवाको होइन, त्यस बेलामा महादेव आउनुभयो, एउटा ब्राह्मण बटुकको रूपमा आउनुभयो। उहाँ लड्नुभयो एक ठाउँमा, एउटा सानो कुवामा उहाँ लड्नुभयो। यहाँ सखीहरूले के भने, पार्वती जाऊ, एउटा कुनै लडेको पछाडि उठाउनु त एउटा मानवीय धर्म हो नि त, र उहाँले देब्रे हात दिनुभयो। हेर्नुहोस्, हाम्रो संस्कार के छ, हामीले हाम्रो संस्कारमा हात मिलाउने संस्कार होइन, हाम्रो त अभिवादन शीलस्य नित्यम वृद्धोपसेविन चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यसो बलम। अभिवादन गर्ने, हात जोड्ने, हाम्रा कोरोनाले पनि डेङ्गुले पनि यही कुरा सिकाएको छ होइन। कति राम्रो, हात मिलाउँदाखेरि कति रोग सर्छ नि, अलिक म बाहिरबाट आएको छु, मैले हात धोएको छैन होइन, रोग सर्छ नि त यो हात मिलाउँदाखेरि। हेर्नुहोस्, त्यसैले उहाँले के गर्नुभयो, देब्रे हात दिनुभयो। म देब्रे हात लिन्न, ती लडेका एउटा बटुकले के भने, म देब्रे तिम्रो दाहिने हातै छु, मैले यो दाहिने हात त मेरा मैले जुन अब म पति जसलाई बनाउन चाहन्छु महादेवलाई उहाँलाई अर्पण गरिसकेको छु। अब हात मिलाउनु हुन्छ त हामीले। हाम्रो नेपाली संस्कृति अत्यन्त वैज्ञानिक छ, हेर्नुहोस्, अध्यात्म र विज्ञान, ज्ञान विज्ञान दुवै छ हाम्रोमा। कहिले पनि हाम्रो हात मिलाउने संस्कृति होइन भन्ने कुरा पनि पार्वतीको जीवन चरित्रबाट पनि यो कुरा हामी थाहा पाउन सक्छौँ। उहाँले हुँदैन, मेरो दाहिने हात मैले हुनेवाला पतिदेवलाई अर्पण गरिसकेको छु, समाउँछौ भने यो समातेर आऊ बाहिर, नभए तिमीलाई यो दाहिने हात दिन्न। उहाँले आफ्नो देखाउनु भयो, दिव्य स्वरूप देखाउनु भयो। पार्वती तिम्रो प्रेम, प्रेममा परिपाक हुनुपर्छ, होइन बाहिरी स्वरूपमा मात्रै प्रेमलाई प्रेम के हो भन्ने कुरा बाहिरी स्वरूपले मात्रै चिन्न सकिँदैन, अन्तर्वर्ती हुनुपर्छ प्रेमको वास्तविकता बुझ्नलाई। भनिसकेपछि उहाँले आफ्नो दिव्य स्वरूप दिएपछि मात्रै आफ्नो दाहिने हात दिनु।
2: यसरी सुरु भयो
1: तिजको। यो सर्वप्रथम यो गौरी आदिम स्रोत नै गौरी शङ्कर, हाम्रो धर्म संस्कृतिको आदिम स्रोत नै भगवान गौरी शङ्कर हुनुहुन्छ। उहाँहरूबाट नै, गौरी शङ्करबाट नै यो पर्वको सर्वप्रथम अनुष्ठान भएको। हेर्नुहोस्,
2: विवाह गरिसकेका महिलाहरूले त बस्नुहुन्छ नै व्रत, विवाह गर्न बाँकीले पनि महादेव जस्तो पति पाऊँ भनेर यो व्रत गर्ने प्रचलन रहिआएको छ। महादेवले पत्नीप्रति त्यति धेरै माया दर्शाएको कारणले यो महादेव नै पति पाऊ भनेको हो कि अरू केही कारण?
1: महादेव जस्तो पत्नीलाई प्रेम गर्ने कुनै देवता पनि छैनन्। ल म ठोकेर भनिदिन्छु, कसरी भने म उदाहरण दिन्छु। जब सती देवीले योगाग्निबाट आफूलाई भस्म गर्नुभयो, सती देवीको मृत शरीरलाई उहाँले बोकेर 3 लोक 14 भुवन घुम्नुभयो। ल आजसम्म म ठोकुवा गरेर भन्छु, कुन चाहिँ त्यस्तो पति छ जो मृत पत्नीलाई काँधमा बोकेर हिँडोस्? कोही छ? कोही छ संसारमा 3 लोक 14 भुमना कोही छ? कोही पनि छैन। जबसम्म सती देवीको शरीर गलेर सम्पूर्ण समाप्त भएन, तबसम्म भगवान शङ्करले पत्नी सतीको शरीर बोकेर हिँड्नुभयो। जहाँ जहाँ सतीको शरीरको टुक्रा झर्यो, त्यहाँ त्यहाँ त्यहाँ दिव्य पीठहरू प्राकट्य भए, त्यही महादेव पनि प्राकट्य भएर, जसरी गौरी शङ्कर यहाँ पनि त सती देवीको गुह्य पतन भएको हो नि त गुह्यश्वरीमा, त्यहीँ भगवान शङ्कर हुनुहुन्छ। त्यहाँ सती देवीका नजिक जहाँ जहाँ यस्ता दिव्य पीठहरू बनेका छन् नि, देवीका शक्तिपीठहरू, त्यहाँ त्यहाँ भगवान महादेव पनि प्राकट्य हुनुभएको छ। र पार्वतीको यो पनि गुण हो, हेर्नुहोस्, पार्वतीले यस्तो पति छान्नुभयो, हाम्रा पति सबै मृत्युका दास छन्, को मर्दैन, होइन? तर सती पार्वतीले महामृत्युञ्जय, मृत्युलाई पनि जित्ने त्यस्तो पति प्राप्त गर्नुभयो। को नारी होला, कस्तो पति छानेको? हरेक नारीले यो बुझ्नुपर्छ, पतिको छनौट पार्वतीको जस्तो गर्नुपर्छ, अनि पो दुःख पाइँदैन त। महामृत्यु कति परगेल्नु भयो, होइन? उहाँले पनि परगेल्नु भएको छ, महादेव पनि आएर कति हेर्नुभयो, ठिक छ कि छैनन्? मेरो जीवनको निम्ति उपयुक्त धर्म पत्नी यिनी हुन सक्छन् कि सक्दिनन्? हेर्नुहोस्, कतिले भने पार्वतीलाई, त्यहाँ इन्द्रभेष रूप इन्द्रको रूपमा पनि महादेव आउनु भएको छ, पार्वती तिमी त हिमालयकी छोरी, मणि माणिक्य त हिमालमा छ नि, तिम्रो दिव्य दरबार महादेवको के छ रहेर त? मसान घाटमा बस्नुहुन्छ, मृत व्यक्तिका खरानी लाउनुहुन्छ
2: भड्काउनलाई,
1: भड्काउनु, तँसँग विवाह तिमी वैकुण्ठाधी पतिलाई रोज न, होइन, इन्द्रका स्वर्गका राजालाई रोज। त्यहाँ भनिदिनु पष्टसँग, उहाँले भनिदिनु भयो, महादेव त महामृत्युञ्जय हुनुहुन्छ, उहाँ अनादि देव हुनुहुन्छ, उहाँ सनातन देव हुनुहुन्छ, उहाँ विद्या कामस्तु गिरिसम, जसले विद्या हासिल गर्नु छ नि महादेवको आराधना गर्नुपर्दछ। हेर्नुहोस् त पार्वतीको बुद्धि कति प्रखर बुद्धि, उहाँको दाम्पत्यार्थम उमाम सतीम, पति पत्नीका बिचमा दाम्पत्य सम्बन्ध सुमधुर कायम गर्नको निम्ति पनि कसको आराधना गर्नुपर्छ? ए गौरी शङ्करको आराधना गर्नुपर्छ।
2: अब यो तिजको व्रतसँग जोडेर आउने दर खाने कुरा अघिल्लो दिन,
1: हजुर हो,
2: यो कसरी सुरुवात भयो?
1: यो कसरी भने, यो हाम्रो प्राचीन संस्कृति हो, मैले अघि पनि भने आदिम संस्कृति हो नि यो। जब भोलिपल्ट व्रत लिनु छ भने दर भनेको दरिलो वस्तु खाने, आयु सत्व बलारोग्य सुखप्रीति विवर्धना, हेर्नुहोस्, आयु बढाउने, हेर्नुहोस्, सुख पनि दिने, पिरो अमिलो तामसी भोजन, राजसी भोजन हा गरेर खान्छौँ नि हामी, त्यो त क्षणिक हुन्छ, त्यसले शरीरलाई सन्च पनि गर्दैन, थोरै चिल्लो राखेको, होइन, रम रम पिरो भन्छौँ नि हामी, हो त्यस्तो खायौँ भने चाहिँ दर पनि दरिलो हुन्छ। हेर्नुहोस्, दर भनेकै भोलिको व्रतको निम्ति दरिलो वस्तु सात्विक भोजन गर्ने, जसले चाहिँ भोलिको पर्वलाई सहयोग पुर्याओस्, आजै अमिलो पिरो खायो भने पेट दुख्छ, भरि बाथरूमतिर जाने कि भगवतीको एकाग्रतापूर्वक भगवतीहरूको त भगवान्को त आराधना गर्नु पर्यो नि। हाम्रो एकाग्रतामा विच्छिन्नता नआओस्, त्यहाँ छिन्न भिन्न नहोस्। सन्च भएन भने त भोलि हाम्रो व्रतले त पूर्णता पाएन नि त, होइन? त्यसैले त्यो दिन भन्न भाद्र शुक्ल तृतीया, त्यसको द्वितीयको दिन चाहिँ राति हामी छोरी चेली हामी माहरूलाई बोलाएर हामी के गर्छौँ त, दरिलो भोजन, सात्विकी भोजन, तामसी भोजन होइन, राजसी भोजन पनि होइन, त्यसले हामीलाई शरीरलाई सन्च पनि गर्दैन। फेरि कस्तो पनि हाम्रो धर्म सङ्गीमा यति छ, वैदिक सनातन धर्मको त वैशिष्ट्य कति छ भनेर साध्य छैन। हाम्रो सनातन धर्म शरीर माध्यम खलु धर्म साधनम, शरीर हेरेर व्रत लेऊ है भनेको छ हामीलाई, हेर्नुहोस् त स्पष्टसँग।
2: यसको मतलब आफ्नो शरीरले थेक्दैन भने निराहार बस्नु
1: पर्दैन,
2: यसको बारेमा पनि भन्दिनु,
1: यसको बारेमा छैन। मैले अहिले पनि भने शरीर माध्यम खलु धर्म छ, शरीर स्वस्थ छ र पो धर्म कर्म राम्रो काम गर्न सकिन्छ, होइन? शरीर रोगी छ भने त्यसले त राम्रो काम गर्न सक्दैन। त्यसैले सर्वप्रथम शरीरको सुरक्षा गर्नुपर्छ। अब अहिले त हेर्नु वातावरण जल प्रदूषण छ, वायु प्रदूषण छ, कतै पनि स्वच्छता छैन, होइन? अब यस्तो बेलामा चाहिँ खाद्य वस्तुमा कहाँ छ राम्रो खाद्य वस्तु, फलफुल खाइ नसक्नु छ, पानी त्यस्तो छ, हावा विकिरण छ, होइन? सबै कुरा त दूषित भएको छ अहिले। यस्तो बेलामा हामीले के गर्नु पर्यो त, अब अहिले सबै कसैलाई डायबिटिज छ, होइन, प्रेसर छ, दुई दुई घन्टामा पानी खाइरहनुपर्छ, शरीर स्वस्थ छ भने निराहार लिए हुन्छ। अलि भर्खरको हाम्रो त शास्त्रले 40 वर्षभन्दा उता गऱ्यौ भने तिमीले त्यसरी कडा रूपमा व्रत लिनु पर्दैन। हेर्नु त हाम्रो वैदिक सनातन धर्म कस्तो राम्रो छ, यो त
2: फ्लेक्सिबल रहेछ,
1: एकदम विश्व बन्धुत्वको भावना, यो धृति क्षमा दमोस्तेयम शौचमिन्द्रिय निग्रह धीर्विद्या सत्यमा क्रोधो दशकम धर्म लक्षणम, यो सबैले विश्वका हरेक मानवले यो पालना गर्नुपर्छ। हेर्नुहोस् त हाम्रो शरीर छ स्वस्थ छ, निराहार व्रत ल्याऊ, तर अब शरीरमा दुई दुई घन्टामा पानी खानुपर्छ, जलाहार गर, जल ल्याऊ, होइन, फलाहार गर, त्यही पनि सक्दैनौ भने हविष्यान्न चोखो वस्तु खाऊ। हेर्नुहोस् त कति सरल कति सरल छ हाम्रो वैदिक सनातन धर्म। आफ्नो शरीर हेरेर व्रत ल्याऊ, स्वस्थ छ भने निराहार ल्याऊ, तर जलको, जल त शरीरमा धेरै त मात्रा जलको छ नि, जलको आवश्यकता पर्दछ, होइन? जल पिऊ, पवित्र भावले लिऊ। भगवान् शिव त आशुतोष भन्नुहुन्छ, शिव श्रेयस्करत्वात् सम करो तीति शङ्कर, हामीलाई शास्त्रले बताएको छ, हेर्नुहोस्, होइन? शास्त्रले सत्मा शास्त्रमा हामीले शास्त्र हेर्नुपर्छ, फेसबुक हेरेर हुँदैन। अहिले हामी फेसबुकमा रमाएका छौँ, हामीले शास्त्र पढ्न छोड्यौँ। हेर्नुहोस्, पढौँ हामीले शास्त्र, अहिले खोइ कसले पढ्छ शास्त्र, सत्मा शास्त्र हामीलाई त बताएको छ, हामीले प्रमाण केलाई मान्ने, शास्त्रलाई मान्ने,
2: हजुर,
1: र पिता पुर्खाले जे गरे त्यसलाई हामीले पालना गर्नुपर्छ। हेर्नुहोस्, हामीलाई दिग्भ्रमित, कहिले बुद्धिमा विभ्रम हुन्छ नि, हाम्रा पुर्खाले के गरे त्यो बाटोलाई हामीले समाउनु पर्छ। तस्मा शास्त्रम प्रमाणम ते कार्य कार्य व्यवस्थित हौ ज्ञात्वा शास्त्र विधानोक्तम कर्म कर्तुर मिहारेसी, हामीलाई केही गर्नु छ भने हामीले शास्त्र पल्टाउँ, त्यहाँ हामीलाई सबै समस्याको समाधान त्यही शास्त्रले गर्छ। शास्त्र विपरीत चाहिँ नजानु हुँदैन। हामीले पिता पुर्खाले जुन कर्म गरे त्यसलाई हामीले अनुसरण गर्नुपर्छ, अनि पो जीवन फल्छ फुल्छ दिव्य मन्दछ। त्यसैले यो पर्व भने एकदम कठम छैन, भगवान् त भन्नुहुन्छ पत्रम पुष्पम फलम तोयम, शङ्करलाई आशुतोष भगवान् शिव, भगवान् शङ्कर झन् अति छिटो प्रसन्न हुने, एकदमै छिटो, देवासुर मनुष्यसु ए भदन्ते शिवम शिवम, देवताले पनि असुरले पनि भगवान् शिवलाई मान्छ। हेर्नुहोस् त त्यस्तो आशुतोष भगवान् शिव, उहाँलाई झन् के चाहिन्छ र, जलधारा प्रिय प्रिय नमस्कार प्रिय भानु, भगवान् सूर्यनारायणलाई प्रसन्न पार्न हामीले के गर्नुपर्छ र,
2: नमस्कार,
1: जलधारा प्रिय शिव, पानीको त कुनै अभाव छैन नि त, भगवान् शङ्करलाई प्रसन्न गर्न के गर्नु पर्यो र, त्यही जलधारा प्रिय शिव जलै अर्पण गरिदिउँ, कति प्रसन्न हुनुहुन्छ। झन् अब सकिन्छ होइन, कृपणी चाहिँ भन्नु भएन है, आफ्नो यथाशक्ति तथा भक्ति, होइन, शक्ति अनुसार हामीले गरौँ। अब यो तीज पर्वमा रातो चुरा लगाइन्छ, होइन? अब अहिले चाहिँ के छ भने हाम्रो नेपाली समाज पश्चिमेली हावाले गाँच्दै लगेको छ, होइन? अहिले हामी रिसोर्टहरूमा गर्छौँ दर दर भनेको व्रतको एक दिन अगाडि मात्रै मनाउने हो, त्यो अहिले महिना दिन दुई महिना अगाडिदेखि गर्ने चाहिँ यो विकृति हो। हाम्रो विकृतिलाई फाल्नु छ खोजेर, संस्कृतिलाई बचाउनु छ रोजेर हामीले, हामीले संस्कृतिको संरक्षण गर्नै पर्छ। यो हाम्रो परिचय हो, नेपाली संस्कृति। हेर्नुहोस् त, यति सुन्दर, यति दिव्य संस्कृति संसारमा कतै पनि छैन। हामी सब, हामी कहाँ कहाँ भएका चेलीबेटीहरू सबै एकै ठाउँमा भेट हुन्छौँ। पुर यो यो गौरी शङ्करको अनुष्ठान गर्ने पर्व भएको हुनाले नि नानी, यसमा चाहिँ पुरुषले पनि लिन हुन्छ यो व्रत। गौरी शङ्करको आराधना गर्ने के नारीले मात्रै गर्नुपर्छ भन्ने छ र? पतिको आयुष्य जब बढाउँछन् नारीले भने होइन, आफ्नो सौभाग्यको वृद्धि होइन र? पतिको आयु बढाउनु भनेको के हो त? नारीकै सौभाग्यको वृद्धि हो, होइन? त्यसै गरी पति देवले पनि नारीको निम्ति लिनुपर्छ, दाम्पत्य जीवनलाई सुमधुर बनाउनु छ। अहिले हेरौँ दाम्पत्य जीवनमा कति कस्तो आएको छ अहिले। अब त्यो दाम्पत्य जीवनसम्म नि यो सम्बन्ध छ। हेर्नुहोस्, दाम्पत्य जीवनलाई के भनेको छ हाम्रो शास्त्रमा? सन्तुष्टो भार्या भर्ता, भार्या भर्ता तथैव छ, यस्मिन्नेव कुले नित्यम कल्याणम तत्र वै ध्रुवम। जुन परिवारमा पत्नीदेखि पति, पतिदेखि पत्नी सन्तुष्ट छन्, त्यहाँ प्रेम छ, समझदारी छ, समर्पणको भावना छ, त्याग छ, त्यो घर के हुन्छ त? त्यो स्वर्ग वैकुण्ठ होइन र? जहाँ द्वेष छ, कलह छ, अविश्वासको वातावरण छ, समझदारी छैन, समर्पणको भावना छैन, अनि त्यो घर त के हुन्छ त? नर्क हुन्छ हो गइन। त्यसैले यो पर्वले दाम्पत्य जीवनलाई पनि कसरी दीर्घ जीवनसम्म लाने, दीर्घ आयुसम्म लाने, होइन? त्यसको निम्ति त पति पत्नी दुवैमा प्रेम हुनुपर्छ कि पर्दैन त? त्यागको भावना पनि हुनुपर्छ, एकले अर्काप्रति समर्पणको भावना पनि हुनुपर्छ, विश्वास पनि हुनुपर्छ। अविश्वासको खाडल कोरिँदै कोरिँदै कोरि गर्दा अहिले घरहरू विच्छिन्न भएको छ, बच्चाहरूले कति दुःख पाएका छन्, यो केले हो त? त्यसको निम्ति त अहिलेका नरनारीले हाम्रो पाठ्यपुस्तकमा गौरी शङ्करको प्रेम, त्यो दाम्पत्य जीवन कसरी, त्यो प्रेम दीर्घकालसम्म टिकाउने त? आज गरेर विवाह गर्ने, भोलि त छोड्ने त होइन नि हाम्रो धर्म संस्कृति त। हाम्रो संस्कृति त दाम्पत्य जीवनमा बाँधिने, त्यसलाई दीर्घकालसम्म। हाम्रो त के भन्छ, सातजना छ पनि मेरो तिमी नै पति हौ, तिमी नै मेरी पत्नी हौ भन्ने हाम्रो धर्म संस्कृति हो। त्यसैले पार्वतीको यो जीवन चरित्रबाट अहिलेका नर नारीले पनि सुखमय जीवन यापन गर्नको निम्ति यो यसलाई उनीहरूले के भन्छ, अनुसरण गर्नुपर्दछ। जसरी कुनै वृक्ष हामीले रोप्यौँ भने, दियो बाल्यौँ भने, त्यो दियोलाई बलिरहनको निम्ति तेल पनि त थप्दै जानुपर्छ होइन र? हावा पानीबाट पनि त जोगाउनु पर्छ नि। त्यसै गरी वैवाहिक जीवनलाई पनि लामो समयसम्म टिकाउ गर्नको निम्ति पति पत्नीको दुवैको त्याग पनि चाहिन्छ, दुवैको समर्पणको भाव पनि चाहिन्छ, अनि बल्ल दाम्पत्य जीवन पनि सुखमय हुन्छ।
2: तीजसँग गीत पनि जोडिएर आउँछ, नारीहरूले आफ्नो बिलौना गरेका, दुःख पाएको, घरमा दुःख पाएको, माइती टाढा भएर माइती जान नपाएको, यो गीतहरू चाहिँ कसरी जोडियो हाम्रो तीजमा?
1: एउटा हाम्रो पर्वहरू भनेका के हुनु भने मनोरञ्जनका पनि प्रतीकहरू हुन्। अब अहिले त के भयो भने दुनियाँ नै साँघुरो भइसक्यो। पहिले पहिले के थियो त, सानैमा पनि विवाह गरिन्थ्यो क्या। त्यो सानैमा विवाह गर्नुको पनि कारण छ, अब अहिले समय छैन, आफ्नै छोरीको सुरक्षाको निम्ति पनि छोरीलाई सानैमा विवाह गरिएको हो। जसो जबकि नारीको सिउँदोमा सिँदुर पोते देखेपछि यी विवाहिता नारी हुन्, विवाहिता नारीप्रति कसैको पनि कुदृष्टि पर्दैन हो कि। अब अब यसमा टाढा दिइन्थ्यो छोरी, सानैमा पनि दिइन्थ्यो। अब त्यतिखेर अलिकति हाम्रो भन्न अलिकति त्यो संस्कारको पनि विकास भएको थिएन। अब अहिले त के सासु के बुहारी सबै पढे लेखेकै छन् नि, पहिले जस्तो त शोषण पनि छैन होइन। अब पहिलेका कुरालाई अहिले पनि त्यो गरिएको होला, केही छुटपुट त्यस्तो नहुने होइन, हुँदैन, केही होला त्यस्तो। अब त्यस्ता नारीले एउटा एउटा गीतको माध्यमबाट, गीतमा के हुन्छ, त्यहाँ मनोरञ्जनका कुरा पनि त हुन्छन् नि, छैनन् र? बिलौना जस्तै गौरी महाकाव्यले आनन्द पनि दिन्छ, खालि वियोगको कुरा मात्रै दिन्छ र? गौरी महाकाव्य जुन माधव घिमिरेले लेख्नु भएको छ नि, त्यो पढ्दाखेरि त्यहाँ दुःख पनि लाग्छ, त्यो साहित्यिक मधुरताले त्यसले आनन्द पनि छुट्टै दिन्छ। हेर्नुहोस्, गीतको त्यो वैशिष्ट्य हो, त्यसले एउटा आनन्द पनि, विरहको वेदनाका साथसाथै त्यसले मनोरञ्जनात्मक पनि प्रस्तुति दिइरहेका छन्। खालि अहिले विरहका कुरा मात्रै छैनन्, अहिले आनन्दका आमा आमा छोरी सबैजना दिदी बहिनी भेटघाटका भएका कुराहरू होइन, आनन्दमय कुराहरू पनि त्यहाँ दिएका छन्। अब पहिलेको जस्तो शोषण पनि छैन, अहिले कम छ भनौँ न, होला छुटपुट कतै केही होला, नगण्य मात्रामा छ है अब चाहिँ होइन। तर पनि नारीले आफ्नो सुरक्षा आफैले गर्नुपर्दछ, अर्धनग्न नारीहरू, अनि उनीहरूप्रति दुर्व्यवहार भयो भनेर भन्छौँ, त्यसको सुरक्षा त हामी आफैले गर्ने होइन र? मलाई यो कुरा भन्न पनि मन लागेको छ क्या, हामी कस्तो लुगा लगाउँछौँ, हामीलाई त प्रकृतिले यति सुन्दरता दिएको छ नि, त्यो सुन्दरताको संरक्षण हामी स्वयंले गर्नुपर्छ कि पर्दैन त? हामीले नै गर्नुपर्छ नि। के कुनै हाम्रो अङ्ग प्रदर्शन गरेर हामीले के विश्व विजयी बन्न खोजेका हौँ कि? हामी आफै श्रेष्ठ रूपमा हामी नारीहरू श्रेष्ठ रूपमा प्रस्तुत भयौँ भने हामी नारीलाई कसैले पनि कुदृष्टिले कदापि हेर्न सक्दैन। अब अहिले लुगा गहनाको एउटा भन्न बढी चढाइ रूपमा देखाउने यो प्रदर्शन गर्ने पर्व पनि होइन, ठिक्क रूपमा के भन्ने समय नारीले लुगा गहना लाउनु पनि पर्छ। शास्त्रले बताएको पनि छ, स्वयं छ मण्डिता नितम परिमृष्ट परिच्छेदा, हेर्नु शास्त्रले बताएको छ त, लाउनु पर्छ राम्रा लुगा गहना लाउनु पर्छ। तर है सुरक्षाको कारण तिमीमा भोलि त्यस्तो दुर्घटना चाहिँ नहोस् नि, त्यो सुरक्षाको कुरा त हामीले पनि गर्नु पर्यो नि। अब म नारी पुरुष समान भन्छौँ, कहिले पनि नारी पुरुष समान हुन सक्दैन, ल म आफै भनिदिन्छु। के भनेको छ भने हाम्रो शास्त्रले उपाध्यायन दशाचार्य आचार्याणम सतम पिता सहस्रम तु पितृन माता गौरवेणा तिरिच्यते। अहिले यहाँ नारी पुरुष समान समान समान कसरी हुन्छ? प्रकृतिले नै हामीलाई विभेद गरेपछि हामी त पुरुषभन्दा हजार गुणा माथि छौँ, हजार गुणा माथि। अहिले हाम्रा यहाँ नारीहरू 33% त्यति, हामी त 1000% माथि हुन्छौँ। के को नि 33%? हामीलाई शास्त्र चाहिँ नपढ्ने, मैले अघि पनि भने शास्त्र चाहिँ नपढ्ने, पटक्कै नपढ्ने, खालि फेसबुक र नेटबुक त्यो के हेर्ने, त्यहाँ सबै गलत म्यासेज हुन्छन्, पढे लेखेका कुराहरू पनि हालेका हुँदैन, सबै अशुद्ध हुन्छन्। मलाई त खाँदाखेरि पनि दाँतमा ढुङ्गा लागे जस्तो लाग्छ क्या। हाम्रो स्थान पुरुषको भन्दा हजार गुणा माथि छ भने हामी नारी कसरी तल हुन्छौँ? नारीलाई सबैले मातृदेवो भव, हेर्नुहोस् त हामीलाई वेदले उपनिषद्ले बताएको छ, सबैभन्दा तिम्रो स्थान सबैभन्दा पिता अन्यको भन्दा तिम्रो स्थान सबैभन्दा माथि छ भनेको त नारीको स्थान हो नि त, नारीको स्थान त्यति माथि छ हेर्नुहोस्। तर नारीले त्यो देखासिकीमा पश्चिमेली हावामा बग्ने हामी नारी होइन, हामीले त सीताको पार्वतीको अनुसुईयाको हाम्रा शास्त्रका विज्ञहरू पनि छन् हाम्रा नारीहरू, हेर्नुहोस् गार्गी मैत्रेयी हेर्नु यी धारिणी, यस्ता यस्ता थुप्रै नारीहरू छन् जो शास्त्रार्थ गर्दै पुरुषहरू शास्त्रार्थ गरेर विजयश्री हासिल गरेका पनि छन्। अब त्यस्ता नारीको चाहिँ जीवन चरित्र हेर्नु पर्दैन, आफूमा पनि त्यो दिव्यता ल्याउनु पर्यो नि हेर्नुहोस्। त्यसैले यो पति पत्नीको सम्बन्धलाई पनि सुमधुर बनाउन भौतिकतामा मात्रै होइन अन्तर्वर्ती पनि हुनुपर्छ, धार्मिक अनुष्ठान पनि गर्नुपर्छ, त्यो अदृश्य शक्तिको पनि सहयोग चाहिन्छ। त्यसैले एक धार्मिक पनि महत्त्व छ क्या यसको, यसको आध्यात्मिक महत्त्व छ। भौतिक रूपमा पत्नीलाई राम्रो साडी ल्याएर दिएर होइन, यसो गरगना केही ल्याएर दिएर मात्रै त्यो दाम्पत्य जीवन सुमधुर हुँदैन, यसको निम्ति धार्मिक अनुष्ठानहरू पनि व्रत उपासना पनि गर्नुपर्छ, यो अदृश्य शक्तिको पनि सहयोग चाहिन्छ। मैले अघि पनि भएँ, अब त्याग समर्पण प्रेमको भावना त्यहाँ हुनु त अत्यन्त नै जरुरी नै छ नि।
2: कुराकानी त एकदमै मिठो भइरहेको थियो तर हामीलाई समयले चाहिँ बिदा दिनै लाग्यो। अब जाँदा जाँदै जो पशुपतिमा लाइन लागेर व्रत गरिराख्नु भएको छ, दर्शन गर्नलाई लाइन बस्नु भएको छ, कति त पशुपतिको चौरमा नाची पनि राख्नु भएको छ होला, तर बेला बेलामा कहीँ कतै ढलेर पानी खुवाउन जीवन जल खुवाउन कुदाकुद पनि भइरहेको हुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
1: उहाँहरूले पनि आफ्नो शरीर हेरेर लिनुपर्छ व्रत। मैले अघि पनि भने आफ्नो शरीर कस्तो छ, हामीलाई एक एक घन्टामा दुई दुई घन्टामा औषधिको सेवन गरिरहनु पर्छ होइन। अब हामीले डरको दिन पनि के खायौँ, कहीँ हामीले अभ्यक्ष भोजन त गरेनौँ होइन, बढी नुनी नुल्लो पिरो खाएका पनि हुन्छौँ हामीले होइन। त्यतिखेर हामीले सात्विकै भोजन गरेको भए यो अवस्था पनि आउने थिएन। र पानी खानु उपयुक्त हुन्छ किनभने शरीरमा 90% त पानीकै मात्रा बढी छ, त्यसैले एकदम किनभने भगवान् शङ्कर त भोले बाबा हुन्छ, नामै उहाँको भोले बाबा, उहाँलाई कठोर रूपमा व्रत लिएर उहाँ खुसी हुने होइन। हाम्रो मन पवित्र राखौँ, हाम्रो भावना पवित्र राखौँ, शुद्ध राखौँ, र भगवान् शिवलाई त एउटा जल चढाएर त खुसी हुनुहुन्छ भने शरीरलाई धेरै कष्ट दिएर कहिले पनि भगवान् प्रसन्न हुनुहुन्न। भगवान् त पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति तदहम भक्तु परित मश्रामी प्रयतात्म, मलाई त एउटा पात चढाऊ, फुल चढाऊ, जल चढाऊ, त्यसमै म प्रसन्न छु भने किन शरीरलाई धेरै दुःख कष्ट दिने? शरीर स्वस्थ राख्यौँ भने पो फेरि पनि हामी यस्ता धार्मिक अनुष्ठानहरू गर्न सक्छौँ। त्यसैले हामीले पानी खाल्नुपर्छ, फलफुल पनि खाएर आनन्दले नाच्न पनि सक्छौँ होइन, मजाले गीत पनि गाउन सक्छौँ, किनभने यो पर्वले त हामीलाई उत्साह, पर्व हामीलाई दुःख दिन आएको होइन, हामीले यो बुझ्नै पर्छ। पर्व हामीलाई उत्साह उमङ्ग आनन्द दिन आएको हो, एकातर्फ सुमधुर वातावरणको सृजना गर्न आएको हुनाले यो पर्वलाई हर्ष उल्लासका साथमा प्रेमपूर्ण वातावरणमा यो पर्व मनाउन म सम्पूर्ण दिदीबहिनी नारीहरूलाई हार्दिक अनुरोध पनि गर्दछु र हार्दिक शुभकामना पनि दिन्छु।
2: हामीलाई स्टुडियोसम्म आएर आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा डाक्टर कान्ता भट्टराईज्यूलाई रेडियो नेपाल अनि कार्यक्रम हाम्रो चासोकै तर्फबाट धेरै धेरै
1: धन्यवाद। यहाँहरूले पनि यहाँ बोलाउनु भयो, आफ्ना भावनाहरू पनि राख्न पाएँ र यसमा सबैलाई हार्दिक धन्यवाद।
2: अहिले भर्खरै हामीले यहाँहरू समक्ष राख्यौँ हरितालिका तीजकै सेरो फेरोमा रहेर संस्कृतिविद एवं पूर्व राज्य मन्त्री समेत रहिसक्नुभएका डाक्टर कान्ता भट्टराईसँग गरिएको कुराकानी।

सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने तपाईँले गर्ने कार्यक्रमहरूलाई हाम्रो चासो कार्यक्रम मार्फत हामी सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक हित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य र रीता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

भर्खरै यहाँलाई सुनायौं मनमाया पङ्गेनी र दीपक विश्वकर्माको स्वरमा रहेको गीत मनमाया पङ्गेनीको लय शब्द सङ्गीतमा। अब सुनाउँछौँ अन्जु गौतमको स्वरमा रहेको यो गीत, राजकुमार बगरको रचना र सङ्गीतमा रहेको छ। यो गीतपछि 12 बजेको समाचार सुन्नुहुनेछ, त्यसपछि के तिमी मेरो साथी भन्छौ कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान एवं महत्वपूर्ण पर्व हरितालिका तीज आज मुलुकभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। आजको दिन बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजन महिलाहरूको बाक्लो घुइँचो लाग्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहले हरितालिका तीजका अवसरमा सम्पूर्ण महिलामा शुभकामना दिनुभएको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवाला थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले

एफएम ब्यान्ड 98.3 मेगा हर्जको साथै तपाईँले हामीलाई रेडियो नेपाल अनलाइन .com पनि सुन्न सक्नुहुन्छ भने फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ र सहभागी हुनको लागि 42 11 7 21 42 11 7 36 टेलिफोन गर्न सक्नुहुन्छ। तपाईँलाई आउने बाटो मैले भनिसकेँ। आज भने हरितालिका तिज पर्व परेको छ। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तिजको देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ कार्यक्रमको तर्फबाट, समग्र रेड नेपालको तर्फबाट। यति भन्दै कार्यक्रमको सुरुवात गर्छु साङ्गीतिक कोसिलबाट। तिजे भाका आज तपाईँका माझमा राख्नेछौँ। यो गीत रहेको छ सुषमा श्रेष्ठ, दिपा झा र साथीहरूको सामूहिक स्वरमा, चेतन कार्कीको रचना रहेको, मनोहर सिंहको सङ्गीतमा रहेको गीत राख्छौँ। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, हामी कार्यक्रम के तिमी मेरो साथी बन्छौमा छौ कार्यक्रममा अब भने हामी आजका साथीहरूको टेलिफोन तर्फ लाग्दैछु म। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो दिदी दर्शन, नमस्कार।
0: हजुर हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
1: म सुर्खेतबाट दीपक गौतम।
0: हजुर दीपक जी, के छ हालखबर?
1: म ठिक छु, हजुरलाई कस्तो छ अनि हाम्रो रेडियो नेपाल परिवारको के कस्तो छ?
0: एकदम ठिकठाक छ, रमाइलै छ, होइन?
1: हुन पर्यो
0: साथी बन्न आउनुभयो। आज तिज पर्व छ, घरमा को को हुनुहुन्छ तपाईँको घरमा?
1: पक्कै पनि यो तिज आज होइन सबै महिला दिदीबहिनीहरूलाई विशेष गरी तिजको धेरै धेरै शुभकामना। यता हाम्रोतिर पनि सेलिब्रेटीहरू आइ नै रहनु भएको छ तिजको अवसर पारेर, होइन?
0: हजुर हजुर, साथी बन्दै गर्दाखेरि साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् है त।
1: ओके, भने यो साथीप्रतिको भावना भन्नुपर्दा चाहिँ मान्छेहरू फोनमा अथवा भेट्दा एउटा कुरा हुन्छ तर उहाँहरूको विचार अर्कै हुन्छ, त्यस्तो नहोस् होइन, जे आफ्नो विचार छ त्यो नै शब्दमा अभिव्यक्त गर्न सकियोस् होइन, मनमा जे छ त्यो प्रष्ट भन्न सकियोस्। एकचोटि कुरा भइसक्यो भने या एकचोटि सम्पर्क गरिसक्यो भने उसको विचार के रहेछ, उसको भावना के रहेछ भन्ने कुरा प्रष्ट रूपमा बुझ्न सकियोस्। यो सानोलाई माया ठुलोलाई आधार भन्न सबैले भन्नुहुन्छ, व्यवहारमा त्यो देख्न पाइँदैन, त्यो सबैमा लागू होस्। जे बोलिन्छ नि त्यो प्रष्ट रूपमा प्रत्यक्ष आफूले लागू गरेको, आफूले कार्यान्वयन गरेको देख्न सुन्न र भोग्न पाइयोस्, यस्तो नै साथी चाहिन्छ है त।
0: हजुर, अब तपाईँले आफ्नो सम्पर्क नम्बर दिनुहोस् है त।
1: 98-47-80-87-97 98-47-80-87-97 यो नम्बरमा फोन, म्यासेज, वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, फेसबुकमा पनि श्री दीपक कुमार गौतम सर्च गर्नुभयो भने भेट्नुहुन्छ, टिकटकमा पनि दीपक गौतम 420 सर्च गर्नुभयो भने त्यहाँ पनि भेट्न सक्नुहुन्छ भन्न चाहन्छु। अहिलेलाई छुट्टी, नमस्कार, शुभ
0: हस्त, बाई। कार्यक्रम के तिमी मेरो साथी बन्छमा छौँ र सुर्खेतदेखि दीपकजी आउनुभएको थियो साथी बन्नको लागि। आजको विशेष दिन छ, विशेष दिन भन्नाले महिलाहरूको तिज पर्व छ, हरितालका तिज पर्व छ। पक्कै पनि तपाईँको घरमा आफ्ना दिदी बहिनी आमा भाउजू हुनुहुन्छ होला, उहाँहरू व्रत बस्दै हुनुहुन्छ र के गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ तपाईँहरूले सपोर्ट गर्नुहुनेछ। आजको दिन एकदम निराहार व्रत बसेर आफ्नो शरीरलाई असर गर्ने काम भन्दा पनि आफूलाई कसरी सहज हुन्छ त्यो कुरा चाहिँ ख्याल गर्न आग्रह गर्न चाहन्छु। फेरि पनि टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई।
2: हेलो दिदी, नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: गणेश देवकोटा काभ्रे पनौतीबाट बोल्दैछु है।
0: हजुर गणेशजी, के छ हालखबर?
2: ठिक छ हजुरहरूको दिदी?
0: एकदम ठिकठाक छ। काभ्रेबाट तपाईँ हामीसँग हुनुहुन्छ होइन त?
2: हजुर हजुर।
0: गणेशजी
2: हजुर,
0: काभ्रेतिर कतिको तिज लागेको छ, रौनक के छ आज?
2: दिदी तिजको रौनक खासै त्यति छैन, अहिले नेपालको अवस्था यस्तै छ, अहिले टिकटकहरूमा मिडियाहरूमा हामीले हेऱ्यौँ भने अहिले तिजको रमाइलो नगर्ने भन्ने एक किसिमको अनि छ, त्यो त्यति चहल पहल खासै छैन दिदी।
0: हजुर पक्कै पनि, हामीले अहिले यतिखेर जुन रसुवाले हामीलाई होइन असाध्यै दुखी तुल्यायो, वास्तवमा देश दुखी रहेको बेला तिज एकदम भड्किलो गर्नु त ठिक छैन, तर पनि आफ्नो संस्कृतिलाई जसले मनाउनुहुन्छ जहाँ मानिन्छ त्यसलाई पनि जगेर्ना गर्नुपर्ने पनि एकातिरको दायित्व रहन्छ, तर तडक भडक होइन, देखासेखी होइन, होइन, रमाइलो त गर्ने, भेटघाट गर्ने, तर तडक भडकको रूपमा होइन, अर्कालाई असर गर्ने गरी होइन, होइन त? हजुर गणेशजी, साथी बन्न आउनुभयो, साथीप्रतिको भावना केही भन्नुहुन्छ यहाँले?
2: मेरो साथीप्रति राम्रो व्यक्ति आओस् होइन, आएपछि नछुटियोस्, अब सबै साथी भन्ने त एकअर्कालाई साथ दिने, दुःख सुखमा साथ दिने भन्ने हुन्छ, विवाहित अविवाहित जो पनि व्यक्ति साथी बन्न सक्नुहुन्छ है, यही नै हो मेरो भावना।
0: हजुर सम्पर्क नम्बर दिनुहोस् है त।
2: मेरो नम्बर टिप्न सक्नुहुन्छ 98-48-31-73-03 एकपटक फेरि 98-48-31-73-03 अब अर्को एनसेल नम्बर दिन चाहन्छु 97-0-52-44-0-44 97-0-52-44-0-44 धन्यवाद।
0: हस् त बाबाई. गणेश देवकोटा काभ्रेबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ. हामी छौँ कार्यक्रम के तिमी मेरो साथी भन्छौमा. साथी बन्ने र बनाउने क्रम जारी नै छ. फेरि पनि म साथीकै टेलिफोनतर्फ लाग्छु. हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो.
3: हेलो, नमस्ते, नमस्कार एन्ड जय गुरुदेव. ह्याप्पी हारतालिका तिज. र हामीहरूको मधेसमा चाहिँ आज चौथी चाँद पनि छ, गणेश चतुर्थी पनि छ. ह्याप्पी तिज शुभकामना छ, हार्दिक मङ्गलमय शुभकामना. रुक्मिनी दिदी, सिस्टर, के छ, कस्तो छ, सुनाउनु.
0: हजुर, एकदम रमाइलो छ. अहिले तपाईँ कहाँबाट हुनुहुन्छ रे?
3: म हजुरको भाइ
0: रौतहट.
3: होइन होइन, रूपेश कुमार महतो सिराहा लहान.
0: ए रूपेश जी, सिराहाबाट.
3: हजुर हजुर हजुर.
0: भनेपछि आज तराईतिर फेरि अर्को रौनक छ, होइन? चौथी चाहन. हजुर
3: हजुर हजुर.
0: वास्तवमा चौथी चाहनमा के गरिन्छ? व्रतै बसिन्छ.
3: व्रत बस्नुपर्छ, अनि सबैजना मिठा मिठा परिकार, जस्तै कि पुरी, दाल पुरी, होइन, केरा, अनि नारियल, अनि विभिन्न परिकारहरू, फलहरू लिएर राखेर, होइन,
0: अनि
3: त्यसलाई हामी सबैजना मिलेर, हामी सबै फ्यामिली मिलेर चाहिँ साँचतिर त्यो चाँदलाई हेरेर चाहिँ हामीले त्यसलाई भोग लगाउँछौँ.
0: रुपेशजी, साथी बनाउनु भयो, कति हुनुहुन्छ साथीहरू?
3: अब साथीहरू कति हुनुहुन्छ, आउँछ जान्छ, ठेगान छैन क्या साथीहरू?
0: ठेगान छैन साथीहरूको?
3: हजुर, आउँछ जान्छ, अब के भन्नु यो कुरा. अब
0: वरिपरिका साथी, आफ्नो गाउँघरमा हुनुभएका साथीहरू कति हुनुहुन्छ तपाईँसँग?
3: ए त्यो त छ, साथीहरू धेरै हुनुहुन्छ, तर कोही कोही यस्तो व्यक्ति मात्रै हुनुहुन्छ कि हाम्रो लाइफको लागि छ क्या,
0: हजुर,
3: हामीलाई माया गर्छन्, दया माया गर्नुहुन्छ. कोही कोही छ यस्तो व्यक्ति जुन हाम्रो घनिष्ठता छ, उहाँसँग मित्रता पनि छ, एकदम उहाँलाई म आफ्नो रगत जस्तै मान्छु. कोही कोही छ यस्तो व्यक्ति.
0: हजुर, अब साथीप्रतिको भावना भन्नुहोस् न, सम्पर्क नम्बर छोडिदिनुहोस् है त.
3: हामीलाई कदर गर्ने, हामीसँग मन मिल्ने साथी आउन सक्नुहुन्छ, मिस्ड कल प्लिज नगरिदिनु होला, जसको लागि हामी आफ्नो नम्बर दिन चाहन्छौँ. 9817735571. 9817735571. 9817735571. एउटा कुरा भनौँ रुक्मिनी सिस्टर.
0: हजुर भन्नुहोस्.
3: आज त तिज पनि छ, हरतालिका तिज, होइन, हरितालिका तिज पनि छ.
0: हजुर हजुर छ.
3: त्यस्तै गरी भन्नुपर्दाखेरि गणेश चतुर्थी पनि छ, तर यो विषम परिस्थिति छ क्या, त्यो परिस्थितिले गर्दाखेरि अलिकति रमाइलो पनि भइरहेछ, र कतै न कतै मनमा एकदम खल्लो खल्लो जस्तो
0: खल्लो पनि छ. हजुर हजुर
3: हजुर. यदि एकचोटि फेरि म नम्बर छोडिदिन्छु, 9817735571, 9817735571. यति भन्दै शुभकामना दिँदै तिजको अनि छुट्छु है.
0: हस् त बाबाई. हामीसँग हुनुहुन्थ्यो रुपेश जी सिराबाट, हाम्रो माझबाट गइसक्नु भएको छ. हजुर, हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा. कार्यक्रम के तिमी मेरो साथी बन्छौ तपाईँले हरेक हप्ता सोमबार 12 बजेको समाचारपछि करिब करिब 1 बजेसम्म सुन्न सक्नुहुन्छ. कार्यक्रम के तिमी मेरो साथी बन्छौमा आउनको लागि तपाईँले हामीलाई 42 11 721, 42 11 736मा टेलिफोन गर्नुपर्ने हुन्छ. पक्कै पनि तपाईँ साथी बन्न खोज्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ. रेड नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी, एफएम ब्यान्ड 98.1 MHz साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्दै हुनुहुन्छ. सहभागी हुनको लागि टेलिफोन नम्बर फेरि पनि भन्न चाहन्छु, 42 11 721, 42 11 736 यो टेलिफोन नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ. रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने साथी बन्नको लागि आउन सक्नुहुन्छ. र आज हरितालिका तिज पर्व परेको छ, विशेष गरी हिन्दू महिलाहरूको महान पर्व हरितालिका तिजको सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ रेडियो नेपाल परिवारको तर्फबाट. यति भइरहँदाखेरि तिजको लागि हामीले आग्रह गरेका छौँ, तडक भडक होइन, संस्कार संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले तिज मनाउनु पर्छ, देखासिखी होइन, मेलमिलाप र आत्मीयताको भावना जोडिनुपर्छ भनिरहेका छौँ। यो कुरालाई ख्याल गर्नुहोला। र आज विशेष गरी टेलिफोनमा आउने साथीहरूले आफ्ना दिदीबहिनी आमाहरू घरमा जो हुनुहुन्छ उहाँहरूलाई पनि बोल्न आग्रह गर्नुहोला है भन्न चाहन्छु। रेडियो नेपालमा उहाँहरूको लागि पनि तपाईँले टेलिफोन लगाएर सहयोग गर्न सक्नुहुनेछ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: हजुर नमस्कार।
0: हजुर हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम? हजुर इन्द्रजी,
4: हजुर
0: कोहलपुरबाट तपाईँ हामीसँग हुनुहुन्छ नि त अहिले?
4: हजुर।
0: इन्द्रजी बेला बेला झुल्किने मान्छे, आज पनि आउनुभयो घरमा। आज तिज भएकै कारणले मैले सोध्दैछु, घरमा को को हुनुहुन्छ होला महिला दिदी बहिनीहरू आमाहरू?
4: दिदीहरू कोही आउनु भएको छैन, अब आफ्नै आफ्नै मात्रै व्यस्त हुनुहुन्छ, आमा त हुनुहुन्न।
0: हजुर,
4: अनि अब आफ्नैतिर उतातिर व्यस्त हुँदैन अहिले चाहिँ, अब आउनु भएको छैन।
0: हजुर, भनेपछि आइपुग्नु भएको छैन यो? हजुर, वास्तवमा यो सालको तिज पनि खासै अब यो हाम्रो संस्कार पर्यो, संस्कृति पर्यो, रीतिरिवाज पर्यो, हामीले मान्नै पर्ने पनि छ, आफ्नो कल्चरलाई भुल्न सक्दैनौँ। र पनि देशै केही दिन अगाडि हामीले भयो यो विपत्तिबाट खासै एकदमै खुसियाली ऊर्जा भएर चाहिँ सबैले मनाएको जस्तो मानिँदैन, तर पनि आजको दिन व्रत बस्ने जुन धर्म मान्ने मान्छेहरू चाहिँ बस्नुभएको छ होइन, अलिकति परपराको भन्दा तिज मान्ने पनि अलिकति कमी भएको देखिएको छ होइन, तडक भडक कम भएको पनि पाइएको छ यो साल। तपाईँ साथी बन्न आउनु भएको छ, साथी बन्दै गर्दाखेरि साथीप्रतिको भावना पनि भन्नुहोस् ल।
4: हुन्छ, एकदमै सबैभन्दा पहिला त अब होइन, मनमा तिर भए पनि अब ठिकै छ, पर्व हो आइहाले, अब आज होइन, अब शुभकामना हजुर हजुर र अरू सम्पूर्ण दिदी बहिनी दाजुभाइ होइन, अब पीडितहरू जो हुनुहुन्छ हजुरहरू पनि दुखित हुनुहुन्छ, हामी पनि दुखी छौँ, अनि यसचोटि अब प्राकृतिक विपत्ति पऱ्यो, तर पनि अब शुभकामना तलको तालिका पर्व 2083 को भन्न चाहन्छु, दिन चाहन्छु। र त्यसको साथसाथै अब भावना त अब मेरो त्यही हो, अब नेपाली पन नेपाली माटो नेपालमा केही गर्ने चाहने सिस्काएर सिकेर अनि चाहिँ सिकेको नेपालमै प्रयोग गर्ने, नेपालमा चाहिँ उन्नति प्रगति नेपालमा कामहरू गरौँ, अन्य विशेष नेपालीको कृषकहरूलापुरा वृद्धहरूलाई मान्यता सहयोगी भावना अथवा दृष्टिविहीन।
0: हजुर, पक्कै पनि सहयोगी भावना भएका साथीहरूले हात अगाडि बढाउनु छ। अब भने तपाईँले आफ्नो कन्ट्याक्ट नम्बर दिने बेला भयो है त?
4: हुन्छ हुन्छ, म कन्ट्याक्ट नम्बर दिइहाल्छु। मेरो नम्बर छ 9584895315, 9845315। नमस्ते, प्रयोग गर्नेको लागि भोकरे, अब यहाँ चाहिँ हलाले पनि हुनुहुन्छ, यहाँ चाहिँ नम्बर भयो त्यहाँ हुन्छ भन्ने लाग्छ। त्यसो भएर 9795015965, 9795015965, नमस्ते चाहिँ 9845315315, 9795015965, यति नै हो।
0: हजुर इन्द्रजी, छुट्टी भयो त अहिले, छुट्टी भयो त बसाइबाट। हस् त, बाई बाई। इन्द्र बुढाथोकी हुनुहुन्थ्यो हामीसँग कोहलपुर बाँकेबाट, र हाम्रो माझबाट गइसक्नु भएको छ। हामी छौँ के तिमी मेरो साथी बन्छौमा, यति बेला तपाईँका माझमा प्रत्यक्ष हामीहरू सहभागी भइरहँदाखेरि तपाईँले आज टेलिफोन गर्दै हुनुहुन्छ हामीलाई भने, अलिकति महिला नारीहरूको तिज हरितालिका तिज पर्व परेका कारण पनि दिदीबहिनीहरूलाई टेलिफोन लगाइदिनु होला भन्न आग्रह गर्न चाहन्छु। विशेष गरी महिला दिदीबहिनी बोलेको सुन्दाखेरि कस्तो खुसी हुन्छु होला म है, त्यो कुरालाई ख्याल गरिदिनु होला है त। फेरि पनि टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ? मलाई प्रविधि कन्ट्रोल रुमबाट परागजीले इसारा गर्दै हुनुहुन्छ, कोही आएको सङ्केत गर्दै हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
5: हेलो नमस्ते।
0: हजुर हजुर नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
5: म कहनपुरबाट है, सुजन तामाङ भन्ने मान्छे। हजुर
0: हजुर सुजनजी, घरमा को को हुनुहुन्छ?
5: घरमा सबै हुनुहुन्छ दिदी, अब दिदी दिदी बहिनीहरू सबै आउनु भएको छ, रमाइलो छ, घमाइलै छ भन्नु।
0: अनि त्यति रमाइलो हुँदाखेरि खै त नि दिदी बहिनीलाई बोल्न दिएको आज रेड नेपालमा?
5: खोइ अब दिदीहरू गफ गफतिरै व्यस्त छ, म यता फोन
0: धेरै दिनपछि भेट हुँदाखेरिको गफ होला है, आमासँग दिदी बहिनीसँग कति रमाइलो होला है नि त यति बेला।
5: हजुर हजुर
0: हजुर। अनि सुजनजी मकवानपुरबाट भन्नुभयो, जस्तो कि अब सबैजना भेटघाट हुनुभएको छ यतिखेर, तिजको रौनक पनि छ होइन, अनि त्यहाँ चाहिँ यस्तो अलिकति घरदेखि अलिक टाढा गएर मन्दिर हुँदी अथवा चौतारा हुन्छ नि त्यस्तोमा गएर नाचगान गर्ने परम्परा छ कि छैन, के छ?
5: छ दिदी, यतापट्टि छ भनौँ न, अब हाम्रो यता गाउँ चाहिँ होइन, हाम्रो गाउँभन्दा अलिक तल चाहिँ छ, त्यस्तै कार्यक्रम चलिरहेको छ आज।
0: हजुर हजुर।
5: अनि दिदी बहिनीहरू सबै त्यहाँ जानुहुन्छ, दिदीहरू पनि जानुहुन्छ अहिले एकछिनपछि, रमाइलो छ त्यहाँ।
0: भनेपछि सबैजना भेटघाट हुने चौतारा छ त्यस्तो?
5: हजुर हजुर, हामी पनि जानु पर्ला होइन। अब
0: कस्तो स्कुलको चौरीमा हुन्छ कि अथवा बरपिपल भएको चौतारामा हुन्छ कि मन्दिरमा हुन्छ कि कहाँ हुन्छ त्यस्तो सबैजना जम्मा हुने ठाउँ?
5: स्कुलको भनौँ दिदी है, सबैको जम्मा हुने त्यहीँ स्कुलको चौर छ, ठुलो चौर।
0: हजुर।
5: अनि त्यहाँ भनौँ न।
0: हजुर हुन्छ, अब रमाइलो गर्नुहोला, आज व्रत बस्नुभएका दिदी बहिनी आमाहरूलाई सहयोग गर्नुहोला। फेरि व्रत बस्दाखेरि पनि निराहार व्रत भन्ने जुन छ नि, त्यसरी बस्ने चाहिँ होइन, होइन, आफ्नो स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्नुपर्छ। अब डक्टरले कतिपयलाई त औषधि खाने बिरामी पनि हुन सक्नुहुन्छ, औषधि खानुपर्ने हुन्छ होइन, खास चाहिँ खाली पेट बसेर पानी नपिएर बसेर आफ्नो स्वास्थ्यलाई असर गर्ने गरेर बसेर भगवान्लाई त्यस्तो पनि भन्नुभएको हुँदैन क्या, तर त्यो ख्याल गर्नुपर्ने हुन्छ है त। अब तपाईँले साथीलाई नम्बर दिनुहोस् है।
5: हुन्छ दिदी हुन्छ, मेरो त्यही पुरानो नम्बर हो, म चाहिँ ती साथी बनाउन सक्नुहुन्छ भने होइन, अब त्यही मेरो पुरानो नम्बर हो 97-65-63-03-32 97-65-63-03-32 भन्दै छुट्टी छ। ओके बाई।
0: हजुर बाबाई। सुजन तामाङ हुनुहुन्थ्यो मकवानपुरबाट। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी भन्छौमा, साथी बनेर बनाउने क्रम त जारी नै छ। तपाईँलाई आजको बसाइमा हामी मिठा मिठा तिजे भाकाले पनि मनोरञ्जन दिने कोसिसमा हुनेछौँ र टेलिफोन रिसिभ गरेर साथी साथीलाई नजिक बनाउने प्रयासमा पनि हामी रहनेछौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
6: नमस्ते। हजुर
0: हजुर नमस्कार। आज साँच्चै के भन्नु पर्दाखेरि पुरुषको मात्रै आवाज सुनेर कता कता महिला आइदिए हुन्थ्यो भन्ने भइसक्यो भाइ। मलाई कहाँबाट को बोल्दै हुनुहुन्छ होला, तपाईँको शुभ नाम?
6: म पाँचतलबाट तारा शङ्कर।
0: ताराजी घरमा को को हुनुहुन्छ त्यहाँनिर ठ्याक्क तपाईँसँग अहिले को हुनुहुन्छ?
6: घरमा चाहिँ अब तिज चाहिँ मनाइँदैन, एकदम जुठो पनि छ होइन।
0: हजुर हजुर।
6: तिज पनि मनाइँदैन, त्यस्तै छ भन्नुपर्छ।
0: आज तिज छैन तपाईँको?
6: हाम्रो एकदम जुठो परेछ, भाउजू बित्नु भएको छ, हाम्रो चाहिँ त्यस्तो चाडबाडहरू चाहिँ
0: दुःखको बेला हुनुहुँदो रहेछ होइन। अब वास्तवमा आफूलाई घरमा जुठो पऱ्यो अथवा दुःख बारे बेला हामी तिज पर्व मनाउँदैनौँ, तर पनि तपाईँले साथीको लागि टेलिफोन गर्नुभयो होइन।
6: हजुर।
0: भनेपछि यो साल दिदी बहिनीहरू आउनु भएको छैन माइती मान्न?
6: आउनु भएको छैन, यसो अब नआए पनि अब देश विदेशमा रहनुहुने तथा दिदी बहिनीहरूलाई चाहिँ लाख धेरै धेरै चिजको चाहिँ महान एकदम आफ्नो स्वतन्त्र भएर चाहिँ एकदम मनाउनु होला भन्न चाहे त सिस्टर।
0: हजुर। अब साथीप्रतिको केही सानो थोरै भावना राखेर सम्पर्क नम्बर दिइहाल्नुहोस् है आज, किनभने हामी धेरैभन्दा धेरै टेलिफोन रिसिभ गर्ने कोसिसमै छौँ।
6: हुन्छ। साथी प्रतिको चाहिँ अब त्यस्तो धनको घमण्ड नगर्ने, जात भातको घमण्ड नगर्ने, अब कुनै साथीहरू म धेरै अब यो रेडियो नेपाल त म कति 5 वर्ष भयो सुन्न थालेको, कुनै साथी त अब मान्छे त मान्छे नै हो तर मानवता भनेको बुझ्नुपर्छ, तर जात भातको अलिक मानवता हटेको रहन्छ, त्यस्तो साथीहरू चाहिँ नआउनु होला। एकदम दुःख सुखमा साथ दिने, साथी भनेको के हो मानवता बुझ्ने, मलाई चाहिँ खेलप्रेमी साथी बालकदेखि लेखेर वृद्धसम्मको साथी बन्न सक्नु आउनु हुनुहुन्छ। मेरो नम्बर रहेको छ 98-24-00-97-11 98-24-00-97-11 एकजना साथीको नम्बर नि छोडौँ मिल्छ सिस्टर,
0: अर्को पटक छोडौँला अहिले छुट्यौँ है त। तारा शङ्करजी हुनुहुन्थ्यो पाँचतरबाट। आज भने हामीले साथीले आग्रह गर्नुभएको नम्बर छोड्न दिँदैनौँ, समय हामीसँग आज अलि विशेष भएको कारण पनि धेरै साथीको टेलिफोन रिसिभ गर्ने कोसिसमै छौँ। फेरि पनि हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो 42-11-741-42-11-736 हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? नमस्कार, को बोल्दै हुनुहुन्छ होला? हेलो,
7: म यता धरानबाट सनम तामाङ दिदी।
0: धरानबाट के भन्नुभयो, शुभ नाम?
7: हजुर सुन्नु भएको छ,
0: मैले सुन्दैछु, तपाईँले सुन्न सक्नुभयो जस्तो छ। धरानबाट शुभ नाम भन्नुहोस् त एकपटक। सनम तामाङ भन्नुभयो। सनमजी, हेलो सनमजी, किन सुन्नु भएको छैन हो? अलिक अप्ठ्यारो भएको छ, अलिक अप्ठ्यारो परिरहेको छ सुन्न हो।
8: हेलो
0: सनमजी, साथीको लागि सम्पर्क नम्बर छोड्नुहोस्, तपाईँको खासै मैले बोलेको सुन्नु भएन जस्तो छ। सुन्नुभयो सनमजी? तपाईँको तपाईँले रेडियो सुन्दै बोल्दै
8: टेलिफोन नम्बर राम्रो सुन्दिनँ म, नम्बर पनि
0: काम गर्दैन। एकदमै छोडिदिनुस्। सलामजी,
8: मेरो कन्ट्याक्ट नम्बर रहेको छ 9827-0310-97। फेरि भन्न चाहन्छु 9827-0310-97। मसँग साथी बोल्न सक्नुहुन्छ र मेरो फेसबुक आइडी रहेको छ सनम तामाङ घिसिङ, त्यसमा नि सर्च गर्न सक्नुहुन्छ भन्दै दिदी बाई बाई।
0: सनमजी हुनुहुन्थ्यो र उहाँले खासै राम्रोसँग सुन्न अलिकति सक्नु भएन र अलिकति नोइज हुँदै अथवा ग्याबिङ हुँदै जुन सुन्नुभयो त्यो अनुसार नै उहाँले सम्पर्क नम्बर छोड्नुभएको थियो छ। धरानदेखि हुनुहुन्थ्यो सनम तामाङ। अब एउटा टेलिफोन लिन्छु, त्यसपछि छोटो साङ्गीतिक कोसेली तपाईँका माझमा राख्नेछु, त्यसपछि फेरि तपाईँकै टेलिफोनतर्फ लाग्नेछु। कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो,
9: हजुर नमस्ते।
0: नमस्कार नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
9: म मनिषा बान्तवा, यता धरानबाट।
0: मनिषाजी,
9: हजुर,
0: कति धेरै पुरुष साथीहरू आउँदा बल्ल तपाईँ आइपुग्नु भयो के?
9: अन्त खै आज पुरुषहरू मात्र खालि हुनुहुन्छ कि के हो तिजले गर्दा है?
0: महिला जति सबै मन्दिरतिर दौड्नु भएको जस्तो छ के?
9: हजुर,
0: होइन
9: त्यही
0: भएर सुन्दै हुनुहुन्छ हामीलाई यतिखेर? सुन्दै सुन्दै टेलिफोन गर्नुभयो अनि यति बेरसम्म किन सुरुबाटै गर्नुभएको थियो कि भर्खरै हान्नुभयो टेलिफोन?
9: कल त मैले अघिदेखि गरिरहेको थिएँ तर अहिले लाग्यो।
0: भनेपछि भर्खरै भर्खरै लाग्यो है त?
9: हजुर।
0: मनिषाजी,
9: हजुर,
0: यहाँ आजको तिजमा व्रत बस्ने गर्नुहुन्छ कि गर्नु हुँदैन, मान्नुहुन्छ कि मान्नुहुन्न तिज?
9: म त खासै मनाउँदिन हो, त्यही भएर घरमै बसेर यतिकै रेडियो सुन्दै बसिरहेको
0: छ। भनेपछि हाम्रो साथमा आउनुहुन्छ है तपाईँ?
9: हजुर।
0: साथी बन्न आउनुभयो, कति हुनुहुन्छ साथीहरू?
9: साथी त टन्नै हुनुहुन्छ, म त अब रेडियोतिर प्राय कल गरिरहेको हुन्छ।
0: हजुर,
9: अनि त्यही भएर हुनुहुन्छ भनौँ न।
0: हुन्छ, अब तपाईँले केही भावना भन्नुहोस् अनि सम्पर्क नम्बर दिइदिनुहोस् है त।
9: हुन्छ, मलाई सबै खालको साथी मनपर्छ, सबै खालको साथीहरू आउनु होला भन्छ होइन, अनि मेरो कन्ट्याक्ट नम्बर रहेको छ। सुन्दै हुनुहुन्छ दिदी?
0: सुनिरहेको छु।
9: ए ओके, मेरो कन्ट्याक्ट नम्बर 9799-81-33-92। वान्स अगेन 9799-81-33-92मा चाहिँ मलाई कल गरेर चाहिँ असल साथी बन्न सक्नुहुनेछ भन्दै छुट्टिन्छु।
0: हस् त, बाई बाई। हामीसँग हुनुहुन्थ्यो मनिषा बान्तबाजी। मनिषाजी हाम्रो माझबाट छुट्टिसक्नु भएको छ, आफ्ना साथीको लागि सम्पर्क नम्बर दिएर थुप्रै साथी हुनुहुन्छ भन्नुभएको छ। अझ विशेष गरी राम्रा राम्रा साथीहरू आउनुलाई, राम्रा भन्नाले अनुहार राम्रो भएको भन्न खोजेको होइन है, राम्रो भन्नाले मन भावना एकदमै राम्रो भएको हुनुपर्छ, सोचाइ राम्रो भएको हुनुपर्छ। सकारात्मक सोचाइसहित साथीको लागि हात अगाडि बढाउनु भयो भने दिगो टिका हुनसक्छ। सकारात्मक सोचले जीवन पनि ऊर्जामय बन्छ, यो कुरा हामीले भनिरहनु पर्दैन, पक्कै पनि तपाईँहरूले पनि बुझिसक्नु भएको छ। र साथीप्रति यदि तपाईँले हात अगाडि बढाउँदै हुनुहुन्छ भने साथीलाई साथीकै दर्जामा राखेर हात बढाउनुहोला भन्न चाहन्छु। अब भने पूर्व जानकारी गराएअनुसार साङ्गीतिक कोसेल राख्छु। पराग्जीलाई मैले आग्रह गर्न चाहेँ गीतको लागि, समीक्षा अधिकारीको स्वरमा रहेको छ, राजन राज शिवाकोटीको यो रचना रहेको छ, उर्मिला ढुङ्गानाको सङ्गीतमा रहेको यो गीत राख्छु। एकैछिन यो साङ्गीतिक कोसेल तपाईँका माझमा, त्यसपछि भने फेरि पनि तपाईँसँगै जोडिनेछु टेलिफोन मार्फत 42-11-721-42-11-736। यो टेलिफोन नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ, करिब करिब एक बजेसम्म तपाईँका साथमा रहनेछौँ। सुन्दै गर्नुहोला, रमाउँदै गर्नुहोला, इन्जोय गर्दै गर्नुहोला, टेलिफोन गरेर साथी बन्दै गर्नुहोला।

0: हजुर, यो साङ्गीतिक कोसेलीपछि फेरि पनि म तपाईँहरूकै साथमा जोडिँदैछु। टेलिफोन मार्फत हामी अगाडि बढ्नेछौँ। 42 11 721, 42 11 736, यी दुवै नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। यदि साथी बन्न खोज्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ, यही टेलिफोन मार्फत हो। कोही आएको सङ्केत मलाई प्रविधि कन्ट्रोल रुमबाट दिँदै हुनुहुन्छ परागजीले। कहाँबाट को हुनुहुन्छ, स्वागत छ, उहाँलाई स्वागत गर्न चाहन्छु। साथी बन्न खोज्दै गर्दाखेरि हामीले धेरै कुरालाई विचार पुर्याउनु पर्ने हुन्छ। साथी बन्न म खोजेको छु भने कस्तो खालको साथी बन्ने भन्ने कुरो ठुलो महत्त्वपूर्ण भूमिका राख्ने भएको हुँदाखेरि, सबैभन्दा ठुलो कुरो सकारात्मक सोचसहित हामी अगाडि बढेको खण्डमा दिगो साथी बन्न सक्छौँ। किनभने एकदमै पूर्वका साथी पश्चिम जाँदाखेरि त्यो साथीले सहयोग गर्नुहुन्छ, उत्तरका साथी दक्षिण जाँदाखेरि त्यो साथीबाट सहयोग पाउन सकिन्छ, र आफू भएको ठाउँमा साथीहरू आउँदाखेरि पनि आफूले त्यस ठाउँको बारेमा अथवा आफूले उहाँलाई गर्न सक्ने साथ सहयोग निभाउन सकिन्छ। त्यस कारण पनि साथीको महत्त्वपूर्ण स्थान छ। अहिले को हुनुहुन्छ, कहाँबाट स्वागत छ उहाँलाई? हेलो
1: हेलो, हजुर नमस्ते। हजुर हजुर, नेपाल सम्पूर्ण कर्मचारीहरू, रेडियो नेपाल स्टुडियो चलाउनेहरू सबैलाई आज तिजको शुभकामना।
0: हजुर थ्याङ्क यू, नमस्कार पनि। को बोल्दै हुनुहुन्छ होला शुभकामना?
1: म सिन्धुपाल्चोकबाट फुर्बा, सिन्धुपाल्चोक तातोबानीबाट फुर्बा लामा बोलेको।
0: फुर्बा लामा,
1: हजुर,
0: तातो पानी सिन्धुपाल्चोक।
1: हजुर
0: हजुर, सन्चै हुनुहुन्छ?
1: हाम्रो यो चाइना बोर्डर छेउमा पर्छ।
0: हजुर हजुर, फुर्बाजी सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु, अनि हजुरहरूलाई?
0: एकदम ठिकठाक छ, चाइनाको बोर्डरमा हुनुहुन्छ यहाँ होइन त?
1: हजुर, सन्चै भएर भयो, अब स्टुडियोहरू चलाउनु पऱ्यो, सन्चै नभए भए त होइन।
0: हजुर, त्यही भएर त तपाईँको माझमा आयो नि त होइन?
1: हजुर
0: हजुर, तपाईँले भन्नुभयो चाइना बोर्डरमा छु भन्नुभयो, तातो पानी नाका भन्नुभयो होइन?
1: हजुर,
0: अहिले त्यतातिरको बोर्डरबाट गाडीहरू अथवा सामान ओसार पसार कतिको छ?
1: बन्द गरिदिएको छ,
0: पुरै बन्द छ है?
1: यो रोस्वामा अस्ति बाढी गएको थियो,
0: हजुर,
1: त्यो भएको कारणले अहिले यहाँको मान्छे, म पनि यता वारी तरेको थियो,
0: हजुर,
1: अनि म पनि अब नेपालभन्दा बाहिरै छु, म यता बोर्डर लाइनमा छु चाइनातिरै,
0: हजुर हजुर,
1: अनि उहाँहरू चाहिँ अब यताबाट पनि उता जान दिँदैन, उताबाट पनि यता आउन दिँदैन, अहिले पुरै गेट बन्द गरिदिएको छ।
0: भनेपछि चल्या छैन होइन त फुर्बाजी?
1: छैन, अहिले सन्मान एकदम बन्द छ।
0: हजुर, अहिले हामीलाई सुन्दै सुन्दै तपाईँले फोन गर्नुभयो, घरमा को को हुनुहुन्छ?
1: घरमा म त अब टाढा छु, घरमा मेरो मन हुनुहुन्छ, श्रीमती हुनुहुन्छ, नानी बच्चाहरू, अब छोरी छोरा।
0: अनि अनि टेलिफोनमा कुरा भयो होला नि त, आज व्रत बस्नु भएको छ कि छैन अरे आमाहरू?
1: बिहान कुरा गरेको थियो, अब टाढा छ, धरान हो मेरो चाहिँ, अब माइती चाहिँ, अनि टाढा भएको कारणले अब त्यही हो, अब कुराकानी त फोनमा, अब अहिलेको जमानामा त्यही झन् अब भेटघाट भइहाल्छ
0: भइहाल्छ। अनि व्रत बस्दा ख्याल गर्नु है, स्वास्थ्यलाई पनि भन्नुभयो होला नि त तपाईँको साइडबाट होइन?
1: त्यो त अब आफ्नो घर परिवारलाई ख्याल गर्नु पऱ्यो नि, आफ्नो घर परिवारलाई आफूले ख्याल नगरे कसले गर्ने?
0: एकदमै हजुर हजुर, अब साथी बन्न आउनु भएको छ, साथीप्रतिको छोटो भावना भन्नुहोस् अनि सम्पर्क नम्बर दिनुहोस् है।
1: साथी चाहिँ यस्तो खालको मलाई नाच्ने गाउने रमाइलो गर्ने साथीहरूले पनि अब मलाई कल गर्न सक्ने हुनेछ। अब साथी भन्दाखेरि यस्तो खालको साथी, अब साथी बनिसकेपछि है यस्तो खालको उस्तो खालको साथी नहोस्, साथी बनिसकेपछि कहिले कहीँ सम्झेर कल गर्ने, यता पनि कल गर्ने, उता पनि कल गर्ने, सुख दुःख कुरा गर्ने, त्यस्तो खालको साथीले चाहिँ मलाई कल गर्दा हुन्छ। अब कल गर्दा पनि म्यासेज गर्नु होला, मलाई खासै फोन लाग्दैन, यो म बाहिर छु, नेपालभन्दा बाहिर छु, बोर्डर लाइनमा चाइनातिर हुनुहुन्छ, त्यो भएको कारणले मेरो नम्बर छोडिदिन्छु, 98 43 56 8 5 3 8, 98 43 56 8 5 3 8। हस् त, थ्याङ्क यू।
0: हजुर छुट्यौँ है त, हस् त। हामीसँग अनलाइनमा पनि थुप्रै म्यासेजहरू प्राप्त भइरहेका छन्। कतिले म जापानको नोएडाबाट सुन्दैछु भन्नुभएको छ राजु भण्डारीजीले, त्यसै गरी थुप्रै थुप्रैजनाले तिजको शुभकामना छ है दिदी भनेर लेख्नुभएको छ। अनलाइन सुनेर हामीलाई म्यासेज गर्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि पनि म टेलिफोनतर्फ लाग्दैछु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, नोलपुरदेखि साजन मातुर।
0: हजुर हजुर, खबर साजनजी, नमस्कार।
2: हजुर नमस्कार,
0: एकदम ठिकठाक छ मेरो हाल खबर, तपाईँको के छ?
2: एकदम फिट फाइन छ हजुर।
0: अनि आज त तपाईँको घरमा व्रत बस्नु भएको छ कि छैन आमा दिदी बहिनी कोही?
2: आमा दिदी बहिनीहरू बस्नु व्रत बस्नु भएको छ है
0: बस्। अनि तपाईँले के भन्नुभयो त, खाली पेट बस भन्नुभयो कि केही खाऊ भन्नुभयो?
2: होइन, फलफुल खान मिल्छ भने खाऊ, होइन भने नखाऊ भनिदिएछ क्यार।
0: ए, खान मिल्छ भने खाऊ, नभए नखाऊ भनिदिनु भयो?
2: हजुर
0: भनेपछि आफ्नो स्वास्थ्यको विचार हामी आफै महिलाहरूले गर्नुपर्ने छ होइन त? साजनजी, अब साथीप्रतिको भावना थोरै राख्नुहोस् अनि सम्पर्क नम्बर दिनुहोस् है त।
2: साथी भन्नाले सकारात्मक साथी हुनु पर्यो है, मिडिया प्रेमी हुनु पर्यो है, जातभातको भेदभाव नगर्ने, धनको घमण्ड नगर्ने साथी बनेपछि निरन्तर साथ दिने हजुर।
0: हस् त, अब सम्पर्क नम्बर दिनुहोस्
2: ल। मेरो कन्ट्याक्ट नम्बर छ 97 65 31 33 28, फोन सेकेन्ड 9765 3133 28।
0: छुट्यो त साजनजी हुनुहुन्थ्यो हामीसँग नवलपुरबाट, हाम्रो माझबाट छुटिसक्नु भएको छ, गइसक्नु भएको छ। म फेरि पनि टेलिफोनतर्फ लाग्छु, 42 11 7 21 42 11 7 36 हाम्रो टेलिफोन नम्बर रहेको छ। र तपाईँले हामीलाई रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी, हाम्रो एफएम ब्यान्ड 98 101.3 मेगा हर्जको साथै हामीलाई तपाईँले अनलाइनमा पनि सुन्दै हुनुहुन्छ, त्यसै गरी

0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम। अलिकति नोइज छ, बुझ्या छैन, अलिक बिस्तारै बोल्नुहोस् त, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर म टङ्क सुनवार, हजुर प्युठानदेखि
0: है। हजुर टङ्क सुनवार प्युठानबाट भन्नुभयो होइन टङ्कजी?
1: हजुर हजुर एकदमै हजुर हजुर।
0: अनि तपाईँले सुरुवातमा जुन बजाउनु भयो नि एउटा प्रतिभा देखाउन खोज्नुभयो, के मुरली हो?
1: हजुर बाँसुरी हो नि, तिजको भाकामा बजाइदिएर सही गर्थ्यो दिदी मैले उसलाई।
0: ए तिजको भाकामा बजाउनु खोज्नु भए?
1: हजुर अब हाम्रो एक्टिभिटी त्यति बेला एकदमै राम्रो हुँदैछ एक्टिभिटी।
0: हजुर
1: त्यही भएर अब बाँसुरी पनि लगेर हामी जाने हो, त्यही भएर यसो हजुरलाई पनि सबैजना साथीलाई चिनाइदिएको मैले है त।
0: अनि प्युठानबाट होइन, प्युठानमा त तिज मजाले चलिरहेको होला नि त, के छ तपाईँको वरिपरि?
1: अन्त राम्रो छ नि दिदी बहिनीहरू, कुकुर सबै गन्डगोल भयो, त्यसैले यसो भने फोन प्रयोग गरेको, बाटोमा म पनि हिँड्दैछु त्यही भएर फोन लागिहाल्यो
0: नि त। बाटोमा हिँड्दा हिँड्दै फोन लाग्यो, हजुर साथी बन्न सक्नुहुन्छ, अब साथीप्रतिको केही भावना भन्नुहोस् अनि सम्पर्क नम्बर छोडिदिनुहोस् है त, तपाईँको कन्ट्याक्ट नम्बर।
1: हजुर त्यही नै आज सुरुमा सबैजना दिदी बहिनीलाई सबैलाई शुभ शुभकामना भन्दै मेरो भावना भन्न पर्दाखेरि सानालाई माया गर्ने, ठुलालाई आदर सत्कार गर्ने, जातभातको भेदभाव नगर्ने यही नै हो है। अनि मेरो सम्पर्क नम्बर भन्नु पर्दाखेरि 98474 26 996, 98474 26 996, त्यसपछि एनसेलको नम्बर छ मेरो 97144 54 है, 97144 54 हजुरको दिदी है।
0: छुट्टी है त टङ्क सुनार हुनुहुन्थ्यो प्युठानबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, आफ्ना साथीको लागि सम्पर्क नम्बर छोडेर। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा हामी छौँ, फेरि पनि म साथीकै टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो 42 11 741 42 11 736 तपाईँ आउन सक्नुहुन्छ, यदि तपाईँ साथी बन्न खोज्दै हुनुहुन्छ भने हामीलाई टेलिफोन गर्नुहोला भन्न चाहन्छु। साथी बन्दै गर्दाखेरि साथी बन धेरै साथीहरू त रेड नेपालबाट बन्नुभएको छ, एक आपसमा पूर्वदेखि पश्चिमसम्मका साथी जोडिएको कुरा उहाँहरूले नै व्यक्त गर्नुहुन्छ। त्यसरी साथी बनिसकेपछि एकदम राम्रा खालका साथी पाएको अनुभव पनि उहाँहरूले सेयरिङ गरिरहनु भएको हुन्छ हामीसँग बेला बेलामा। यसरी बन्दाखेरि साथी बन्न खोज्दै हुनुहुन्छ भने तपाईँभित्र एउटा शुद्ध साथीकै सोचाइ हुनुपर्छ साथी बन्नको लागि। अर्को कुरा भनेको सकारात्मक सोच भयो भने सधैँभरि आफूभित्र एउटा ऊर्जा हुन्छ, त्यो ऊर्जाले आफूलाई सधैँभरि सही बाटोमा डोर्याउँछ, यो कुरा त हामीले भुल्न भएन होइन। फेरि पनि कोही हुनुहुन्छ? हेलो
2: नमस्ते हजुर।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
2: रोल्पाको लिबाङबाट वीरेन्द्र गिरी बोल्दैछु।
0: रोल्पाबाट?
2: हजुर
0: हजुर वीरेन्द्रजी लिबाङै हुनुहुन्छ ट्याक्कै?
2: लिबाङमै छु म। अनि के छ रेडियो नेपालमा तिजको चहल पहल कस्तो छ? यतातिर त एकदमै रमाइलो छ क्यारे,
0: रोल्पामा रमाइलो भएको छ?
2: हजुर
0: हजुर, खास रोल्पामा चाहिँ एकै ठाउँमा जम्मा भएर नाच्ने चलन छ कि अथवा समूह समूह भएर नाच्नु छ कि के छ? अब दिउँसो त यसो रमाइलो गर्नु छ होला नि।
2: परिवेश के हो भने तिजमा समूह समूहमा बाँधिएर नाच्नुहुन्छ भने पञ्चमीको दिन हाम्रो यहाँ टुडी खेलमा मजाले महिला दिदी बहिनीहरू जम्मा भएर नाचगान गरेर एकदमै रमाइलो गर्नुहुन्छ, एकदमै रमाइलो माहौल हुन्छ। तर यसपालि अब रसुवा बाढीको कारणले गर्दाखेरि धेरै दिदी बहिनीहरूले रमाइलो नगर्ने भन्नुभएको छ, तर आफ्नो परम्परा मौलिकतालाई चाहिँ जोगाउनु पर्यो, तिज पनि मनाउनु पर्यो भनेर यसरी लागिरहेको अवस्था छ।
0: हजुर पक्कै पनि अहिलेको पोर परार एकदम भड्किलो तड्किलो त्यस्तो हुन्थ्यो तिज, योचोटि चाहिँ अलिकति देश दुख्यो, हामी सबै दुखी भयौँ होइन, सबैलाई रसुवाले एकदमै ठुलो घाउ दियो जसले गर्दाखेरि गाह्रो अवस्था सिर्जना भयो र तिजलाई पनि त्यति भड्किलो बनाउनु भएको छैन। अब आज पशुपतिकै कुरा गर्नुपर्दाखेरि थुप्रै आस्था बोकेका जो व्रत बस्नुहुन्छ शिव भगवान्प्रति आस्था

0: राखेका मानिसहरू पशुपति पुग्नु भएको छ, सौहार्दपूर्ण लाइनमा बसेर पूजा व्रत आजा गर्दै हुनुहुन्छ, पूजाहरू गर्दै हुनुहुन्छ होइन, व्यवस्थित लाइनबाट पूजा गर्दै हुनुहुन्छ र ठाउँ ठाउँका शिवालयमा पनि मानिसहरूको घुइँचो देखेको छ, यद्यपि तडक भडक गर्ने काम कमी भएको छ। हजुर,
1: तीज मनाउनु पर्छ होइन, तर हाम्रो सुखलाई शक्तिमा परिवर्तन गर्दै तीज मनाउनु पर्छ र तीजमा हामीले के प्रार्थना गर्नुपर्छ भने ईश्वरसँग भगवान्सँग यस्ता खालका विपदका घटनाहरू नहुन्, यस्ता खालका विपदका घटनाहरू अब हाम्रो देशमा हुन नपरोस् भन्नका लागि भए पनि हामीले तीज मनाउनु पर्छ। हामीले भजन गाउन सक्छौँ, शिवको महिमा पार्वतीको महिमा गाएर यसरी हामी तीज रमाइलो तरिकाले मनाउन सक्छौँ, किनभने जे हुनु भइसक्यो होइन, हामीले रोएर दुखी भएर काम छैन, बरु हामी एक अर्कालाई सहयोग गर्न सक्छौँ, उद्धारको काममा सहयोग गर्न सक्छौँ, हामीले हाम्रा ईश्वरहरूसँग हाम्रा धार्मिक तवरले हामीले चाहिँ यस्ता खालका घटनाहरू नहुन् भन्नका लागि प्रार्थना गर्नकै लागि भए पनि तीज मनाउनु पर्छ जस्तो लाग्छ मलाई।
0: हजुर, वास्तवमा हामी प्रत्येक नेपाली जो आज सकुशल छौँ, राम्रो छ होइन, आजको आज तीज मान्दै गर्दाखेरि हामीले एउटै प्रार्थना गर्नुपर्छ, अबदेखि हाम्रो देशले यस्तो अनिष्ट भोग्न नपरोस् भनेर, वास्तवमा होइन। हजुर बिरेनजी, अब तपाईँले साथीको लागि सम्पर्क नम्बर दिइदिनुहोस् है त।
1: हुन्छ, मेरो भावना भन्नुपर्दा म मेरो साथी कस्तो हुनुपर्छ भन्नुभन्दा पनि म कस्तो छु, मैले मेरो साथीलाई कस्तो व्यवहार गर्न सक्छु भन्ने कुरा म आफैले मनन गर्नुपर्छ। म राम्रो छु, मैले राम्रो व्यवहार गरेँ भने मैले राम्रो साथी पाउँछु, म होइन साथीहरूले त्यस्तै व्यवहार गरेँ भने म आफू साथीबाट पनि राम्रो व्यवहारको अपेक्षा गर्नु हुँदैन भन्दै म मेरो नम्बर राख्छु। नम्बर छ 98 6 44 17 200 98, 98 6 44 17 298, 98 6 44 17 298 फोन गरेर साथी बन्न सक्नुहुन्छ, तपाईँहरूलाई स्वागत छ भन्छु।
0: हस् त, छुट्टी है त बिरेनजी।
1: हुन्छ, नमस्ते,
0: बाई। वीरेन्द्र गिरी रोल्पा लिबाङबाट हाम्रो साथमा हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। वास्तवमा हामीले हाम्रा चाडपर्व यी मनाइरहँदाखेरि सबैको आफ्नो महत्त्व हुन्छ र हामीले भन्नुपर्ने अथवा उहाँले जोडे जस्तै कुरा म पनि भन्न चाहन्छु कि अनिष्ट देशले नभोगोस् भन्ने पुकारसहित धेरै आज जो व्रत बस्नु भएको छ उहाँहरूले पनि पक्कै पनि यो कुरालाई मनबाट व्यक्त गर्दै हुनुहुन्छ होला जस्तो लाग्छ। हामी यति बेलाको यो बसाइमा अन्तिम प्रहरमा पुगिसकेका छौँ, आजको कार्यक्रमको अन्तिम चरणमा हामी पुगेका छौँ र अब भने एकजना श्रोता मित्रलाई हामी समेट्न सक्छौँ होला, कहाँबाट को हुनुहुन्छ उहाँ, स्वागत छ उहाँलाई। हेलो,
2: हजुर नमस्ते दिदी।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम
2: दिदी? म गोर्खाबाट नवीन बोल्दैछु।
0: गोर्खादेखि नवीनजी, के छ गोर्खातिरको हालखबर?
2: गोर्खातिर त ठिकै छ दिदी, अब यो गोर्खामा अलिकति अस्तिको यो 10 गतेको जुन बाढीले गर्दाखेरि अब यो म बसेको एरियाको लगभग 30-32 जना अझै बेपत्तै हुनुहुन्छ, त्यही भएर यो ठाउँ शोकमा नै छ प्रायः भनौँ।
0: हजुर, भनेपछि वास्तवमा देश नै शोकमा हो होइन, किनकि एकदमै सोध्नै नसकेका भयावह घटना घट्यो र दुःख परे, घरमा त दुःख भइहाल्यो, त्यो गाउँमा पनि अब आफ्ना गाउँका 1-2 जना गुमाएको छ भने पक्कै पनि त्यो गाउँ पनि शोकमै छ र फेरि एक अर्कोतिर के छ भने आफ्नो संस्कार संस्कृति कुरा पनि छ जसले गर्दाखेरि केही संस्कार संस्कृतिलाई फेरि पुरा निमिट्यान्न पार्न पनि नचाहने पनि त छ नि त होइन, त्यो कारणले गर्दाखेरि तडक भडक देखा सिकी भन्दा पनि एकले अर्कालाई कसरी साथ सहयोग गर्न सकिन्छ होइन, कसरी सपोर्ट गर्न सकिन्छ र कसरी चाहिँ आफ्नो मौलिक परम्परालाई पनि जोगाउन सकिन्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ जस्तो लाग्छ, त्यसरी नै अगाडि बढ्नुपर्छ। वास्तवमा यसरी आउने पर्वहरूले दूरीले रोक्न नसकेको संस्कृति पर्व भन्छौँ हामी, हाम्रो देशमा मात्र होइन विदेशमा रहेका हजारौँ माइल टाढा रहेकाले पनि आफ्नो संस्कारलाई जगेर्ना गरेको हामी देख्छौँ नि त होइन, नेपाली दाजुभाइ दिदीबहिनीले त्यसरी जोगाउनु भएको हुन्छ र यहाँ पनि आज त्यसैहरू अनुसार नै धेरै तडक भडक नगरिकन हरितालिका तिज मनाएको देखिएको छ यो साल अन्य सालभन्दा है अन्य सालमा त असाध्यै बढी नै हुन्थ्यो, अहिलेको सालमा चाहिँ एउटा घटनाले पनि होला पाठ सिकाएको छ, त्यो पाठ अब जीवन्त राख्नुपर्छ जस्तो लाग्छ। तडक भडक होइन, देखा सिके होइन भन्ने खालको यो पाठ चाहिँ हामीले सिक्नुपर्छ जस्तो लाग्छ। आजको अन्तिम कलर तपाईँ हुनुहुन्छ, हामीसँग समय पनि छोटो छ। नवीनजी, साथीको लागि थोरै भावना छोडेर सम्पर्क नम्बर दिनुहोस् है।
2: हजुर, सबै खालको साथीहरू आउन सक्नुहुन्छ है। त्यसको लागि मेरो नम्बर छ 97019 61 859 फोन गर्न सक्नुहुन्छ। नम्बर एकचोटि भन्छु 97019 61 859 फोन गर्न सक्नुहुन्छ भन्दै सबैजनालाई हरितालिका तिजको अवसरमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु भन्दै छुट्टिन्छु। दिदी नमस्ते,
0: हस् त बाबाई। हामीसँग हुनुहुन्थ्यो गोर्खाबाट नवीनजी, हाम्रो माझबाट गइसक्नु भएको छ। आजको अन्तिम कलर उहाँ हुनुभयो, मैले पूर्व जानकारी गराएकै छु कि आजको यो अन्तिम कलर हो भनेर। अब भने तपाईँहरूले टेलिफोन गरेर दुःख व्यर्थमा दुःख खेप्ने काम नगर्नुहोला भन्न चाहेँ, किनकि टेलिफोन हाम्रो बन्द भइसक्यो है। यो जानकारी गराउन चाहन्छु, अब भने टेलिफोन नगर्नुहोला। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो तपाईँहरू सबै लगायत रेड नेपाल सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीलाई अनलाइनबाट सुनेर फेसबुक पेज मार्फत सुनेर हामीलाई साथ दिनुहुने कमेन्ट गर्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैले ह्याप्पी तिज लेख्नुभएको छ फेसबुक मार्फत, सबैको तिज शुभकामना बनोस्, शुभमय बनोस् भन्न चाहन्छु। र हिन्दू महिलाहरूले मान्ने यो महान पर्व तिजको आज व्रत बसिरहँदाखेरि म पनि व्रतै बसेको छु र एउटा मात्र पुकार गर्न चाहन्छौँ, किनकि व्रत भन्ने कुरा अथवा पुकार भन्ने कुरा मनले मात्र गर्नुपर्छ भन्ने सोचाइ सोच्दै आएका हामी, तर आज हामी शिव भगवान्सँग यही प्रार्थना गरौँ कि अबदेखि हाम्रो देशले कुनै पनि अनिष्ट नभोगोस् भनेर। यति भन्दै यो पार्श्वमा बजेको गीत तपाईँका माझमा सुम्पदै म छुट्टिन्छु। 1 बजे समाचार सुन्नुहुनेछ। हस्त नमस्कार, शुभ दिन।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौँ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहान 11 बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू डाक्टर विक्रम तिमल सिन्हा र अच्युतम लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुखहरू सहभागी हुनुहुन्छ। छलफलमा प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विशेष उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको 3.5 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङबाट पानी बाहिर आइरहेकोले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ। हाकुबेसी स्थित 1.5मा नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित छ। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4,099 जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आइएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बालबालिकामा सुख समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। मध्य प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444# डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान एवं महत्त्वपूर्ण पर्व हरितालिका तीज आज मुलुकभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने गर्दछन्। आजको दिन बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजन महिलाहरूको घुइँचो लागेको छ। विशेष गरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहान 3 बजेदेखि नै 4 ढोका खुल्ला गरी दर्शनको व्यवस्था मिलाइएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सम्पूर्ण महिलामा शुभकामना व्यक्त गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रसियाले युक्रेन र पोल्यान्ड बीचको सीमा नजिक चल्ने रेलमा ड्रोनबाट आक्रमण गरेको छ। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र वरिष्ठ युरोपेली नेताहरू स्टेसनबाट निस्कनासाथ रसियाले आक्रमण गरेको थियो। आक्रमणबाट कोही हताहत भने भएको छैन। आक्रमणपछि सबै यात्रुहरूलाई रेलबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त, नमस्ते।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: नेपाली महको उत्पादन वृद्धि, गुणस्तर सुदृढीकरण तथा स्वदेशी एवं अन्तर्राष्ट्रिय बजार विस्तारका लागि पोखरामा नेपाली मह मूल्य श्रृङ्खलाका लागि बजार पहुँच कार्यक्रम अन्तर्गत बहुसरकरवाला संवाद कार्यक्रम भाद्र 25 गते सम्पन्न भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, व्यावसायिक किट विकास केन्द्र लिबर्ड र संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन युनिडोको ग्लोबल मार्केट एक्सप्रेस प्रोग्राम जिम्यापको संयुक्त पहलमा आयोजित कार्यक्रममा मौरीपाला किसान, प्रशोधनकर्ता, निर्यातकर्ता, नीति निर्माता तथा गुणस्तर नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डाक्टर प्रेरणा सेडाई भट्टराई, कास्की जिल्ला मौरी पालक महासंघका अध्यक्ष श्री बहादुर बराल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले नेपाली महको उत्पादन, गुणस्तर र बजारीकरणमा जोड दिनुभयो।
3: अब यो महको बारेमा हाम्रा विभिन्न नीति शास्त्रले पनि भनेको छ, हाम्रो कल्चरले पनि भन्छ, मार्क्स अफ मह। तर मलाई लाग्छ यो महको बारेमा यत्रो इस्यु उठिराख्दा यसको व्यवस्थापन देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी छलफल गरिरहँदा मलाई लाग्छ पहिलो कुरा त हामीले आन्तरिक खपतको निम्ति नै त्यसको व्यापक रूपमा प्रचार प्रसार गरिनुपर्छ भन्ने लाग्छ मलाई। हाम्रो देशमा संसारकै नभएका चाहिँ 5 प्रजातिका माउरीहरू हामीहरू कहाँ पाइने रहेछ। हाम्रो भूगोल कति राम्रो छ हेर्नुहोस् त, हिमाल, पहाड, तराई। त्यही अनुसार हामीले महको मह पालनलाई प्रोत्साहन गरेर, जसले माउरी पाल्नुहुन्छ उहाँलाई प्रोत्साहन दिएर हामीले हाम्रो देशको भूबनोट अनुसारको मार्केटिङ गर्न सक्यो भने पनि अन्तर्राष्ट्रिय बजारमा हाम्रै देशमा राम्रो सम्भावना छ। अनि हाम्रो कृषक साथीहरूको त्यो आन्दोलन पनि अलिकति रूपान्तरण गर्नुपर्ने, चेन्ज हुनुपर्ने छ। हामीले राज्यले जुन लगानी गरिरहेको छ नि त्यो त तपाईँ माथिको लगानी हो नि, समाजमाथिको लगानी हो। त्यो लगानीको हामीले समुचित प्रयोग गर्न जान्नु पर्यो र हामी प्रत्येक कृषकहरू जो यो क्षेत्रमा लागेका छौँ हामी व्यवसायिक हुनु पर्यो। कसरी शुद्ध मह उत्पादन गर्न सकिन्छ? यो महहरू चाहिँ बजारमा त्यो अशुद्ध मह, खराब मह, चिनी मिसाएको मह, यो शुद्ध छैन भन्ने प्रश्न पनि उठ्छ नि। त्यो मह शुद्धिकरणको काममा पनि हामी व्यवसायी साथीहरू लाग्नुपर्छ। राम्रो खालको उत्पादन गर्न सक्यौँ भने हामीले अनि देशभित्र नै खपतलाई बढाउन सक्यौँ भने यसको माग दिन प्रतिदिन बढ्न सक्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको जुन मह छ त्यसको महत्त्व, त्यसको गरिमा अझै बढ्छ।
4: चिनीबाट अहिलेको पुस्ता महमा सिफ्ट हुँदैछ, कसैले पुस गरेर होइन, उनीहरू सेल्फ ड्रिभन भएर। चिनीबाट सक्खरमा पनि यो पुस्ता मुभ गरिरहेको छ र यो भनेको हाम्रो लागि निकै नै खुसीको कुरा हो। अर्को कुरा, गुणस्तरीय प्रडक्ट छ भने त्यसको लागि पैसाको मोलमोलाई गर्नु पर्दैन। तेस्रो नम्बरमा त नेपालकै मह पनि रहेछ नि त, $820 प्रति केजीमा त म्याड हनी भनेर बिकि नै रहेको रहेछ नि त। भनेपछि हामीसँग जुन चिज छ, जुन चिज हाम्रो महको क्वालिटी छ, त्यसलाई हामीले किन नबेच्ने?
5: यस प्रदेशका सम्पूर्ण मौरीपालक कृषकहरू र महसित सम्बन्धित सरकारवाला कृषकहरू समक्ष हाम्रो सरकार कसरी पुग्न सक्छ भन्दा डाइरेक्ट सिधै गएर जाँदाखेरि सबै समक्ष पुग्न नसकिँदा जिल्ला, पालिका, वार्ड, टोललाई समेट्ने किसिमको एउटा सञ्जाल गठन गर्नको निम्ति अब कृषि मन्त्रालयजीको प्रतिनिधिज्यू पनि यहाँ उपस्थित हुनुभएको हुनाले उहाँहरू समक्ष अनुरोध गर्दै यस्तो किसिमको कार्यक्रम बनोस् र यो कार्यक्रम र यसलाई राम्रो किसिमले रूप लिएको छ, यसलाई सुझाव दिँदै र यी समस्या र समाधानका बाटाहरू कसरी निकाल्न सकिन्छ।
6: पुरानो एउटा परम्परा छ महप्रति हेर्ने दृष्टिकोण, तर जुन दृष्टिकोणबाट हामी यथास्थितिवादीबाट छौँ त्यसलाई परिवर्तन गर्नुपर्छ। आज विज्ञान र प्रविधिले फड्को माऱ्यो, आज विश्व जगत एउटा कोठाबाट सञ्चालित छ भने हाम्रो मह किन अन्तर्राष्ट्रिय जगतमा यसले मार्केट लिन सक्दैन त नि? आज हाम्रा देशमा अन्य देशका उत्पादनहरू हामीले चाहिँ हाम्रा भान्सा भान्सामा चुला चुलामा र हामीले लगाउने पहिरनमा सबै विदेशीका उत्पादनहरू छ भने हाम्रो देशले किन त्यो मार्केट पाउन सक्दैन? यो कुरामा आज नीतिगत तहमा पनि एउटा निर्णय गर्न सक्ने व्यक्तित्वहरूको यहाँ उपस्थिति देखिएको छ र उपभोक्ताको पनि एउटा उपस्थिति देखिएको छ भने कृषक जसले जीवनभरि आफ्नो नङ्ग्रा खियाएर यो देशको लागि केही गर्छु भनेर सधैँभरि यसमा लागिरहनु भएको व्यक्तित्वहरू पनि यहाँ हुनुहुन्छ। हाम्रा किसानहरू यस्ता खालका उद्योगी यस्ता खालका व्यवसायहरूसँग जोड दिएर कमसे कम प्रत्येक घर घरबाट उत्पादन भएका महलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने खालको वातावरण राज्यले नलिएसम्म सधैँभरि किसान चाहिँ के हुनुहुन्छ भने आफ्नो निर्वाहमुखी कृषि प्रणालीबाट उहाँहरूको गुजारा चल्नेवाला छैन। उहाँको गुजारा चल्नको लागि उहाँको उत्पादनले थोरै उत्पादनले बढी भ्यालु चाहिँ कसरी पाउन सकिन्छ भन्ने कुरामा संवेदनशील हुनलाई राज्य पछि लाग्नुपर्छ।
2: व्यवसाय केटी विकास केन्द्रकी प्रमुख डाक्टर सावित्री बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जिम्यापका राष्ट्रिय प्राविधिक संयोजक जगदीश भक्त श्रेष्ठ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले महमूल्य श्रृङ्खला विकास र आधुनिक मौरी पालनका अवसर तथा चुनौतीहरू बारेमा प्रकाश पार्नुभयो।
7: भोल्युम आउनु पर्यो पहिला, त्यसपछि क्वालिटीको कुरा आउनु पर्यो। भोल्युम सँगसँगै क्वालिटीको कुरा आउनु पर्यो, स्वच्छताको कुरा आउनु पर्यो, ती कुराहरू छन्। त्यसकारणले गर्दाखेरि एउटा कुरा चाहिँ अनुदान मोडललाई तुरुन्तै आउटपुट बेस्ड, हामी घार गोला वितरण गर्दैछौँ भने तिमीले यति घारबाट यति गोलाबाट तिमीले चाहिँ अर्को साल यति उत्पादन गर्यौ भने मात्रै तिमीले चाहिँ इन्सेन्टिभ पाउँछौ भनेर अब उसलाई चाहिने उत्पादनमा चाहिँ हामीले बन्ड गर्न पर्यो। त्यो कुरामा जबसम्म हामी जाँदैनौँ हामी यो सफल हुन सक्दैनौँ। स्मल हाइब्रिड बिटलको एउटा ठुलो एउटा ह्याबोक एउटा इपिडेमिकको रूपमा फैलिएको छ। अब त्यसको व्यवस्थापनमा हाम्रो साथीहरूले चाहिँ एकदमै प्रयास गरिराख्नु भएको छ। विभिन्न किसिमका यु सामग्रीहरू उहाँहरूले युज गर्नुभएको छ व्यवस्थापनको लागि, तर सफलता हात परेको छैन। त्यसले गर्दाखेरि त्यस्तो पाटोमा चाहिँ नार्कले काम गरिदिन पर्यो। अफ सिजनमा घार गोला वितरण गर्ने होइन, गोला स्ट्रङ हुनपर्छ। हामीले घार गोलाको मापदण्ड बनाउँदैछौँ अहिले व्यवसाय किट विकास केन्द्रले, घारको अनि मौरीको गोला कस्तो हुनुपर्छ, गोलाको र स्रोत केन्द्र कस्तो हुनुपर्छ, रजिस्टर स्रोत केन्द्रबाट घार गोलाको बिक्री वितरण हुन पर्यो। व्यावसायिक हुनको लागि हामीले हाम्रो चिजको क्वालिटी कस्तो हुनुपर्छ, त्यसले मार्केट कस्तो कहाँ लगेर मैले बेच्ने भन्ने कुराको पूर्वानुमान नभइकन हामी व्यावसायिक हुन सक्दैनौँ। त्यसकारण हामी व्यावसायिक हुनु पर्यो र हाम्रो हामीले उत्पादन गरेको वस्तुको गुणस्तरीयता स्वस्थताको प्रमाणीकरण गर्ने पहिलो बिन्दु प्रस्थान बिन्दु भनेको हामी स्वयं नै हो।
2: त्यस्तै कार्यक्रममा वरिष्ठ मौरी विज्ञ डाक्टर सुरेन्द्र राज जोशीले मौरीका समस्या चुनौती एवं आगामी दिनमा गर्नुपर्ने कार्यनीतिका बारेमा प्रस्तुतिकरण गर्नुभयो।
8: यी कुनै पनि महादेशहरूमा अफ्रिका त्यहाँ एउटा मात्रै मौरी छ प्रजातिको हिसाबले, मेलिफेरा मात्रै, बाँकी सबै मौरीका प्रजाति एसियामा मात्रै छन्, नेपालमा 5 छन्। हामी त्यो हिसाबले एकदमै धनी छौँ। अनि विश्वभरिको जुन तथ्याङ्कहरू तपाईँले हेर्नुभयो भने त्यो ग्लोबल एसेसमेन्टहरू हुन्छ, निकै धेरै 3-4 वैज्ञानिकहरू मिलेर गरेको अध्ययनहरू इबेस भन्छ, त्यस्तै गरेर यो जोइन्ट नेचर कन्जर्भेसन सेन्टरले गरेको अध्ययन, यिनीहरूले के भन्छ भने पराग चेचकहरूको सङ्ख्या निकै घटिरहेको छ। जस्तो त्यो अध्ययनले 87-22 25% घट्यो अरे। पराग चेचक भनेको मह दिने मौरी मात्र होइन कि पराग चेचन गर्ने विभिन्न किसिमका किराहरू, त्यत्रो ठुलो ह्रास आएको छ। अब नेपालको अर्को सबैभन्दा ठुलो च्यालेन्ज भनेको यो जर्मन वासले गरेको एउटा अध्ययनमा के भन्छ भने क्लाइमेट चेन्जको हिसाबले, जलवायु परिवर्तनको हिसाबले सबैभन्दा संवेदनशील 5 देशहरूमध्ये नेपाल पनि पर्छ। किसानहरू अब त राम्रो भयो, मौरी अब बिस्तारो चलखेल गर्न थाल्यो, अब चरन लैजाउँ भन्ने बेलामा लामो झरी परिदिन्छ, कहिले सुक्खा भइदिन्छ, कहिले फुलमा भएको सबै रस पखालेर जान्छ। यी सबै विविध कारणले गर्दा यो क्लाइमेट चेन्जले अनि केही नयाँ यस्ता बिरुवाहरू आएको छ। अस्ति चितवन सर्लाहीमा जाँदाखेरि पहिला रुदिलोको मह भनेपछि खुब चलेको थियो, रुदिलो भन्थ्यो, अहिले त्यो रुदिलोलाई रिप्लेस गर्नलाई अफ्रिकन फेमाइनोइड आएछ, नामै अफ्रिकन फेमाइनोइड, यस्तो झार जुन झार आएपछि यसले भोकमरी निम्त्याउँछ।
2: कार्यक्रमको दोस्रो प्राविधिक सत्रमा कृषि विभागका उपमहानिर्देशक डाक्टर दिवस राज विष्टको अध्यक्षतामा सहभागीलाई 3 प्रमुख विषयगत समूहमा विभाजन गरी सघन छलफल गरिएको थियो। समूहगत रूपमा आधुनिक प्रयोगशाला प्रणालीको विकास गर्ने, जलवायु परिवर्तन र विषादी प्रयोगले घटेको चरण क्षेत्र संरक्षण गर्ने, मौरीमा लाग्ने रोग नियन्त्रण, गुणस्तरीय रानी मौरी प्रवर्धन तथा आधुनिक घार व्यवस्थापनद्वारा उत्पादन र उत्पादकत्व बढाउने रणनीति तय गर्नुपर्ने, नेपाली हिमाली भीर मौरीको निर्यातमा देखिएको झन्झटिला नीति सरलीकरण गर्न संस्थागत समन्वय बढाउनु पर्नेमा जोड दिएको थियो।
9: सरकारी निकाय, स्थानीय तह र खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयहरू, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागहरूले नै यो कार्य गर्नुपर्ने हुन्छ। र यो कहिले गर्ने भन्दाखेरि उत्पादन गर्नु पूर्व, हजुरले उत्पादन गरिसके पश्चात चाहिँ त्यसको मिसावट परीक्षण गर्ने होइन कि उत्पादन गर्न अगाडि नै त्यसलाई पहिला त्यो सुनिश्चित गर्नु पर्यो, त्यसको उत्पादन कस्तो छ त, त्यसको गुणस्तर कस्तो छ त भन्ने कुरा नै हजुरहरूले सुनिश्चित गर्नु पर्यो। त्यो चाहिँ बिक्री वितरण गर्नु पूर्व त हजुरहरूले त्यसलाई मिसावट रहित छ कि छैन भन्ने कुराहरू चाहिँ त्यसलाई प्रमाणित गराउनु पर्ने हुन्छ। र अर्को दोस्रो नम्बरमा यसलाई समाधान कसरी गर्ने भन्ने कुरामा उपभोक्तालाई महको गुणस्तर र शुद्धताका बारेमा सचेतना फैलाउने भन्ने रहेको छ, र यो कसले गर्ने भन्दाखेरि स्थानीय तहमा रहनुभएका सम्पूर्णले यसको जिम्मेवारी लिनुपर्ने हुन्छ।
5: मौरीको चरण विस्तार, दुई चारवटा तिउरीका बोट रोपेको छ कि छैन, हुर्काएको छ कि छैन, मिल्ने ठाउँमा पहिँ रोपेको छ कि छैन, त्यो पनि एउटा नीति ल्याएर अनिवार्य रोपाउने गरियो भने चरण विस्तार अवश्य हुनेछ। र जसले तिउरीको बोट पहिँको बोट रोप्नेलाई मात्रै वन कार्यालयले विभिन्न किसिमको घाँस अरू घाँसहरू दिने किसिमको व्यवस्थापन गरियो भने पशु सेवा कार्यालयले पनि त्यो व्यवस्था गर्यो भनेदेखि मौरीको चरण विस्तार यसरी पनि हुन्छ।
10: र भौगोलिक पहिचान परिका होइन प्रमाणीकरण भनेको धीरमौरीको मह अथवा सेरेनाको मह यो ठाउँमा यसरी उत्पादन भएको मह हो भनेर हामीले किटानका साथ बेच्न अझै पनि प्रमाणीकरण गर्न सके छैनौँ। होइन मेलफेराको मह ल्याउने सेरेनाको मह हो भनेर त्यत्तिकै हजुरतालाई ल मह किन्नुहोस् भनेर बेचिरहेको अवस्था पनि छ, यो चुनौती हो। अन्तर्राष्ट्रिय मापदण्ड जस्तै नेपालको मापदण्ड, अन्तर्राष्ट्रिय बजारमा जानको लागि हामी किन मापदण्डमा काम गर्न सकिरहेका छैनौँ, अन्तर्राष्ट्रियले मागेको हिसाबले हामीले त्यसलाई केले क्याच गर्न सक्छौँ त्यही अनुसारको हामीले नेपालको हाम्रो छुट्टै नेपालको मह भनेपछि एकदम मार्केटमा खोजेर खाउँ कि त्यो खालको हामीले एउटा तय गर्नुपर्छ। उत्पादन लिनको लागि फाइदा छ है परक सेचन पनि भनेर किसानहरूलाई मोटिभेसन गर्यो भने त मेरोमा मौरी चरणले अथवा यो ठाउँमा धुवानी गर भन्यो भने उत्पादन त हामी मौरी पालनले लिन सकेन, बढी उत्पादन भयो भने मह आयो भने त बजार पैसा त हामीलाई आउने हो नि त।
2: कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले मौरी पालन क्षेत्रको पूर्वाधार विकास, अनुदान सहजीकरण र नीतिगत रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन सत्रमा पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी र कृषि विभागका उपमहानिर्देशक डाक्टर दिवस राज विष्टले यस संवादबाट तयार पारिएको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाले नेपाली महलाई विश्व बजारमा प्रतिस्पर्धी र जैविक उत्पादनको रूपमा स्थापित गर्न कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो।
11: समूह सहकारी अथवा व्यक्तिहरूलाई हामीले जबसम्म आर्थिक हिसाबले सबल बनाउन सकिँदैन, आर्थिक आय आर्जनका गतिविधि अगाडि बढाउन सकिँदैन, तब मात्रै हामीले एउटा समृद्धिको मार्ग तय गर्दैन भन्ने विषयमा हामी सचेत छौँ। सही बमोजिम तिनवटै सरकारले आर्थिक गतिविधिहरूलाई अगाडि बढाउने सन्दर्भमा यो मौरी पालन क्षेत्रमा पनि लगानी गरिरहेको छ र मौरी पालन एउटा व्यक्तिगत रूपमा, समूहगत रूपमा तथा संस्थागत रूपमा एउटा व्यवसाय मात्रै नभएर एउटा स्थानीय रूपमा रोजगारी सिर्जना गर्ने, स्थानीय आर्थिक विकास को एउटा सम्भावना र आर्थिक आय आर्जनको एउटा महत्त्वपूर्ण आधार पनि भएको हुँदाखेरि यो मौरी पालनलाई प्रवर्धन गरेर यो मौरी पालन व्यवसायलाई बढीभन्दा बढी हामीले प्रोत्साहित गरेर बढीभन्दा बढी नागरिकहरूलाई एउटा स्वरोजगार सिर्जना गर्ने हिसाबले अगाडि बढायो भने अवश्य पनि हामीले रोजगारी बेरोजगारलाई न्यूनीकरण गर्नको लागि र आर्थिक हिसाबले हाम्रा नागरिकहरूलाई सबल गराउन सकिन्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। र सही बमोजिम आज यो र यहाँहरूले बनाउनु भएको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि स्थानीय सरकारको तर्फबाट पनि मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र हामीले यहाँहरूले बनाउनु भएको नीति कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि निरन्तर रूपमा समन्वय सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
12: यहाँ जति पनि सुझावहरू आएका छन् त्यहाँ विभागले गर्न सक्ने विषयमा कोअर्डिनेसन गर्नुपर्ने, त्यसै गरी बजेटरी प्रोभिजन वा नन बजेटरी प्रोभिजन कुन तरिकाले सम्बोधन गर्न सकिन्छ त्यसको लागि विभाग सधैँ प्रतिबद्ध छ र मैले त्यसमा कमिटमेन्ट पनि जनाउँछु। हामीले यसमा विभागको तर्फबाट गर्न सक्ने सबै खालको कामहरू गर्छौँ। उत्पादकहरू रजिस्ट्रेसन हुने, दर्ता हुने यो बडा राम्रो कुरो छ, किनभने अहिले हाम्रो उत्पादकहरू रजिस्टर नहुँदा, दर्ता नहुँदा सानो सानो चाहिँ उत्पादकको चाहिँ प्रशोधन गर्ने लेबलिङ प्याकेजिङ वास्तवमा कस्टली हुन्छ थोरै थोरै उत्पादन गर्नेलाई। त्यस कारणले एउटा निश्चित भोल्युममा कलेक्सन र प्राइमरी प्रशोधन चाहिँ कसले गर्ने भन्दाखेरि उत्पादकहरूको एउटा सङ्गठित केही संरचना हुनु पऱ्यो, त्यसमा एफएनबीकेले प्ले गर्न सक्छ र या प्राइभेट सेक्टरले चाहिँ कलेक्सनको काम गर्न सक्छ। यसमा मैले यहाँहरूलाई ध्यान दिनलाई अनुरोध गर्दछु ताकि अनि मूल्य श्रृङ्खलाका पात्रहरूलाई त्यसपछि हामीले फेरि रजिस्ट्रेसन गर्ने अनि कहाँबाट कहाँ मुभ भयो भन्ने ट्रेसिबिलिटी हेर्ने भयो भने बल्ल हामीले चाहिँ किसानले कति मूल्य पायो, उपभोक्ताको मूल्यमा किसानको हिस्सा कति छ र आपूर्ति श्रृङ्खला कस्तो छ भन्ने कुरा बल्ल थाहा हुन्छ। नत्र भने त्यो बिचमा हामीले चाहिँ चाहेर पनि कसरी मुभ भइरहेछ भन्ने कुरा थाहा पाउँदैनौँ। यो विषयमा राम्रो सुझाव दिनुभएको छ।
2: कार्यक्रमले तय गरेका अल्पकालीन र दीर्घकालीन कार्य योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट नेपालको मह उत्पादन र निर्यातमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ। स्थानीय स्तरदेखि राष्ट्रिय नीति निर्माण तहसम्मका सरोकारवालाहरूको यस किसिमको सहकार्यले नेपाली महको गुणस्तर वृद्धि, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार पहुँचलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तानको तर्फबाट आज नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज। सबैभन्दा पहिले आज परेको पवित्र तीज पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। तीज नेपाली महिलाहरूको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। विशेष गरी भगवान् शिवको पूजा आराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने परम्परा यस पर्वमा रहिआ आएको छ। तीज पर्व केवल व्रत र पूजामा सीमित पर्व होइन, यो दिदीबहिनीहरू बीचको आत्मीयता, भेटघाट, दुःख सुख साटासाट गर्ने र आफ्नो संस्कृति तथा परम्परालाई पुस्तान्तरण गर्दै अवसरको रूपमा विकास गर्ने पर्व हो भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ। आज प्रस्तुत गरिने तीज तथा विभिन्न पाँचवटा नेपाली गीतका झलकहरू

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। अवश्य पनि तपाईँ कार्यक्रम म्युजिक क्याफे सुन्दै हुनुहुन्छ र हामीले भर्खरै मात्र प्रस्तुत गऱ्यौँ आजको म्युजिक क्याफे कार्यक्रममा प्रस्तुत गरिने विभिन्न पाँचवटा नेपाली गीतहरू, जसमा दुईवटा चाहिँ विशेष गरेर तिजको गीतहरू पनि रहेका छन्। र आज तपाईँ खुलेर हामीसँग कुराकानी गर्नका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01421711 र 01421711736 कुराकानी गर्नका लागि सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्तै तपाईँको यदि फोन लागेन भने रेडियो नेपालको फेसबुक पेजमा हामी अडियो लाइभ भइसकेका छौँ, त्यहाँ कमेन्टहरू लेख्दै गर्नुहोला। केही साथीहरूले कमेन्ट लेख्न सुरु गरिसक्नु भएको छ, तपाईँको कमेन्टलाई कार्यक्रम अवधिभरमा अवश्य पनि पढ्नेछु भन्दै अहिले चाहिँ टेलिफोनमा आउनुभएको कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो, नमस्कार।
0: नमस्कार। सबैभन्दा पहिला आजको महान पर्व हरितालिका तिजको तपाईँलाई धेरै धेरै शुभकामना छ।
1: अहिले
0: ठ्याक्कै मलाई उदयपुरमा जस्तै गर्मी भइरहेछ क्या, त्यही भएर तपाईँलाई सम्झिहालेको।
1: भनिदिनु भयो कस्तो गर्मी छ, घाम मजाले लाग्दैछ तर हल्का हावानी चलिरहेछ, म शीतलमा बसेर सुन्दैछु हजुरलाई।
0: अस्ति अलिकति कुरा भएको थियो कि उदयपुर भने त एकदमै गर्मी ठाउँ भनेको होइन, माथि माथि त एकदमै जाडो पनि हुने ठाउँ छ भनेर भन्दै हुनुहुन्थ्यो एकजना साथीले।
1: हजुर, म बसेको ठाउँतिर त धेरै गर्मी हुन्छ नि, तर गर्मी भए पनि के फरक परेन, सप्त कोशी नजिक छँदैछ, गइन्छ, पौडी खेलिन्छ।
0: आजकल त नजाने होला पौडी खेल्न, होइन, बर्खाको टाइम छ, झरी परिरहेको छ, फेरि भन्न सकिन्न अब, होइन। त्यस कारणले तपाईँ मार्फत धेरै साथीहरूलाई भन्न चाहन्छु कि यति बेला चाहिँ पौडी खेल्ने खोलामा चाहिँ खोला नदी किनार आसपासमा चाहिँ नजानु होला। तपाईँले मलाई रमाइलो कुराकानी गर्नु भएको भन्ने मलाई थाहा थियो क्या, मैले पनि रमाइलो कुराकानी गरिरहेको थिएँ तर मैले सन्देश पनि दिएको हो है। प्रतीक्षाजी, तिज लाग्छ या लाग्दैन मैले सोधिहालेँ।
1: तिज मलाई त्यति लाग्दैन हो, सुनसान छ यता गाउँ घरमा, के चहलपहल छैन, आफू पनि त्यस्तै, त्यति रमाइलो छैन हौ दाइ।
0: अब रमाइलो गर्नु हुनेहरूको लागि एकदमै शुभकामना छ, होइन, रमाइलो गर्नुपर्छ, होइन। हुन त दुई एपिसोड हामीले म्युजिक क्याफेको दुई एपिसोड पनि हामीले त्यस्तो होइन रमाइलो गरेनौँ, होइन, भोटेकोसीमा ठुलो बाढी आयो, प्रलय भयो भनौँ, होइन, एक हिसाबले, अनि करिब 1400 ज्यान पनि गएको छ, धेरैजना अझै पनि हराउने क्रममा छन्। अब हराउनु भएकाहरूको पनि अब भए होइन सास नभए लास भए पनि छिट्टै भेटियोस् भन्ने कामना गरौँ, होइन।
1: र
0: प्रतीक्षाजी, कुन गीत सुन्ने र सुनाउने त अब?
1: मलाई यो लाली ओठैमा भन्ने सङ डान्सिङ राखिदिनुहोस्।
0: कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: विशेष धेरै समयपछि हाम्रो सूर्य दाईलाई, प्रादिक दाईलाई पनि, रेडियो नेपाल होल टिमको लागि, अनि आज सम्पूर्ण अब महिला दिदी बहिनीहरूलाई ह्याप्पी टिज भन्न चाहन्छु। अनि काठमाडौँतिर हुनुहुन्छ मेरो प्यारो हसन प्रदीप बान्तावा, उहाँलाई शुभ दिन, राम्रो सामान ख्याल गरेर बस्नुहोला भन्न चाहन्छु। भोजपुरतिर हुन्छ दाई चक्र बान्तावा, अन्जी बान्तावा, अनि साथी हुनुहुन्छ वरुण चञ्चले धनकुटातिर हलपल घुम्ने, अनि नगेन्द्र रिजाल, मनको साथी राजेश कुमार माझी, रोशन फुलाङ, बदाती काम राई, अब साथीहरू धेरै हुनुहुन्छ, विशेष मेरो मनकी साथी हुनुहुन्छ सरिना गुरुङलाई पनि धेरै सामना, बुन्नु दिल्सा, गीता राई उदय प्रभु, धेरै साथी हुनुहुन्छ सबैको लागि बस्ने गीतमा डेडिकेट गरेर बिरहन्छु। नमस्ते दिदी।
0: ओके बाबाई। उहाँ हुनुहुन्थ्यो प्रतीक्षा राईजी उदयपुरबाट। अर्को कोही साथी पनि टेलिफोनमा आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु म। नमस्कार। नमस्कार। कोही हुनुहुन्थ्यो, उहाँ सम्भवतः न तिज मनाउँदै पो हुनुहुन्छ कि। नमस्कार। हेलो
2: हेलो, नमस्ते।
0: ओ आशिषजी,
2: हजुर,
0: तपाईँको कत्रो चिन्ता लागिरहेको थियो मलाई, मैले कति फोन गर्न खोजेको थिएँ, तपाईँको फोनै रहेनछ नि मलाई।
2: ओहो,
0: अब नुवाकोटको मान्छे तपाईँ होइन, अब रसुवा, धादिङ, नुवाकोट, चितवन अनि रुकुम, के अरे पूर्व पूर्व नवलपरासी, पश्चिम नवलपरासी होइन, धेरै ठाउँमा चाहिँ क्षतविक्षत भएको थियो, त्यो मध्ये प्रभावित क्षेत्र तपाईँको पनि होइन नुवाकोट भनेर मैले एकदमै सम्झिरहेको थिएँ कि।
2: त्यस्तो अब खासै भएन हाम्रोतिर नै, तर हाम्रोमा नभए जिल्लातिर एकदमै ठुलो क्षति भएको होइन। अनि अब त्यसमा चाहिँ के भन्ने, दुःख बना मानेर पनि के गर्ने होइन, सहानुभूति जनाउने मात्रै हो, त्यस्तै भइरहेको छ।
0: ल ठिक छ, अनि अरू कसरी बितिरहेछ दिनहरू, आज तिज कतिको लागिरहेछ घरमा?
2: आज त झन् धेरै लागेको छ नि सुरेश, दिदीबहिनीहरूलाई बिदा छ होइन,
0: हजुर,
2: अनि उहाँहरूको भाग पनि काम गरिँदैछ, तिज गजब लागिरहेछ है आज।
0: लाग्नु पनि पर्यो होइन, सुख दुःख आखिर एउटा सिक्काको दुई पाटा भन्छन् होइन, कहिले दुःखको कुरा हुन्छ, कहिले सुखको कुराहरू हुन्छ होइन, दुःखमा परेकोहरूको दुःख आफ्नो ठाउँमा छ, फेरि खुसी भइरहेको सुख भएको मान्छेहरूलाई दुःखको कुरा गरेर कति चाहिँ उहाँहरूलाई पनि दुखित बनाउने भन्ने कुरा पनि आउँछ होइन, आफ्नो ठाउँमा छ, तर म यो विषयमा धेरै व्याख्या गर्न चाहन्न होइन।
2: आशिष,
0: अब एउटा मिठो गीत बज्दैछ, प्रतीक्षा राईजीले छान्नु भएको गीत हो, लाली ओठैमा गरिदेऊ कान्छी मुटु बैना सिक्का नोटैमा होइन,
2: एकदम मिठो गीत रहेछ,
0: ककसलाई सुनाउन
2: चाहनुहुन्छ? विशेष गरी रेडियो नेपाल इन्टरनेटिम हजुरहरूलाई तिजको शुभकामना। अनि भुवन सुन्दा सेक्सन विराट वरुण सन्तले निर्मला भाटेश्वर मिलिम राज कमला मुख्यमा श्रीजना मुख्यमान बहादुर मगर बहिनी साई सत्ता पोखेल राई चङ्क किनार पूर्वी ल्याक्सलाई भूमिका राई तामाङ नम्रता राई श्याम राई सयम दुई मान्छ बोलसुष मगर लक्ष्मी छेत्री अनि अल्का बान्तवा निश्चल निर्मला निम अश्विन सोतङ सुनिम शेर्पा मन्जु थापा सुपना खड्का अनि प्रशान्त साकान्द्रे नानी निर्मला शाह हरफल दोस्मी अनि चन्द्र बस्नेत गगन तेरस्मी कान्छ रोशन खुलाङ रत्नबहादुर थापा राजेश कुमार माझी शङ्कर ढकाल उर्मिला राई निर्मला राई प्रवीण मगर निमा शेर्पा सबै सबै साथीहरूलाई सम्झना टिकाको शुभकामना सबैलाई भन्दै अनि सानु कमला र
0: काठमाडौँबाट अब गीत प्रस्तुत गर्छौँ, त्योभन्दा अगाडि केही कमेन्टहरू पनि पढ्न चाहन्छु ल। अतीत अञ्जान राईजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्कार, नमस्ते, म पनि आज आए है हजुरहरूको आत्मिक कार्यक्रममा, उही त हो नि हजुरहरूलाई माया गर्ने कान्छो। अति तन्जन राई कान्छो भाइ, ठिक छ नि हालखबर होइन, उदयपुर घर भए हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ उहाँ। उहाँले चाहिँ उषा किरण मुस्कान बान्तवा अनि मनु कुमारी कान्छी कुलुङ मन कुमारी रहेछ है, अनि दिपा मगर काली कमला लिम्बुनी मिडिया प्रेमी निर्मला ओनेम राज घले मगर सोनिम शेर्पा जेनी लिम्बु लगायत धेरै साथीहरूलाई सम्झन चाहनुभएको छ यो गीत मार्फत। र सोनिम राईजीले पनि हेलो दाई भन्नुभएको छ, उहाँले अति तन्जान राई लगायत धेरै साथीहरूलाई अब बज्ने गीत चाहिँ सुनाउन चाहनुभएको छ, विशेष गरेर उहाँले चाहिँ खोटाङबाट साथी सायामा राईलाई, सत्तु रूपी अरुणा राई, अतीत राई, दादा मनको साथी जीवन कार्की, शुक्रराज रसाइली लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ अब बज्ने गीत। अब प्रस्तुत गर्न चाहन्छु पहिलो गीत, तपाईँ कमेन्ट पनि लेख्दै गर्नुहोस्, फोन पनि गर्दै गर्नुहोस्, अहिलेलाई चाहिँ सुनौ मेलिना राई र समीर खरेलको स्वरमा लाली ओठैमा।

0: हामीले भर्खरै मात्र प्रस्तुत गर्यौं लाली ओठैमा गरिदेऊ कान्छी मुटु बैना सिक्का नोटैमा यो गीत सँगसँगै कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र यति बेला तपाईँसँगै छौँ हामी प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तान र अहिले टेलिफोनमा कोही हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु होइन एकदमै दिल खोलेर बोल्न मन छ को हुनुहुन्छ नमस्कार
1: नमस्ते
0: नमस्ते हजुरको शुभ नाम
1: हजुरलाई तिजको धेरै धेरै शुभकामना
0: मलाई
1: हजुर हजुर लगायत रेडियो नेपाल भोलि
0: भोलि
1: टिमलाई म अतीत अञ्जन राई बोल्दैछु
0: मैले चिनिसके हजुर
1: हजुर
0: है
1: हजुर
0: तपाईँ र मेरो यो टेलिफोनमा जति चिन्जान भयो नि
1: हजुर
0: तपाईँको नाम जस्तै छ क्या अतीत अञ्जन पुरानो बेलादेखि अहिलेसम्म अञ्जन के
1: हजुर
0: त्यो दिनदेखि अहिलेसम्म होइन त्यो अतीतदेखि अहिलेसम्म हामी के छौँ फिजिकल्ली चाहिँ अन्जान छौँ होइन
1: हजुर अन्जान नै छौँ अब भेट हुनुपर्छ छिट्टै
0: है
1: हजुर
0: त्यो छिट्टै कहिले आउँछ होला त्यो दिन
1: अब आउँछ नै कुनै दिन समय मिलेछ भने भेट्नुपर्छ नि तपाईँ अब तपाईँकै ठाउँतिर छु म पनि राजधानीतिरै
0: ल आउनुहोस् न मेरो ठाउँ होइन हामी सबैको ठाउँ हो
1: भेट्ने काम गर्नुहुन्न दिनुपर्छ भनेर होला दिन त मलाई केही पर्दैन
0: होइन म कहाँ म त्यस्तो कन्जुस होइन नि
1: ए हो र
0: दिनु भयो भने म सबै दिन्छु कि ल ठिक छ रमाइलो कुराकानी भयो होइन तपाईँलाई पनि ह्याप्पी तिज तपाईँको परिवार कसैले बनाइरहनु भएको छ भने अतिथजी अब कुन गीत रोज्ने त अब दिलमा कसैले राखिसकेको छैन है अझै पनि दिलमा ठाउँ खाली छ
1: खाली
0: नै छ भनौँ न दिलमा ठाउँ
1: छ भन्ने त्यो
0: माघसम्मको कुरा नगर्नु नि यार हामी भोज खान ढिला हुन्छ नि त
1: मङ्सिर त पोहोर पनि आएर गएको हो नि त
0: माघ पनि आउँछ नि त त्यो गाथ्यो
1: त त्यही
0: हो यो रमाइलो कुराकानी भयो होइन अब गीतको कसलाई सुनाउने त अतिथजी
1: विशेष गरी साथीहरू सम्झाउनु पर्दा आज हाम्रो दिदी बहिनीहरूको महान चाड हरितालिका तिजको जस यो रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण हाम्रो दिदी बहिनीहरूलाई तिजको धेरै धेरै शुभकामना आफ्नो केयर गर्नुहोला धेरै भोकै पनि नबस्नुहोला भन्न चाहन्छु र साथै मेरो भाइसँग परिचित हजुरले मेरो कमेन्ट अघि नै पढिदिनु भयो त्यसलाई थ्याङ्क यू सो मच र जति पनि दिदी बहिनी हुन्छ सबैजना तिजको धेरै धेरै शुभकामना भन्दै हजुरहरू मार्फत भन्छु त्यही नमस्ते बाबाई
0: ओके बाबाई एकदमै राम्रो गर्नुभयो उहाँले सुनाउन चाहनुभएको साथीहरूको नाम त मैले अघि पढिसकेँ अहिले भने टेलिफोनमा कोही आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गरिहाल्छु नमस्कार नमस्कार हेलो सम्भवतः टेलिफोनमा केही भइरहेको छ होइन घन्टी बजिरहेको छ तपाईँले धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ म कमेन्ट पढ्छु नै होइन राजारामजीको देखिरहेको छु कमला मुखियाजीको देखिरहेको छु उहाँहरू लाइभ पनि सुनिरहनु भएको छ हेरिरहनु भएको छ हामीलाई अहिले चाहिँ टेलिफोनमा आउनुभएको साथीसँगै कुराकानी गर्छु म नमस्कार
2: हेलो गुड आफ्टरनुन नमस्ते नमस्कार दाइ
0: नमस्ते नमस्कार बहिनी तीज मनाउनु भयो
2: एकदमै एकदमै भन्नुपर्छ दाइ मनाउनु पर्यो नि
0: एकदमै भने त एउटा मात्रै भयो नि एकदमै एकदमै एकदमै धेरै बनाए राम्रोसँग बनाए भन्नुपर्छ नि हामीले त हिजै दर खाएको होइन दर नखाँदा पनि दर खाएको भन्दा डबल ज्यानको छ नि त हामी हिजो हिजो दिनभरि झन् दर खाँदाखेरि त होइन दिदीबहिनीहरूसँग मिलेर दर खाँदा त आज त झन् के भन्ने र खाएँ होइन चिया चाहिँ भन्ने त बढी नै भइसक्यो होइन मैले यतिन्जेलमा नाम गेस गर्न खोजेको क्या फ्याटै भन्न सकिनँ नि त्यही भएर मलाई लाग्न त लागिरहेको थियो है यति नम्र भाषामा बोल्ने त नम्रता नै हुनुपर्छ भन्ने लागिरहेको थियो मलाई मलाई लागिरहेको थियो म होइन गेस गरिरहेको थिएँ हाम्रो एकजना नम्रता कर्ण भन्ने जी पनि हुनुहुन्छ होइन हाम्रो सहकर्मी भन्छ अहिले बर्दिवासमा हुनुहुन्छ होइन अनि नम्रता कर्ण हो कि कर्ण कर्ण कर्ण जस्तो लागिरहेको थियो नम्रता राई पर्नुभयो तपाईँहरू नजिक नजिक हुनुहुन्छ होला, हुन त त्यति नजिक त होइन, म भन्दा चाहिँ तपाईँहरू नजिक नजिक हो होइन, बर्दिवासमा तपाईँ कहाँ भन्नुभयो, खोटाङमा, भनेपछि नजिकै ठिकै हो। ओहो, क्या मजाले आयो त, माने माने माने बाख्राको आयो होइन, कस्तो कस्तो मजा, कस्तो मजा लाग्छ हौ मलाई त। संसारमा सबैभन्दा ठुलो भाग्यवानी भनेको अहिलेको अहिलेको जमानामा चाहिँ किसान नै हो क्या, होइन, किसानलाई, किसानको घरमा न केही चिजको अभाव हुन्छ होइन, के खाने, के चिजको परिकार खाने, कसरी खाने होइन, अनि सबै चिज आफैसँग उपलब्ध हुन्छ। मासु खानु पऱ्यो भने के को खाने होइन, कुखुरा खाने, खसी खाने, एनिवे जे खाए पनि आफूले पालेको छ होइन, तरकारी त्यस्तै आफ्नै त छानी रोजी होइन। यहाँ काठमाडौँमा हामी जस्तो गरेर पैसा हातमा बोकेर बजारमा गएर यो खाउँ कि त्यो खाउँ कि त्यो खाउँ कि होइन, डुली डुली डुली डुली लास्टमा किन्ने चाहिँ त्यस्तो त पर्दैन नि होइन। त्यसैले संसारमा सबैभन्दा भाग्यवानी भनेको अब मैले भने अहिले होइन, एनिवे के छैन, आज तिज राम्रैसँग मनाइरहनु भएको छ होइन नम्र दाजी, ल ठिक छ, तपाईँ अघि नै एकदमै एकदमै एकदमै राम्रोसँग मनाइरहेको छु भन्दै हुनुहुन्थ्यो। अब गीत, कुन गीत छान्ने त, ए हो त है, ए भनेपछि दिलमा ठाउँ खाली छ भनेको थियो अनि त्यही भएर सोधिहाल्यो क्या, मेरो त पुरै मेरो मेरो नकुरा गरौँ अहिलेलाई। एनिवे अब बज्री गीतको कसलाई सुनाउन चाहनुहुन्छ नम्रताजी,
2: विशेष गरी यति ह्यान्डसम हिरो दाईलाई अब सुनाउन चाहे,
0: मलाई देख्नु भएको छ नि कसरी ह्यान्डसम भन्नुहुन्छ, ल ठिक छ ठिक छ, अब बज्री गीत कसलाई सुनाउने त,
2: अब बसी सङ्ग सुनाउनु पर्दा कटाङतिर साथी सरमरी आशिष नयाँ बगानतिर तिमी चाहन्छ, त्यसै गरी राजेश कुमार माझी चक्र बान्तबाटै सागर पुमा राई सिके हुनुहुन्छ, त्यसै गरी शेखर पट्ट श्रेष्ठ अरुणी खत्री आरिमिका राई लगायत
0: राजाराम रायमाझीजीले लेख्नु भएको छ, तिजको सबै हिन्दू नारीहरूलाई शुभकामना, म राजाराम रायमाझी पालुङ शिखरकोटबाट, अब बज्ने गीत मेरो जीवन साथी किशु रायमाझी, लवली छोरा राम राजा रायमाझी, नरेन्द्र रिमाल, अरुणी खत्री, सुमिलिमु, मुना मुखिया, सृजना मुखिया, सुखराम, ओममणि र रामबहादुर र सूर्य लामालाई भन्नुभएको छ, म होइन भन्नुभएको छ है उहाँले। कमला मुखियाजीले लेख्नु भएको छ, दाई नमस्ते, म चाहिँ कमला मुखिया हिलामबाट, मेरो सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सायमा राईजीले पनि उहाँले चाहिँ अब बज्ने गीत सुनाउनु पर्दा सहयात्री सरु अलिसान अलिना एक्सन विराज राई आका आशिष नयन रियम रुबी बान्तवा नम्रता राई पूर्णबहादुर थुलुङ कुमार प्रजा लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। मिनु लम्तरी मगरजीले पनि उहाँले तिजको शुभकामना सहित सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। धर्मराजजीले पनि नमस्ते सुरेश सर भन्नुभएको छ, उहाँले दुबईबाट सुन्दैछु कार्यक्रम भन्नुभएको छ, बाँकी चाहिँ कमेन्ट पछि पढ्नेछु, अहिले गीत नै सुनौ होला। यो गीतमा स्वर रहेको छ अन्जु पन्त र प्रशान्त शिवाकोटी रवि वोडको पनि, दिलमा ठाउँ छ छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ।

0: गीत सँगसँगै कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई पुनः स्वागत गरेँ र तपाईँ हामीलाई प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01421711 र 01422411736 फोन गर्न सक्नुहुनेछ, फोन गरिरहनु भएको छ र कल लागेन भने हामी फेसबुक पेजमा अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट लेख्दै गर्नुहोला। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार
1: लासो फ्याफुल्ला। नमस्कार
0: लासो फ्याफुल्ला। फ्याफुल्ला राङ्गाला
1: राङ्गा सिन्धुपाल्चोक, सिन्धुपाल्चोकबाट फुर्बा पाखरिन।
0: फुर्बा पाखरिन,
1: हजुर हामी त दाजुभाइ पऱ्यो।
0: हो त
1: तपाईँको कार्यक्रम चाहिँ सुनिरहन्छु, आज चाहिँ अलिकति मलाई छुट्टी थियो
0: लासो लासो,
1: अनि त्यो भएर कल गरौँ भन्दा भन्दा भन्दा भन्दा आज ठ्याक्कै माउको पऱ्यो।
0: अनि के छ नि दाजुभाइको हाल खबर?
1: एकदम ठिक छ, म यो चाइना बोर्डर भन्दा बाहिरतिर छु, हाम्रो नेपाल भन्दा बाहिरतिर चाइना बोर्डरतिर छु, अनि यसो आज छुट्टी थियो अनि यसो दिल्लीतिर निस्केर यसो हावा थाप्ने टाइममा ठ्याक्कै तपाईँको कार्यक्रम पनि आइरहेको छ। अघि हाम्रो के साथी बन्छ भने कार्यक्रम भएर म यता धेरै बसिरहेको छु यो टावर लाग्ने ठाउँतिर।
0: भनेपछि तपाईँ नेपाली सेनामा या नेपाल प्रहरीमा?
1: होइन होइन होइन, सेना होइन, म यसै अब कामको सिलसिलातिर हो।
0: ए ठिक छ, त्यसो
1: कामको सिलसिला यता यो बोर्डरभन्दा बाहिर छ, नेपालभन्दा बाहिर भनौँ न, बोर्डर लाइन।
0: ए कामको सिलसिलामा त्यहाँ पुग्नु भएको छ होइन?
1: हजुर कामको सिलसिलामा भयो, 6-7 महिना जति भयो म यता आएको, अब हाम्रो यता बन्द छ अहिले छोड्दैन।
0: ल ठिक छ, अब गीत सुनौ, आज सुनौ भन्दा नि साथीहरूलाई सम्झाउन सक्नुहुनेछ दाजुभाइ?
1: अब साथीभाइलाई भन्दाखेरि अब मेरो घर परिवारलाई सर्वप्रथम त,
0: हजुर,
1: अनि त्यसपछि हाम्रो रेडियो नेपाल सम्पूर्णलाई, त्यसपछि अब हाम्रो रेडियो नेपाल सम्पूर्ण त्यहाँ रेडियो नेपाल चलाइरहनु हुने हजुरलाई साथ दिनुहुने स्टुडियोमा, त्यहाँ साथ दिनुहुने सबैलाई, अनि त्यसपछि चाहिँ अब अरू त के अब साथी धेरै छ, साथीको नाम के लिनु त होइन, अब अब कुन गीत आउँछ त्यो गीतहरू अब जुन
0: अब तिजको गीत बज्दैछ एउटा होइन, आज तिज त तिजको एउटा गीत नबजे किन त कसरी कार्यक्रमलाई समापन गर्नु होइन? पर्यो पर्यो र फुर्बा तामाङ भनेर चिन्नु नि सबैलाई हो, एकदम एकदम एकदम हाम्रो दाजुभाइ बुझक के हुनुहुन्छ नि त होइन।
1: ल ठिक छ जोजो, अनि भोलि पर्सि अब काठमाडौँ आउने टाइममा भेट्नु पर्छ है जोजो।
0: ल लासो लासो लासो,
1: जोजो पर्सि भाइ पर्छ, म त अब भाइ चाहिँ के पर्छ, अब म त आइरहनु त आइरहन्छु त्यहाँ
0: लासो,
1: समय मिल्ने टाइममा यसो मिलिहाल्यो भने भेटौँ न।
0: ओके ओके, अहिलेलाई अब चाहिँ भने आजको लागि अन्तिम एकजना साथीसँग मात्रै कुराकानी गर्न सक्छु म, को हुनुहुन्छ, त्यसपछि धेरै कमेन्टहरू छ, म उहाँको कमेन्टहरू पनि पढ्नु नै पर्छ। नमस्कार।
2: नमस्कार हजुर, नवलपुरदेखि साजन महतो।
0: साजन महतोजी
2: हजुर, धेरै दिन पछि तपाईँसँग भेट भयो हजुर है।
0: मैसँग भयो है, म पनि कस्तो तपाईँको पछाडिपट्टि कस्तो घन्टी घन्टी बजिरहेको छ है?
2: होइन म भैँसी चराउँदै हजुरको प्रोग्राम सुनिदिएर बसेको नि त हजुर।
0: तपाईँको भैँसीले कति पाथी दुध दिन्छ?
2: पाथी भन्नाले होइन लिटर भन्नु नि त हजुर,
0: म पहाडको मान्छे पऱ्यो नि त पहाडको मान्छेलाई त पाथीमा भन्ने सुनेको थिएँ पहिला होइन, अनि त्यो के घिउहरू भए नौनीहरू भएदेखि चाहिँ हाम्रोतिर चाहिँ केमा हुन्छ थाहा छ? तपाईँकोमा किलो होला होइन?
2: हजुर हजुर किलो लिटर।
0: हाम्रोतिर हाम्रोतिर गाउँतिर के भन्छ थाहा छ? कति मानु होइन, कति धारणी भन्ने चलन छ क्या, कति धारणी भन्ने चलन पनि छ क्या, आखिर जोखेर हो नि त होइन। ल ठिक छ, एकदमै भैँसी चराउँदै सुन्दै हुनुहुँदो रहेछ कार्यक्रम होइन, अब एउटा तिजको गीत बजाउँदैछौँ, यो घन्टीले अलिकति आवाज तपाईँको सानो आइरह जस्तो लागिरहेछ, अब बज्दै गरेको गीत कसैलाई सुनाउन चाहनुहुन्छ साधनजी?
2: हुन्छ ल, म एक दुईजनालाई सम्झनु पर्यो नि त हजुर होइन,
0: मजाले सम्झनुहोस् न है। के
2: प्रथम हजुरलाई टमडी सबकोटा, नरेन्द्र रिमाल, सुमी लिम्बू, राजा राम राय माझी, अनि मलाई तिन माझी दुईजनालाई हजुर है।
0: ओके बाबाई। साजन महतोजी हुनुहुन्थ्यो उहाँ, र आजलाई हामी टेलिफोन अब लिँदैनौँ, धेरै साथीहरूले कमेन्ट लेखिरहनु भएको छ, कमेन्ट पढ्न कोसिस गर्छ।

छु, लामो लामो कमेन्ट छ होइन, म केही साथीहरूको नाम लिन्छु ज जसले यति मेहनत गरेर कमेन्ट लेख्नु भएको छ नि, नरिसाउनु भन्दै अगाडि नै म मैले कुरा गरेको धर्मराज ढकालजीको अघि म कमेन्ट पढ्दै थिएँ। उहाँले चाहिँ भदौ 29 गते जन्मदिन मनाउने मिडिया प्रेमी साथीहरू शङ्खुवा सभाकी सानु कमला र निमु शेर्पा, इलामको बहिनी सुजाता पौडेल ढकाल, धनकुटा सिन्धुवा कि गोमा ओझा अपेक्षा, त्यस्तै गरेर इटहरी कि मुना श्रेष्ठ, भोजपुरकी साथी बिना घले लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। त्यस्तै अरुणदी खत्रीजीले नमस्कार भन्दै उहाँले बुढा नीलकण्ठ पासीकोटदेखि राजाराम रायमाझी, रचना चौहान विष्ट, त्यस्तै गरेर दिलु सानु याम्फु, रोशन फुलाङ राई, वरुण चञ्चले राई, युक्तप्रसाद श्रेष्ठ, ऋतु सुब्बामा सम्झना भन्नुभएको छ। युक्तप्रसाद श्रेष्ठजी हामीलाई हेर्दै पनि हुनुहुन्छ र उहाँले कमेन्ट पनि लेख्नुभएको छ। उहाँले कोहलपुर बाँकीबाट यो कमेन्ट लेख्नुभएको छ। उहाँले तिजको शुभकामनासहित बहिनी हिमा राई, सरिना गुरुङ, कमला ओनेम लिम्बु, अरुणदी, मुना मुखिया, कमला मुखिया, सानो सम्झना लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ अब बज्ने गीत। प्रकाश राईजीले पनि सुने, सर म भोजपुरदेखि प्रकाश राई, राजधानीको मौसम कस्तो छ भन्नुभएको छ, एकदम बिन्दास छ, दसैँ दसैँतिरको झल्को दिइरहेको छ बाहिर चाहिँ है, काम त्यस्तो छ क्या, अलिकति होइन लाइट छ, अलिअलि गर्मी पनि छ। र उहाँले तिजको शुभकामना दिनुभएको छ सम्पूर्ण साथीहरूलाई। मनको साथी जीवन कार्कीजीले पनि आराम हुनुहुन्छ भन्नुभएको छ, एकदमै आराम छु, उहाँले कार्यक्रम सुनिराखेको छु, हरितालीका तिजको सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना भन्नुभएको छ। अनि निर्मला भट्टजीले, हाम्रो सहकर्मी भट्ट त होइन है निर्मला भट्ट, उहाँले नमस्ते श्रीदाई, म पनि सुन्दैछु है बैतडीबाट भन्नुभएको छ। अब बज्ने गीत चाहिँ आशिष नयन बस्नेतलाई मिठो सम्झनासहित सुनाइदिनु है भन्नुभएको छ। र लवली रोज सुरेनजीले, म चाहिँ भक्तपुरबाट सुन्दैछु है भन्नुभएको छ। अब भने आजको कार्यक्रमबाट छुट्टिएर जानुभन्दा अगाडि तपाईँलाई एउटा गीत त अवश्य प्रस्तुत गर्ने नै छु। र आज तिजको कुराकानी अलिअलि जोडेको थिएँ मैले पृष्ठभूमिदेखि नै, सुरुवातदेखि नै, अहिले समयसँगै तिज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। तिज पर्वको मौलिकता, सांस्कृतिक महत्त्व र आपसी सद्भावलाई जोगाउँदै यो पर्व मनाउनु हामी सबैको साझा दायित्व पनि हुँदै आएको छ। यस पवित्र अवसरले सम्पूर्ण नेपाली दिदीबहिनी तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी प्रेम तथा सद्भाव कायम रहोस् भन्ने कामना पनि गर्दछु। साथै अहिले 2 बजे अङ्ग्रेजी भाषामा सहकर्मी अर्जुन सापकोटाको साथमा देश विदेशका ताजा खबर समाचार सुन्न नभुल्नुहोला भन्दै अन्तमा हरितालिका तिज पर्वको फेरि पनि एकपटक सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै आजको म्युजिक क्याफे कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तान छुटिएर जान्छौँ। तपाईँको यो साता शुभ रहोस्। हवस् त, नमस्कार।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाउ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एप 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका तीज पर्व सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ तीज गीतहरू। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 प्रस्तुत गर्नेछौँ तामाङ भाषाको कार्यक्रम स्यालगार। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ तीज गीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेशगानबाट, जसमा स्वर दिनुभएको छ प्रेम प्रकाश मल्लले भने गीत रचना अनि सङ्गीत रहेको छ गायक स्वयंकी। यो स्वदेशगानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका तीज पर्व सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

हजुर, तिजको लहरा आयो बरिले भन्दै हुनुहुन्थ्यो सुषमा श्रेष्ठ, दिपा गतराज र साथीहरूले आज तिज पर्व परेका हुनाले आज निरन्तर यहाँहरूलाई विभिन्न कलाकारहरूको सुरमा सजिएका तिज पर्व सम्बन्धी गीतहरू सुनाएर यहाँलाई छमछमी नचाउने प्रयास गर्नेछौँ। चेतन कार्कीको रचनामा रहेको थियो भने मनहरि सिंहको सङ्गीतमा रहेको थियो। अब फेरि अर्को तिज पर्व सम्बन्धी नै गीत राख्दैछौँ यहाँहरू माझमा। मनमाया पङ्गेनी र दीपक विश्वकर्माको सुरमा रहेको छ भने मनमाया पङ्गेनीको गीत रचना अनि सङ्गीतमा

लक्ष्मी साईको रचना रहेको थियो तारा प्रकाश लिम्बुको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, समीक्षा अधिकारीको सुरमारेको यो तिज गीत राख्दैछौँ भने उर्मिला ढुङ्गानाको रचना रहेको छ राजेन्द्र सेवाकोटीको सङ्गीतमा।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
7: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
6: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
7: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
6: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीपछि विद्युत गृहका सुरुङहरूमा फँसेकाहरूको उद्धार कार्य अझै जारी। प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल। महादेवको पूजा आराधना गरी महिलाहरू आज हरितालिका तीज पर्व मनाउँदै। र बेलायतका पूर्व प्रधानमन्त्री सहित वरिष्ठ युरोपेली अधिकारीहरूले रेल स्टेशन छाड्नासाथ युक्रेनी रेलमा रसियाको ड्रोन आक्रमण। समाचार अब विस्तारमा। आज नेपाली हिन्दू महिलाहरू परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन्। हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइँदै आएको मानिन्छ। यस सांस्कृतिक पर्वमा पानी समेत नखाई विवाहित महिलाहरू शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामना गरी व्रत बस्छन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने गर्दछन्। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनहरूको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सम्पूर्ण महिलामा शुभकामना व्यक्त गर्नुभएको छ। एकताका कैलालीका मगर समुदायमा निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउद।
1: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी घरते मगर।
2: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
1: टिकापुर एक बनगाउँकी सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
3: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा दाली बाँचेको।
1: बनगाउँकै असौजी घरती मगरलाई पनि तीजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै।

0: पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: त्यस सम्बन्धी हाम्रा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। उक्त समुदायमा घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा अर्चना गरी चथा पर्व मनाइने परम्परा छ। सो पूजामा गणेशलाई विभिन्न प्रकारका फलफुल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ। भोटेखुसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषहरूमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको 3.5 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेको छ। सुरुङबाट पानी बाहिर आइरहेकोले भित्र प्रवेशमा चुनौती थपिएको छ। हाकु बेसी स्थित 1.5 नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित छ। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4089 जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहान 11 बजे भएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू डाक्टर विक्रम तिमिलसिना र अच्युतम लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। छलफलमा प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित थियो। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बाल बालिकामा सुख समृद्धि, सुस्वास्थ्य, सफलता, बाल मैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित, सर्वोत्तम हित, जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। मध्य प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अभय किशन, विज्ञापन र सन्देश।

0: always fly.
1: Nepal Telecom, Rastrako Sanchar.
2: अब बाँकी समाचार. सडक डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका 10 सडक आयोजनाको ठेक्का सम्झौता तोडेको छ. कार्यालयले आज एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम कार्य अघि नबढेका ठेक्का तोडिएको जनाएको हो. ठेक्का अन्त्य गरिएका आयोजनामा महाकाली राजमार्ग, जय पृथ्वी राजमार्ग, मध्य पहाडी राजमार्ग र 75 गोकुलेश्वर दार्चुला सडक लगायतका सडक मर्मत, स्तरोन्नति तथा सडक सुरक्षा सम्बन्धी कामहरू पर्दछन्. सम्बन्धित निर्माण व्यवसायलाई कालो सूचीमा राख्न सिफारिस गरिने तथा कार्य सम्पादन, जमानत, धरोटी र बाँकी पेस्की सम्बन्धी रकम प्रचलित कानुन अनुसार असुल गरिने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी कपिल प्रसाद पन्तले जानकारी दिनुभयो. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब अन्तर्राष्ट्रिय प्रसङ्ग. रसियाले युक्रेन र पोल्यान्ड बीचको सीमा नजिक चल्ने रेलमा ड्रोनबाट आक्रमण गरेको छ. बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र वरिष्ठ युरोपेली नेताहरू रेल स्टेसनबाट हिँड्नासाथ रसियाले आक्रमण गरेको थियो. आक्रमणबाट कोही हताहत भने भएका छैनन्. आक्रमणपछि सबै यात्रुहरूलाई रेलबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो. ड्रोन आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ. ओमानले खाडी राष्ट्रहरू र इरानबीच होर्मुज जलमार्गका विषयमा ओमानमा आयोजना गर्ने भनिएको क्षेत्रीय बैठक सहमतिका लागि भन्दै स्थगित गरिएको जनाएको छ. इरानी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार केही क्षेत्रीय देशहरूको अनुरोधपछि तेहरान र मस्कट बीचको संयुक्त निर्णयबाट बैठक स्थगित गरिएको हो. यसैबीच यमनका विभिन्न मोर्चामा लडाईँ तीव्र बनेको छ. सरकारी सेनाले रणनैतिक बन्दरगाह सहर अल मखामा अर्थात् मोर्चा पुनः आफ्नो नियन्त्रणमा लिन हुथी विद्रोहीका ठेगानामाथि हवाई आक्रमण गरिरहेका छन्। इरान समर्थित हुथी समूहले केही दिन अघि सो रणनीतिक बन्दरगाह सहर कब्जा गरेपछि लाल सागरको महत्त्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण थप बलियो बनाएको बताइएको छ. यमनमा जारी पछिल्लो सैन्य तनावले लाल सागर क्षेत्रको सुरक्षा र अन्तर्राष्ट्रिय जलमार्गमा थप चुनौती उत्पन्न हुन सक्ने चिन्ता बढेको छ. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. भोटेकुसी बाढीपछि विद्युत गृहका सुरुङहरूमा फँसेकाहरूको उद्धार कार्य अझै जारी. प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल. महादेवको पूजा आराधना गरी महिलाहरू आज हरितालिका तीज मनाउँदै र बेलायतका पूर्व प्रधानमन्त्रीसहित वरिष्ठ युरोपेली अधिकारीहरूले रेल स्टेसन छाड्नसाथ युक्रेनी रेलमा रसियाको ड्रोन आक्रमण. रेडियो नेपालबाट 3 समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ. हस्त नमस्ते.

यी रेडियो नेपाल हो। धनवारी भाषा समाचार भेषबहादुर दनवारबाट सुन। राष्ट्रपति रामचन्द्र पौडेलले खारी तालिका तीज पर्वत राष्ट्रिय छाबेक दिवस 2083 पावन अवसरमा सोधै सन्चो विदेश बहारमा रहला सबै नेपालीमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेर छट। राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले तीज महिला लोकेक विरुद्ध अखेसक्ल सबै प्रकारक भेदभाव हिंसा जस्ने काम अन्चो अन्याय हट्याले गरेको सभ्य तसु बर्बरिक समाज बनाइलाएमा उत्साह दिएर कला विश्वास व्यक्त गरेर छट। पात्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानेलाई तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक तसु सामाजिक ऐक्यबद्धता प्रतीक अक्ल उल्लेख गरी राष्ट्रपति पौडेललाई एक र मौलिकताको जोग्यालाई तसु प्रवर्धन कार्यपरलाई सभ्य कर्तव्य अक्ल बाल चढ उसनिके राष्ट्रिय बाल दिवस 2083 अवसरमा छुट्टा छुट्टी शुभकामना सन्देश जारी गरी राष्ट्रपति पौडेललाई छाबे छाबे उप्र अक्ल सभ्य किसिमक व्यवहार हिंसा तसु दुर्व्यवहार रोकेलाई सभ्य सरकार दरलाई सरकार लखक दायित्वलाई उल्लेख गरिदल छन्। यसनिके यी तीज अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह पहिलेको राष्ट्रपति विद्यादेवी भण्डारी तथा सुदूरपश्चिम प्रदेशक मुख्यमन्त्री खगराज भट्ट लुम्बिनी प्रदेशक मुख्यमन्त्री चेतनारायण आचार्य नेपाली काङ्ग्रेसक सभापति गगन कुमार थापा नेपाली काङ्ग्रेस संसदीय दलक नेता विष्मङ राज आङ्दमै पनि शुभकामना सन्देश जारी गरेर छन्। बालापनक रक्षा भविष्यको सुरक्षा बाजेलाई नारा साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाएर लाग्ल हो। बालमती वातावरण छाबेक अधिकार प्रबन्ध कार्यालय नागरिक समाज अन्चु सभ्य सरकार लखक लागि थप जिम्मेवारी बनाएलाई उद्देश्यक सभ्य वर्ष भदौ 29 गते राष्ट्रिय छाबेक अधिकार दिवस मनाटी आइल छ। यी भदौ 10 गते भटेकसी अकेको त्रिशुली लडीमा आइल नासकल बाह्र कारण नुवाकोट रसुवा धादिङ लगायतका जिल्ला तन्जनक कारण व्यापक बाबेक मायक जोगाएलाई अन्छु अभिभावक गुमालाई बेपा तक्ल अन्छु छ्याबे छ्याबेक स्वयं नै खजाला अन्छु बेपा तक्ल छ्याबे छ्याबेक उद्धार राहत सुजोगालाई करा पर्ला चाइल रहल र चट उसनिकै छ्याबे छ्याबेलाई अस्थायी सुरक्षित दरलाई तसु मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराएलाई राज्य तलिन रहल राष्ट्रिय छ्याबे छ्याबेक अधिकार परिषदक सूचना अधिकारी राम बहादुर चन्दक बाजल चट। यी अवसरमा आज परिषद लगायत भिन्न भिन्न संस्था कार्यक्रम आयोजना गरिरहल र चट। प्रधानमन्त्री बालेन्द्र शाह र सुवाग भोटेकोसी लहरीमा जैला बार पाछु विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न जिल्ला तसु स्थानीय तक जनप्रतिनिधि सही कुरोकानी कार्यालय सुरु गरेर छट। प्रधानमन्त्री अञ्चल मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहान 11 बजे सुरु अक्ल कुरोकानीमा नुवाकोटक प्रतिनिधि सभा सदस्य लेखक डाक्टर विक्रम तिमलाई चाहिँ तसु अच्युतम लामिछाने तसु नुवाकोट रसुवा धादिङ गोर्खा तसु तनहुँ बार प्रभावित 15 स्थानीय तक मुख्य चाहिँ कुरोकानीमा सहभागी अक्ल छट। कुरोकानीमा बार प्रभावित क्षेत्र बार पाछु अवस्थाबारे समीक्षा अग्नि परिस्थिति अग्नि चलापरला कदम तसु पुनरुत्थानक लगायतका विषयमा कुरोकानी केन्द्रित रहन प्रधानमन्त्री अञ्चो मन्त्री परिषद कार्यालय जनाएर छट। प्रधानमन्त्रीको सँगै कुरोकानीमा नुवाकोट विद्युत नगरपालिकाका मुख्य राजन श्रेष्ठ बेलकोटगढी नगरपालिकाका मुख्य जगतबहादुर गुरुङ किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ तसु तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीसँगै सबै प्रभावित स्थानीय तह मुख्यसँगै कुरोकानी गरिरहला र छट। शिक्षा अञ्चु खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थी शिक्षक अभिभावक अञ्चु स्थानीय समुदायबाट पाइला सुझाव तसु गुनासो लागि आधार बनाएको शिक्षा प्रणाली तसु पाठ्यक्रम सुधार गर्न बाल चट। मधेस प्रदेशक भ्रमणको क्रममा सप्तर भिन्न भिन्न विद्यालयमा पुगेको विद्यार्थी शिक्षक अञ्चु अभिभावकसँगै प्रत्यक्ष सम्वाद गर्थे। ओख्रिक विद्यार्थी दिला सुझाव तसु गुनासो शिक्षा सुधारको लागि महत्त्वपूर्ण रहल बाजेको पाइला सुझाव लागि समेटेको अग्नि पाठ्यक्रममा चाहिला फेला गरेको नयाँ पाठ्यक्रम बनाएलाई प्रक्रिया आगु बढाएर जानकारी दिएर छट। यी भदौ 26 गते धनुषाबाट सुरु अक्ल मन्त्रीसँगै टोलक मधेस यात्रा सप्तरी महावीर माध्यमिक विद्यालय पुग्यो सक्ल अक्ल र चट। मन्त्री सस्मित पोखरेल सप्तरी तिराठी टङ्क राष्ट्रिय प्राथमिक स्कुलक डिठाकु करिकु विद्यालय शिक्षक अवस्था विद्यार्थी अनुसार शिक्षक समस्या तसु चाइला अनुसारको बारे जानकारी ल अक्ल र चट। भदौ 10 गते भोटेकोसी बारमा परेको ज्यान गुमालामध्ये 230 जनाको मात्र लास आफ्नै लागि हस्तान्तरण गर्न छ। मर्ल लखकमध्ये भिन्न भिन्न ठाउँमा पहिचान अक्ल अवस्थामा भेटाला 103 लास चाइल अनुसार कानुनी प्रक्रिया पुरा गरेको आफ्नै लागि बुझ्याला हो। धेरै जसले लास पहिचान खोलेलाई नैसक्ल अवस्थामा भेटाला छ। उही लासमध्ये चितवन काठमाडौँ पाल्पा नवलप्रासी लगायतका जिल्लामा माटी हेट सुरक्षित रूपमा व्यवस्थापन सुरु गर्ला छ। केन्द्रीय पुलिस प्रवक्ता डिआइजी अभिनयन काफले अग्निसम्म फेला पर्ने लासमध्ये पहिचान अक्ल लासमध्ये 103 मात्रै आफ्नै लागि बुझ्याला बाजला छ। पहिचान खुले नैसक्ल लासको नमुना जम्मा गरेको डिएनए जाँच गर्न क्रममा रहला छ। अग्निसम्म मर्लबाट 1286 तसु आफ्नैबाटै 1779 गरेको 3065 नमुना जम्मा गरिसिधा छ। भोटेकोसी बार पाछु अक्टोसम्म भिन्न भिन्न ठाउँमा गरेको 1376 लास फेला पर्ला छ। उहीमध्ये 542 पुरुषक लास फेला पर्ला छ भने 324 महिला लास फेला पर्ला छ। तसु 510 लासक भने शरीरक मनेक अङ्ग मात्र भेटिहाल्ला छ।
काठमाडौँ महानगरपालिका जिग्लो मानसिक उपचार कार्यपालक लक्षित वर्ग मानिसको लागि 2,00,000 रुपियाँसम्म पैसा नैलाको ल उपचार कार्यालय लाग्ला छ। धेरै नै विपन्न हिंसा पीडित अंशु व्यवहारसी बिमारीलाई महानगरपालिका स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा दिएलाई कलर छ। ओस्निके करीको काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बस्ला स्थानीय बासिन्दा कानुन बमोजिम बसाई सरीको आयला मानिसक महानगर जनप्रतिनिधि कर्मचारी तथा सुई लेखक परिवार सदस्य लागि पनि यी सेवा दिएलाई खर्चट उपचारको लागि प्रति व्यक्ति 2,00,000 रुपियाँसम्म खर्च कोषबाट बेहोर्ला रहेछ। यी सेवा दिएलाई काठमाडौँ महानगरपालिका तथा सुकेतीपुर अस्पताल जनस्वास्थ्य सरकार ट्रस्ट बीच सम्झौता सम्पन्न अक्लर छ। महानगरपालिका कार्यवाहक मुख्य सुनिता डङ्गल तथा मुख्य प्रशासक अधिकृत मुक्तिराम अर्याललाई रोबरमा महानगरपालिका तर्फबाट स्वास्थ्य विभाग मुख्य दीपक मर्केसी तथा सु अस्पताल तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधान सम्झौता पत्रमा सही कलर छ। सरकार भोटेपछि हिमालय बारबाट प्रभावित परिवारको लागि स्थायी आवास बनाएर नयाँसम्म महिनाको 15,000 तसु 4 जनाभन्दा धेरै सदस्यहरूलाई परिवार थप सेवे सदस्य बापत 2,000 रुपियाँ उपलब्ध गराएर निकल कल हो। आइतबार सूचना अनुसञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिनाई जयले बिहिबार बस्ल मन्त्री परिषद बैठकक निकल बारे सामाजिक सञ्जालबाट यी निकल कल जानकारी दिला हो। ओक्रिक अनुसार सरकारक उपलब्ध गराएर आर्थिक सहायता दिएलाई नै चाहेर पर्यटकलाई स्थायी बस्ल ठाउँ बनाएलाई नक्लासम्म अस्थायी आवास व्यवस्था गर्न विकल्प समेत सरकारक आगु साल छ। एकलाई चाहेर विवरण जम्मा गर्न सम्बन्धित स्थानीय तह पाका फारम पाटासिद्धालाई पनि मन्त्री तिमल सिन्हाई उल्लेख गर्नु छ। बारबाट अक्ल पहिले नाश अंशु नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेर पनि विस्तृत चाल मूल्याङ्कन काम सरकार जारी गर्नु छ। पहिलो विवरणको आधारमा चाल स्रोत सुनिश्चित गरेको पहिलो क्षेत्रमा फेरि बनाएलाई अंशु पुनस्थापना कामलाई बेसको दिला सरकार बाजलर छ। नेपाली साहित्यक विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस भिन्न भिन्न कार्यक्रम साथ मनाएर छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलोपल्ट महाकवि देवकोटाको स्मृति दिवस मनाएर लागेर प्राज्ञिक परिषद सदस्य नवीन अभिलाषी जानकारी दिएर छ। महाकवि देवकोटाक 1966 कार्तिक 27 गते अंशु कार्तिक कृष्ण औँसी लक्ष्मीप्रसाद दिन काठमाडौँ दिल्ली बजारमा अक्लर छ। उयो मर्ल भने 2016 साल पछि 29 गते अक्ल हो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखेलाई थाल कर्न अक्ल देवकोटाक मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशन अक्ल सबैभन्दा धेरै विक्ल किताब हो। नेपाली काङ्ग्रेसक महामन्त्री प्रदीप पौडेललाई पार्टी 15 महाधिवेशनमा उत्साहपूर्ण सहभागिताकालाई स्वदेश अंशु विदेशमा रहेर सबै पार्टी सदस्य समर्थक अंशु शुभेच्छुक लागि आह्वान गरिदिएको छ। महामन्त्री पौडेललाई असोज 16 19 गतेसम्म काठमाडौँमा अखिललाई महाधिवेशनको पार्टी सङ्गठनिक अंशु राजनीतिक जीवनक महत्त्व अवसरको रूपमा लिएको सबै तह अधिवेशनमा उत्साहजनक सहभागिता जनालाई आह्वान गरिदिएको छ। आइतबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पाछु सञ्चार कमिसन कुरोकटी ओख्रिक सदस्यता पार्न करलाई नवीकरण अंशु मिलाएलाई प्रक्रिया सक्रिय भूमिका निर्वाह गरेलाई सबैलाई पार्टी धन्यवाद ज्ञापन गरेलाई जानकारी दिएर छ। बझाङ खप्तड छान्ना गाउँपालिका साथ गोर्खा 33% जितन खड्का 6 दिनदेखि बेपत्त अखलर छ। भदौ 23 गते बिहानी लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिपेलाई जेल बाजीको घरबाट निस्कल खड्का ब्याकोसम्म घर नै फर्कला बाजुले पनि अग्निसम्म सम्पर्क बाह्र अक्लर छ। जङ्गलबाट नै फर्कला पाछु परिवार आफ्नै तसु स्थानीय बासी ओकी खोजी सुरु गर्ला छ। डाँडाकोट क्षेत्र बझाङ तसु बाजोर सिमानामा पर्लक्ल सम्भावित क्षेत्रमा खोजी गरेलाई गार भएर परिवार जनालो छ। खड्का बेपत्ताक्ल 6 दिन विदेशी दानेसो पनि उएको अवस्थाबारे कुनै जानकारी नपाएला पाछु परिवार थप चिन्तित बन्ला छ। परिवारक बेपत्ता खड्का खोजेला काम लागि बेसको बनाएला नेपाल पुलिस सशस्त्र पुलिस स्थानीय तह जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँगी आग्रह गर्ला छ। परिवारक खड्का अवस्थाबारे कुनै जानकारी पाएलामा नजिकै पुलिसक कार्यालय अंशु परिवारलाई खबर कार्यालय दिएला स्थानीयवासी अंशु सेबे सरकार लखकसँगै आग्रह गर्ला छ। स्याङ्जा अर्जुनपारी गाउँपालिका घाँस काट्ला क्रममा भिरबाट लडेको एक महिलाको मर्ल अख्ल चट। मर्ल अख्लमा अर्जुनपारी 4 सुनार टोली 35 वर्षीय सबिना सुनार अख्लर चट। सोमबार बिहानी स्थानीय मेलापानी भिरबाटे घाँस काट्ला क्रममा उही करिब 400 मिटर हेट खस्लर चट। आजलाई दनुवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

हजुर, अहिले सुनायो जुनु रिजाल काफ्लेको स्वरमा रहेको तीज गीत भने श्रीकृष्ण बमल्लको रचना रहेको थियो, वसन्त थापाको सङ्गीतमा। अब अर्को तीज गीत राख्दैछौँ पुनम गुरुङको स्वरमा रहेको छ भने, रचना रहेको छ गणेश सुप्रेतीको भने, सङ्गीत रहेको छ नुहुचे महर्जनको।

अहिले सुनायौँ देवी घरती शोभा त्रिपाठी विनोद बाजुरालीको स्वर मारेको तीज गीत भने गीत रचना सङ्गीत रहेको थियो एक नारायण भण्डारीको. अब अर्को गीत राख्दैछौँ एलिना चौहानको स्वर मारेको यो गीत राख्दैछौँ भने रचना सङ्गीत रहेको छ दीपक शर्माको.

हजुर अहिले सुनायौँ एलिना चौहानको स्वरमा रहेको तिज गीत भने दीपक शर्माको गीत रचना अनि सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ विष्णु माझीको स्वरमा रहेको छ भने सुन्दरमणि अधिकारीको रचना सङ्गीतमा। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि तामाङ भाषाको कार्यक्रम स्यालगार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपदका बेला सङ्घ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत अवस्थातर्फ स्वत स्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी दिनुभयो। आजको भेट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले बताउनुभयो। आजको भेटमा गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। आज नेपाली हिन्दू महिलाहरू परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन्। हिमालयकी पुत्री पार्वतीले महादेवपति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ। यस सांस्कृतिक पर्वमा पानी समेत नखाई विवाहित महिलाहरूले शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामना गरी व्रत बस्छन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामना साथ व्रत बस्ने गर्दछन्। यसै गरी नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। उक्त समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफुल तरकारी अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। दुबईदेखि पोखरा सिधा उडान हुने भएको छ। आगामी असोज 7 गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको हो। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाइट दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। फ्लाइट दुबईको एयरबस 320ले पोखरा दुबई उडान गर्ने विमानस्थल का सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइट दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइट दुबईले उडान अनुमति पाएको थियो। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरी सब स्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोसी हिमबाढीले जहरे खेती स्थित सब स्टेसनमा 10 फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। नेपाल विद्युत प्राधिकरणले जनशक्ति उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनस्थापनाको काम अघि बढाएको थियो। भदौ 28 गते दिउँसो 2 बजेदेखि सब स्टेसन पुनः सञ्चालनमा ल्याइएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन। सुरेश, के छ खबर? कहाँ छौ?
1: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
0: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
1: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
0: ल, जब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
1: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत सरकारले सत्तारूढ भारतीय जनता पार्टी भाजपा नेतृत्वको गठबन्धन सरकार रहेका सबै राज्यमा समान नागरिक संहिता UCC लागू गर्ने तयारी अघि बढाएको छ। गृहमन्त्री अमित शाहले सन् 2029 भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन NDA शासित सबै 21 राज्यमा UCC लागू गर्ने लक्ष्य रहेको बताउनुभयो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्डोनाङ सिलोन मालेन्द्र साकी रसुवाकी बोटेकोसी साङबुलवाउ सतोक्तेमा क्युन भोकु दासात्य याङलुङ टडी किदुप तन्दोकला खक्षण पोचिने लाका किदुप खेलेन क्या नाङ वे सतोक्तेमा क्युन भोकु सकुलकी मिमाङ कुसप त्योतङ क्या नारिङ सिलोन तेजिन लोन्सक ल्याकुङला टोङ्गु क्या नङिन सिलोन साहाकी सतोकी क्युन भोकु सकुल याङलुङ टडी किदुप तन्दोकला सुङकी लला ओ तुप तेजिन छोकमा त्यो नाचोक त्यहाँ मे ऊ चालक त्यो तेरि थोकु टरिकी ओ तुप सुङ्गुप सिलोन कि प्रेस तेजिन याम्सिप खेपा दिपा दाहाल कि खेतोक नाङसुङ टोङ्गु कि रिमाला नाङसित लोनपो सुदन गुरुङ पूर्वाधार यर्गे लोनपो सुनिल लम्साल ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमलिसिना ताङ नुवाकोट कि प्रतिनिधि सभा छोकमी अच्युतम लामी छाने ताङ नुवाकोट रसुवा तेजिन दारिङ जोङकी साने देशन कुसप तुई सक्सु क्या नङ्गुप सेन वे हारिङ हिन्दू छो च्याप आम्पुम तुई हरितालिका ती तुसेन चिवाए लमु पार्वतीकी ला महादेवलाई ये तुप तन्दोकला ङ्याना तम्बु देने मोन्दुन डुपा क्याउ छोरी क्रिया नङसिन हारिङ दि तुसेन च्याप लुक्सो ओ तुबिन हारिङ हिन्दू छो च्याप पुम्पेचा तुई यल्खप नङ्गी दासा तेरिकी शिवकी लखाङला साक्षोपा क्याने हरितालिका ती तुसेन चि ओ तुप सेन वाए सिलोन मालेन्द्र साकी हरितालिका तिस कि कपला टासिदलेक सुङ्लप नाङवाए हारिङ सामाजिक सञ्जाल त्यामा सिलोन साकी हरितालिका तिस कि कपला तिस टुसेन च्याप हम्बुम त्यो अत्तेरीला किर्मु सिधे ताङ टासियो हुङसी सिने टासिदेलेक सुङ्लप नाङ्गु सेन वाए तिस कि कपला गोमी सिङजिन विद्या देवी भण्डारी नेपाली काङ्ग्रेसकी छोक्सो गगन कुमार थापा नेपाली काङ्ग्रेसकी सितु सोकी गोठित विष्णराज आङदेम्बे लुम्बिनी प्रदेशकी लोन्छन चेतनारायण आचार्य तङ सुदूरपश्चिम प्रदेशकी लोन्छन खगराज भट्टकीसँग टासिदेलेक सुङ्लप नाङ्गु सेन वाए बालापनको रक्षा भविष्यको सुरक्षा स्वरूप नारा जाङ्ने आरिङ ग्याल्योङ पेजी तुसेन चिवाए पेजात्यौला फेन्छन पोङ्गुप खोरयुक्ला पेजी वङ्सा तेन्तेन कितुब्ला मिमाङ सिसोक तेजिन डेलो उतुप्तुई ल्यागेन खाक्सन पोचिगु मिकुलकी लोट्याङमा बदौलाकी गतेङिसु गुकी सेर्मु ग्याल्योङ पेजी वङ्सा तुसेन चिवाउन् सिलोन बालेन्द्र साकी पेजात्यौला तोङ्गुप डोसुङ ग्याल्खपकी जुक्थम्बी नेताङ यर्ग्या तोङ्गुप्ला हिन्दुप सुङवाए राष्ट्रिय बाल दिवस नितोङ गेचुग्या सुम्की कप्ला लेन्ची खेपेल्की सिलोन साकी गेलखप नाङला सिगेल्ला जुनो तु पेजा तेरिला किर्मु सिधे तङ टासियो हुङसी पेजा तुई ठोतेन ल्यामु हुङसी पेजा तुई जुक्थम्बी नेताङ ल्यामु हुङसी सिने टासिदेलिक सुङलप नाङ्गु सेन वाए सिलोन साकी पेजा तुई ओङसा ताङ डेलो तुप संवैधानिक तेजिन थिम टडिकला पेजा तिओ तेरिकी तन्दोकला फेन्चिन पोक्याने लगलेन कि गोला सुगेप नाङ वाए सिलोन साकी पेजा तुई कलेङ ओसिक्याने पेजा तुई सुङ्क्योप ताङ पेजा तिओला फेन्चिन पो हुङ्गुप खोरयुक जोप्ला सङ प्रदेश ताङ स्थानीय तह पर्दा सिग्लिल क्याने लाका कि गो खक्षण पोतुप सुङवाए रसुवाकी बोटेकोसी सखुल्ला वाउ सतोकी जोसालेन्सी ससिङ सखुल्ला बङ्गी क्योन फोकु ग्याल्योङ छर्सी सोकपा ताङ ग्याल्योङ रङजुङ कलेट अडिक छोकपी जो आरएनडिएन प्रतिवेदनला थोङवाए आरएनडिएन कि प्रतिवेदन नङसिन सोआ सिङथोक ताङ सेमजेन ताङ चतिवाला बङ्गी क्योन फोकु ताङ साने जेसेन तह नासोकला सोआ सिङ तोङ चिक सै टुक ताङ टुकचुर्या गु हेक्टर सखुल्ला क्योन फोकु सेन वाए सतोकी जोसालेन्सी नुवाकोटकी बिदुर लिखु तेजिन बेलकोट गढी दादिङकी बेनीघाट रोराङ गजुरी सिद्धलेक तेजिन गल्छी गोर्खाकी गण्डकी ताङ सहित लखनकी साने देशन तहला बङ्गी क्योन फोकु सेन वाए लोपजुङ तेजिन चिर्मु लोनपो सस्मित पोखरेलकी लोपटुक ग्याकेन फमातियो ताङ मिमाङ तुई तेमा वाउ टोङ्गु ताङ गुनासोला खक्सनपो चिने लोपजुङ ताङ पाठ्यक्रम ग्यासा जोप सुङवाए मधेस प्रदेशकी जिकोर किरिमाला सप्तरी जोङकी लोप्टा नासोकला फेपख्योल्ने लोपटुक ग्याकेन ताङ फमातियो ताङ क्यान सुङलप नगिन लोनपो पोखरेलकी लोपटुक तुई तेमा वाउ टोङ्गु ताङ गुनासो तियो लोपजुङ यर्गेकी तन्दोकला खक्सनपो उतुप सुङिन वाउ टोङ्गु तियोला खक्सनपो चिने तन्दी पाठ्यक्रम गिरो जोने पाठ्यक्रम सम्बा जोप्ला लाका गोजु खेन्तोक नाङसुङ लोनपो पोखरेलकी सप्तरीकी तिलाठिला उतुप राष्ट्रिय प्राथमिक लोप्टा जिनाङने लोप्टा तुई लोपजुङकी नेताङ लोप्टा तिओ तेजिन ग्याकेन तुई कले तुई कोरलाई खेन्तोक लानङ्गु सेन वाए एमबी साहित्य सकुलकी महाकवि लक्ष्मीप्रसाद देवकोटाकी थेङ टुकचुर्या दिनकी ठुङ्कर तुसेन नारिङ ल्यारिम नासो कोटिक्याने सिंहए नेपाल प्रज्ञा प्रतिष्ठानकी तलिङ थेङ ताङबोला महाकवि देवकोटाकी ठेन्सो तुसेन सिंहोतुप प्राज्ञा परिषद छोकमी नवीन अभिलाषीकी खेन्तोक नाङसुङ महाकवि देवकोटा विक्रम लो चिक्तोङ घुप्किया टुकचुर्या टुक कार्तिक लाकी गतेङिसु दिनकी छेर्मु कार्तिक कृष्ण औँसीकी छेर्मु काठमाडौँकी डिली बजारलाई के नङ्गुबिन खोङ विक्रम लो नितोङ चुरुक बदौ
दौलाकी गते निशुगुकी सेर्मु नासक लुभिन महाकवि देवकोटाकी टी नङ्गुप मुना मदन खण्ड काव्य नेपाली केला थेन्दुप तन्दसकी तिरिसनाङ लाक्वा मितु न्यौ ते बिन्दु सेनवे। नेपाली काङ्ग्रेसकी महामन्त्री प्रदीप पौडेलकी सोखी थेङ च्याङी हेन्जोमला सक्सु कितुब्ला रङ्युल तेजिन छिगेल्ला हुतु मिमाङ्त्यो तेरिला सुनाङ वे महामन्त्री पौडेलकी ताङगुप असोस लाकी गते चुरुक नेजुन गते चुर्गु सेक ग्याल्सा काठमाडौँला कोटी कितुप सोखी हेन्जोमला सक्सुक नङ्गुप्ला तेरिला सुनाङुभिन। बझाङकी खप्त छात्र युल्सोकपा वडा आङ दिन गोर्खालीकी लोङी लो सुम्चु सोआ सुम्की जितेन्द्र खड्का निमा टुक्ने जुन तोरुप सेनवय गलुप बदौलाकी गते निशु सुम्की छेर्मु टप्ला लहरे सामुदायिक नाठुङकी डाँडाकोट सखुल्ला स्यमुङ थु डिसी खाङबाने गलुप खड्का आरिङ सेक खाङबा मालो कुताङ तन्दा खोङकी खाङबिमी छ्याङ्गासाली त्यो तेजिन सानादेछन् मितुई खड्कालाई छोली हो तु सेनवय तुक्राङ क्याने खड्कालाई सोलुप्ला कोर्सुङ मक्मी सशस्त्र मक्मी सानेदेशन मी जोङकी प्रशासन ल्याकुङ तेजिन डेलो उतुप छोकपातिओला सिउआसिसी खड्काकी न्याताङकी कोरला ख्यान्थक नेसिङ कोर्सुङ मक्मी ल्याकुङ ताङ खोङकी खाङबी मिला लेन तेरुप्ला तेरिला सिउनाङ वे। बैतडी सडक डिभिजन ल्याखुङ बैतडीकी तेन्तेन क्याउ तुसो नाङला लाका डुपा मा क्याउ ठेक्का चितम्बेवा कोर्की थुनलम मेता जोन वाय ल्याखुङकी सेतुप नाङसिन महाकाली मध्य पहाडी तेजिन खोटपे चैनपुर ताङ ग्यालाम नाङ्गी लाम जोप यार्ग्या जोप ताङ लाम सुङ्क्योपकी थुनलम मेता जो सेन वाय सार्वजनिक खरिद ऐन तेजिन ठेक्का थुनलम चुङ्गुप टडिक नाङसिन थुनलम मेता जो ल्याखुङकी सेन वाय ठेक्का थुनलम मेता जो ठेकेदार कम्पनी तेवला सार्वजनिक खरिद नियमावली निटोङ टुचुर्याजीकी नियम सही चिक्ताङ सिप्चुसिया चिक नङसिन थो नाकमुला जोकु सिफारिस क्याउसाङ ल्याखुङकी सेनवाय रेडियो नेपालने हारिङकी सेरी केला साङ्गिर डुप्सुङ तुचिसे।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

लसो प्रफुल्ल सलगर गेतांग लछार भोरी रंग डेनमुलांग सूर्य मोक्तान लतर्फ ग्याम दन्देचु गीताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तसिटी बमुला लानिदे सोमबार कुनु प्रसारण तापन खापा सालघर गेताङ रेडियो नेपाल लोलोलो मिडियम वेब फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गणिला वेबसाइट गर्दै www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम राङला मोबाइल मोबाइल आइप्याड ट्याब्लेट थिएन कम्प्युटर हिँडन प्रत्यक्ष ज्ञानबारे खाम्ब मला चुनन भदौलाला चुई नाब्याङ्रे बुधबार कुनु रसुवा जुङला भोटेकोसी गन्दे रेखाबा ग्रेन भाल्डे परप्तसी दान्दी दोनामा तोङ्गिक गार्ज सोम्से मेन्दु कुचुइङी अर्थात् छुआ छु तोङ्गिक से गार्ज ब्लिते मि शिवमुला बिसाम तोङ ब्लि से मेन्दु भ्रेचुई कुमि अझैरुन मासे टिपमुला महाबागतिता दान्दे नुन माइसी टिपमुला थेनुन महाबागते नाङ्ग्री तामाङ वाइ सङ्गीत लथुम्री ग्यार्जगिक बिमा लामा वाइ ब्रिब वाइ ब्रिखेन डुप्साङ लामा थिन अर्को तामाङ वाइला मोडल समर्पण घलेदा याङसे गुमप लाभमला तिनीलाई चालकर गेताङ वाइ ब्रिखेन डुप्साङ लामा थिन मोडल समर्पण घलेदा समर्पण लाभन तिनीलाई गेताङरी वाइ ब्रिखेन डुप्साङ लामा से ब्रिब तिलाई तामाङ वाइ गदी थिन समर्पण घले से मोडलिङ लाभत मिन्दोमाया वाइ राप्सेलमला खापै बिमा गाछ वाइ ब्रिखेन डुप्साङ लामा दा श्रद्धाञ्जली फुलबान डुप्साङ लामा से ब्रिबा थेन जोगला लामा से कोब वाइ ग्यानगे चुवाइ से बिबन मुला डासी न्यू ब्रेसी न्यू चाहे चुतिङ क्लेसी न्यू सेम्री जस्तो दुङ्गाल मुसाई तिरेम तिरेम माया जुम्ने से न्यू बिबा वाइ चुवाइ लिछानुन डुप्साङ लामा से ब्रिबा तिलाई वाइ गदे ज्ञानबारी खाम्छेला मुला

धान्देराङ स्यालगार गेताङ यान्छु बागेन मला दान्दे दोना ngai बोटे कुसी गान्दिरी खाबा ग्रीन भाल दि परत सि माबा थिन दान्दे दोना नुन स्यापरे आखम्बा वाइ ब्रिकेन डुपसाङ लामा सि ब्रिब तिलै तामाङ वाइ गदे थान्जी दारेम बिसम थिनुन भाल दि परत सि माबा थिन दान्दे दोना नुन स्यापरे आखम्बा मोडल विशेष लसी मेन्दोमाया वाइ संगी थुमला चर्चित काइपा सुमन घलेला रंगलन कोला समर्पण घलेसे अभिनय लबत मेन्दोमाया वाइ वाइ से विपन मला गादे जियाबा बमसाङ लापसाङ कारपोरी

भाइ गदल छ्याम्री तिनीलाई स्यालगार गेताङ एम फेसिनेमा दुई तासुजिन बमला तिनीलाई स्यालगार गेताङ वाइ ब्रिखेन डुप्साङ लामा थेन मोडल समर्पण घलेदा समर्पण लाभन तिनीलाई गेताङ स्यालगारी वाइ ब्रिखेन डुप्साङ लामा से ब्रिब तिलाई तामाङ वाइ गदे थेन समर्पण घले से मोडलिङ लाभ तिलाई मेन्दुमाया वाइ गदे ज्ञानजी रुगदे राङ्दा तिनीलाई गेताङ खारङमा छोडजे तिनीलाई गेताङ यान्छुबारी राङ्दा लामा लामा थुजे छे गेताङ स्यालगारलाई फेरि राङ्ला तिलाई सल्लाह सुझाव गुनासो थेन प्रतिक्रिया गदे मुला बेसाम नादा सिधान 9895168894 सम्पर्कला भरि थेन इमेल ठेगाना moktansurya39@gmail.com थेन टी प्रोग्राम स्यालगार @gmail.com रि इमेल लाभरि राङ्दा मोइजेन लाभन तिनीलाई गेताङ याम राङ्ला रो सूर्य मोक्तान फेसनीला राङ्ला चुङ्गी स्रोज्याबतागै लासो Traffic light.

0: बिजुली चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भएको प्रधानमन्त्री का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपदका बेला सङ्घ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत अवस्थातर्फ स्वतस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराउनुभयो। आजको भेट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। आजको भेटमा गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले विपदको समयमा सङ्घीय सरकारले प्रभावात्मक काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ। यही भदौ 10 गतेको बाढी लगतै खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि केन्द्र सरकारले चालेको कदमको उहाँहरूले सराहना गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग आज भएको छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले स्थानीय तहहरूसँग समन्वय गरी मन्त्री तथा कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा निरन्तर खटाएको र खोज उद्धार तथा राहतको नियमित अनुगमन गरिरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको वास्तविक स्थिति बुझ्न आफूहरूलाई कार्यालयमै बोलाएर छलफल गर्नु सकारात्मक भएको उहाँहरूले बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। उहाँहरूले बाढी प्रभावित तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न र त्यसमा आफूहरू पनि प्रतिबद्ध रहेको बताउनुभयो। आज नेपाली हिन्दू महिलाहरू परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन्। हिमालयकी पुत्री पार्वतीले महादेवपति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ। यस सांस्कृतिक पर्वमा पानी समेत नखाई विवाहित महिलाहरू शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामना गरी व्रत बस्छन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामना साथ व्रत बस्ने गर्दछन्। यसै गरी नेवारी समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चौथा पर्व मनाउँदैछन्। उक्त समुदायमा घर आँगनको औँसी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चौथा पर्व मनाउने परम्परा छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: ज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत सरकारले सत्तारूढ भारतीय जनता पार्टी भाजपा नेतृत्वको गठबन्धन सरकार रहेका सबै राज्यमा समान नागरिक संहिता युसिसी लागू गर्ने तयारी अघि बढाएको छ। गृहमन्त्री अमित शाहले सन् 2029 भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिए शासित सबै 21 राज्यमा युसिसी लागू गर्ने लक्ष्य रहेको बताउनुभयो। भारतका 1,40,00,000,000 भन्दा बढी नागरिक एउटै फौजदारी कानुन अन्तर्गत रहे पनि विवाह सम्बन्ध विच्छेद र उत्तराधिकारी जस्ता व्यक्तिगत विषयमा धर्म तथा समुदाय अनुसार फरक फरक नियम लागू हुँदै आएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: आसु रेडियो नेपाल हिन्ना तामाङ सानगिर रेठाङ निदा ढेनमुला गा इन्दिरा थिङ काइब्लोन बालेन र साहसे रसुवाला भोटे कोसी गान्धी रिखाबा भाल लिचा पुनस्थापना लाबारी तोबा सेदा च्याङना ताबारी आपिन बा बिसी सुङबा मुला भाल प्रभावित थुम्ला मुल्मिका दे थिएन तिनी काइब्लोन थिएन ब्लोन सेङझाङ घेजाङरी काठु लासिबान साहसे पुनस्थापना रि सरकार से राङ थेन ताबा थेन धात्रे निकाय से पिन बा सेका दे प्रयोग लाबा तयारी लाबान मुला बिची सुङबा मुबा काठुई ला धुरी काइब्लोन साहसे प्रभावित थुम्ला मुल्मी ग्यामनोन विपत ला धुरी संघ प्रदेश थे स्थानीय तह घुङरी डिक्सी गे लाबा थेबासे राङदा लानन ताङबा खाबा मुला सुङबान सरकार प्रभावित थुम्री खामदे योना सडक घ्यालम सेङबा लासी गे लाबान मुला बिसी सुङबा मुला तिनीला काठुरी दिम्ब्लोन सुदन गुरुङ पूर्वाधार विकास ब्लोन सुनिल लम्साल नुवाकोटला प्रतिनिधि सभा सदस्य थिएन सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिन्हा थिएन नुवाकोट लान प्रतिनिधि सभाला मुल्मी अच्युतम लामी छानेसे पोकिन शिवबा मुबा काठुरी नुवाकोट विदुर नगरपालिकाला ग्रेनपो राजन श्रेष्ठ बेलकोट गढी नगरपालिकाला ग्रेनपो जगत बहादुर गुरुङ तामाङ किस्पाङ गाउँपालिकाला चोहो बीरबल तामाङ थिएन तारकेश्वर गाउँपालिकाला चोहो शिव अधिकारी रसुवाला उत्तर गया गाउँपालिकाला चोहो माधव प्रसाद अर्याल कालिका गाउँपालिकाला चोहो हरि कृष्ण देवकोटा थिएन आमा छोदिङमो गाउँपालिकाला चोहो बुचुङ तामाङ सेपो किन शिवा मुबा चुराङला सिन धादिङला गल्छी गाउँपालिकाला चोहो सिद्ध लेक गाउँपालिकाला चोहो गजुरी गाउँपालिकाला चोहो गणेशलाल श्रेष्ठ थिएन बेनी घाट रोरङ गाउँपालिकाला चोहो कृष्ण बहादुर थपलिया विवेक तनहु देवघाट गाउँपालिकाला चोहो थिएन आबुखैरिनी गाउँपालिकाला चोहो शुक्र चुमान थिएन गोर्खाला गण्डकी गाउँपालिकाला चोहो दीपक तिमिल सिन्हा साकार गुङरी काठी ताबा मुबा तिनी हिन्दू धर्म तेन्बा जामे कोला कादेशे हरितालिका प्रिबा दाङबर मुला पार्वतीला महादेव रेम्बा याङबारी न्युङ्ने चिसी याङबा बिबा नामदार अनुसार चुप्रिबा धाङबान खाबा मुला चुनन अप्सरी पशुपति लाखामला छ्याङ ह्युल नाङला शिव लाखाङ कादेरी मोइबो लाबारी जामेकोला कादे राफरूप ताबा मुला काइब्लोन बालेन्द्र साहसे हरितालिका तिजला अप्सरी मानसाङ सानगिर सुङबान तिनी सामाजिक सञ्जाल ग्याम काइब्लोन साहसे चुप्रिबा धाङबा मोकोन हिन्दू जामेकोला कादेदा ज्याबा तगाई सेमसे मानबा छेउगाई बिसी ज्याबाडानबा सुङबा मुला चुनन अवसरले गाछाला युल्चोहो विद्यादेवी भण्डारी नेपाली काङ्ग्रेसला चोहो गगन कुमार थापा नेपाली काङ्ग्रेस संसदीय दलला गोवन भीष्मराज आङदाम्बे लुम्बिनी प्रदेशला ग्रेन ब्लोन चेतो नारायण आचार्य सुदूर पश्चिम प्रदेशला ग्रेन ब्लोन खगराज भट्टसे हिन्दू धर्म तेनबा जामेकोला कादेला ग्रेन प्रिबा तिजला अवसरली जबडानबा सुङबा मुला बालापनको रक्षा भविष्यको सुरक्षा विवाद ताम्दा किन्छी तिनी ह्युलबाङ जाजाकोला दिन्छेन धाङबान मुला जाजाकोला कादेदा ज्याबा बाताबारान्डी छार्ना लाबारी छोरङान पिनबादा बिसी दिङे दाङसे भदौ निचुई कुला कुनु ह्युलबाङ जाजाकोला ला पो दिन्छेन धाङबान खाबा मुला चुनन अवसरली काइब्लोन बालेन्द्र साहसे जाजाकोलारी लाबा लगानी ह्युल्ला ज्याबा भविष्य सोबारी हिन्ला बिसी सुङबा मुला ह्युलबाङ जाजा कोला दिन्छेन 2083 लाभ सर्री काइब्लोन साहसे नेपाल थिएन नेपाल फिर्क्याप शिवा मोकोन जाजा कोला कादेदा ज्याबा तगाई बिसी सुङबा मुला युलु चोहो रामचन्द्र पौडेल छे हरितालिका तिज प्रिभा थिएन ह्युलबाङ जाजाकोला दिन्छेन 2083 लाभ सर्री नेपाल थिएन नेपाल फिर्क्याप शिवा मोकोन नेपालीदा ज्याबा तगाई सेमसे मानबा छोगाई बिसी ज्याबा ढानबा सुङबा मुला युल चोहोला गेजाङ ग्याम तेबा मानसाङ सानगिर्री युलु चोहो पौडेल छे तिज प्रिभा से जामेकोला विरुद्ध ताबारी खाम्बा मोकोन लेबा फेबा थुम्ना लासी च्योच्यो ह्युलबा सोबारी बङ तगाई बिसी सुङबा मुला चुराङला सिन ह्युलबाङ जाजाकोला दिन्छेन 2083 लाभ सर्री लोलोन सानगिर तेसिबान ह्युलु चोहो पौडेल से जाजाकोला थोरी ताबा लेबा फेबा थुम्ना लातोबा मोकोन ला घे हिन्ला बिसी सुङबा मुला स्यार थेन क्लाङ ब्लोन सस्मित पोखरेल से लोबोन मास्टर अभिभावक थेन नामसाला मिनी ग्याम खाबा सुझाव थेन घुनासो दाकिन्सी स्यार प्रणाली थेन किताब रि सुधार लाभा बिसी सुङबा मुला मधेस प्रदेश कोरबा धुरी सप्तरीला लोलो लोलो लोप खाङरी धोसी लोबोन मास्टर थेन अभिभावक गुङ्री लेङ्मो लासिबान ब्लोन पोखरेल से लोबोन से पिनबा सुझाव थेन गुनासो स्यार्दा ज्याबा सोभारी रो ताला बिसी सुङबा मुबा चु भदौ निचुई ढुला कुनु धनुषा ग्याम तिबा ब्लोन कादे छ्याम्ला टोली सप्तरीला महावीर माध्यमिक लोप खाङरी दोषी छिन्बा मुबा ब्लोन पोखरेल से सप्तरीला तिलाठी रि मुबा लोप खाङला अनुगमन लासी लोप खाङला स्यार अवस्था लोबोन थेन मास्टरला समस्या थेन तोबा ताम्री जानकारी किन्स्युबा मुबा रसुवा थेन चु गामला थुम्री भोटे कोसिरी खाबा भालसे सनम थुम्री ग्रेन छेती ताबा मुलाबिसी युलबाङ योजना आयोग थेन युलबाङ विपद जोखिम न्यूनीकरण थेन व्यवस्थापन प्राधिकरण से शोभा प्रतिवेदन से ओनबा मुला भालसे लाना राङबा सुन खु रा मे मुहिदा छेती शोभा मुला ओन्बा विवरण रि प्रभावित थुम्ला स्थानीय तहरी सुन्द्री जेखेन तोङ्गिक ग्यार्जा डुसे डुचुईकु रेक्टर थुम प्रभावित ताबा मुला भालसे नुवाकोटला विदुर लिखु थेन बेलकोट गढी धादिङला बेनीघाट रोराङ गजुरी सिद्ध लेख थेन गल्छी गोर्खाला गण्डकी थेन शहीद लखन राङबा थुम्री लाना छेती ताबा मुला भाल ग्याम रा मे मुई बिमा लाना नाकारी छेती नेपाली काङ्ग्रेसला लोन्छेन प्रदीप पौडेलसे पार्टीला चुई घाँछा ग्रेन वाल्डी पोकिनबारी नेपाल थेन नेपाल फिर्क्याप्चिबा मोकोन पार्टी सदस्य थेन समर्थक कादेदा मोइजेन लासिउबा मुला लोन्छेन पौडेलसे दाखाबा असो चुई ढुला कुनु हेन्से चुई कुला कुनु धोना याम्बुरी ताबा ग्रेन वाल्दा पार्टीला साङ्गठनिक थेन ग्लेटिमला ग्रेन अफसर मानबान मोकोन तहदा ग्रेन वाल्डी पोकिनबारी मोइजेन लासिउबा पार्टीला मियोगे सम्पादन समितिला चिसाङ लिचा सानगिर बोन कादेथेन लेङ्मो लासिबान लोन्छेन पौडेलसे सदस्यता किन्बा थेन आध्यावधिक लाबा गेरी पो किन्बा मोकोन्दा पार्टी से थुजे छे पिन्बा मुला नेपाली काङ्ग्रेसला गाछाला चोहो शेरबहादुर देउबा पक्ष से विषाम ग्रेन वाल्ला तालिका स्थगित आलना संस्थापन पक्षसे लाबा निर्णयरी राङ्ला सहमति आरेबिसी पाङबा मुला देउबा समूहला ग्रेन गोबोन कादेला तिनी स्योरी लाबा काठुरी संस्थापनला निर्णयला ताम्री सहमति लाबारी आखाम्बा ताम गोबोन एनपी साहुदसे सुङबा मुला संस्थापन पक्षसे मियो गे सम्पादन समितिला चिसाङ न्युसी चुई ब्लिछा ग्रेन वालसे दाम्बा मियो गे समितिला बेनान्दा दातेला मियो गे समितिरी थानबारी ठिम अनुसार बङ लासेदा मुला बिसी निर्णय लाबा मुबा नेपाली सेमलेङ ला महाकवि लक्ष्मी प्रसाद देवकोटाला डुचुई निश्चा ढान दिन्छेन तिनी लोलो लोलो गेकोर सेङ्ची धाङ बानमुला नेपाल प्रज्ञा प्रतिष्ठान चे गिक्षा रेम महाकवि देवकोटाला ढान दिन्छेन धाङ बानमुला बिसी प्रज्ञा सेङझाङ से पाङ बामुला महाकवि देवकोटा विक्रम सम्बद 1966 कार्तिक निचुई निस कृष्ण औँसी लक्ष्मी पूजाला कुनु याम्बुला ढिल्ली भचारी के स्युबा मुबा नेपाली सेमलेङ्री आधुनिक महाकाव्य ब्रिबा गे लास्युबा देवकोटाला मुना मदन खण्ड काव्य नेपाली घ्वेरी छिसी दाते दोना मोकोन बिमा लाना चुङबा किताब हिन्ला बजाङला खप्तर छन्ना गाउँपालिका निस गोर्खालीला सोमचुई सोमधिङला जितेन्द्र खड्का डुरा हेन्से भाबा मुला भदौ निचुई सोमला कुनु स्योरी लहरे सामुदायिक रिला डाँडा कोटथुम्री रि श्यामु दुईबारी निबा बिबान दिम ग्याम थोन्बा खड्का न्यासे धोना दिम्री खाला बिसी पाङसाइनोन खड्का दाते धोना सम्पर्कारी खाबा आरे दिम थेमेसे खड्काला जानकारी खालैसे याङसाम गामला प्रहरी घेजाङके दिम थेमेदा पाङसी पिनबारी मोइजेन लाबा मुला स्याङ्जाला अर्जुन चौपारी गाउँ पालिकारी छे थाबा धुरी ब्राग्याम पाप्ची मेन्दोगिक झामेकोला सिबामुला ब्राग्याम पाप्ची अर्जुन चौपारी ब्ली सुनार टोल्ला सोमचुई घा दिङला सबिना सुनार सिबामुला तिनी स्योरी मेल पानी ब्रारी छे खानबा धुरी सुनार ग्यार्जा ब्ली मिटर मार ताइसी सिबा खिन्ला स्याङ्ची बान मोबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
4: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
3: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
4: रेडियो नेपालद्वारा जनहितका लागि
5: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
6: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
6: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
5: होसियारी अपनाऊ नचिनेको जंगली च्याउ नखाऊ

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका तीज गीतहरू। अहिले भर्खरै यहाँहरूलाई सुनायौँ बसन्ती लामा, हिरा माया वैभा र सुमित्रा गौतमको स्वर बसन्ती लामाको शब्द सङ्कलनमा रहेको तीज गीत। हामी रेडियो नेपालबाट यहाँहरूलाई तीज गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, शीतल पाण्डेको स्वर सुनाउँछौँ, नेत्र अर्याल र शीतल पाण्डेको शब्द सङ्कलनमा।

अहिले भर्खरै हामीले यहाँहरूलाई सुनायौँ भागीरथ चलाउने र सुनिता बुढा छेत्रीको स्वर भागीरथ चलाउनेको शब्द सङ्कलनमा रहेको तीज गीत हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका तीज गीतहरू सुनाउने क्रमको अहिलेलाई अन्तिम गीत सुनाउँदैछौँ। रचना रिमालको स्वर सुनाउँछौँ दीपक शर्माको शब्द सङ्कलनमा। यो गीत सुनिसकेपछि ठिक 5:45 बजे यहाँहरूले बागमती प्रादेशिक प्रसारणबाट उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी समान, समानता र सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण भएको बताउनु भएको छ। आज तिजका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले तिजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तिकरण तथा सामाजिक रूपान्तरणका विषयमा जागरण फैलिँदै गएको उल्लेख गर्नुभएको छ। परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। मुख्यमन्त्री आचार्यले तिजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानता विरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले तिजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडक भडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गर्नुभएको छ। बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बिमाको दायरामा ल्याउने तयारी गरेको छ। प्राकृतिक विपद तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुन सक्ने क्षतिको आर्थिक भार न्यूनीकरण गर्ने भवनको बिमा गर्ने प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा पेश गर्ने तयारी गरिएको हो। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले सरकारी भवनमा हुने जोखिमलाई बिमा मार्फत हस्तान्तरण गर्ने अवधारणा अनुसार प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश मार्फतका सरकारी भवनको विवरण, मूल्याङ्कन तथा सम्भावित जोखिम समेटेर आवश्यक कार्यविधि तयार गरिनेछ। मन्त्री केसीले नेपाल भूकम्प, बाढी, पहिरो लगायत प्राकृतिक विपदको जोखिममा रहेकाले सरकारी सम्पत्तिको संरक्षणका लागि बिमा आवश्यक रहेको बताउनुभयो। विगतमा विपदबाट सरकारी संरचनामा क्षति भए पनि बिमा नभएका कारण क्षतिपूर्ति प्राप्त गर्न नसकिएको उहाँको भनाइ छ। मन्त्री केसीका अनुसार भूकम्प, बाढी तथा पहिरो लगायत जोखिमलाई समेट्ने गरी बिमाको स्वरूप निर्धारण गरिनेछ। प्रदेशसँग सरकारी भवन सम्बन्धी तथ्याङ्क रहेको र त्यसलाई थप व्यवस्थित गरी भवनको मूल्य तथा सम्भावित जोखिमका आधारमा बिमाको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तिज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ। सतयुगमा हिमालय पुत्री पार्वतीले बागमती तट स्थित गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। संस्कृत भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। सतयुगमा आजको दिन निराहार व्रत बसे पार्वतीले श्री महादेव स्वामी पाइकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वको सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीज 2083का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले तीजले मौलिक सांस्कृतिक परम्परा र सामाजिक मूल्य मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। मुख्यमन्त्री भट्टले तीज पर्वले दिदी बहिनी बीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न सिफारिस
निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते सोमबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेश सभाको चालू अधिवेशन अन्त्य हुने भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिनुभयो। धनुषाको हंसपुरमा 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी करियाले धनुषाले जग्गा धनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै पूर्जा वितरण कार्यलाई कार्यालयले अगाडि बढाएको बताउनुभयो। जग्गा दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा वितरण भएपछि वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानूनी रूपमा आफ्नो जग्गाको मालिक बन्ने आधार पाएको कार्यालय प्रमुखले जानकारी दिनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुन चौपारी 4 सुनार टोलकी 35 वर्षीय सबिना सुनार हुनुहुन्छ। सोमबार बिहान स्थानीय मेलापानी भिरमा घाँस काट्ने क्रममा उहाँको करिब 400 मिटर तल खस्नु भएको थियो। भिरबाट खसेर गम्भीर घाइते हुनुभएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतली बजार पुर्याइएको थियो। अस्पताल पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूलाई सुनाउनेछौँ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रमपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुनाउनेछौँ। अङ्ग्रेजीमा समाचार यहाँहरूले सुनिसकेपछि केही बेर यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका 30 गीतहरू। 8:30 आप्रवासन सम्वाद कार्यक्रम सुन्नुहुनेछ। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौ आजको यो बाल बाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजुहरू पुष्प रत्न बज्राचार्य, रामकृष्ण शाह अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्रिय भाइ बहिनीहरू, आज भदौ 29 गते सोमबार, आज बाल दिवस। भाइ बहिनीहरू, तपाईँहरू आजका सुन्दर कोपिला हुनुहुन्छ, भविष्यमा एउटा सुन्दर फूल हुनुहुनेछ। बाल बालिका भनेका देशका भविष्य हुन्। हरेक बाल बालिकालाई शिक्षा, स्वास्थ्य र खेल्ने अनि बोल्ने अधिकार हुनुपर्छ। ठुलाले सानालाई माया, स्नेह, सहयोग गरौं, बाल बालिकाको आवाज सुनौं। भाइ बहिनीहरू, तपाईँलाई बाँच्न पाउने, पढ्न पाउने र खेल्न पाउने अनि धेरै माया पाउने अधिकारको सुनिश्चित गर्ने एउटा बालक हाँसेमा घर हाँस्छ, घर हाँसेमा समाज हाँस्छ र समाज हाँसेमा सिङ्गो राष्ट्र नै हाँस्छ। आउनुहोस्, आजबाटै एउटा प्रतिज्ञा गरौं, म बाल बालिकाको मिल्ने साथी बन्नेछु अनि उनीहरूले भनेको कुरा अर्थात् उनीहरूको मनोभावना बुझ्नेछु। सबै बाल बालिका विद्यालय जान र पढ्न पाउनुपर्छ, सबै बाल बालिकाहरूले पेटभरि खान पाउनुपर्छ अनि दिलभरिको माया पाउनुपर्छ अनि सबै बाल बालिकाहरूको सपना सुनेर प्रोत्साहन गर्न सक्नुपर्छ अनि त बाल दिवसको सान्दर्भिकता पूरा हुनेछ। भाइ बहिनीहरू, तपाईँहरू रहेको विद्यालयमा पनि विविध किसिमका कार्यक्रमका साथमा बाल दिवस मनाउनु भयो होला। यस पावन दिनमा तपाईँहरू सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना र धेरै धेरै माया ल। आज हामीले बाल दिवसकै सन्दर्भमा दुईजना बहिनीहरूसँग विशेष कुराकानी गरेका छौँ, तर कुराकानी भन्दा पहिले एउटा बाल गीत सुनौं, त्यसपछि भने विशेष कुराकानी रहनेछ।
1: हामी बाल बालिकाहरू देशका कर्णधार हौँ। हामीले देशको नयाँ चित्र कोर्न सक्छौँ अनि सुन्दर हिमालय भरिपूर्ण यो देशलाई अझ सुन्दर बनाउन सक्छौँ।

0: नमस्कार, हार्दिक स्वागत गर्दछु। आज म महेन्द्र आधारभूत विद्यालय जातिगाल सानो ठेवीमा छु। मेरो अगाडि दुईजना बहिनीहरू हुनुहुन्छ। विशेष गरेर आज भदौ 29 गते सोमबार आज विशेष दिन बाल दिवस। यो बाल दिवसमा हामी बाल दिवस विशेष कुराकानी गर्नेछौँ। दुईजना बहिनीहरू हुनुहुन्छ, उहाँहरूको सर्वप्रथम म परिचय लिन चाहन्छु। तपाईँको परिचय दिनु न।
1: सर्वप्रथम नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ इन्दिरा बस्नेत, म कक्षा 8 छात्रा। मेरो विद्यालयको नाम चाहिँ श्री महेन्द्र आधारभूत विद्यालय सानो ठिमी जातिगाल। मेरो घर चाहिँ सिन्धुली हो र म यहाँ चाहिँ लोकन्थली भक्तपुरमा बस्छु। आज चाहिँ विशेष दिन यो भदौ 29 गते बाल दिवसको दिन चाहिँ केही कुराकानी गर्नको लागि स्वीकार्नु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद।
2: नमस्कार, मेरो नाम सन्ध्या महतो, म कक्षा 7 पढ्छु। मेरो घर चाहिँ दोलखा हो अनि म अहिले लोकन्थलीमा बस्छु। हाम्रो विद्यालयको नाम चाहिँ श्री महेन्द्र आधारभूत विद्यालय हो। आज भदौ 29 गते सोमबार विशेष दिन रहेको छ, सो त्यसैले यहाँ सरहरू हाम्रो विद्यालयमा बाल दिवस कसरी मनाइन्छ भनेर अथवा बाल दिवसको बारेमा सोध्नको लागि प्रस्तुत हुनुभयो।
0: हजुर, बाल दिवसको बारेमा सोध्न भन्दा पनि हामी बाल बालिका बाल अधिकारकै बारेमा कुराकानी गर्छौँ। अनि तपाईँहरूको विद्यालयमा पनि धेरै बाल बालिका हुनुहुन्छ, यहाँका बाल अधिकार सुनिश्चितताको कुराहरू आउँछ। अनि प्रत्येक वर्ष एक दिन तपाईँहरूको लागि छुट्याइएको बाल दिवस विविध कार्यक्रमका साथ राष्ट्रिय स्तरदेखि नै मनाउने गरिन्छ। तपाईँहरूको विद्यालयमा चाहिँ यो कार्यक्रम कसरी मनाउने तयारी गर्नुभएको छ, कसरी गर्दै हुनुहुन्छ, आजको दिनलाई कसरी लिनुहुन्छ?
1: धन्यवाद प्रश्नको लागि। आजको दिन चाहिँ हाम्रो लागि एकदम विशेष हुने भएकाले हामी चाहिँ विद्यालयमा विभिन्न कार्यक्रम गर्छौँ, जस्तै वक्तित्व कला अनि हाजिर जवाफ, विभिन्न खेल कार्यक्रम जस्तै म्युजिकल चेयर, लाइक भलिबल, बास्केटबल, यस्तो कार्यक्रमहरू गर्छौँ। अनि बालबालिका सानो सानो भाइ बहिनीहरूलाई चाहिँ हामीले मिठाईहरू बाँड्छौँ। त्यसपछि बाल दिवसको उपलक्ष्यमा सबैजनाले मौन आफ्नो धारणा गर्छौँ। सो अनि त्यसपछि एकछिन हामी रमाइलो पनि गर्छौँ, जस लाइक हुन्छ नि त्यो नाचगानहरू,
0: नाचगान गर्नुहुन्छ। अनि त्यसपछि मिठाई बाँड्ने कार्यक्रम गर्नुहुन्छ, अनि सरसफाई पनि गर्नुहुन्छ, हाजिरी जवाफ प्रतियोगिता सबै गर्नुहुन्छ। हजुर, प्रत्येक वर्ष बाल दिवस आउँछ, आजको दिनलाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
2: हामी चाहिँ ऱ्याली पनि लगाउने गर्छौँ बाल दिवसको बेला, अनि नाचगान अथवा रमाइलो गर्ने गर्छौँ। सो हामी चाहिँ ऱ्याली लगाउनको लागि अथवा वन कार्यालयतिर सरसफाइमा पनि जान्छौँ, अनि आफूभन्दा सानो भाइ बहिनीलाई मिठाई बाँड्ने काम पनि गर्छौँ।
0: यो सबै काम आजै गर्नुहुन्छ?
2: आजै हो।
0: अनि तपाईँहरूले आफ्नो नाम ठेगाना भन्नु, कति कक्षामा पढ्नुहुन्छ? कक्षा भन्नु भएन नि, यही स्कुलमा पढ्ने, कक्षा कतिमा?
2: म कक्षा 7 पढ्छु।
0: कक्षा 7? तपाईँ?
1: हजुर, म चाहिँ कक्षा 8 छात्रा।
0: कक्षा 8 र 7 पढ्ने दुईजना बहिनीहरू हुनुहुन्छ। आज हामी बाल दिवस विशेष कुराकानी गरिरहेका छौँ र उहाँहरूले बाल दिवस मनाउने विद्यालय प्राङ्गणमा विविध कार्यक्रमका साथ बाल दिवस मनाउने तयारी गरिरहनु भएको छ। बाल दिवसको तयारी गर्दै गर्दा तपाईँहरूको साथी समूहहरूको चाहिँ एउटा सर्कलले चाहिँ कस्तो खालको प्लानिङ गर्नुभएको छ? तपाईँहरू त बाल क्लबमा पनि हुनुहुन्छ भन्ने सुनियो, तपाईँहरूको बाल क्लबले चाहिँ के गर्छ? तपाईँको बाल क्लबको नाम पनि बताइदिनु न।
1: हजुर, हाम्रो चाहिँ बाल क्लब र इको क्लब भन्ने यहाँनिर क्लब जडान गरिएको छ। सो बाल क्लबले चाहिँ के गर्ने भन्दाखेरि भाइ बहिनीहरूलाई लाइक डिसिप्लिनहरू सिकाउने, अनि उनीहरूलाई केही कमजोरी अथवा केही कामहरूको आवश्यक मतलब रमाइलोहरू गर्न छ भने हामीलाई सल्लाह दिने, त्यही अनुसार चाहिँ हामीले शिक्षकलाई भनेर चाहिँ यस्तो कार्यक्रमहरू चाहिँ आयोजना गर्नको लागि सम्बोधित गर्छौँ। अनि इको क्लबले चाहिँ जस्तै हाम्रो स्कुलको सरसफाइमा विशेष ध्यान दिने गर्दछ। हाम्रो विद्यालयको सरसफाइ कस्तो छ, विद्यालय किन अलि मजाले कि कसरी सफा राख्न सकिन्छ, नयाँ भवन अहिले विशेष गरी निर्माण भइरहेको छ हाम्रो विद्यालयमा। सो त्यहाँनिर चाहिँ साना साना भाइ बहिनीहरूलाई चाहिँ कसरी चोटपटक लाग्नबाट जोगाउन सकिन्छ भनेर चाहिँ विशेष ध्यान दिने गरिन्छ।
0: तपाईँ पनि बाल क्लबमै हुनुहुन्छ?
2: हजुर
0: हजुर, के भूमिका निर्वाह गरिरहनु भएको छ?
2: हामी चाहिँ आफूभन्दा साना भाइ बहिनीहरूलाई चाहिँ अनुशासन सिकाउने गर्छौँ। उनीहरूलाई कुनै कमी पनि हुन दिँदैन, उनीहरूको कमजोर छ भने हामी शिक्षकलाई भनेर, त्यो कुनै पनि उनीहरूमाथि कुनै शङ्का छ भने हामी चाहिँ भनौँ न उसको समाधान निकाल्छौँ, समस्याको समाधान निकाल्ने गर्छौँ। अनि त्यही
0: हजुर, मिलेर कतिजना हुनुहुन्छ क्लबमा?
1: बाल क्लबमा चाहिँ हामी 16 छौँ भने इको क्लबमा चाहिँ हामी 9।
0: 16 समूह मिलेर बाल क्लब र इको क्लब गठन गर्नुभएको छ। त्यसको चाहिँ तपाईँ के पोजिसनमा हुनुहुन्छ, कुन पोजिसन?
1: म चाहिँ सचिव पोजिसनमा छु।
0: तपाईँ
2: सहसचिव?
0: सहसचिव र सचिव। अनि अध्यक्ष को हुनुहुन्छ?
1: अध्यक्ष चाहिँ हाम्रो स्कुलको कक्षा 8 छात्रा हुनुहुन्छ, जो कि जमुना भट्टराईजी हुनुहुन्छ।
0: हजुर, तपाईँहरू समूह मिलेर जुन इको क्लब बाल क्लब गठन गर्नुभएको छ, विद्यालय क्षेत्रमा यो क्लबले गर्ने महत्त्वपूर्ण काम र तपाईँले गरिरहेको कामको बारेमा पनि बताइदिनु न।
1: सर्वप्रथम धन्यवाद प्रश्नको लागि। यो विद्यालय चाहिँ हाम्रो अहिले नयाँ भवन निर्माण भएको छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो पढाइमा चाहिँ अलिकति असर पनि पर्न सक्ने सम्भावना भएकाले 100% चाहिँ हामीले चाहिँ विद्यालयमा त्यो पढाइमा चाहिँ असर नपरोस् भन्नको लागि चाहिँ अलि मजाले उनीहरूलाई चाहिँ पढाइमा फोकस गराइएको छ। अनि विभिन्न कार्यक्रम पनि भइरहेको छ, लाइक शुक्रबार चाहिँ जहिले पनि हामी नाचगान अथवा हाजिर जवाफ, वक्तित्व कला, म्युजिकल चेयर अथवा वाद विवाद कार्यहरू, त्यस्तो कार्यक्रमहरू चाहिँ गरिराख्छौँ।
0: हजुर, आज हामी विशेष दिनमा छौँ, बाल दिवस। बालबालिकाको अधिकारको लागि र बालबालिकाले पाउनुपर्ने हरेक कुरा चाहिँ सहज रूपमा पाउनुपर्छ भन्ने एउटा मान्यता राखेर प्रत्येक वर्ष फरक फरक तरिकाले फरक फरक खालका कार्यक्रमहरू राखेर बाल दिवस मनाइन्छ। यो बाल दिवस मनाइरहँदा धेरै रेडियो नेपाल सुनिरहनु भएका भाइ बहिनीहरूलाई बाल दिवसको बारेमा चाहिँ तपाईँहरू के भन्न चाहनुहुन्छ?
1: साना साना बालबालिकाहरू चाहिँ प्रायः सानै उमेरमा विवाह गरेर जाने, अनि त्यसपछि आफ्नो कमी कमजोरीका कारण अरूको घरमा गएर काम गर्ने अनि इट्टा भट्टा बोक्ने जस्ता कार्यहरू हामीले समाजमा सहज रूपले देख्न सक्छौँ। त्यस कारणले गर्दाखेरि विद्यार्थीलाई चाहिँ सहज रूपमा निशुल्क शिक्षा मिलोस् भनेर चाहिँ विभिन्न कार्यक्रमहरू अथवा आयोजना गरिन्छ। अनि विशेष गरी चाहिँ बाल दिवस चाहिँ किन मनाइन्छ भन्दाखेरि चाहिँ बालबालिकाको अधिकार चाहिँ पाओस् अथवा बालबालिकाले आफ्नो अधिकार आफ्नो हक चाहिँ लिन सकोस् भनेर चाहिँ बाल दिवस मनाइन्छ। बाल दिवस चाहिँ सबैले पाउनुपर्ने, सबै भाइ बहिनी अथवा बालबालिकाले पाउनुपर्ने विशेष अधिकार हो, जुन चाहिँ हाम्रो नेपालले चाहिँ यो निर्माण गरेको हो। सबैलाई बाल दिवसको यस विशेष दिनमा चाहिँ शुभकामना दिन चाहन्छु।
0: हजुर, तपाईँको के छ बाल दिवसको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ? विशेष गरेर बाल दिवस मनाइरहँदा देशभरिका भाइ बहिनीहरूलाई तपाईँ कसरी सम्झिन चाहनुहुन्छ तपाईँको आफ्नो तर्फबाट?
2: म चाहिँ विशेष गरी आफ्नो दाई दिदी अथवा बालबालिकालाई चाहिँ बाल दिवस चाहिँ बालबालिकाले पाउनुपर्ने हक अधिकार चाहिँ राम्रोसँग पाओस्, अनि बालबालिकाले निशुल्क चाहिँ शिक्षा पाउन् र बालबालिकाले आफूले पाउनुपर्ने हक अधिकार चाहिँ सजिलै पाओस्, सहजै रूपमा पाओस् भन्न चाहन्छु।
0: हजुर, हामी बाल दिवस मनाउने सन्दर्भमै कुराकानी गरिरहेका छौँ। विशेष गरेर आज यो शुभ दिनमा, यो बाल दिवसको यो शुभ दिनमा विशेष गरेर बाल बालिकाहरूले कस्तो खालको अधिकार पाउँदाखेरि चाहिँ ऊ सफल बन्न सक्छ र विशेष गरेर उसले कस्तो अधिकार पाउनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
2: मलाई चाहिँ बाल बालिकाले निशुल्क शिक्षा पाउनुपर्छ जस्तो लाग्छ, अनि आफूले पाउने हक अधिकार पाउनुपर्छ जस्तो लाग्छ। उनीहरूलाई आन्तरिक क्रियाकलापमा पनि पार्टिसिपेन्ट हुन दिनुपर्छ र उनीहरूलाई पढाइमा पनि फोकस गराउनुपर्छ जस्तो लाग्छ।
0: भन्नाले उनले पढ्न पाउने अधिकार सुनिश्चित हुनु पर्यो, कुनै यातनाबाट वञ्चित हुनु पर्यो, कुनै यातना पाउनु हुँदैन, सुरक्षित रहनु पर्यो, आफन्तसँग सहज रूपमा चाहिँ भेटघाटको वातावरण हुनु पर्यो, होइन, पाउनु पर्ने सबै अधिकार चाहिँ बालबालिकाले पाउनुपर्छ। विशेष दिन यो विशेष अवसरमा हामी यही शुभकामना भन्न चाहन्छौँ होइन त? पक्कै पनि हामी बाल दिवस मनाइरहेका छौँ, विशेष गरेर अहिले अब बाढी पीडित क्षेत्रमा एकदम अप्ठ्यारो स्थिति छ, त्यस क्षेत्रमा रहेका धेरै विद्यालय अहिले बाढीको चपेटामा परेका छन्। कतिपय भाइ बहिनीहरू बेपत्ता पनि हुनुभएको छ, कतिले पढ्न शिक्षाबाट वञ्चित पनि हुनु परेको छ। यस अवसरमा चाहिँ तपाईँहरूको सुझाव सन्देश के रहनेछ?
1: बालबालिका जुन यो बाढी पहिरो गएको छ यस यो समयमा चाहिँ हामी दुखी छौँ, किनकि हामीले आदि बालबालिकाहरूलाई पनि कुनै कुनै बालबालिकाहरू लाइक बित्नु पनि भएको छ बाढी पहिरोको कारणले। सो हामीले त्यस्तो उहाँलाई पनि सम्बोधित गरी हामीले चाहिँ बालबालिकालाई चाहिँ बाढी पहिरोको शोक मनाउनेछौँ र उहाँहरूको लागि चाहिँ हामी मौन धारणा पनि गर्नेछौँ।
0: भनेपछि आजको दिनमा अब जुन यो हामी विकराल अवस्थामा गुज्रिरहेका छौँ, हाम्रो अहिले एकदमै अप्ठ्यारो परिस्थिति पनि छ होइन, अलिकति यो अवस्थामा चाहिँ हामीले ती जो बितेर जानुभएका भाइ बहिनी, हराउनु भएको भाइ बहिनीहरूप्रति चाहिँ हामी मौन धारणाको कार्यक्रम राख्छौँ हो।
1: हजुर,
0: तपाईँहरूलाई विशेष विशेष धन्यवाद। अनि अब त्यो विशेष गरेर तपाईँहरूको विद्यालयको कुरा गरौँ न, तपाईँको विद्यालय यो महेन्द्र आधारभूत विद्यालय कस्तो खालको विद्यालय हो, यो विद्यालयमा पढाइदेखि लिएर अन्य कुराहरू के हुन्छन्, तपाईँहरू के कुरामा सहभागिता जनाउने गर्नुहुन्छ?
2: हाम्रो विद्यालय चाहिँ खासमा 8 क्लाससम्मको विद्यालय हो। हाम्रो विद्यालयको पढाइ अरू क्रियाकलापहरू पनि सहजै रूपमा गर्छौँ हामीले, जस्तै हामी यहाँ भलिबल पनि खेल्ने गर्छौँ, फुटबल बास्केटबल खेल्ने गर्छौँ। त्यही माथि हामी कुनै हाम्रो खेल्ने एउटा बार पनि हुन्छ, त्यो बारमध्ये हामी स्वास्थ्य पिरियडमा खेल्ने गर्छौँ। त्यसमा चाहिँ हामी बुकमा जुन छ त्यो खेल्छौँ र हामी अरू क्रियाकलापहरू पनि गर्ने गर्छौँ। अनि हाम्रो विद्यालयमा चाहिँ अनुशासन पनि छ भन्छ।
0: ए, अनुशासनलाई पनि अब विद्यार्थीले अनुशासनलाई त पहिलो प्राथमिकता राख्नु पर्यो भनेपछि यस्ता खालका कार्यक्रमहरू चाहिँ तपाईँले आयोजना गरिरहनु भएको छ। अनि विद्यालयको पढाइको बारेमा त राम्रो सन्तुष्टि व्यक्त गर्नुभयो, अब विद्यालयले कस्तो खालको चाहिँ शिक्षा ल्याइदिए हुन्थ्यो, अब नयाँ शिक्षा तपाईँहरूलाई चाहिँ जुन अब अलिकति तपाईँहरूलाई उत्साहित गर्ने खालको विद्यालयको पढाइभन्दा बाहेक के खालका कार्यक्रम चाहिँ गरिदिए हुन्थ्यो जस्तो लाग्छ, सुझाव सल्लाह केही छ?
1: विद्यालयमा पढाइ मात्रै नभएर चाहिँ विभिन्न क्रियाकलापहरू पनि गराउनुपर्छ जस्तो मलाई लाग्छ, जस्तै नृत्य आयोजना भयो, वक्तित्व कला भयो। सधैँ खेलाउनुपर्छ पनि भन्दैनौँ हामी, किनकि पढाएर पनि फोकस गर्नुपर्छ। सो हप्ताको एक दिन अथवा हप्तामा एक दिन नभए पनि दुई हप्तामा एक दिन चाहिँ हामीलाई रमाइलो गराउने विभिन्न क्रियाकलापहरू गराउने, जस्तै नाचगान नृत्यदेखि लिएर गएर विभिन्न खेलकुदहरू गर्नु पर्यो, अनि विभिन्न प्र्याक्टिकल कार्यहरूमा पनि सहभागी हुन पाउनुपर्छ भन्न चाहन्छु।
0: हजुर, हामी बालबाटिका कार्यक्रमको अन्त्यमा छौँ। आज बाल दिवस विशेष हामी महेन्द्र आधारभूत विद्यालय सानो ठिमीमा उपस्थित भएर दुईजना बहिनीहरूसँग बाल दिवस विशेषमा कुराकानी गरिरहेका छौँ। अब यो अन्त्यमा तपाईँहरूले आफूसँग भएका केही प्रतिभा पनि सुनाउन चाहनुहुन्छ, तपाईँलाई के गर्न मन लाग्छ, गाउन, आफ्नो कुनै पनि प्रस्तुति गर्न मन लागेको छ?
1: मलाई चाहिँ धेरै जस्तो इन्ट्रेस्ट लाग्ने भनेको चाहिँ नृत्यमा हो। यो चाहिँ मेरो सानैदेखिको सपना हो, म चाहिँ नृत्यमा चाहिँ लाइक सहभागी हुन पाऊँ भन्ने चाहिँ।
0: नृत्य गर्न मन लाग्छ?
1: हजुर।
0: तपाईँ?
2: मलाई पनि नृत्य गर्न मन लाग्छ, मलाई सानैदेखि नृत्य गर्न धेरै मन लाग्छ र म विद्यालयमा नृत्य हुँदा पनि म सहभागी हुने गर्छु।
0: हजुर, हामी कार्यक्रमको अन्त्यमै छौँ। अन्त्यमा बालबाटिका कार्यक्रम मार्फत आज यो बाल दिवसको विशेष दिनमा तपाईँहरूले रेडियो नेपाल सुनिरहनु भएका भाइ बहिनीहरूलाई अथवा हाम्रो कार्यक्रम मार्फत केही सन्देश सुझाव दिन चाहनुहुन्छ?
1: बाल दिवसको सर्वप्रथम सबैलाई शुभकामना। बाल दिवस हाम्रो यो बालबालिकाहरूको चाहिँ विशेष दिन भएकाले यो दिनलाई चाहिँ रमाइलोको साथ मनाउनु हुन आग्रह गर्दछु, किनकि यो वर्षमा एक दिन मात्रै आउने दिन हो जुन विद्यार्थीहरूको लागि चाहिँ विशेष रहनेछ।
2: मेरो लागि पनि विद्यार्थीहरूले सहजै यो मनाउन पाउन् जस्तो लाग्छ। सो अनि यो हाम्रो विद्यालयमा बाल दिवस चाहिँ हामी वर्षको एकचोटि मनाउने गर्छौँ, त्यो दिन चाहिँ हामी रमाइलो गर्ने गर्छौँ। सो सबै बालबालिकालाई आफ्नो रमाइलो साथसाथै पढाइ शिक्षा पाउन् भन्ने चाहन्छु।
0: हस् त, हामीले तपाईँहरूसँग कुरा गर्न पायौँ यो बाल दिवस विशेष दिनको, तपाईँहरूलाई धेरै धेरै शुभकामना अनि धेरै धेरै माया ल।
2: हस् धन्यवाद।
0: लौ त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। फेरि अर्को हप्ता हामी नियमित स्तम्भका साथमा उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु रामकृष्ण शाह, पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छु। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट। साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
1: नमस्कार, कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छटिलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा एक दुईवटा बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छटिलाल शाहको सफलताको कथा।
2: म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 सालतिर ग्राफ पस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेको थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
1: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
2: पहिले त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एक अर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यौँ। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो। सदस्यहरू चाहिँ प्रतिदिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने चाहिँ गरिरहेछौँ।
1: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
2: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना राख खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ। भुसालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुसा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुसामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाउँछौँ। मिसाएर हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुसा।
1: बाख्राको जिउमा मासु लाग्नका लागि खानपान मात्र पर्याप्त हुँदैन। मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाइका लागि पनि उत्कृष्ट छ।
2: हामीले आरामदायी सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ गर्दाखेरि तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रोडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जति सुख खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसले आधुनिक बनाउनै पर्छ। हामीले उद्योगमा उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभि उभि काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग गर्दा राम्रो हो। तल अस्ति भन्दा 4 फिटभन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 फिट र 6 फिट त्यही भएर अल्गो मैले गरे।
1: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
2: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र फेटको जुका, बाहिर किर्ना सिर्ना, त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकाल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलि राम्रो नपाइनु रहेछ, त्यो अलि विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ, त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ। त्यो कारण केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ। तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ, जुन पहिला नेपियर थियो, बाजरा थियो, टियो सेन्टी लाथ्यौँ, अनि डाले घाँसमा हामीले इपिल इपिल, बकैनो, टाँकी, अर्जुना।
1: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
2: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने र त्यसपछि घाँसको बिउ हामीसँग

0: र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
1: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
0: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै राख मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जातको कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुस्सा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव, जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारणले किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यकता हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाएन, यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
1: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
0: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो त्यसमा हुँदैन, तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब हुने हिसाब हुन्छ, सानोतिनो पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परेको हुँदैन, त्यस पश्चात हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य, तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ। तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएको छौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लगातै खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खानामा।
1: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
0: ऋणमा परेपछि हाम्रो ऋणबाट चाहिँ खोर बनाउनेमा खोरमा स्टोर हाउस कम्पोस्ट पिट गर्नु, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि, हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम। त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
1: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
0: होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। पहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खरको लागि फाउना गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई। बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
1: कृषक शाहको सुझाव यस्तो रहेको छ,
0: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यापार छैन। हामी अरू उद्योगमा जान्छौँ 5% 10%मा काम गर्नुपर्छ, 2% काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने त 2% 3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ। तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वराजमा आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनु भन्दा हो त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो।

0: कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीहरूले तरकारी खेल्न त्यहाँ एकजुन गरेर छौ, त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन? सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गर, बाख्रामा जानेहरू पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर कति साथी कोरिया छोडेर मासु पसल गरेका छन् होइन, त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
1: निर्वाहबाट व्यवसायतर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला घरे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
4: त्यसैले च्याउ खेती गरौ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौ, स्वस्थ रहौ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
4: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ, नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौँ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
5: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
4: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
4: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
8: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यसबेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरमा 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण। र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोसी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी दिनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ताहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट गर्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रयान हटाउने काम भइरहेको छ। टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ। हाँकुबेसी स्थित अडिट 1मा नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित छ। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोसी बाढीले जहरे खेत स्थित सबस्टेसनमा 10 फिटसम्म लेदोसहितको पानी जम्बा हुँदा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडर अन्तर्गत 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलनटार लगायत क्षेत्रमा विद्युत सेवा पुनस्थापना भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। करिब 100 मिटर सडक भाँसिएपछि त्यसलाई पार गराउन करिब 300 मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको छ। सडक विभाग र प्राविधिक टोलीको अध्ययन अनुसार अवरुद्ध क्षेत्र जोड्न भिरतर्फ करिब 30 मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो। सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र निर्माण व्यवसायको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको त्यहाँबाट हाम्रा संवाददाता नवराज छतकुलीले जनाएका छन्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रतवशी भगवान शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरूले पूजा एवं दर्शन गरेका छन्। यसै विषयमा थप जानकारीका लागि यतिखेर हामीसँग पशुपति क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र त्रिपाठी हाम्रो सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, अहिले पशुपतिनाथमा चहलपहल कस्तो छ? दर्शनार्थीहरूले के कसरी दर्शन गरेका छन्? आजको समग्र अवस्था कस्तो रह्यो?
0: अब समग्र अवस्था भन्नुपर्दाखेरि बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका दर्शनार्थीका लागि खुला गरिएको थियो र त्यस क्रममा विभिन्न 5 लाइनबाट दर्शनार्थीहरूलाई मन्दिरभित्र प्रवेश गराइने व्यवस्था गरिएको थियो र मन्दिरमा प्रवेश गरिसकेपछि 8 लाइन मार्फत एकपटकमा 8 दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको थियो र त्यसै क्रममा आजको एउटा विशेष व्यवस्था के गरिएको थियो भन्दाखेरि महिला भक्तजनहरूलाई मात्रै चाहिँ महिला व्रतालुहरूलाई मात्रै भित्र मन्दिरमा दर्शनका लागि चिन्ह दिइएको थियो। त्यसले गर्दाखेरि त्यहाँ दर्शन गर्न गएका महिलाहरूका अनुसार दर्शन सहज भएको र खासै भिडभाड नभएको सजिलो तरिकाले दर्शन गर्न पाइएको भन्ने किसिमका प्रतिक्रिया उहाँहरूले दिनुभएको छ। र अर्को कुरा अतिथि अब रसुवाको बाढीको कारणले गर्दाखेरि यसका विभिन्न स्थानबाट आउने बाटोहरूको आवागमन टुट्न गएको हुँदा देशका अन्य क्षेत्रबाट तीर्थालु भक्तजनहरू आउन सकेका छैनन्। त्यसै गरी छिमेकी देश भारतबाट पनि यस महिनामा उल्लेख्य संख्यामा दिनहुँ जस्तो भारतीय तीर्थ यात्रुहरू पनि आउने क्रम अन्य वर्षहरूमा हुने गर्दथ्यो तर यसपालि यो बाढी पहिरोले बाटो अवरुद्ध हुँदाखेरि त्यो हुन सकेन। त्यसले गर्दाखेरि काठमाडौँ केन्द्रित अथवा काठमाडौँ उपत्यकामा बसोबास गर्ने व्रतालु महिलाहरू मात्रै चाहिँ पशुपति क्षेत्रमा उपस्थित देखिनुहुन्थ्यो र उहाँहरूले सहज रूपमा पशुपतिनाथ भगवान्को पूजा अर्चना दर्शन गर्न पाएको प्रतिक्रिया हामीले पाएका छौँ। र यसै क्रममा हामीले सशस्त्र प्रहरी बल जो यहाँ सुरक्षा तैनातमा खटिएका थिए उहाँहरूलाई सोद्धाखेरि आज अघि 7 बजेसम्म 45,000 दर्शन गरिसकेका छन् भने अहिले पनि मन्दिर परिसरमा 2,000 हाराहारीमा भक्तजनहरू दर्शनका लागि लामबद्ध हुनुहुन्छ र उहाँहरूले अहिले दर्शन गरिराखेको अवस्था छ। दर्शन गर्ने क्रम जारी रहेको छ र त्यसै क्रममा आज दिनभरिकै अवस्थामा प्रथम महिला सविता पौडेलले पनि आज पशुपतिनाथ पुग्नु भई भगवान पशुपतिनाथको पूजा अर्चना गर्नुभएको छ र पशुपति क्षेत्रमा चहल पहल अझै यति बेला पनि निकै नै रहेको छ। तथापि गत वर्षहरूमा जुन किसिमले अलि बढी उल्लासमय तरिकाले चाहिँ मनाइने गरेको थियो तिज हुनसक्छ रसुवागढी बाढीका कारणले गर्दाखेरि जुन देशमा एउटा पीडाको अवस्था छ त्यस क्रममा यहाँका महिलाहरूले संयमता र देखाएको अवस्था छ यदि सडक भडक नगरिकन उहाँहरूले यसलाई पूजा आराधनामा मात्र सीमित राखेर यो चाड मनाइरहेको यहाँ देखिन्छ। तथापि कतिपय ठाउँमा केही नाचगान भन्ने गरिरहेको यहाँ देखिन्छ। अच्युतजी
3: हुन्छ, हस् जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी पशुपतिनाथ परिसरबाट हामीसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। नेवार समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाउने परम्परा छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पुरा हुन नसकेका गाउँ ब्लक तथा सुवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पुरा हुन नसकेका सोवासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै पूर्जा वितरण कार्यलाई अगाडि बढाइएको बताउनुभयो। जग्गाधनी प्रमाण पूर्जा वितरण भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानुनी रूपमा आफ्नो जग्गाको मालिक बन्ने आधार पाएको कार्यालय प्रमुखले जानकारी दिनुभयो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तिजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तिजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तिजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तिजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी घरते मगर।
5: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
4: टिकापुर एक बनगाउँकी सरस्वती पुन मगरलाई पनि तिजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
6: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको।
4: बनगाउँकै असौजी घरती मगरलाई पनि तिजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै,
6: ए

0: पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिमार्जन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त गर्नुपर्ने उल्लेख गर्नुभयो। सडक डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका 10 सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम काम अघि नबढेका ठेक्का तोडिएको जनाएको हो। ठेक्का अन्त गरिएका आयोजनामा महाकाली राजमार्ग, जय पृथ्वी राजमार्ग, मध्य पहाडी राजमार्ग, महाकाली राजमार्ग र सतबाज गोकुलेश्वर दारचुला लगायतका सडकमा मर्मत, स्तरोन्नति तथा सडक सुरक्षा सम्बन्धी काम छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराइएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानुनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। कृत्रिम बुद्धिमत्ता एआईले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ। यो चेतावनी चिनिया राष्ट्रपति सी जिनपिङ यसै महिना वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न लागेका बेला आएको हो। प्रविधिको बढी निगरानीका लागि आवाज उठिरहेका कारण एआई प्रशासन र सुरक्षा उनीहरूको छलफलको हिस्सा हुने अपेक्षा गरिएको छ। अमेरिकी प्रविधि अधिकारीहरूले पनि एआईको प्रगतिलाई सुस्त बनाउनुपर्ने आह्वान गरेका छन्। सुपर इन्टेलिजेन्ट कम्प्युटर प्रणालीहरूको जोखिमबारे चिन्ता बढिरहेको समयमा एन्थ्रोपिकका कार्यकारी प्रमुख डारियो अमोदेईले पनि एआई प्रविधि विकासको लापरवाहपूर्ण गतिबारे चेतावनी दिनुभएको थियो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेख्य मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5,843 टन धानमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाई दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्ने भएको छ। फ्लाइ दुबईको एयर बस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनु भयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो। दुबई पोखरा दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक तयारी अघि बढाएको छ। फ्लाइ दुबईका नेपाली महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रुपियाँसम्म सस्तो रहेको बताउनु भयो। बाँदरले अन्नबाली नष्ट गरेर हैरान पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले खाएर सखाप पारेपछि स्थानीय किसानहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन्। भोजपुरको तल्लो भेग र जंगल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकोले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका 5 बोखिमका स्थानीय किसान नवराज फुयालले बताउनु भयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले बढेको छ। गत शुक्रबार बढेर बन्द भएको नेप्से यस दिन पनि वृद्धि भएको हो। सोमबार नेप्से परिसूचक 25.55 अङ्कले बढेर 2,585.04 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार कारोबार रकम पनि बढेको छ। गत शुक्रबार 4,36 करोड रुपियाँ बराबरको कारोबार शेयरको किनबेच भएको बजारमा सोमबार 4,68 करोड 86 लाख रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
4: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास, प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि कदर गरिने आयोजकले जनाएको छ। संघका अनुसार यसपटक विभिन्न 11 विधामा अवार्ड प्रदान गरिन्छ। एनभीए अन्तर्गत न्यू साउथ वेल्स एनएसडब्ल्यूमा 12 भन्दा बढी क्लब दर्ता छन्, जसको खुला पुरुष टोली, भेटरान र महिला टोली रहेका छन्। इङ्ल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले दोहोरो कारवाही गरेको छ। आइसिसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेलको शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50%सम्म हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्। यसै गरी डब्लुटिसीको खेल सम्बन्धी नियम अनुसार निर्धारित समयभन्दा कम गरिएको प्रत्येक ओभरबाट 1 अङ्क कटौती हुन्छ। यसरी नियम अनुसार पाकिस्तानको 11 डब्लुटिसी अङ्क काटिएको हो। पाकिस्तानसँग 16 डब्लुटिसी पोइन्ट रहेकोमा अब 5 अङ्क मात्र बाँकी रहेको छ। इङ्ल्यान्ड भ्रमण पाकिस्तानका लागि निकै निराशाजनक रह्यो। 3 खेलको टेस्ट श्रृङ्खला पाकिस्तानले 3-0 गुमाएको थियो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका विभिन्न सहर 5 शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। धनकुटाको अधिकतम 31.8 8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर र पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 18.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोसी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल, पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई, पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी, धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण, र फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: भोटे कोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि बजेटको कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। प्रधानमन्त्री शाहको भेटपछि स्थानीय तहका प्रतिनिधिहरू भन्छन्,
2: पालिकाहरूको लागि सबैलाई बोलाएर हामीहरूको समस्या उहाँले सुन्नु हो, हामीलाई खुसी पनि लाग्यो।
1: भोटे कोशी बाढी प्रभावित क्षेत्रमा असोज भित्रै सडक सञ्चालन गरिने, सुरक्षित स्थानमा वैज्ञानिक बस्ती बसाल्ने सरकारको तयारी। नेपाली कङ्ग्रेस र एमालेमा संगठन पुनर्गठनको दबाव, नेतृत्व जोगाउने कि पार्टी सुधार्ने सम्बन्धी बहस। र आज हरितालिका तीज मनाइँदै पशुपतिनाथमा साँझ समय तीजको रमझम कस्तो छ त पशुपतिनाथ क्षेत्रमा तीजको रौनक, एक विशेष स्थलगत रिपोर्ट।
0: कार्यक्रम सुरु गरौँ। पुनस्थापनाका लागि बजेटको कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ सम्बन्धी प्रसङ्गबाट। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज उद्धार तथा पुनस्थापनाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग उच्च स्तरीय छलफल भएको छ। छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपछिको पुनस्थापनाका लागि सरकारसँग उपलब्ध तथा दात्री निकायले दिने स्रोत साधनको पूर्ण प्रयोग गरिने र बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै तटीय क्षेत्रका जोखिम पूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले स्थानान्तरण गर्ने र आगामी असोजभित्रै क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी छ। छलफलमा सहभागी जनप्रतिनिधिहरूले विपदको समयमा संघीय सरकारको तर्फबाट भएको प्रभावकारी समन्वय र सहयोगको प्रशंसा गरेका छन्। थप सामग्री सहित सहकर्मी दिनेश लुटेल।
1: रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोर्खाका बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहले विपदका बेला सङ्घ, प्रदेश र स्थानीय तह बीचको मजबुत समन्वयले काम गर्न सहज भएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नरहेकाले मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यानमा राखी वैज्ञानिक तरिकाले नजिकैको सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरिने स्पष्ट पार्नुभयो। यसका लागि उपयुक्त जग्गाको पहिचान गरी सिफारिस गर्न उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभयो। छलफलमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले विपद लगत्तै संघीय सरकारले चालेको कदम, उद्धार तथा राहत व्यवस्थापन बारे प्रशंसा गर्नुभएको थियो। धादिङको सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विगतका विपदको तुलनामा यसपटक सरकारको उपस्थिति प्रभावकारी रहेको बताउनुभयो।
2: हामीले आफ्नो पालिकाको समस्या सामान्य प्रधानमन्त्रीज्यूसँग हामीले राख्यौँ। हामीले चाहिँ सोचेको थियौँ त्यत्रो टाइम लिएर सामान्य प्रधानमन्त्रीज्यूले सुन्नुहुन्छ जस्तो लागेको थिएन हाम्रो मनमा, तर वास्तवमा देशको लागि धेरै माया गर्ने र पालिकाहरूको लागि सबैलाई बोलाएर हामीहरूको समस्या उहाँले सुन्नुभयो, हामीलाई खुसी पनि लाग्यो। जुन हामीले राखेको कुरामा मेरो अरू केही थिएन, धादिङ गेटसम्म जानको लागि सहज बनाउनलाई एउटा वैकल्पिक सडकको कुरा लिएर गएको थिएँ। वैकल्पिक सडकको कुरा राखेँ, दुवै पूर्वाधार विकास मन्त्रीज्यूलेलाई भन्नुभयो र पूर्वाधार विकास मन्त्रीज्यूले डिजी, चारैजना डिजी साहबको उसमा हाम्रो पालिका प्रमुखहरूको कार्यदल जस्तो बनाएर हामी सबै टिम बनाएर चाहिँ काम अगाडि बढाउनु भयो। म आफूले सोचेको थिइनँ यति छिटो तरिकाले चाहिँ काम हुन्छ भनेर।
1: यसै गरी छलफलमा सहभागी विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ।
3: तपाईँहरू स्थानीय तह हुनुहुन्छ होइन, ग्राउन्ड तपाईँहरूको हो होइन, हामीलाई भन्दा बढी तपाईँहरूलाई जानकारी हुने हो होइन। तत्कालै त्यहाँ चाहिँ अब हामीले गर्नुपर्ने जनताको लागि होइन पुनर्वासदेखि पुनर्स्थापनासम्म र कनेक्टिभिटीका कुराहरू होइन, जोड्ने कुराहरू, बाटो घाटोको पुलहरूको कुराहरू लगायतका कुराहरूमा के गर्न सकिन्छ भन्ने खालको हिसाबले त्यो हिसाबको आज बैठक बसेको हो। तिनैवटा तह मिलेर अब अगाडि बढ्नुपर्छ होइन, हामीले गभर्नेन्सिपको भूमिका निर्वाह गर्छौँ, तपाईँहरूको साथमा हामी छौँ, रकमहरू त्यहाँ आवश्यक छ अहिले तत्काललाई होइन, हरेक हिसाबको रेस्क्यूलाई, कनेक्टिभिटीलाई, त्यो तपाईँले चिन्ता मान्नु पर्दैन होइन, हामी त्यो पुरा गर्छौँ। कुनै पनि अर्थ मन्त्रालयबाट होइन अरू ठाउँबाट जुटाएर हुन्छ कि विदेशलाई सहयोगमा आएर हुन्छ, राष्ट्रिय संस्थाहरूलाई सहयोगमा आएर हुन्छ, तपाईँहरूको जनताको कुरामा हामी सम्बोधन गर्छौँ भन्ने खालको उहाँको धारणा रह्यो।
1: छलफलका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि 8 विषयगत कार्यदल बनाएर काम अगाडि बढाइएको जानकारी दिनुभयो। असोजभित्रै वैकल्पिक सडक सञ्जाल सञ्चालनमा ल्याइने र मङ्सिरसम्म खानेपानी प्रणाली पुनस्थापना गरिने उहाँको भनाइ थियो। उता सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भने गैर सरकारी संस्थाहरूले समन्वय बिना राहत र आवासको आश्वासन दिइरहेकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत मात्रै काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरी सरकारलाई समयमै उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सहित प्रभावित क्षेत्रका सांसद तथा विभिन्न पालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहेको थियो।
0: नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले यति बेला फरक फरक कारणले भए पनि समान प्रकृतिको आन्तरिक चुनौतीको सामना गरिरहेका छन्। दुवै पार्टीमा नेतृत्व, संगठन र आगामी राजनीतिक दिशालाई लिएर बहस चर्किएको छ। काङ्ग्रेसमा 15 महाधिवेशनको प्रक्रिया र त्यसको वैधानिकतालाई लिएर विवाद गहिरिँदै जाँदा एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको विषयमा मतभेद देखिएको छ। यी दुवै घटनालाई केवल पार्टीभित्रको नियमित आन्तरिक अभ्यासका रूपमा हेर्नुभन्दा नेपालको समग्र राजनीतिक दल र नेतृत्व संस्कारमा देखिएको सङ्कटका रूपमा हेर्नुपर्ने अवस्था देखिएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: नेपाली काङ्ग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन सम्बन्धी प्रक्रियाप्रति असहमति जनाउँदै असोज 3 हुने भनिएको ओडा अधिवेशनमा सहभागी नहुने घोषणा गरेको छ। देउवा पक्षले आफूहरूको आत्मसम्मानमा चोट पुग्ने गरी पद व्यवस्थापन वा भागभण्डाको माध्यमबाट विवाद समाधान गर्न खोजिएको भन्दै त्यसलाई अस्वीकार गरेको छ। आवश्यक परे छुट्टै महाधिवेशन गर्ने चेतावनी समेत इतर पक्षले दिएको छ। देउवा पक्षको 15 महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीको आधिकारिकता र महाधिवेशन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संवाद र सहमति बिना एकपक्षीय रूपमा अघि बढ्नु उचित नभएको बताउनु भएको छ। काङ्ग्रेसको विवाद अहिले केवल पदको भागभण्डा वा गुटगत प्रतिस्पर्धामा सीमित छैन। महाधिवेशनको वैधानिकता, प्रतिनिधि छनौट र पार्टीको भावी नेतृत्व कुन प्रक्रियाबाट तय गर्ने भन्ने प्रश्न समेत विवादको केन्द्रमा आएको छ। उता नेकपा एमालेमा पनि निर्वाचन समीक्षा र संगठन पुनर्गठनको बहसले पार्टीभित्रको असन्तुष्टि सतहमा ल्याएको छ। काभ्रे पलाञ्चोकको बलथलीमा बसेको निर्वाचन समीक्षा एवं पुनर्गठन कार्यदलको बैठकले निर्वाचनपछिको पार्टी अवस्था र पुनर्गठन सम्बन्धी दुई छुट्टा छुट्टै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी उपाध्यक्ष द्वय रामबहादुर थापा बादल, विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई दिएको छ। कार्यदल संयोजक बादल र महासचिव पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत भएपछि संगठन पुनर्गठनको विषयमा साझा धारणा बनाउन खोजिएको थियो, तर पुनर्गठनको विषयमा एकरूपता कायम हुन सकेन। कार्यदलले दुवै प्रतिवेदनका आधारमा नीति र नेतृत्वबारे ठोस धारणा तयार पार्न 3 नेतालाई जिम्मेवारी दिएको छ। 2 दिनभित्र तयार हुने प्रतिवेदनमाथि असोज 1 बस्ने बैठकमा थप छलफल गर्ने र त्यसपछि अध्यक्षलाई बुझाउने कार्यसूची छ। तर एमालेको बलथली बैठकको अर्को पक्ष अझ राजनीतिक छ। अध्यक्ष केपी शर्मा ओलीले विशेष महाधिवेशनको विषयमा सम्झौता नगर्न निर्देशन दिनुभएको एमाले नेतृत्वभित्र चर्चा चुलिन थालेको छ। यसले एमालेभित्र देखिएको बहस केवल निर्वाचनको समीक्षा गर्ने विषय नभई पार्टीको नेतृत्व, संगठनात्मक पुनर्गठन र आगामी राजनीतिक दिशासँग जोडिएको देखाउँछ। यहाँ काङ्ग्रेस र एमाले बीच एउटा समानता देखिन्छ। काङ्ग्रेसमा महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनलाई लिएर विवाद छ। एमालेमा निर्वाचनपछिको समीक्षा र संगठन पुनर्गठनको स्वरूपलाई लिएर बहस छ। दुवै पार्टीमा नेतृत्व र संगठनको संरचनालाई लिएर फरक धारणा सार्वजनिक भइरहेका छन्। तर दुवैको राजनीतिक सन्दर्भ भने फरक छ। नेपाली काङ्ग्रेसभित्रको विवाद महाधिवेशनको वैधानिकता र प्रक्रियामा केन्द्रित छ। एमालेमा भने निर्वाचनको परिणाम, त्यसको समीक्षा र संगठन पुनर्गठनको प्रश्न बढी महत्त्वपूर्ण देखिन्छ। यद्यपि दुवै घटनाले एउटा साझा प्रश्न उठाएका छन्। नेपालका ठूला राजनीतिक दलहरू बदलिँदो राजनीतिक परिवेश अनुसार आफूलाई कति सुधार गर्न तयार छन् त भनेर। निर्वाचनमा अपेक्षित परिणाम नआएपछि समीक्षा हुनु स्वाभाविक हो। नेतृत्वको कार्यशैली, संगठनको संरचना र नीतिगत कमजोरीमाथि प्रश्न उठ्नु पनि लोकतान्त्रिक दलका लागि अस्वाभाविक होइन। तर समीक्षा र पुनर्गठनको प्रक्रिया यदि नेतृत्व जोगाउने वा कुनै गुटको शक्ति सन्तुलन कायम गर्ने माध्यम मात्र बन्यो भने त्यसले अपेक्षित सुधार ल्याउन पक्कै पनि सक्दैन। काङ्ग्रेसको हकमा पनि यही प्रश्न लागू हुन्छ। महाधिवेशन पार्टीभित्रको शक्ति परीक्षण मात्र नभई नीति, नेतृत्व र संगठन सुधारको अवसर बन्नुपर्ने हो। तर अहिलेको विवादले महाधिवेशन नै गुटगत शक्ति सङ्घर्षको अर्को मैदान बन्ने जोखिम देखाएको छ। एमालेमा पनि निर्वाचन समीक्षा र पुनर्गठनले सङ्गठनको वास्तविक कमजोरी पहिचान गर्न सक्नुपर्छ। विगतका कमजोरीलाई केवल व्यक्ति वा गुटको असफलताका रूपमा व्याख्या गर्ने हो भने पुनर्गठनको उद्देश्य पुरा हुन सक्दैन। अझ महत्त्वपूर्ण कुरा के हो भने दुवै दलले नयाँ पुस्ता, बदलिदो मतदाता र राजनीतिक अपेक्षालाई कसरी सम्बोधन गर्छन् भन्ने हो। नेपालको राजनीतिमा लामो समयदेखि स्थापित नेतृत्व र सङ्गठन संरचनाले राजनीतिक स्थायित्व त दिएका छन्, तर नयाँ पुस्ताको अपेक्षा सुशासन, रोजगारी, सेवा प्रवाह र नेतृत्वमा पुस्तान्तरणको प्रश्न दिन प्रतिदिन बलियो हुँदै गएको छ। त्यसैले अहिले काङ्ग्रेस र एमाले दुवैका लागि आन्तरिक विवाद केवल सत्ता र सङ्गठनको प्रश्न होइन, यो उनीहरूको राजनीतिक पुनर्निर्माणको अवसर पनि हो। यदि नेपाली कङ्ग्रेसले महाधिवेशनलाई निष्पक्ष, समावेशी र सहमतिमूलक बनाउन सक्यो भने अहिलेको विवाद सङ्गठन सुदृढीकरणको आधार बन्न सक्छ। एमाले पनि निर्वाचन समीक्षा र पुनर्गठनलाई वास्तविक आत्मसमीक्षामा बदल्न सक्यो भने त्यसले पार्टीलाई नयाँ राजनीतिक परिस्थितिका लागि तयार पार्न सक्छ। तर दुवै दलमा आन्तरिक असहमति व्यवस्थापन हुन नसके त्यसको परिणाम गुटबन्दी, समानान्तर सङ्गठन र नेतृत्वप्रतिको अविश्वासमा देखिन सक्छ। नेपाली कङ्ग्रेसको महाधिवेशन विवाद र नेकपा एमालेको पुनर्गठन बहसले नेपालको राजनीतिमा एउटा साझा सङ्केत गरेको छ। ठूला राजनीतिक दलहरू अब केवल पुरानो सङ्गठन र स्थापित नेतृत्वको भरमा अघि बढ्न सक्ने अवस्थामा छैनन् नै। मतदाता बदलिएका छन्, राजनीतिक अपेक्षा बदलिएको छ र दलहरूप्रतिको सार्वजनिक मूल्याङ्कन पनि पहिले भन्दा कठोर भएको छ। त्यसैले नेपाली कङ्ग्रेस र नेकपा एमालेका लागि अहिलेको चुनौती कसले आफ्नो गुटलाई बलियो बनाउने भन्ने होइन, कसले आफ्नो पार्टीलाई समय अनुकूल, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन सक्छ भन्ने हो। महाधिवेशन र पुनर्गठन त्यसैको परीक्षा बन्ने देखिन्छ।
0: आज हरितालिका तीज, हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा महिला व्रतालु तथा श्रद्धालुको उल्लेख्य भिड रह्यो। बिहान 3 बजेदेखि मन्दिरका चारवटै ढोका खोलिए पनि दर्शनार्थीको चाप दिनभर कायम रह्यो। अहिले साँझ परिसकेको छ, तर पशुपति क्षेत्रमा तीजको रौनक र भक्तजनको भिड अझै उस्तै छ। यति बेला हाम्रा सहकर्मी हरिराम पौडेल पशुपतिनाथ मन्दिर परिसरमा हुनुहुन्छ। प्रस्तुत छ सहकर्मी हरिराम पौडेलले स्थलगत रूपमा पठाउनु भएको यो विशेष रिपोर्ट।
4: अहिले म काठमाडौँको पवित्र पशुपतिनाथ मन्दिरको पश्चिम मूलद्वार अगाडि छु र अहिले यतिखेर साँझ परिसकेको छ। तर बिहानदेखि पशुपतिनाथ क्षेत्रमा देखिएको महिला व्रतालुहरूको चहल पहल अहिले यति बेलासम्म पनि कम भएको छैन। दिनभर लाममा बसेर भगवान पशुपतिनाथको दर्शन गरेका महिलाहरू अहिले साँझ पनि मन्दिर परिसरमा देखिरहनु भएको छ। कतिपय महिला दर्शनमा व्यस्त हुनुहुन्छ भने कतिपय दीप प्रज्वलन गरिरहनु भएको छ। यतिखेर साँझको बेला भएकोले पनि यतिखेर दीप प्रज्वलनको पनि अर्को छुट्टै रमाइलो यहाँ हामीले देख्न सक्छौँ। मन्दिर परिसरमा बलिरहेका दीप, पूजा आराधना र भक्तजनको चहल पहलले साँझको पशुपति क्षेत्रलाई अझ धार्मिक र आध्यात्मिक बनाएको मैले महसुस गरिरहेको छु। हरितालिका तीजमा भगवान शिव र पार्वतीको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गर्ने हाम्रो धार्मिक परम्परा रहेको छ। यही आस्थाका साथ आज बिहानदेखि महिलाहरू पूजाका सामग्री लिएर पशुपतिनाथ आइपुग्नु भएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको सहज दर्शनका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको थियो र दर्शनार्थीका लागि 4 छुट्टा छुट्टै दर्शन मार्गको व्यवस्था गरिएको थियो। सुरक्षा तथा भिडभाड व्यवस्थापनका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ, जो अहिले पनि सुरक्षामा खटिरहनु भएको मैले देखिरहेको छु। नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू, स्काउटका भाइ बहिनीहरू यहाँ सुरक्षामा खटिरहनु भएको छ र उहाँको चुस्त सुरक्षा व्यवस्थाले गर्दाखेरि आज दिनभरि पशुपतिको यो भिडभाडमा पनि कुनै अप्रिय घटना नघटेको जानकारी प्राप्त भएको छ। बिहान भदौरे झरीका बीच पनि व्रतालु महिलाहरू लाममा बसेर पशुपतिनाथको दर्शनका लागि प्रतीक्षारत हुनुहुन्थ्यो र सामान्य अवस्थामा करिब 30 मिनटमै दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको थियो र हामीले यहाँ भक्तजनहरूको प्रतिक्रिया लिँदाखेरि पनि उहाँहरू निकै सहज तरिकाबाट दर्शन गरेको हामीलाई बताइरहनु भएको छ। आज पशुपतिनाथ पुगेका अधिकांश महिला रातो पहिरन, चुरा, पोते र कपालमा रङ्गीचङ्गी फुलले सजिएको चाहिँ देखिनु भएको थियो। धार्मिक आस्थासँगै तीजको सांस्कृतिक पहिचान पनि पशुपति क्षेत्रमा स्पष्ट देखिन्थ्यो। आजको दिन धेरै महिलाले आज निरोहार व्रत बस्नु भएको छ, कतिपय पानी समेत नखाई निर्जल दिनभर शिवको आराधना गरिरहनु भएको छ। धेरै व्रतालु भोलि बिहान पूजा आराधना गरेपछि मात्र व्रत समापन गर्ने तयारीमा हुनुहुन्छ। तिजलाई केवल व्रत र पूजाको पर्वका रूपमा मात्र नभई महिलाको सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिको पर्वको रूपमा पनि लिइन्छ। तर यस वर्ष रसुवाको भोटेको सिपारीबाट भएको जनधनको क्षतिका कारण विगतको जस्तो तिजको उल्लास भने केही कम महसुस गरिएको छ, केही कम देखिएको छ। अहिले पनि पशुपतिनाथ मन्दिर परिसरमा दीपहरू बलिरहेका छन्। महिलाहरू भगवान पशुपतिनाथको दर्शन र पूजामा व्यस्त हुनुहुन्छ। लाइन अहिले त्यति बाक्लो छैन, सामान्य तरिकाबाट दर्शन गर्न सकिने अवस्था रहेको छ। बिहानदेखि सुरु भएको तिजको धार्मिक यात्रा अब दीपको उज्यालोसँगै भोलि बिहानको व्रत समापनतर्फ अघि बढिरहेको महसुस मैले गरिरहेको छु। पशुपतिनाथ मन्दिरको पश्चिम मूलद्वारबाट कार्यक्रम घटना र विचारका लागि हरिराम पौडेल, पशुपति मन्दिर परिसर, काठमाडौँ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अफवाह प्रस्तुत गर्छौँ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुननिर्मित कार्यालय भवनको भदौ 28 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदर पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुननिर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवं साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिक मैत्री उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुननिर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुननिर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो। भवन पुननिर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार अनुशासित पारदर्शी संवेदनशील र उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नम्बर 8 अध्यक्ष आसामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण समितिका कोषाध्यक्ष वीएन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा इन्जिनियर डाक्टर शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौँ महानगर प्रहरी बलले शान्ति सुरक्षा सड़क अनुशासन अतिक्रमण नियन्त्रण सामाजिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा भदौ 28 गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौँ महानगरपालिकाको सुशासन शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले काठमाडौँ महानगर प्रहरी बलले 3 भन्दा लामो समयदेखि महानगरपालिकाको नीति निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपदको समयमा खोज उद्धार राहत वितरण लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भए तापनि नागरिक सेवा सार्वजनिक सुरक्षा शान्ति सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित सहर निर्माण गर्नु दुवैको साझा उद्देश्य रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ सुन्दर सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सड़क सुरक्षा ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन फुटपाथ व्यवस्थापन साधन स्रोत व्यवस्थापन विपद तथा आपतकालीन प्रतिकार्य ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण शहरी क्षेत्रको समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण स्मार्ट सिटी सेक्युरिटी समुदाय प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। अवैध हात हतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका 5 बस्ने 47 बुद्धि बहादुर कामी 41 झग बहादुर बिख र 60 प्रेम बहादुर सिन्जाली रहेका छन्। उनीहरूको साथबाट भरुवा बन्दुक 9 थान बन्दुकको नाल 42 थान काठको निर्माण हुँदै गरेको कुञ्जी 8 थान काठको बट 5 थान फलामको गज 2 थान गोली तथा छर्रा 221 थान बन्दुकको चाप 7 थान बारुद जस्तो देखिने पदार्थ 89 ग्राम 850 मिलिग्राम जङ्गली जनावरको ओखे छोटो पहाड, हड्डी, छाला, भरुवा बन्दुकमा लाग्ने गोली, तीन थान लगायतका सरसामान समेत प्रहरीले बरामद गरेको छ। यसै गरी कटुवा पिस्तोल एक थान र गोली दुई राउन्ड सहित भारतीय नागरिक 28 वर्षीय नवीन महतोलाई सर्लाही जिल्ला मलङ्गवा नगरपालिका 12 भदौ 26 प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी भरुवा बन्दुक तीन थान सहित सङ्खुवासभा जिल्ला मादी नगरपालिका 4 बस्ने 42 वर्षीय कुलबहादुर जिमीलाई भदौ 26 प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागु औषध इस्पास्मो 428 ट्याब्लेट सहित भारतीय नागरिक 20 वर्षीय हदिश अली समेत दुईजनालाई नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका 2 भदौ 27 प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध इस्पास्मो 160 ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका 4 बस्ने 27 वर्षीय विशाल गुरुङलाई सोही ठाउँबाट भदौ 25 प्रहरीले पक्राउ गरेको छ भने अवैध लागु औषध गाँजा करिब 101 किलो 64 ग्राम सहित धनुषा जिल्ला लहान नगरपालिका 1 बस्ने 30 वर्षीय सुरज चौधरी समेत 5 उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 भदौ 25 प्रहरीले पक्राउ गरेको छ। सुन तथा चाँदीका गरगहना चोरी तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला गौशाला नगरपालिका 5 29 वर्षीय सावन कुशवा, तेह्रथुम जिल्ला 8 गाउँपालिका

0: तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्र सेवकहरूका बारेमा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई काठमाडौँको अनाम नगरबाट प्रहरीले पक्राउ गरेको हो। अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा 3 जनालाई भदौ 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा जिल्ला बिरतामोड नगरपालिका 4 बस्ने 41 वर्षीय किरण खानदङ्वा, 38 वर्षीय हेक्की श्रेष्ठ र 27 वर्षीय उज्जवल गुरागाई रहेका छन्। बिरतामोड नगरपालिका 4 मा अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। स्रोत नखुलेको नगद 13,75,000 नेपाली रुपियाँ सहित काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 3 का 20 वर्षीय युवराज घतानीलाई काठमाडौँ महानगरपालिका 26 बाट भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको 4,50,000 भारतीय रुपियाँ सहित भारतीय नागरिक 55 वर्षीय अशोक कुमारलाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 16 बाट भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक अफवा।

0: ए समीर, के हो डलर त व्यापक आइरहेको छ जस्तो छ त फेसबुकबाट।
1: कहाँ आउनु, अलि अलि हो।
0: अनि त्यस्तो रियलिस्टिक भिडियो कुनै आईबाट बनाउँछौ हो तिमीले?
1: बनाइहाल्छ त, सब्सक्रिप्सन लिन पर्यो नि, खर्च गर्न भनेपछि तिम्रो सातो जान्छ अनि कसरी हुन्छ त प्रगति?
0: त्यो त हो, मेरो डलर कार बिग्रेर पनि हो के।
1: अर्को बनाऊ न, अहिले बाढी पहिरोको भिडियो हेर त मेरो पेजमा कति गइरहेको छ।
0: त्यस्तो त्यो हल्का फुल्का कमेडी बनाएर भ्युज स्युज ल्याउनु त ठिकै हो, तर यो विपदको बेलामा एआईबाट नक्कली फोटो भिडियो बनाएर पोस्ट गर्नु चाहिँ अलिक ठिक होइन है साथी।
1: ठिक होइन भनेर के गर्नु साथी, त्यही नगरी डलर झर्दैन।
0: अस्ति मुगलिनको बाटोमा पहिरो खसेको छ भनेर समाचार आयो, एउटा भिडियो हेरेको, पोहोर परारको पो हालेको रहेछ। पुरानो फोटो भिडियो हालेको देख्दा त म आफैलाई कति रिस उठेको थियो। तिमी त पुरै फेक भिडियो बनाएर हाल्छौ,
1: कसलाई के असर पर्छ, कसले के सोध्छ भनेर त आफ्नो प्रगति नै हुँदैन।
0: त्यो त हो, ल साथी प्रगति गर तिमी।
1: साथीको प्रगतिमा जल्ने होइन, बरु तिमी पनि सिक के।
0: ए मलाई सबै आउँछ, तर यो विपदको बेलामा अफवाह फैलाउने काम चाहिँ म गर्दिन है।
1: ठिक छ नि त, तिमी इमानदार बन, म त जसरी पनि कमाउने हो।
0: ल म अहिले गएँ, जेसी गर तिमी।

0: नमस्कार म्याम.
1: नमस्कार, के थियो होला
0: म्याम? मलाई फोन गरेर यहाँ बोलाउनु भएको थियो. म समीर पौडेल हजुर.
1: ए ए ए, तपाईँ नै हो समीर पौडेल भन्ने?
0: हजुर, म नै हो म्याम.
1: ए ल, बस्नुहोस् त्यहाँ. अनि यो फेसबुक टिभी भन्ने पेज पनि तपाईँकै हो होइन?
0: हजुर हजुर म्याम, मैले नै चलाउँछु त्यो पेज.
1: ए, पछिल्लो समय तपाईँले आफ्नो पेजमा बाढी पहिरो र प्राकृतिक विपदसँग सम्बन्धित के भिडियोहरू पोस्ट गर्नुभएको रहेछ?
0: हजुर म्याम, भिडियोहरू त पोस्ट गरेको छु म्याम. मैले भिडियोमा त्यस्तो केही समस्या भयो कि हजुर?
1: समस्या भिडियो पोस्ट गरेकोमा मात्रै होइन, ती मध्ये केही भिडियो वास्तविक घटनाका होइनन्, एआई बाट बनाइएका वा पुराना भिडियोहरूलाई भर्खर भएको घटना जस्तो बनाएर पोस्ट गरेको देखिन्छ.
0: म्याम, त्यो त फेसबुकमा भ्युज आउँछ भनेर एआई बाट बनाएर हालेको थिए हजुर.
1: अहिलेको यस्तो विपदको समयमा तपाईँहरू जस्ता फेसबुकमा धेरै फलोअर्स भएका व्यक्तिहरूले त झन् सत्य तथ्य घटना पोस्ट गर्नुपर्नेमा एआईबाट निर्माण गरेको गलत सूचना अफवाह फैलाउनु अपराध हो भन्ने त थाहा छ होला नि तपाईँलाई.
0: म्याम, सबैले बनाएर हालिरहेका हुन्थे अनि के होला र भनेर मैले पनि हालिहाले हजुर.
1: हेर्नुहोस् है, कसले के हाल्यो के गर्यो भन्दा पनि म आफूले के गरिरहेको छु भन्ने कुरा महत्वपूर्ण हुन्छ. विपदको समयमा त्यसरी भ्रामक तथा गलत सूचना फैलाउँदा मानिसहरूमा झन् बढी डर, त्रास र भ्रम सिर्जना हुन सक्छ.
0: त्यो त हो म्याम.
1: सामाजिक सञ्जालमा पोस्ट गरेका यस्ता फेक कुराहरू केही मिनटमै हजारौं मानिससम्म पुग्न सक्छन् र कसैलाई व्यक्तिगत फाइदा हुन सक्ला, तर एउटा गलत सूचनाले देश विदेशमा रहेका सर्वसाधारणमा कतिसम्म असर पर्छ भन्ने

0: कुरा आकलन समेत गर्न सकिँदैन, बुझ्नुभयो?
1: त्यो त हो म्याम, मैले यसरी बाढीको फेक भिडियो बनाउन नहुने थियो म्याम। एआईबाट जस्तो फोटो भिडियो पनि बन्छ त्यसैको फाइदा उठाएर पैसा कमाउन खोज्नु मेरो गल्ती भयो हजुर।
0: एआई प्रविधिको प्रयोग गर्नु आफैमा अपराध होइन, तर एआईबाट बनाइएको काल्पनिक भिडियो हो भने त्यसलाई वास्तविक घटना जस्तो देखाएर आम नागरिकलाई भ्रममा पार्नु, झुक्क्याउनु चाहिँ गलत हो। यो समयमा यसै त मान्छेमा डर पैदा भइरहेका बेला कतिले त भ्युज आउँछ भनेर पुरानो भिडियोलाई एडिट गरेर नयाँ घटनाको नाममा समेत हालिरहेका हुन्छन्, तर त्यो कार्य चाहिँ एकदमै गलत
1: हो। म्याम, मैले पनि फेसबुक भ्युज र पैसा कमाउने लोभमा त्यस्ता भ्रामक फोटो भिडियो पोस्ट गर्नु हुन्थेन म्याम। मेरो सानो पोस्टले यति ठुलो असर पार्न सक्छ भन्ने मैले सोच्दै सोचिन म्याम।
0: पैसा कमाउनु पर्छ तर गलत काम गरेर होइन। हेर्नुहोस् है, अरूको दुःख विपद र डरलाई कमाईको माध्यम बनाउनु पनि गलत हो। यस्तो कुरामा सामाजिक सञ्जाल चलाउने हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ।
1: बुझे म्याम, अबदेखि कुनै पनि भिडियो पोस्ट गर्नु अघि स्रोत जाँच गर्छु। एआईबाट बनाइएको भए एआईबाट बनाएको भनेर पोस्ट गर्छु, तर बरु आजैदेखि कहिल्यै भिडियोहरू नै नहालौँला म्याम। एकपल्टलाई मलाई माफ गरिदिनुहोस् हजुर।
0: हेर्नुहोस् है, तपाईँले गल्ती गरिसक्नु भएको छ, गल्ती गरिसकेपछि त्यसको सजाय चाहिँ भोग्नै पर्छ। त्यसैले अब तपाईँलाई कानुन अनुसार चाहिँ कारवाही हुन्छ नै। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अफवा। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धेरै सर्वसाधारणका सुन, चाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानी लगायतका महत्वपूर्ण कागजात तथा धनमाल बगाएर हराएको अवस्था छ। यदि तपाईँले त्यस्ता धनमाल वा कागजात फेला पार्नु भएको छ भने आफू खुसी प्रयोग गर्ने, बिक्री वितरण गर्ने, लुकाउने वा आफूसँग राख्ने जस्ता कार्य नगर्नुहोस्। तुरन्त नजिकको प्रहरी कार्यालयमा बुझाउनुहोस्।
2: यसरी अरूको सम्पत्ति फेला पारी सम्बन्धित धनीलाई नबुझाएर आफूसँग राख्नु, प्रयोग गर्नु, खरिद बिक्री गर्नु वा हिनामिना गर्नु मुलुकी अपराध संहिता 2074 अन्तर्गतको कसुर हो। त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी सजाय तथा बिगो असुल उपरको कारवाही हुने कानुनी व्यवस्था रहेको छ। त्यसैले हराएको धनमाल वा कागजात लुकाउने, अन्यत्र लैजाने वा वास्तविक हकदारलाई फिर्ता नगर्ने र प्रमाण बिनाका सुन चाँदी जस्ता धनमाल खरिद गर्ने जस्ता आपराधिक कार्य नगर्नुहोस्।
0: कार्यबारे कुनै पनि सूचना वा जानकारी भए तत्काल नेपाल प्रहरीलाई खबर गर्नुहोस्। सूचना दिने व्यक्तिको परिचय गुप्य राखिनेछ। याद राख्नुहोस्, फेला परेको धनमाल आफ्नो होइन, सम्बन्धित हकदारको हो।
2: हस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौं र बचाऊ।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: was fine. Nepal Telecom, Rastrako Sanchar.
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल. अब केही बेर सुनाउनेछौँ तिजका गीतहरू. यसै क्रमको पहिलो गीत राख्दैछौँ दीपा झा, सुषमा श्रेष्ठ साथीहरूको स्वरमा, चेतन कार्कीको रचनामा, मनोहरी सिंहको सङ्गीतमा, चलचित्र कन्यादानबाट.

गीतको गीत सुनाउने क्रममा भर्खरै राख्यौँ पशुपति शर्मा र अनिता चलाउनेको स्वरमा पशुपति शर्माको रचना र सङ्गीतमा। आजको लागि अन्तिम गीत राख्दैछौँ रामजी खाँड र देवी घरतीको स्वरमा गायत्री थापाको रचना र सङ्गीतमा। यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ। आप्रवासन

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: आप्रवासन संवाद, कथा, श्रम र यात्राको
3: अङ्क 12, आन्तरिक बसाइसराईको कारण र प्रभाव।
4: एउटा गाउँ जहाँको खेतबारीमा बिहानदेखि साँझसम्म मानिसहरूको चहल पहल हुन्थ्यो। घरका आँगनमा बालबालिकाको आवाज सुनिन्थ्यो। आजकल गाउँमा मान्छे छैनन् भन्ने होइन, त्यहाँ केटाकेटी खेल्दैनन् भन्ने पनि होइन, तर गाउँमा आजकल मान्छे पातलिन थालेका छन्। कतिपय घरको गोठालो त ढोकामा झुन्डिएको तालचा बनेको छ। ग्रामीण भेगका मानिसहरू अवसरको खोजीमा कोही सहर पसेका छन्, सानो सहरका मान्छेहरू ठूला सहरमा गएका छन्, कोही तराई झरेका छन्, कोही चाहिँ विदेश गएका छन्।
5: हाम्रो जनसङ्ख्याको ठुलो हिस्सा 15-24 वर्षको जनसङ्ख्या चाहिँ विदेश पलायन भइराखेको छ। यो एकदमै हाम्रो रिप्रोडक्टिभ पिरियडको पपुलेसन भयो।
6: परिवारको कुनै सदस्यले नयाँ कुरा सिक्यो भने त्यो घरका अरू सदस्यले पनि बिस्तारै थाहा पाउँछन्, र त्यो घरका सदस्यले थाहा पाए पनि समाजका अरूले पनि अन्तर्घुलन हुँदै जान्छ।
7: थाकथलो छोडिसकेपछि त्यहाँको रहनसहन पनि त्यो मासिने भयो। यहाँको पनि हामीले केही सिक्या जस्तो पनि हुने, नसिक्या जस्तो पनि हुने।
4: निश्चय नै बसाइसराईको क्रममा केही पाए जस्तो वा केही गुमाए जस्तो हुन्छ, तर बसाइसराई दोमनको अनुभूति मात्र होइन, यसले एउटा व्यक्तिको जीवन मात्र बदल्दैन, देश र स्थान विशेषको सामाजिक, सांस्कृतिक र आर्थिक आयामहरूलाई नै प्रभावित पार्छ। पाटन संयुक्त क्याम्पसका जनसङ्ख्या अध्ययन विभागका प्रमुख मनमाया मिश्र:
5: बसाइसराई संघको संरचनाले चाहिँ जनसङ्ख्यामा मात्रै परिवर्तन नपाएर होलिस्टिक रूपमा नेसनकै डेभलपमेन्टलाई असर पारेको हुन्छ। किनभने एउटा मान्छे बसाइँ सरेर अर्को ठाउँमा जानु भनेको त्यो ठाउँमा जनसङ्ख्या बढ्नु र गएको ठाउँमा घट्नु मात्रै नभएर त्यसले सामाजिक संरचनामा कस्तो असर पार्छ, आर्थिक अवस्थामा कस्तो असर पार्छ र त्यहाँका विकासका प्रतिनिधित्व गर्ने कुराहरूमा कसरी असर पार्छ भन्ने कुरालाई विशेष जोड दिनुपर्छ।
4: पछिल्लो जनगणना अनुसार बसाइसराईको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जानेले ओगट्छ, जसले जनसङ्ख्याको विभिन्न पक्षमा प्रभाव पारेको र पार्नेवाला देखिन्छ। फेरि पनि पाटन संयुक्त क्याम्पसका जनसङ्ख्या अध्ययन विभागका प्रमुख मनमाया मिश्र:
5: जनसङ्ख्याको संरचना 2021 बेस हुँदाखेरि लगभग 22 लाख पपुलेसन चाहिँ विदेश गएको छ। त्यसमा पनि जनसङ्ख्याको ठुलो हिस्सा चाहिँ पुरुषहरू छन्। महिलाहरूको पनि बिस्तारै माइग्रेसन हुने प्रवृत्ति त बढ्दै गएको छ। त्यसमा पनि लगभग कति छ भन्दा 82% चाहिँ पुरुषहरू नै विदेश गएको पाइएको छ। यसले गर्दाखेरि एकातिर ग्रोथ रेटमा जनसङ्ख्याको चाहिँ हाम्रो जनसङ्ख्या वृद्धि दरमा पनि असर परेको छ, साथसाथै हाम्रो चाहिँ टोटल फर्टिलिटी रेट भनेको चाहिँ हाम्रो एउटी महिलाले कति बच्चा जन्माउने भन्ने कुरो छ नि, त अहिले त त्यो पनि घटेर 1.9 आएको छ 21 जनगणनामा भने। अब कपलहरू सेपरेसन एकातिर भइरहेको छ, फर्टिलिटी पनि न्यून हुँदैछ, देशलाई चाहिने दक्ष जनशक्ति पनि विदेश पलायन हुँदैछ। यसले गर्दा समग्र राष्ट्रकै विकासमा चाहिँ असर पर्ने हाम्रो देखिसकेको छ।
4: हामी आज आप्रवासन संवादमा आन्तरिक बसाइसराईको कुरा गर्दैछौँ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा रोजगार तथा श्रम मन्त्रालयको सहयोगमा तयार पारिएको हो, र बसाइसराईको कुरा गर्दा अहिले जनसङ्ख्याको ठूलो हिस्सा आन्तरिक बसाइसराईमा छ। किन जनसङ्ख्याको यति ठूलो हिस्सा आन्तरिक बसाइसराईमा छ त? फेरि पनि मनमाया मिश्र:
5: जनसङ्ख्याको ठुलो हिस्सा चाहिँ आन्तरिक बसाइसराईमा छ। जस्तै टोटल पपुलेसनको चाहिँ लगभग 51% चाहिँ हाम्रो के छ भने आन्तरिकै बसाइसराई छ, होइन एक ठाउँमा जन्मेको अर्को ठाउँमा गएर बसेको। कारण चाहिँ के हो भन्दाखेरि आश्रित अनुपात, जस्तै बुढाबुढी भयो नि त, जस्तै एजिङ पपुलेसन चाहिँ जहाँ चाहिँ अब छोरा बुहारीहरू बसेको छ त्यहाँ आफ्नो ठाउँ छोडेर जानु, छोराछोरीले जहाँ लान्छु भन्छ त्यही ठाउँमा जानुपर्ने हुन्छ। अर्को चाहिँ के हुन्छ, बच्चालाई बोकेरै उनीहरू बसाइसर्ने हुन्छन् होइन। यसले गर्दा आश्रित परिवारकोमा आश्रितको कारणले गर्दा आश्रय लिनको लागि एउटा बसाइँ सरेको देखिन्छ। यो चाहिँ लगभग 26% छ नेपालमा भने। अर्को चाहिँ विवाहको आधारमा, विशेष गरेर माउन्टेनमा चाहिँ माउन्टेनको पपुलेसन चाहिँ विवाहको आधारमा बसाइँ सरिरहेको छ। र हिमालको हेर्ने भने हामी जो रोजगारीको कारणले गर्दाखेरि कामको सिलसिलामा हामी बसाइँ सरेको पाइन्छ, तर हाम्रो चाहिँ बसाइ सर्ने हिस्सा चाहिँ तराई पहाड हिमाल मात्रै नभएर चाहिँ गाउँबाट सहरतिर छ। किन सर्छौँ भन्दाखेरि बेटर लाइफ स्टाइल।
4: मान्छे सोच्न सक्ने प्राणी हो, सोच्न सक्ने प्राणीले जीवन जसरी चल्दैछ त्यसै गरी चलिरहोस् भन्ने मात्र सोच्दैन, जीवन अझ राम्रो होस् र सहज बनोस् भन्ने प्रयास पनि गर्छ र त्यही असरको एउटा परिणाम हो आन्तरिक बसाइ सराई।
8: मेरो नाम चाहिँ विजय लिम्बू हो, विजय काङ्वा लिम्बू। मेरो जन्म चाहिँ ताप्लेजुङ जिल्ला साबिक कैचा गाविस वार्ड नम्बर 1 ओडप्पामा भएको थियो। अहिले चाहिँ अब श्रीजङ्गा गाउँपालिका वार्ड नम्बर 3 ओडप्पामा पर्छ। म चाहिँ अहिले हाल वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश हुँदै अहिले चाहिँ भारतको चेन्नई भन्ने ठाउँमा चाहिँ काम गरिरहेको छु। मेरो कम्पनी चाहिँ जर्मनको कम्पनी हो, तर यो जर्मन कम्पनी चाहिँ विभिन्न देशमा शाखा कार्यालयहरू खोलेर चाहिँ काम गर्छ, अब 47 जस्तो देशहरूमा छ। त्यसै मध्ये चाहिँ एउटा ब्रान्च यो इन्डियामा पनि छ।
4: विजय लिम्बू वैदेशिक रोजगारमा गएको 2 दशक भन्दा बढी भयो। उनले जसरी रोजगारीको लागि देश छोडे त्यसै गरी आफ्नो परिवारको उन्नति प्रगतिको लागि थातथलो पनि छोडे। उनी अहिले ताप्लेजुङबाट झापा बसाइसकेका छन् जहाँ अहिले उनका परिवारका सदस्यहरू बस्छन्।
8: मेरो परिवारमा चाहिँ श्रीमती र मेरो एकजना छोरा हुनुहुन्छ। मेरो छोरा चाहिँ अहिले पढ्दैछ, भर्खरै सानै छ, अब अहिले लगभग 15 पुग्यो, 9 क्लासमा पढ्दैछ। र मेरो श्रीमती चाहिँ अहिले अब हाउस वाइफ भनौँ न। मेरो परिवार चाहिँ झापाको मेचीनगरतिर चारालीमा बस्नुहुन्छ। विदेशमा कमाएको आमदामीले नै परिवारको अब आधारभूत आवश्यकता पुरा गर्न अथवा शिक्षा स्वास्थ्य घरायसी व्यवस्थापन भनौँ होइन अब भविष्यको लागि आर्थिक आधारहरू तयार गर्न चाहिँ सहज भयो। एउटा त्यहाँ पक्की घर छ भनौँ न, एसियन हाइवेदेखि 150 उत्तरमा 1-2 जग्गाहरू पनि जोडिया छ। अब बच्चाहरूलाई राम्रैसँगले पढाइरहेको छु, राम्रै स्कुलमा पढाउँदैछु।
4: आन्तरिक बसाइ सराईको शैली निहाल्दा गाउँबाट सहर वा हिमाल पहाडबाट तराई झर्ने देखिन्छ। आन्तरिक बसाइ सराईको यो ढाँचा नेपालको सरहदभित्र पूर्वदेखि पश्चिमसम्मै चलेको छ।
7: मेरो नाम विमल बुढा मगर, घोराई 13 सेवार। हामी खास गरेर रोल्पाबाट आएका हौँ, रोल्पा कोटगाउँ भन्ने ठाउँबाट। विकासले गर्दाखेरि नै हो, अब अहिले बाटोघाटो गइपुग्या छ, त्यति राम्रो नभए पनि जे होस् अहिले पहिलेभन्दा अहिले राम्रो छ बाटोघाटो, र त्यही विकास र अन्य सेवा सुविधाका लागि भनेर दाङ बसाइ सरेर आएका हौँ। 10-15 भयो होला। यो अब प्रायः जसो रोल्पालीहरू यो मध्य भाग र पश्चिम रोल्पातिरको सर्ने भनेकै तुलसीपुर घोराई हो, क्यार हाम्रो यो घोराई नजिक पर्ने भएको कारणले गर्दाखेरि घोराईमा, अनि पहिलेदेखि आफन्तहरू पनि यहीँ बढी भएको कारणले गर्दाखेरि यो घोराईलाई नै रोज्यो र यहीँ बसाई बस्ने काम सुरु भयो।
4: कामको लागि होस् वा बसोबासको लागि थातथलो छोड्नु भनेको नयाँ कुरा सिक्नु पनि हो। सिकाइ पछि गएर अनुभव र ज्ञानसँग जोडिन्छ जसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्छ। पत्रकार तथा लेखक घनश्याम खड्का।
6: परिवारको कुनै सदस्यले नयाँ कुरा सिक्यो भने त्यो घरका अरू सदस्यले पनि बिस्तारै थाहा पाउँछन् र त्यो घरका सदस्यले थाहा पाए पनि समाजका अरूले पनि अन्तर्घुलन हुँदै जान्छ। त्यो हाम्रो समाज चाहिँ पहिला धेरै पहिलेदेखिको लाउरे समाज हो। यहाँ चाहिँ मान्छे यहाँ जन्मिन्छन्, काम यहाँ गर्दैनन्, बाहिर गएर गर्छन्। पहिला पनि यो हाम्रो साहित्यले पनि भन्छ, मदन चाहिँ नि लासा जान्थ्यो, मुना यहीँ बस्थे, अहिले मुना पनि जान्छे। मान्छेहरू जाने गर्छन्, बाहिर कुरा सिक्छन्, थाहा पाउँछन्, अनि यहाँको समाजमा त्यसको प्रभाव पर्छ।
4: सिकाएको वा आफूले हासिल गरेको ज्ञान वा अनुभवको प्रभाव समाजमा पर्छ नै, तर त्यो सिकाएको प्रभाव व्यक्तिमा फरक फरक ढङ्गले पर्छ। ताप्लेजुङको बरकपाबाट वैदेशिक रोजगारीमा पुगेका विजय लिम्बूले धेरै कुरा बुझे र सिके। त्यो बुझाइ र सिकाइले स्वास्थ्य सेवामा पहुँच खोज्यो अनि शिक्षाको महत्व बुझ्यो र यिनै कुराको सुविधा खोज्दै उनले आफ्नो थातथलो छोडे।
8: गाउँघरमा त्यो टाइममा अलिकति अब शिक्षा र स्वास्थ्यकै विषय पनि भयो होइन, अब अहिलेको भन्दा 15-20 अगाडि त त्यति राम्रो शिक्षा र पनि थिएन, स्वास्थ्य पनि थिएन। अनि त्यही हिसाबले चाहिँ म अब यतातिर झरेँ, बच्चाहरूको अब भविष्य राम्रो ल्याउँ या त उनीहरूलाई शिक्षाको लागि चाहिँ यता अब राम्रो हुन्छ अब ठुलो ठाउँमा भन्ने हिसाबले नै अब झरियो भनौँ न।
4: जसरी सपनाको भूगोल पछ्याउँदै पछ्याउँदै विजय लिम्बू ताप्लेजुङको बारक्पाबाट झापाको चारअरी झर्छन्, जसरी अवसरको खोजी गर्दै गर्दै रोल्पा जमकोटका विमल बुढामगर दाङको घुराई पुग्छन्, तब पहाडको गाउँहरू वा तराईकै पनि गाउँहरू रित्तो हुँदै जान्छन्, जसको असर हाम्रो पुरानो र परम्परागत पेसामा पर्छ र आर्थिक आयाम नै बदलिन्छ। पाटन संयुक्त क्याम्पसका जनसङ्ख्या अध्ययन विभागका प्रमुख मनमाया मिश्र,
5: समग्र गाउँको मात्रै विकास कुरा गर्दाखेरि चाहिँ हाम्रो परम्परागत कृषि प्रणाली भएको कारणले गर्दा मान्छेहरू त्यहाँबाट बस्न त्यति सुइटेबल नमानेर उनीहरू उतातिर गएको पनि हुनसक्छ। यसले गर्दाखेरि एउटा चाहिँ के हुन्छ, बुढाबुढी र महिलामा कृषिको भार पर्छ, एउटा महत्त्वपूर्ण कुरो, एउटा लेबर स्कार्सिटी भइहाल्यो। अनि अर्को चाहिँ के हुन्छ, कृषिमा चाहिँ लगानी बढी गर्नुपर्ने भयो अवसर, किनभने प्रोडक्सन गर्नको लागि त लगानी गर्नु पर्यो। अब त्यस्तोखेरि कृषि हरेक ठाउँमा के छ, खेतीपातीहरू बाँझै भएको कारणले गर्दा हाम्रो प्रोडक्सनै न्यून छ, हामीले खाद्यान्न पनि भोलि आयात गर्नुपर्ने स्थिति हुन्छ, यो कुराहरू हुन्छ भने सामाजिक जीवनमा हेर्नु पर्यो भने चाहिँ अब गाउँमा महिला र बुढाबुढी बढी हुन्छन्, एक्टिभ पपुलेसन कम हुँदाखेरि डेभलपमेन्टमा हामीलाई त्यही गाह्रो भइरहेको हुन्छ विकासमा। अब युवाको नेतृत्व पनि कम हुन्छ, अहिले त हाम्रो जेएनजी आम मुभमेन्ट पछाडि हरेक ठाउँमा युवाको होइन युवाको नेतृत्व हुनुपर्छ, युवालाई अगाडि सार्नुपर्छ भन्ने कुरो छ, त्यो हुँदाखेरि गाउँमा युवै छैनन्, जबकि अब हामीले हेर्दाखेरि 15-24 वर्षको लगभग 45% युवाहरू चाहिँ बाहिर गइरहेको छ भने हाम्रो समग्र पपुलेसन भने यसरी हेर्दाखेरि चाहिँ युवाहरूलाई नेतृत्व दिन लिन सक्ने मान्छे कम भयो क्या।
4: तर बसाइसराईको असर जस्तो भए पनि मान्छेले आफ्नो हित र भलो सोच्न छोड्दैन, परिणामत मानिस सधैँ चलायमान रहन्छ, उसले सेवा सुविधा र सहजताको लागि स्थान परिवर्तन गरिने रहन्छ। पत्रकार तथा लेखक घनश्याम खड्का,
6: पहिल्यैदेखि मान्छे चाहिँ राम्रो कुराहरू भएको ठाउँमा आकर्षित हुने, नराम्रो कुरा भएको ठाउँबाट भाग्ने, जसको चाहिँ नि जाने सामर्थ्य हुन्छ, अलिकति रिसोर्स जुटाउन सक्छ, ऊ त जहिले पनि राम्रो ठाउँमा गइरहेकै छ। गाउँबाट सदरमुकाम, सदरमुकामबाट या त राजधानी, राजधानीबाट युरोप अमेरिका गएकै छ त मान्छे, गाउँको मान्छे राजधानीमा के अरे सदरमुकामतिर आउन खोज्छ, सदरमुकामको राजधानीतिर आउँछ, राजधानीको मान्छे त यहीँको रहेछ नि त फेरि यहाँ बस्दैन नि, युरोपमा अमेरिकामा जान्छ। अहिले हाम्रा धेरै युवा युवती चाहिँ कहाँ गएको छन्, रुमानियामा गएको छन्। रुमानिया आफै चाहिँ वैदेशिक रोजगारमा त्यहाँका मान्छे गएर रित्तो भएपछि, किनभने त्यो $600-700 त्यहाँ बस्दैन, उनीहरू युरोप जान सक्छन्, $2,000-3,000 कमाउँछन्। त्यहाँ काम गर्ने मान्छे नभएर हामी जस्तो गरिब देशका मान्छेलाई उनले $600-700 खाने बस्ने सुविधा दिएर लगिरहेको छ। यो संसारभर राम्रो, हामीले जसलाई राम्रो ठाउँ भन्छ नि, त्यहाँ पनि मान्छे दुखी छ क्या, त्यहाँ अन्त जान खोज्छ।
4: घनश्याम खड्काले भने चाहिँ मान्छेका सुख दुःख निरपेक्ष हुँदैनन्, त्यसैले ताप्लेजुङका विजय लिम्बू जसरी झापा झरे त्यसरी नै रोजगारीको खोजीमा झापाबाट निश्चल मैनालीका अभिभावक सुनसरीको खनार सरे।
9: बेटर अपर्च्युनिटिज नभएकोले स्पेसली काम गर्नलाई उहाँहरू चाहिँ यतातिर माइग्रेट हुनुभएको, र यतातिर माइग्रेट हुनुको मेन रिजन भनेको यो एरियाको इन्डस्ट्रियलाइजेसन, त्यही इन्डस्ट्रियलाइजेसन भएकोले गर्दाखेरि त्यो सेक्टरमा काम सजिलै भेटिन्छ भन्ने भएर उहाँहरू यता आउनुभएको हो। बसाइ सरेर आएको, म यतै जन्मेको भनेपछि झन्डै 27-28 वर्ष प्लस भयो।
4: अभिभावकको बसाइ सराई उचित भएको ठहर छ निश्चल मैनालीको। बसाई सराईको कारण उनले राम्रो शिक्षा प्राप्त गरे र स्वास्थ्य सुविधा पनि नराम्रो छैन।
9: शिक्षा, स्वास्थ्य, रोजगारी सबै हेर्ने हो भने अब हामीले यतै पढ्यौँ, अब छोराछोरीहरूलाई उहाँहरूले मास्टर्स डिग्रीसम्म पढाउनु भयो। अब स्वास्थ्यको अवस्थालाई विचार गर्ने हो भने पनि अब इटरीमै चाहिँ ठ्याक्कै स्वास्थ्य सेवा केन्द्रहरू नभेटिए तापनि धरान विराटनगर नजिकै भएकोले गर्दाखेरि पनि उहाँहरूलाई सहज भएको छ। अब रोजगारी त त्यसैको लागि आएको, त्यो त अभियसली हुने भइ नै हाल्यो।
4: बसाई सरेको मिश्रित अनुभव भने मानिसको मनमा रहि नै रहन्छ। बसाई सरेर आएको ठाउँमा केही पाए जस्तो, अनि छोडी आएको ठाउँमा केही कुरा गुमाए जस्तो, अर्थात् पाए पाए जस्तो पनि, गुमाए गुमाए जस्तो पनि, केही सहज जस्तो पनि, केही असहज जस्तो पनि। यसरी बसाई सरेको चुनौती र अवसरले बसाई सरेको 1.5 दशकसम्म पनि दाङ घुराईका विमल पुडामगरलाई दोमन गराइरहन्छ।
7: थाकथलो सरिसकेपछि यहाँको रहनसहन, यहाँको चालचलन अलिक फरकै हुन्छ, त्यसमा चाहिँ घुलमिल हुन गाह्रो हुने कुरा भयो। चाडपर्वहरू पनि फरक फरक हुन्छन्, हामीले यहाँ मानिरहेका दसैँ र उहाँ मान्ने दसैँ फरक हुन्छ, उहाँ मान्ने तिहार र यहाँ मान्ने तिहारमा अलिकति फरक हुन्छ। अझै पनि केही केही कुराहरूमा नमिल्ने गर्दाखेरि आफ्नो गाउँ थाकथलो सम्झिने हुँदो रहेछ, त्यही नै गाह्रो जस्तो लाग्छ। यहाँ खास गरिकन बच्चा बच्चीका लागि विद्यालय नजिक, त्यसपछि गुणस्तरीय शिक्षाहरू हुने भए, चाहेको ठाउँमा चाहिँ पढाउन लैजान सजिलो हुने भयो, बच्चा बच्चीलाई ठुला कक्षाहरूमा ट्युसन पढाउन पनि सजिलो हुने भयो, त्यसै गरी स्वास्थ्य पनि नजिकै हुन्छ, अप्ठ्यारै पऱ्यो भने पनि नजिकै मेडिकलहरू, हिँडेरै पनि मेडिकल जान सकिने भयो, नजिकमा स्वास्थ्य चौकीहरू, अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हिँडेर नै छ। रोजगारी त अझै पर्याप्त त छैन, तर पनि रोल्पा भन्दा यहाँ चाहिँ रोजगारी छिटो पाउन सकिने अथवा व्यवसाय गर्दाखेरि पनि व्यवसाय गर्न सजिलो हुने भएको कारणले गर्दाखेरि यी कुराहरू चाहिँ फाइदाजनक नै छ यहाँको बसाइमा। उन्नति प्रगति आर्थिक रूपले होला, तर सांस्कृतिक रूपले खासै उन्नति प्रगति हो जस्तो लाग्दैन, किनकि थाकथलो छोडिसकेपछि त्यहाँको रहनसहन पनि त्यो मासिने भयो। यहाँको पनि हामीले केही सिक्या जस्तो पनि हुने, नसिक्या जस्तो पनि हुने, त्यसले गर्दाखेरि अब आर्थिक रूपले भन्यो भने उन्नति प्रगति त अब राम्रै नभने पनि ठिकै हो भन्न चाहिँ सकिएला, तर सांस्कृतिक रूपले सामाजिक रूपले चाहिँ त्यस्तो उन्नति प्रगति भएको जस्तो मलाई चाहिँ लागेन। पारिवारिक रूपमा माथि पनि अब पुर्ख्यौली भनेकै खेतीपाती किसान नै हो, यहाँ पनि अहिले गर्ने भनेकै किसान नै हो। उहाँ र यहाँमा अलिक फरक चाहिँ के छ भनेपछि, यहाँ मल बिउ कृषिमा केही समस्या पर्यो भने छिटो परामर्श लिन सकिने, उत्पादन छिटो बिक्री वितरण गर्न सकिने, त्यसले गर्दाखेरि माथिभन्दा यहाँ चाहिँ सहज जस्तो लाग्छ मलाई।
4: आन्तरिक बसाइसराईलाई प्रभाव पार्ने एक तत्व वैदेशिक रोजगार पनि हो भन्ने चर्चा गरिसक्यौं, र वैदेशिक रोजगार होस् वा नयाँ ठाउँको लागि थातथलो छोड्ने काम, दुवैमा आफू बसेको ठाउँ र जाने ठाउँको सेवा सुविधाहरू जोडिन्छन्। यी कुराहरू बसाइसराईमा कसरी जोडिन्छन् त? पत्रकार तथा लेखक घनश्याम खड्का।
6: बाहिर चाहिँ विश्व बजारमा चाहिँ के भयो भने पुलिङ फ्याक्टर धेरै भयो, यहाँको गरिबी अस्तव्यस्तता पुसिङ फ्याक्टर भयो, जा भन्ने भयो। अनि बाहिर चाहिँ त्यहाँ चाहिँ नि अर्गनाइज लाइफ छ, त्यहाँ इम्प्लोइमेन्ट अपर्च्युनिटिजहरू धेरै छन्, एउटा लयबद्ध जीवन छ भन्ने एउटा चाहिँ देख्यो मान्छेले, भनेपछि त्यो त एकदम तान्ने फ्याक्टर भयो। पुलिङ फ्याक्टर हाई भएको हुनाले यहाँबाट मान्छे सहयोग रूपमा जान्छ। कुनै पनि समाजमा पुलिङ फ्याक्टर नभएसम्म र पुसिङ फ्याक्टर बढी भएसम्म जुनसुकै समाजमा होस् मान्छे बाहिर जान्छ।
4: हाम्रो आन्तरिक बसाइसराईमा पुलिङ र पुसिङ फ्याक्टरका अनेक तत्त्वमध्ये एउटा शिक्षा पनि हो। यही शिक्षाको लागि दैलेखका पञ्चरत्न शर्मा सुर्खेतको वीरेन्द्रनगर झरे र कालान्तरमा त्यही स्थापित भए।
10: म भनौँ न विशेष गरी शिक्षा अध्ययन गर्ने सिलसिलामा छोडेर आएको त्यहाँदेखि, खास त्यस्तो छोडेको होइन, बसाइसराई त पछि चाहिँ यतै व्यवसाय गरियो, यतै पढाइ भयो, सबै व्यवस्थापन यतै गरेपछि त झर्नु नै पर्यो। 33 वर्ष भयो सुर्खेत र दैलेखको नजिकको दूरी भएको कारणले गर्दाखेरि र हाम्रो हावापानी कल्चरहरू मिल्ने सबै कुराहरू आफन्तहरू भएको कारणले गर्दाखेरि हामी चाहिँ वीरेन्द्रनगर झरेको हो। सबै कुराहरू छ यहाँ, शिक्षा छ, स्वास्थ्य छ, रोजगारीहरू छ, हामीले आफ्नै व्यवसाय सञ्चालन गरेका छौँ, व्यवसायमा झन्डै 15-20 जनाले काम गर्नुहुन्छ, सबैको रोजीरोटी चलेको छ, आफ्नो पनि पेसा चलेको छ, र हामी विशेष गरी आफ्नो पेसामा आबद्ध भएको कारणले गर्दाखेरि हाम्रो परिवारै यसमा इन्भल्भ छ।
4: बसाइसराईले सामाजिक सम्बन्धको विस्तार हुन्छ, यसले फरक समुदाय, जात जाति, भाषा र सांस्कृतिक मानिसबीच सम्पर्क बढाउँछ, यसले सामाजिक सम्बन्ध र सहकार्यको दायरा फराकिलो बनाउन सक्छ। पाटन संयुक्त क्याम्पसका जनसङ्ख्या अध्ययन विभागका प्रमुख मनमाया मिश्र।
5: सकारात्मक पक्षले हेर्दा हामी एक कल्चर रहेछन्, सबै अरूको कल्चरलाई पनि एडप्ट गर्ने, आफ्नो कल्चर पनि के गर्न सक्छौँ त, उनीहरूलाई वितरण गर्न सक्छौँ, उनीहरूले एडप्ट गर्न सक्छन्। अर्को कुरो के हुन्छ त, जहाँ चाहिँ के हुन्छ कन्सन्ट्रेट बसाइसराईको बढी हुन्छ, त्यहाँ चाहिँ विभिन्न होइन विभिन्न व्यक्तिहरूको सम्पर्क हुँदाखेरि नेटवर्किङ डेभलप हुन्छ होइन, नेटवर्किङ डेभलप भइसकेपछि उनीहरूलाई जहाँ के हुन्छ त आवश्यकता हुन्छ, डिमान्ड अनुसार परिपूर्ति हुन पनि सजिलो भयो। सञ्जाल एउटा विकास भइसकेपछि एउटा के हुन्छ नयाँ ज्ञान सिपको प्रविधिहरूलाई अथवा त्यसलाई पनि एकअर्कामा आदान प्रदान गर्न सकियो।
4: बसाई सरेर ताप्लेजुङबाट झापा झरेका विजय लिम्बूको अनुभव पनि मनमाया मिश्रको भन्दा फरक छैन। विजयको लागि बसाई सरेर आएको ठाउँ नयाँ संस्कृति र फरक रहनसहन देख्ने र बुझ्ने अवसर बन्यो।
8: जहाँ हामी बसिरहेका थियौँ ओरकपामा, त्यहाँ चाहिँ अब विशेष गरेर लिम्बू, त्यसमाथि पनि हाम्रो एउटै दाजुभाइ मात्रै होइन, काङ्गो बोक्सिमहरू मात्रै भएको र त्यसमा 2-4 घर मात्रै राई भएको ठाउँमा, र अहिले म बसेको ठाउँमा चाहिँ अब मिक्स कम्युनिटी छ। धेरै मिक्स भएको कम्युनिटीमा चाहिँ अब मान्छेहरूको अलग अलग खालको रहनसहन अरू अलग अलग खालको कल्चरहरू हुँदो हुँदो रहेछ होइन, अब त्यसमा अरूको संस्कृतिहरूलाई पनि बुझ्ने मौकाहरू पाइयो, देख्ने मौकाहरू पाइयो। पहिला जस्तै लिम्बू र राईको संस्कृतिहरू मात्रै बुझिन्थ्यो भने त्यहाँ चाहिँ अब आफ्नो सोच पनि फराकिलो भयो, त्यहाँको समाज पनि निकै फराकिलो खालको हुँदो रहेछ भन्ने कुरोहरू चाहिँ थाहा भयो।
5: मिश्रित समुदाय भयो भने चाहिँ त्यो चाहिँ अरूको कल्चरसँग हामी मिसिएर, जस्तै अहिले हेर्दै जानु भने छेत्री बाहुनले मात्रै पहिला तिज मनाउँथे भने अहिले सम्पूर्णले के गर्छन् त, तिज मनाउँछन् होइन, क्रिसमस मनाउने हाम्रो चलन छ होइन, ईदहरू सबैसँग सेलिब्रेसन गर्ने कुराहरू छ, यसले गर्दाखेरि चाहिँ के हुन्छ त धार्मिक सहिष्णुताको पनि डेभलप भएर जान्छ। अब
11: जस्तो यस्तो मिश्रित बसाइ हुँदा समुदाय रहँदा विभिन्न कमजोरीहरू समस्याहरू पनि देखिन्छन् होइन, यसलाई न्यूनीकरण कसरी गर्ने?
5: अब यस्तो यसलाई न्यूनीकरण गर्न चाहिँ पहिला कुरो चाहिँ हामीले व्यक्तिले भन्दा पनि गभर्मेन्टको तर्फबाट एउटा के हुन्छ त सहरीकरणको वेल प्लान गर्नुपर्ने हुन्छ होइन, अफोर्डेबल किसिमको चाहिँ सेटलमेन्टको व्यवस्था हुनु पर्यो, साथै रोजगारीलाई पनि अहिले त हाम्रो सेन्टरतिर मात्रै केन्द्रीकृत नगरेर त्यसलाई डिसेन्ट्रलाइजेसन गर्यो भने के हुन्छ त यसलाई न्यूनीकरण हुनसक्छ। अर्को कुरो के हुन्छ भने गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँच चाहिँ इनफ सबैतिर पुर्याउन सकियो भने पक्कै पनि के हुन्छ त हाम्रो यो चाहिँ प्रब्लमहरू सल्भ भएर जान्छ। अनि समावेशी किसिमको सामाजिक परिवेशहरू सिर्जना गरेर गयो भने पक्कै पनि यो निर्धारण हुन्छ भन्ने मलाई लाग्छ।
4: बसाई सराईले समुदायहरूलाई जोड्दै समाजलाई समृद्ध बनाउँछ, यसले कतिपय अवस्थामा परिवार विखण्डित बनाएको र परिवारबीच सहिष्णुता घटाएको आरोप लाग्छ। तर पत्रकार तथा लेखक घनश्याम खड्का भने यी कुरामा पनि सकारात्मक पक्ष देख्छन्।
6: जेलाई हामीले समाजले नकारात्मक हुन्छ त्यसमा पनि सकारात्मकता देख्छु म त, जस्तो कि महिला चाहिँ एक्लै हुर्किन प्रयास गर्नु, बच्चा बच्चीको भविष्य राम्रो गर्न खोज्नु महिलाको दृष्टिकोणबाट त राम्रो हो नि, त्यहाँ फेरि उनले सासू ससुराको चाहिँ चाकर गरेर बस्नुपर्ने, पुरानो आदर्श बुहारी भएर बसिदिनु पर्ने र आफ्नो व्यक्तिगत उन्नतिहरू चाहिँ केही पनि नगर्ने भन्ने कुरालाई पुरानो सामाजिक दृष्टिकोणले राम्रो भन्ला, तर अहिले हाम्रो आधुनिक जुन सभ्य समाजले हरेक व्यक्तिको आफ्नो वैयक्तिक छनौट हुनुपर्छ र उसले चाहेको कुरा गर्न पाउनुपर्छ व्यक्तिगत जीवनमा अरूलाई दखल नदिकन भन्यो भने त फेरि त्यसले इनेबलिङ गराएको छ, इनेबलिङ फ्याक्टर पनि छ, त्यो राम्रो पनि गराएको छ, किनभने पढेको पुस्ता जन्मिँदैछ नि त त्यसले।
4: बसाइसराईले मानिसको जीवनमा नयाँ अवसरको ढोका खोल्छ भने समाजमा नयाँ सम्बन्ध र सांस्कृतिक आदान प्रदानको सम्भावनाको पनि सिर्जना गर्छ। तर कतिपय ठाउँमा पुस्तौंदेखि जोगाइएका भाषा, संस्कार र परम्परा पनि बिस्तारै कमजोर हुँदै गएका छन्। त्यसैले बाध्यतामा मानिसले आफ्नो ठाउँ छोड्नुपर्ने परिस्थिति बदल्नुपर्छ।

0: इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा आन्तरिक बसाइसराईको कारण र प्रभावबारे कुरा गर्यौँ। आप्रवासन संवादको 13 अङ्क पर्सि बुधबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधि के दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज पङ्गाली, स्मृति खनाल, सुर्खेतबाट रजनी योगी, दाङबाट सुशीला ओली र इटरीबाट अर्जुन उप्रेतीसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
1: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: मालवाहक सवारी साधनले सड़कको भारवहन क्षमता भन्दा बढी लोड नभकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
2: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 10 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पुनर्प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाइ। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण। र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झुलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अचितम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स UAEका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गियरग्रान हटाउने काम भइरहेको छ। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज 1 विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीले जहरे खेतस्थित सब स्टेसनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,00,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये 9 वटा
वाणिज्य बैङ्कका खाताहरूमा 10,08,43,00,000 रुपियाँ मौजदात छ। यस्तै दुईवटा वाणिज्य बैङ्कमा 2,36,00,000 अमेरिकी डलर मौजदात रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। नेपाली कंग्रेसको संस्थापन इतर पक्षले आगामी मंगसिर 21 23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मंगसिरमा 15 महाधिवेशन थाल्ने जनाएको हो। सो महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डाक्टर शशाङ्क कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी असोज 15 गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिनुभयो। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरूले पूजा एवं दर्शन गरेका छन्। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। नेवार समुदायमा घर आँगन खौसी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा रहेको छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गा धनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी, घरते मगर।
4: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
3: टिकापुर एक बनगाउँकी सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
5: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको।
3: बनगाउँकै असौजी घरती मगरलाई पनि तीजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै

0: पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेख्य मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5843 टन धानमा क्षति पुगेको। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाई दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्ने भएको छ। फ्लाई दुबईको एयर बस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनु भयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो।
3: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास, प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि कदर गरिने आयोजकले जनाएको छ। संघका अनुसार यसपटक विभिन्न 11 विधामा अवार्ड प्रदान गरिन्छ। एनभीए अन्तर्गत न्यू साउथ वेल्स एनएसडब्ल्यूमा 12 भन्दा बढी क्लब दर्ता छन्, जसको खुला पुरुष टोली, भेटरान र महिला टोली रहेका छन्। इङ्ल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले दोहोरो कारवाही गरेको छ। आइसिसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेलको शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्।
1: अब मौसम आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म र कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्ण भीरमा ग्राभलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। जुनसुकै समाजको सभ्यता र संस्कृतिको निर्माण र विकासमा महिला वर्गको भूमिका महत्वपूर्ण छ। प्राचीन समयमै सनातन हिन्दू परम्पराका ऋषिमुनि र आचार्यहरूले समाजमा सामाजिक आचरण, नैतिकता, स्वच्छता, पवित्रता, त्याग, साधना र शारीरिक मानसिक स्वास्थ्य विज्ञानको समेत ख्याल गरी सुसंस्कृत समाजको निर्माणका लागि ऋतु, काल र खगोल विज्ञानको समेत संयोजन गरी अनेक व्रत अनुष्ठानहरूको सिर्जना गरेका छन्। जुनसुकै कुलमा जन्मे पनि, जुनसुकै कुलमा विवाहित भए पनि आफ्ना शील, सौजन्य, उदारता, करुणा र विवेकशीलताले घरलाई स्वर्गतुल्य, सुख समृद्धिमय र सुसंस्कृत बनाउनु नेपाली महिलाहरूको आदर्श हो। जुन यथार्थ हिन्दू सनातन धार्मिक सांस्कृतिक अनुष्ठानहरूमा महिलाहरूको विशेष सहभागिताबाट थाहा हुन्छ। यस्तै महत्वपूर्ण पर्व हो तीज र सँगसँगै जसो आउने ऋषि पञ्चमी। हुन त तीजको अनुष्ठान अन्यत्र समेत मानिने भए पनि चेलीबेटीहरू माइत गई द्वितीयका रात दर खाने र तृतीयका दिन व्रत आराधना गर्ने र सांस्कृतिक बहिरनमा निस्की दिदी बहिनी भेला भई गीत सङ्गीतमा आफ्ना सुख दुःख बाँड्ने, नाचगानका साथ मनोरञ्जन गर्ने तीजको परम्परा नेपाली विशिष्ट परम्परा रहेको छ। आज तीजको दिन हो। आज अधिकांश दिदी बहिनीहरू तीजको व्रतमा छन्। आस्था केन्द्रहरूमा दर्शन, पूजा अर्चना लगायतका धार्मिक सामाजिक गतिविधिमा समाहित छन्। हिन्दू सनातन धर्म अनुसार तीज, ऋषि पञ्चमी धार्मिक अनुष्ठान त हुँदै हो, साथै यो पर्व नेपाली संस्कृति परम्परामा ठूलो सामाजिक महत्वका साथ आउने गर्दछ। तीज र ऋषि पञ्चमी यी दुवै भाद्र शुक्लमा पर्न आउँदछन्। तीज तृतीया र ऋषि पञ्चमी पञ्चमीमा। पात्रोहरूमा यसपालि भोलि नै ऋषि पञ्चमी उल्लेख छ। तीज र ऋषि पञ्चमी विशेष आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा आज हामी तीज र ऋषि पञ्चमी पर्वका धार्मिक सामाजिक मान्यता र महत्वका विषयमा प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँगको कुराकानी राख्नेछौँ। तीजको सन्दर्भमा सङ्गीत त अभिन्न नै छ, सङ्गीत पनि जोड्दै जानेछौँ। कार्यक्रम सुन्दै रहनुहोला।

0: हरितालिका व्रत जसलाई तीजको व्रत भनिन्छ। सुरुमा पार्वतीले अनुष्ठान गरेको यस व्रतको नाम हरितालिका किन रह्यो भन्ने सम्बन्धमा एउटा कथन के पाइन्छ भने, पार्वतीलाई उनका सखीहरूले हरण गरेर शिवको प्रसन्नताका लागि तपस्यामा लाग्ने वातावरण बनाइदिएकाले यो व्रतको नाम हरितालिका रहेको हो। प्राध्यापक चेतुनाथ शर्मा आचार्यले हरितालिका तीज व्रत सम्बन्धमा लेख्नु भएको छ। पौराणिक मान्यता र प्रेरणा अनुसार यस दिन नारीहरूले व्रत बसी महादेव पार्वतीको पूजा आराधना गर्दछन्। यो व्रतका दिनमा पवित्र नदी तथा तलाउको किनारमा गएर स्नान गरी बालुवामा मृत्तिकाको शिवलिङ्ग बनाई षोडशोपचारले पूजा अर्चना गर्ने शास्त्रीय विधान छ। भोलिपल्ट बिहान शौच स्नान सकी गोबरको सानो कुण्ड जस्तो बनाई त्यसमा लोपामुद्रा र अगस्तीलाई अर्घ्यदान गरी गोदान तथा पूर्ण पात्र गरेर यो व्रतको समापन गरिन्छ। त्यसपछि तुलसीको पत्तालाई किरामा राखेर शालग्रामको जलसँगै ग्रहण गरी यो व्रत पूरा गरिन्छ। आचार्य लेख्नुहुन्छ, जसरी बलेको दियोको ज्वालालाई अखण्ड रूपमा कायम राख्न त्यसमा तेल थप्दै रहन हावा पानीबाट जोगाउन आवश्यक पर्छ, जसरी कुनै बोट बिरुवालाई जोगाउन वरिपरि बार बन्देज लगाउन तथा समय समयमा पानी सिंचन गर्दै रहन आवश्यक हुन्छ, त्यसै गरी दाम्पत्य सम्बन्धलाई सुदृढ र चिरस्थायी बनाउन बेला बेलामा गरिने व्रत पूजा अनुष्ठान आदिले सहयोग पुर्याउँछन्। त्यसो त दाम्पत्य सम्बन्धलाई सफल चिरस्थायी बनाउन पति पत्नी दुवैको त्याग, सहनशीलता, समझदारी र धैर्यको आवश्यक पर्छ भने अदृष्ट रूपमा ईश्वर उपासना र व्रत अनुष्ठानहरूबाट मिल्ने फलले पनि त्यसमा सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ। वस्तुत समझदारी र समर्पण भाव बिनाको दाम्पत्य यथार्थ रूपले फलीभूत बन्दैन। दाम्पत्य जीवनको सफल निर्वाहलाई हाम्रा अतीतकालिक चिन्तक मनिषीहरूले बडो महत्व दिएका छन्। हरितालिका तीज व्रत उक्त क्रियात्मक निर्वाहको एक मूर्त रूप हो। तीज व्रत परम्पराका धार्मिक, सामाजिक, सांस्कृतिक प्रचलन, परम्परा र यसको महत्वका सम्बन्धमा प्राध्यापक डाक्टर प्रेमबदा काफ्लेसँगको कुराकानी अब राख्दैछौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अघिल्ला दशकहरू र यो पछिल्लो दशकमा तीज हरितालिका पर्व मनाउने सामाजिक सांस्कृतिक प्रचलनहरूमा परिवर्तनहरू कस्तो देखिरहनु भएको छ?
1: यस्तो छ, म केटकेटी हुँदैदेखि अब काठमाडौँमा चाहिँ त्यस्तो विधि रौनक थिएन, पशुपतितिर हुन्थ्यो, अब बस्ती पनि पातलो भएको हुनाले त्यस्तो विधि थिएन, गाउँघरमा बेग्लै खालको रौनक हुन्थ्यो। अब आजभोलि के छ भनेदेखि सहरीकरण भइरहेछ, मान्छेहरू सहरमा बसोबास गर्ने क्रम तीव्र रूपमा बढिरहेछ। खास गरिकन काठमाडौँमा त सबै जिल्लाका भनौँ न, मेचीदेखि महाकालीसम्मका मान्छेहरू जमघट हुने ठाउँको रूपमा केन्द्रबिन्दु भएर बसेको छ। पहिला व्यापारिक दृष्टिकोण ले पनि अलिकति रौनक कम थियो भने अब अहिले सामाजिक सञ्जालको पनि तीव्र प्रचार प्रसार र सबैको हात हातमा त्यो मोबाइलहरू हुने कारणले गर्दाखेरि चाहिँ अहिले एक दशक अगाडि भन्दा अहिले चाहिँ अलिकति फरक किसिमको एउटा अनलाइन मूलक खालको पनि भएर गइरहेछ तीज, होइन? एउटा व्यापारिक दृष्टिकोणले, सांस्कृतिक दृष्टिकोणले र सामाजिक दृष्टिकोणले पनि अलिकति भिन्नता चाहिँ देखिएको छ।
0: यसपालि कस्तो देखिरहनु भएको छ?
1: यसपालि अब देशमा ठुलो विपत्ति, प्रलय जस्तै भनौँ एक प्रकारले, त्यस्तो दुर्घटना भएको कारणले गर्दाखेरि मान्छेको मनस्थिति पनि अलिकति शोकमय छ, होइन? त्यसले गर्दाखेरि कति मान्छेहरूलाई चाहिँ कस्तो छ भनेदेखि हामीले यो यति मनाइरहनु भन्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गरौँ, यो पैसा यता खर्च नगरौँ भन्ने आह्वान पनि भइरहेछ, होइन? हामीले गरिरहेछौँ, त्यसले गर्दाखेरि त्यो खर्चमा अलिकति कटौती गर्ने भन्ने प्रवृत्ति पनि छ, तर हुने मान्छेले उता पनि दिइरहेछन्, यता पनि व्यवसाय चलिरहेछ, तैपनि पोहोर परार भन्दा फेरि अलिकति कम भएको जस्तो चाहिँ देखिन्छ, बाह्य रूपमा चाहिँ कमै छ यसपालि।
0: नेपाली मौलिकता भएको पर्व, अब द्वितीयमा दर खाने, तृतीयमा व्रत बस्ने, यो परम्पराको पौराणिकताबारे भनौँ न शास्त्रीय प्रसङ्गहरूबारे केही राखिदिनुहोस् न।
1: शास्त्रीय प्रसङ्ग भनेको चाहिँ महादेवलाई पति पाऊँ भनेर पार्वतीले तपस्या गरेको पौराणिक कथाको आधारमा तीज मनाइने हो भनेर चाहिँ भनिन्छ, होइन? त्यो के देखिन्छ भनेदेखि एउटा त तपस्या गरेर राम्रो जीवनसाथी पाउने कुरा, जस्तो त्यो स्त्रीहरूले चाहिँ त्यो कुरालाई पक्रेर बसेको, कामना गरेको, मैले राम्रो पति पाऊँ भने कामना गर्दैमा पाउने हो र भन्ने खालको पनि एक थरीको प्रश्न छ, होइन? तर कामना त गर्न पाइन्छ नि त, होइन? जस्तो कि कसैको चाहिँ केही चाहिँ बढोत्तरी भएको छ भने, होइन, हुन लाग्छ भने शुभकामना छ, होइन, मान्छेले भन्छन् त, विस गर्ने भन्छन्, अल द बेस्ट भन्छन्, होइन कि बेस्ट अफ लक भन्छन्। अब यो कुराहरू त एउटा कामना हो नि त, राम्रो होस् भनेर कामना हो भने मैले पनि राम्रो पति पाऊँ, मेरो पतिको दीर्घ दीर्घायु होस् भन्ने कामना गरेर गरिएको हो। अब ठ्याक्कै गर्ने बित्तिकै त्यो कामना तत्काल देखिहाल्छ भन्ने कुरा पनि छैन लौकिक मान्छेहरूको लागि, होइन, किनभने पार्वतीको जस्तो तपस्या गर्न सक्ने शक्ति पनि मान्छेमा छैन अहिले। त्यो निष्ठा, त्यो मनोबल भनौँ न एक प्रकारले, होइन, मनमा रहने बल नै मनोबल हो। मनको प्रभाव शरीरमा र शरीरको प्रभाव मनमा हुने भावनाले पहिला त इच्छा शक्ति पनि त्यही प्रकारको हुन पर्यो। त्यो कामना गर्ने हो, आस्थाले कामना कसैले गर्छ भनेदेखि त्यो चाहिँ एउटा हाम्रो संस्कार संस्कृति पनि हो, होइन, एउटा धार्मिक पृष्ठभूमिबाट आएको यो कुराहरू, होइन, त्यसले गर्दा फेरि चाहिँ यो एक प्रकारले चाहिँ हाम्रो सामाजिक सन्दर्भ राम्रै हो। यस्तो केटीहरूले भनौँ अथवा स्त्रीहरूले, स्त्री जातिहरूले राम्रो पति पाऊ अथवा पतिको आयु दीर्घ होस् भन्ने हिसाबले यो व्रत गरिन्छ भनेर, अब त्यो हुन्छ त भन्ने खालको एउटा चाहिँ प्रश्न सदैव मान्छेहरूले गर्छन्। अब कति आस्थाले गरिएको छ त्यो अनुसार हुन्छ पनि हुँदैन पनि, होइन, आस्था छैन भने। र पुरुषहरूले पनि पत्नी राम्रो पाउनको निमित्त पनि व्रत उपवास पूजा गर्न पर्ने भन्ने कुरा पुराणहरूमा देखिन्छ। के भनिन्छ भनेदेखि, गृहे गृहे न किम नार्यो रूप लावण्य गर्विता परम विश्वेश भक्तैव लभ्यते स्त्री पतिव्रता भनेर भनिएको छ। यस्तो घर घरमा आफ्नो रूपमा गर्व गर्ने पत्नीहरू त सबैका छन्, तर विश्वेश्वरको, विश्वनाथजीको, महादेवको आराधना नगरिकन त आफूमा भक्ति गर्ने, होइन, प्रेम गर्ने पतिव्रता पत्नी पाउन कठिन छ भन्ने खालको कुराहरू शास्त्रमा पनि भावनाले, पुरुषहरूले पनि तपस्या नगरिकन, कामना नगरिकन, आराधना नगरिकन चाहिँ असल पत्नी प्राप्त गर्न सकिँदैन रहेछ भन्ने कुरा चाहिँ हाम्रो धार्मिक ग्रन्थहरूबाट देखिन्छ। अब अहिले पत्नी पीडित पुरुषको सङ्ख्या बढ्यो भने त्यहाँ स्त्रीहरू गलत भए भन्ने होइन, पुरुषहरू नै भाग्यहीन भए। किन भाग्यहीन भए त भन्दाखेरि उनीहरू विकृत कर्ममा लागे, विकृत कर्महरूमा लाग्ने बित्तिकै उनीहरूले पत्नी असल पाउने कुरा पनि हुँदैन, होइन, र पत्नीबाट प्रेम पाउने कुराहरू पनि हुँदैन र दुःखी हुन्छन्। अब शास्त्रमा के भन्छ भनेदेखि, सबैभन्दा दुःखीको हुन्छ भन्ने कुराहरू, लोकेषु निर्धनो दुःखी ऋणकर्ता ततः परम ताभ्यम दुःखी रोगग्रस्तो तेभ्यो दुःखी कुभार्यक भनेको छ। कुभार्यक दुःखी, होइन, खराब पत्नी भएको मान्छे पुरुष दुःखी हुन्छ भनेर भनेको छ। यसलाई चाहिँ खराब पति भएको स्त्री दुःखी हुन्छन् पनि भनेर हामीले भन्न मिल्छ। जसको चाहिँ पार्टनर नराम्रो छ, जीवनसाथी नराम्रो छ, होइन, त्यो मान्छे चाहिँ सबैभन्दा दुःखी हुन्छ भन्ने कुरा चाहिँ हामीले यसरी बुझ्न सकिन्छ शास्त्रबाट पनि। त्यसले गर्दा असलको कामना गरेर हामीले तपस्या गर्नु राम्रै हो।
0: पुरुषको पनि भूमिकाको कुरा गर्दाखेरि, अब तिजको व्रत पनि महिला पुरुष दुवैका लागि भएको, तर कालान्तरमा महिलाहरूले मात्रै यसलाई निरन्तरता दिएको भन्ने पनि पाइँदो रहेछ।
1: अब हाम्रो मूल वैदिक शास्त्र अनुसार चाहिँ एक्लै एक्लै गर्ने धार्मिक कृत्य गर्ने विधान छैन। तीर्थयात्रा गए पनि, पूजा आजा गरे पनि, व्रत उपवास गरे पनि पति पत्नी भएर नै गर्ने विधान छ, होइन, गृहस्थ धर्मावलम्बीहरूले पति पत्नी भएर नै सबै कर्म गर्ने विधान भावनाले शिव पार्वतीको आराधना हो तिजको व्रत, त्यसले गर्दाखेरि त्यहाँ पुरुषले गर्न नपर्ने नहुने भन्ने कुराहरू त छँदै छैन। तथापि कस्तो भनेदेखि, महिलाहरू चाहिँ बढी भक्तिशील, बढी चाहिँ धर्मशील भएर देखा परे पछिल्लो समयमा। अब पुरुषहरूलाई विभिन्न कारणले त्यो नमिलेको पनि हुनसक्छ, किनभनेदेखि धेरै चाहिँ बिचमा एउटा अन्धकारको समयमा, जुन चाहिँ शिक्षाको अभावको समयमा चाहिँ पुरुषहरूले खालि चाहिँ रोजीरोटी कमाउनकै निमित्त घर छोडेर हिँड्नुपर्ने, विविध दुःख कष्ट गर्नुपर्ने परिस्थितिमा त्यो घरमा महिलाहरू मात्रै हुने, अथवा चाहिँ घरमा, अब हाम्रो चाहिँ ग्रामीण परिवेशको कुरा गर्ने हो भनेदेखि बुहारी हरूले घरमा खानै पनि राम्रोसँग नपाउने, अलिकति मिठो मसिनो खानालाई माइत जानुपर्ने, होइन, यस्तो खालको घरमा त बुहारीहरूले त्यो केही धर्मकर्म गर्न पनि सक्दैनन्। त्यसले गर्दा उनीहरू चाहिँ सायद माइत जाने पनि प्रचलन त्यो कारणले भयो होला भन्ने मलाई लाग्छ।
0: माइत जाने, दिदीबहिनी भेला हुने जुन अवसर छ, यसमा सुख दुःखका भावना पोख्ने, गीत गाउने, नाच्ने, मनोरञ्जन गर्ने जुन यो कुरा त अब स्वाभाविक छ, तर तिजको आध्यात्मिक र धार्मिक पक्षमा बुझ्नुपर्ने, जान्नुपर्ने अथवा थाहा पाउनुपर्ने तात्विक विषयवस्तुहरू केही?
1: अब यो विषयवस्तु जुन मैले भने, त्यो पति पत्नीको एउटा चाहिँ सह अस्तित्वको निमित्त अथवा एकअर्काले एकअर्कालाई राम्रो कामना गरेर, किन पुरुषले गराएको छैन म मात्रै किन गर्ने भन्ने प्रश्न गर्नु पनि गलत हो। किनभनेदेखि कसैले माया गर्नु, तैँले माया गरिस् भने म माया गर्छु भन्ने चाहिँ यो व्यापारिक भयो, होइन, कसैलाई प्रेम गरिन्छ भने उसले गरोस् कि नगरोस् आफूले गरिन्छ क्या प्रेम, त्यो खालको एउटा चाहिँ महिला भनेको परमेश्वरको सृष्टिमा पनि अत्यन्तै दयालु कोमल हृदयकी र शक्तिशाली त्यस्तै खालकी भाव हुनाले उनीहरूले त्यो भोकै बस्न पनि सक्ने, व्रत गर्न पनि सक्ने, होइन पति सेवा पनि गर्न सबै कुरा गर्न सक्ने भाव हुनाले महिलाहरूले यसलाई धान्या होलान्। तर मुख्य धर्म कर्मको काँधमा बोकेर हिँड्ने भनेर चाहिँ पुरुषलाई नै लिएको छ शास्त्रले पनि, र पुरुषको सबै दायित्व पनि हुन्छ। होइन के पनि भनेछ भनेदेखि महिलाहरूलाई कस्तो व्यवहार गर्ने पुरुषले भन्ने कुरामा, भोजना छादने पुष्प भूषणादेर्निज स्त्रियम आलापै सरसरी नित्यम तोषयताम सपेन्न च भनेर भनेछ। भोजनहरू राम्रो दिने आफ्ना पत्नीहरूलाई, होइन लगाउने कुराहरू पनि राम्रो दिने, फुलहरूले गजराहरूले सिँगार्ने, सम्मान गर्ने, आभूषणहरू गरगहना दिएर सम्मान गर्ने, र नित्य स्नेहिल मधुर वार्तालाप गरेर चाहिँ सन्तुष्ट बनाउने, आलापै सरसरी नित्यम नित्य सरस वार्तालाप गरेर सन्तुष्ट बनाउने, नसपेत कहिले पनि नसराप्ने, गाली नगर्ने, ठुल्ठुलो स्वर नगर्ने भनेर चाहिँ पुरुषलाई यसो गर्नुपर्छ भनेर सिकाइएको छ। त्यसले गर्दा फेरि पुरुषको काम पनि पत्नीप्रति कस्तो व्यवहार गर्ने र स्त्रीको पनि पतिप्रति कस्तो व्यवहार गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र पुरुष र महिलाको कुरा गर्दा फेरि उनीहरूको मनोभावना, शारीरिक प्रकृति विभिन्न कारणले फरक पनि छ केही हदसम्म, होइन त्यो फरकको कारणले महिलाहरूले अपेक्षा गर्ने कुरा र पुरुषहरूले अपेक्षा गर्ने कुराहरू पनि अलिकति मानसिक हिसाबले पनि फरक हुन्छ भन्ने कुरा अहिलेको अध्ययनले पनि थाहा भइसकेको कुराहरू हो। त्यसले गर्दा फेरि महिलाहरूलाई सम्मान गर्ने तरिका र पुरुषहरूलाई सम्मान गर्ने तरिकामा पनि अलिकति भिन्नताहरू छन्, होइन अब यी भिन्नताको मर्म पनि हामीले बुझ्यौँ भनेदेखि हाम्रो गृहस्थ आश्रम राम्रोसँग चल्छ, पति पत्नीको जीवन राम्रोसँग चल्छ। अन्यथा आज मन मिल्यो भनेर विवाह गरे पनि भोलि मन नमिल्न थाल्छ, होइन मन नमिल्नुको कारण के छ भनेदेखि धर्म मन नभएको कारणले नमिल्ने हो। किनभने एउटै धर्मका, एउटै परम्पराका व्यक्ति, एउटै संस्कारका, एउटै संस्कृतिका मान्छेहरूको मन नमिल्ने भन्ने कुरा हुँदैन नि त, होइन म पनि शिव पार्वतीको पूजा गर्छु, उनी पनि शिव पार्वतीको पूजा गर्छन् भने त्यहाँ पूजा गर्ने विषयमा मन नमिल्ने भन्ने कुरा हुँदैन। हाम्रो गृहस्थाश्रमको मूल आधार भनेको त्यो हो, हाम्रो संस्कार संस्कृति, हाम्रो राष्ट्रियतालाई हामीले गौरव गरेनौँ भनेदेखि हाम्रो मन मिल्दैन, दिनानुदिन कल झगडाहरू बढ्दै जान्छ, एउटा मान्छेले अर्को मान्छेलाई सहँदैन। होइन भनेदेखि हामीले आफ्नो परम्परालाई, आफूलाई गौरव गऱ्यौँ भनेदेखि यो मन नमिल्ने भन्ने कुरा पनि हुँदैन। अब त्यो आकर्षण भनेको कुराहरू एकछिन हुनसक्छ, तर एउटा चाहिँ जीवनको मूल्य र मान्यतालाई बुझेर अघि बढ्ने दम्पतिहरूलाई चाहिँ त्यस्तो समस्या पर्छ भन्ने लाग्दैन। दुवैजनाले बुझ्न आवश्यक छ, त्यो महत्त्वपूर्ण कुरा।
0: अब पारम्परिक निर्वाहमुखी कृषि प्रणाली जुन छ हाम्रो, त्यसबाट निस्किएर महिलाहरू पनि शिक्षित भए, आय आर्जनमा घर बाहिर निस्के, सार्वजनिक जीवनमा निस्के, त्यसो भएपछि चाहिँ देखिएका परिवर्तनहरू केही भन्न सकिन्छ?
1: यस्तो छ, अब हिजो कृषिमा आधारित जीवनशैली थियो, होइन अब नोकरी गर्दा फेरि त आफ्नो नोकरी गर्ने, तलब ल्याउने अनि त्यो कहाँ खर्च गर्ने भन्ने कुराहरू भयो। कृषिमा आधारित जीवनशैलीमा कस्तो हुन्छ भनेदेखि अब लाउने कुरा बरु सामान्य भए पनि खाने चिजमा क्वालिटी हुन्छ, होइन हिजोको आमाहरूले हजुरआमाहरूले खाने चिज जुन चाहिँ घरको अर्ग्यानिक घिउ थियो, होइन गाई भैँसी पाल्नेहरूले त प्योर खानुभएको थियो, दुधको तर खानुभएको थियो, दही खानुभएको थियो, होइन प्योर घिउ खानुभएको थियो, आफ्नो घरबारीका चाहिँ ताजा फलफुल खानुभएको थियो, ताजा तरकारीहरू खानुभएको थियो, आफ्ना चाहिँ खेतका चाहिँ लोकल चामल खानुभएको थियो। अब यो खालको दर त अहिले त पाइँदैन नि त, होइन अहिले त त्यही मिसावटयुक्त होइन भोजनहरू मात्रै हामी नोकरी गर्ने महिलाहरूले किनेर खाने भने त्यही हो। त्यसले गर्दा फेरि कृषि नै हाम्रो देशको आधारभूत कुरा हो, जस्तो कि उत्पादनमूलक कामहरू हामीले गरिरहनु पर्छ। आयस्ता हुने काम अरा हुनु होस् यो बात भन्दैरहनु भने मेरो हजुरबाले लेखेको पङ्क्ति हो यो। त्यो बेलामा पनि मेरो हजुरबालाई एउटा उत्पादनमूलक काम गर्नुपर्छ भन्ने कुराहरू थियो। उत्पादन हिजो पनि कमाएकै हो, किनभनेदेखि अन्न उब्जाउनु भने नकमाएको भन्न मिल्दैन, होइन तरकारी उब्जाउनु भने नकमाएको भन्न मिल्दैन, दही दुध घिउ अब आज नगद ल्याए पनि त्यही चिज किन्ने हो, होइन हिजो त्यो चिज स्वयं उत्पादित थियो, आत्मनिर्भरता थियो, अहिले त अब बजारमा यो पाइया छैन त्यो पाइया छैन सर्टेज छ भन्ने हिसाबले हामीले आफ्नो भान्सालाई खुम्चाउनु पर्छ नि त। हिजो त आफ्नो घरमा सबै थोक छ भनेदेखि कुनै चाहिँ सर्टेजै हुँदैन, होइन फेरि चाहिँ आमाहरूले कस्तो चाहिँ घिउ भरेर राख आमा फुल भरेको टिनामा, अब यो चाडबाडको लागि भनेर जगेर्ना गर्ने पनि प्रवृत्ति थियो। एक प्रकारको समस्या त्यो बेलामा थियो भने अहिले अर्को प्रकारको समस्या छ। त्यसकारण समस्या सुख दुःख भने सबै कालखण्डमा आउने जाने कुराहरू हुन्, त्यसलाई चाहिँ धीर व्यक्तिले सहन गर्न सक्छ, होइन अब अधैर्यशील मान्छेहरूले चाहिँ त्यसलाई सहन गर्न सक्दैनन्, त्यो कुरा चाहिँ मुख्य हो।
0: हजुर, अब व्रत बस्ने अघिल्लो रातमा दर खाने जुन प्रचलन छ, यो दर खाने विषयको महत्त्व बारे चाहिँ केही, यो मौलिकता पनि होला हाम्रो, होइन?
1: यस्तो छ, अब यो दर खाने कुरा चाहिँ अघिल्लो दिन खाने चलन छ हाम्रो गाउँघरमा, पहिलादेखि चलिआएको, होइन? अब कस्तो कुरा हो भनेदेखि, गाउँघरमा हिजो एकदमै शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने पद्धति थियो। त्यो पद्धतिमा अब बर्खैभरि चाहिँ हिलोमा पानीमा होइन काम गरिरहेछ, शरीर खगारिएको छ, घरमा खान पाएको छैन, माइत आएर एक दिन खाँदा फेरि उनीहरूले जति गरिष्ठ घिउ भुजा लट्टे खाए पनि, ढकनेहरू खाए पनि उनीहरूलाई त्यो सुपाच्य नै थियो। तर चाहिँ अब अहिले चाहिँ कुर्चीमा बसेर नोकरी गरिरहेछन्, टेबल वर्क गरिरहेछन् भनेदेखि पहिल्यैदेखि चाहिँ स्थूलता छ शरीरमा, बोसो थुप्रिरहेछ भने फेरि दर भनेर त्यसरी गरिष्ठ भोजन खाने, फेरि अहिलेको चाहिँ मिसावटयुक्त धेरै खानु चाहिँ स्वास्थ्यको दृष्टिकोणले पनि त्यति चाहिँ उत्तम होइन। एउटा हाम्रो फेरि परम्परामा कस्तो छ भनेदेखि, भोलिपल्ट हामीले कुनै पनि धर्मकृत्य गर्न छ भने अघिल्लो दिन अलिकति सात्विक भोजन गर्ने, लघु आहार गर्ने, अल्पाहार गर्ने र भोलिको निमित्त स्वस्थ रहनको निमित्त तयारी हुने यो खालको पद्धति हो। यो तिजमा चाहिँ दर भनेर आधा रातसम्म त्यो गरिष्ठ खानुको मतलब चाहिँ के भने, भोलिपल्ट तिजमा केही खानु हुँदैन, अब शरीर खगारिएको छ होइन, पानी पनि नखाने भनेको छ, त्यसले गर्दा फेरि त भोलि नाचगान पनि गर्नु छ, मन्दिर जानु छ, दिदीबहिनी भेटघाट छ, अब पुरै वर्षैभरि खगारिएको शरीरले त्यो थाम्न सक्दैन भनेर पनि अघिल्लो दिन अलिकति चिल्लोयुक्त गरिष्ठ भोजन खाने प्रचलन हो। अब त्यसरी काम नगरेका दिदीबहिनीहरूले चाहिँ यसरी गरिष्ठ भोजन खाँदा अनेक रोगहरू लाग्न सक्छ, त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति दर खाँदा विचार गरेर ठिक्क खानुपर्छ। आधा रातसम्म खानेकुराहरू पनि त्यो शास्त्रसम्मत देखिँदैन, होइन? म चाहिँ कहिले पनि त्यस्तो आधा रातिमा मलाई रुच्दा पनि रुच्दैन, म खाँदा पनि खान्न, होइन? भोलिपल्ट झन् गाह्रो हुन्छ, अघिल्लो दिन धेरै खायो भने के हुन्छ नि, भोलिपल्ट पनि त्यही अघिल्लो दिनको हिसाबले खानु मन लाग्छ। त्यस कारण अघिल्लै दिनदेखि के अभ्यास गर्नुपर्छ त भन्दा, अलिकति कम खाने, अलिकति कम खाने, भोकै बस्ने अभ्यास गरियो भनेदेखि चाहिँ त्यो उत्तम हुन्छ। र अर्को कुरा के छ भनेदेखि, पानी पनि नखाने कुराहरू चाहिँ आफ्नो उमेर, अवस्था, ठाउँ र स्वास्थ्यलाई हेरेर गर्नुपर्छ। जस्तो पार्वतीले पानी पनि खाएनन्, उनी त पात पनि खाएनन् रुखबाट खसेको, हरेक चिज खाँदा हिंसा हुन्छ, कतिले मासु खाए मात्रै हिंसा हुन्छ भन्छन्, होइन? सागपात अन्न जे पनि खाँदा हिंसा हुने भए हुनाले रुखबाट आफै खसेको पात खाने पद्धति पनि छ शास्त्रमा, बढी तपस्या गर्नेहरूलाई, होइन? अब त्यसरी खसेको पात पनि नखाएको हुनाले पार्वतीको नाम अपर्णा पनि हो। अब जस्तो भनौँ न, हामी काठमाडौँमा बसिरहेछौँ, यहाँ स्वाभाविक रूपमा चाहिँ प्राणवायुको अलिकति कमी छ, प्राणवायु कम हुने बित्तिकै हामी चाहिँ अक्सिजनको कमीले गर्दा कष्टमा पुग्छौँ, हाम्रो शारीरिक अवस्थाले ठेक्न सक्दैन भने हामीले पानी चाहिँ खानुपर्छ भन्ने मलाई लाग्छ, होइन? पानी चाहिँ पिउँ, जलाहार चाहिँ गरौँ। अब कोही त्यति स्वस्थ छ भनेदेखि त ठिकै छ, पार्वती बसेको ठाउँमा त वनमा थियो, जङ्गलमा थियो, त्यहाँ पहिल्यैदेखि चाहिँ प्राणवायु प्रशस्त छ, त्यहाँ पानी नखाए पनि चल्थ्यो, होइन? तर अब अहिले यहाँ धुवा धुलो पल्युसन यति भएको ठाउँमा चाहिँ हामी फेरि चाहिँ हावा मात्रै खाएर बस्न खोज्दाखेरि हामीलाई शरीरले साथ नदिन पनि सक्छ, त्यसले गर्दाखेरि शरीर माध्यम खलु धर्म साधनम भन्या हुनाले आफ्नो शरीरको अवस्था हेरेर जलाहार गर्न सकिन्छ। अब जलाहार गरेर पनि नसक्ने शारीरिक अवस्था छ, कति बिरामी छन्, औषधि खाइरहेछन्, बाल बच्चा र बुढोको निमित्त कुनै नियम लागू हुँदैन भन्ने छ, होइन? त्यो कारणले गर्दाखेरि आफ्नो स्वास्थ्यलाई हेरेर पानीको साथ साथमा फलफुलको रसहरू हामी खान सक्छौँ, फलफुलहरू पनि खान सकिन्छ। अब त्यसरी चाहिँ पार्वतीले गरेका थिइन् भनेर त्यही नै एकदम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ होइन, त्यो अतिशयोक्ति हो, यति गर्यो भने अरू पुण्य हुन्छ भन्ने खालको, जुन अवस्थामा तपस्या गर्न सकिन्छ होइन, कष्ट काट्न सकिन्छ, त्यो बेलामा कष्ट काट्ने हो, त्यसले के हुन्छ भने अभ्यास हुन्छ, शरीरले दुःख पनि बेहोर्न सक्ने अभ्यास गर्छ र दुःख पर्दा फेरि गाह्रो हुँदैन, होइन? के भन्छ भनेदेखि, सय कदाचित पर्याङ्के भूमा अब विपुनः सय, कहिले चाहे पलङमा सुत्या छ एकदम चाहिँ मखमली तन्नामा, कहिले भुइँमा पनि सुत्या छ, यो दुइटै कुरामा चाहिँ भिन्नता महसुस गर्न हुँदैन भने अभ्यास छ भने त्यो हुन्छ, होइन? एकदम चाहिँ सुखशालमा बसिरहेछ भने एकैचोटि चाहिँ दुःख पाउँदा फेरि गाह्रो हुन्छ, त्यसले गर्दा तपस्याको चाहिँ अभ्यास गरिरहने कुरा हाम्रो शास्त्रमा छ। त्यस कारण आफ्नो गच्छ अनुसार, आफ्नो शारीरिक क्षमता अनुसार हामीले तपस्या व्रत उपवास गर्ने हो।

0: हिन्दू सनातन महिलाहरूका लागि तिजपछिको महत्वपूर्ण व्रत मानिन्छ ऋषि पञ्चमी। यो ऋषि पूजन प्राचीन कालमा स्त्री पुरुष दुवैले गर्ने गरेको देखिन्छ। तर पछि आएर पुरुषहरूले श्रावणी पूर्णिमामा र महिलाले ऋषि पञ्चमीका दिन गर्ने परम्परा बसेको देखिन्छ। श्रावणी पूर्णिमा र ऋषि पञ्चमीमा पूजा गरिने ऋषिहरूको नाम र सङ्ख्या पनि बराबर छन्। ऋषि पञ्चमीमा व्रतालु महिलाहरू गोबर, सप्तमृत्तिका, अपामार्ग सहितको स्नानपछि दीप, कलश, गणेशको पूजापूर्वक अरुन्धती सहित सप्त ऋषिको पूजा गर्दछन्। सप्त ऋषि प्रत्येक मनवन्तरमा अलग अलग हुन्छन्। यस कल्पका सप्त ऋषिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पर्दछन्। सप्त ऋषिको पूजापछि व्रती महिलाहरूले पाउ नउचाली फूल अक्षता छर्कँदै सप्त ऋषिको प्रदक्षिणा गर्ने विधान छ। सप्त ऋषिको पूजापछि व्रतालुहरूले कर्कलाको तरकारी खाने चलन छ। ऋषि पञ्चमीका केही प्रसङ्गमा फेरि प्राध्यापक डाक्टर प्रियम्बदा काफले।
1: ऋषि पञ्चमी भनेको चाहिँ ऋषिहरूलाई पूजा गर्ने पञ्चमी हो, होइन? त्यहाँनिर चाहिँ कस्तो पनि छ भनेदेखि स्नानको पनि मुख्य विधान छ। ऋषि पञ्चमीमा महिलाहरूले एउटा शरीर शुद्ध गर्ने प्रक्रिया पनि हो, जस्तो शुद्धि सिकाउने एउटा चाड भनौँ न, होइन? महिलाहरूलाई सबै चाहिँ अङ्ग प्रत्यङ्गहरू शुद्ध कसरी राख्नपर्छ, कसरी चाहिँ स्वस्थ हुनपर्छ, शारीरिक शुद्धि र मानसिक शुद्धि, अष्टाङ्ग योगमा पनि यम नियम अन्तर्गत बाह्य शुद्धि र आभ्यन्तर शुद्धि भन्ने छ। आभ्यन्तर शुद्धि त हाम्रो भावले शुद्धि हुने हो, बाह्य शुद्धिमा चाहिँ स्नानले शुद्धि हो, मृदवारी शुद्धि भन्छ, माटो र पानीले शुद्ध गर्ने, होइन? चाहिँ एउटा अर्ग्यानिक स्नान पद्धति र अर्को चाहिँ पर्यावरण मैत्री स्नान पद्धति हो यो, होइन? यसरी चाहिँ हाम्रो शरीर र अङ्ग प्रत्यङ्ग सबै चाहिँ शुद्ध राख्नुपर्छ, सफाइ राख्नुपर्छ भनेर सफा गर्न सिकाउने स्नान पद्धति हो। यसको निमित्त चाहिँ हामीले बुकुवाहरूले स्नान गर्न सकिन्छ, होइन? मृद भनेर चाहिँ मुल्तानी मिट्टीहरूको हामीले प्रयोग गर्न सक्छौँ। अहिले पनि त राम्री बनाउनलाई ब्युटी पार्लरमा त्यही मुल्तानी मिट्टीको प्याकहरू लगाइदिन्छ, होइन? त्यो चाहिँ माटोले हाम्रो त्वचालाई अत्यन्तै निखार्ने काम गर्ने भावनाले दुध, दही, बेसार, होइन, त्यस्तै हलेदोहरू, तोरीहरू पिनेर, होइन, धानको ढुटो आदिहरू मिश्रण गरेको एउटा चाहिँ बुकुवा जस्तोले शरीरलाई स्क्रब गर्दै गर्दै एउटा चाहिँ रगड्दै रगड्दै स्नान गर्ने पद्धति हो, जुन पद्धतिले मृत कोशिका पनि निस्किने हुनाले छालामा मुलायमपन पनि आउँछ, निखारिन्छ, होइन? त्यसले गर्दाखेरि साबुनभन्दा कैयौँ गुणा चाहिँ यो स्नान पद्धति राम्रो छ। कपालको निमित्त पनि अमला, रिठा, सिकाकाईहरूले घरमै सेम्पू बनाएर अझ त्यसमा जपा पुष्प आदिहरू हालेर जडीबुटीहरू, भृङ्गराज, अब के पाइन्छ, अपामार्गको पातहरू इत्यादिले स्नान गर्ने पद्धति छ। त्यो हाम्रो स्वास्थ्यको दृष्टिकोणले, पर्यावरणको दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण स्नान पद्धति हो। ऋषि पञ्चमीको व्रतमा चाहिँ स्नानको पनि ठुलो भूमिका हुन्छ।
0: शुद्धताको कुरा, स्वस्थताको कुरासँग चाहिँ ऋषिगणहरू जोडिनुको तात्पर्य चाहिँ
1: अलिकति मेरो स्नानको कुरो सक्या छैन, दन्त धावनको पनि कुरा छ यहाँनिर, होइन? के भन्छ भनेदेखि मुख दुर्गन्ध नासाय दन्तानाम च विशुद्धये स्थीवनाय च दन्तानाम कुर्वेहम दन्त धावनम भनेर अपामर्ग लगाउने चलन छ। 365 दतिवन लगाउनु भनेको चाहिँ के हो भनेदेखि प्रत्येक दिन दतिवनले दाँत माझ्ने भन्ने कुरा हो, होइन? त्यो गर्न नसक्दा त्यसको प्रतीकात्मक स्वरूप एकैचोटि गर्या हो, प्रत्येक दिन पाइन्छ दतिवनले गर्ने, नत्र भनेदेखि 12-7 यस्तो एउटै दतिवनले पनि दन्त धावन गरेर यो स्नानलाई टुङ्ग्याउन सकिन्छ शास्त्रीय दृष्टिकोणले हेर्दाखेरि। अब अर्को प्रश्न चाहिँ तपाईँहरूले ऋषि पूजाको कुरा गर्नुभयो, होइन? अब जस्तो सप्तर्षि र अरुन्धती सहित सप्तर्षिको पूजा हुन्छ, ऋषि भनेका के हुन् त भन्दाखेरि अत्यन्तै पवित्र ज्ञानका प्रतीक भावनाले त्यो ज्ञान, त्यो पवित्रता चाहिँ आफूमा ल्याउनको निमित्त यो पूजा हो। वास्तवमा कस्तो छ भनेदेखि ऋषिहरूलाई चढाउने वस्त्र सेतो हुन्छ, होइन? फुल पनि सेतो हुन्छ, जनै सेतो हुन्छ, चन्दन टिका आदि अक्षता सबै सेतो प्रयोग गरिन्छ। किन गरिन्छ त भनेदेखि यहाँ काँसको फुलहरूको पनि प्रयोग हुन्छ। ऋषि स्वयंमा उज्यालोको प्रतीक हुन्, प्रकाशको प्रतीक हुन्, र प्रकाश उज्यालो भनेको ज्ञानको प्रतीक हुन्। त्यो ज्ञानको छाया आफूमा ल्याउनको निमित्त, त्यो पुण्यताको, त्यो पवित्रता आफूमा ल्याउनको निमित्त चाहिँ यो ऋषि पञ्चमीको व्रत हो भन्ने मेरो बुझाइ छ।

आजको कार्यक्रममा हामीले तीज र ऋषि पञ्चमीका समसामयिक सामग्री प्रस्तुत गर्यौं। प्राध्यापक डाक्टर प्रियम्बदा काफ्लेसँगको कुराकानी राख्यौं। प्राध्यापक चेतुनाथ शर्मा आचार्यको पुस्तकबाट अरू केही प्रसङ्ग जोड्यौं, साथमा संगीत पनि मिसायौं। प्राचीन परम्परा र संस्कृतिका संरक्षिका तथा सभ्यताका प्रसारिका, त्यागको आदर्श, पति पत्नीको प्रेम, विश्वास र आत्मीयताले प्रत्येक घरमा सुख समृद्धि र शान्तिको आदर्श स्थापित गराउन प्रेरित गर्ने महान पर्व हो तीज। स्वच्छ आचरण र पर्यावरणप्रति सचेत हुन प्रेरित गर्ने, समाजलाई मार्गदर्शन गर्ने ऋषि आचार्यप्रति सम्मानको पर्व हो ऋषि पञ्चमी। साथै सांस्कृतिक निरन्तरता, निष्ठा, सहिष्णुता र महिला उन्मुक्तिको परिचय प्रसार हुने पर्व पनि हो तीज। जुन पर्व धार्मिक रूपमा मनाएर वा सांस्कृतिक रिवाजमा संलग्न भएर आत्मसन्तुष्टि प्राप्त गरिन्छ भने सांस्कृतिक गौरवको समेत बोध गरिन्छ। तीजको मङ्गलमय शुभकामना। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी देवकी गौतम सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला पनि रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: बिम्ब प्रतिबिम्ब
1: अचेल मेरा चेलीहरू दरखान पहिले नै आत्तिएका देख्छु, छाडा छाडेका साँडे जस्ता कला नृत्यमा मात्तिएका देख्छु। अचेल मेरा चेलीहरू दरखान पहिले नै आत्तिएका देख्छु, छाडा छाडेका साँडे जस्ता कला नृत्यमा मात्तिएका देख्छु। ए हजुर, यो कहिलेदेखि नेपाली संस्कृति परिष्कार भयो? ए हजुर, यो कहिलेदेखि नेपाली संस्कृति परिष्कार भयो? कतै च्यातिएका कतै भ्यागुता उफ्राईमा तात्तिएका देख्छु, कतै च्यातिएका कतै भ्यागुता उफ्राईमा तात्तिएका देख्छु। धनुषाका मुक्तकार गणेश तिमल सिन्हाका यिनै तीज विशेष हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। अलिकति फराकिलो दृष्टिकोणबाट सोच्ने हो भने तीज संस्कार मात्र नभएर सभ्यता हो। नारी र पुरुषको समानता अनि लैङ्गिक समानताको उत्साहको यस पर्वमा घरदेश र परदेशमा रहनुभएका सम्पूर्ण नेपाली मनहरूमा प्राविधिक साथी र म प्रस्तोता प्रमिला गजुरेल तीज पर्वको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आज विशेष दिन, यही परिवेशमा कार्यक्रम बिम्ब प्रतिबिम्बमा सदा चाहिँ हाम्रो फेसबुक पेज मुक्तक संसारमा आज पनि मुक्तकिला मनहरूले टाँस्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर बोल्नेछौँ। कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन र देशभरिका एफएम रिले स्टेशनका साथै रेडियो नेपालको अनलाइनबाट पनि संसारैभरि सुन्न सक्नुहुन्छ। कार्यक्रमलाई श्रवणीय बनाउन बीच बीचमा आज हामी तीज विशेष सुमधुर सङ्गीत जोड्ने नै छौँ। अब लागौँ मुक्तक वाचनतर्फ। गरेर नक्कल अनेक थरी किन झुक्क्याउँछौ, मलाई यो जिन्दगीभरि किन झुक्क्याउँछौ। गरेर नक्कल अनेक थरी किन झुक्क्याउँछौ, मलाई यो जिन्दगीभरि किन झुक्क्याउँछौ। तिम्रो दिलदेखि सधैँ टाढिएको मान्छे म, तिम्रो दिलदेखि सधैँ टाढिएको मान्छे म, छन् मेरै नजिक सरी किन झुक्क्याउँछौ, छन् मेरै नजिक सरी किन झुक्क्याउँछौ। कसै कसैले झुक्क्याएर हैरान हुने मुक्तकार हुनुहुन्छ इन्द्र बटाला। इन्द्रजी धनगढी कैलालीबाट हुनुहुन्छ र आफूलाई रोयल कार्तिक पनि लेख्नु हुँदो रहेछ। अब म क्रमशः उहाँकै मुक्तक बोल्दै जान्छु। जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले, थाहा छैन कति पटक मार्छ जिन्दगीले। जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले, थाहा छैन कति पटक मार्छ जिन्दगीले। खुसी हुने बहानामा भौतारिँदैछ मन, खुसी हुने बहानामा भौतारिँदैछ मन। हेरौँ अझै कति आँसु झार्छ जिन्दगीले, हेरौँ अझै कति आँसु झार्छ जिन्दगीले। जब टुक्रा टुक्रा पार्यौ अनि सानो भए म, तिमी खुकुरी भयौ र पो अचानो भए म। जब टुक्रा टुक्रा पार्यौ अनि सानो भए म, तिमी खुकुरी भयौ र पो अचानो भए म। मौसम जस्तै बदलियौ तिमी भाग्यले साथ दिएन, मौसम जस्तै बदलियौ तिमी भाग्यले साथ दिएन। थाहा छ चिन्दैनौ आजकल बिरानो भए म, थाहा छ चिन्दैनौ आजकल बिरानो भए म। प्रेममा तिमीले धोका पाए के गर्छौ, मैले साउदी दुबई कतार थाए के गर्छौ। प्रेममा तिमीले धोका पाए के गर्छौ, मैले साउदी दुबई कतार धाए के गर्छौ। तिमी बिना बाँच्दिन म नभन है प्रिय, तिमी बिना बाँच्दिन म नभन है प्रिय। बाकसभित्र मेरो लास आए के गर्छौ, बाकसभित्र मेरो लास आए के गर्छौ। म त काममा विश्वास गर्ने मान्छे काममै रमाउने गरेको छु, समय अनुसार कोदालो डाडु पन्यु पनि समाउने गरेको छु। म त काममा विश्वास गर्ने मान्छे, काममै रमाउने गरेको छु। समय अनुसार कोदालो डाडु पन्यु पनि समाउने गरेको छु। परिस्थिति अनुसार पेसाको व्यवसायीकरण पनि गरेको हो। परिस्थिति अनुसार पेसाको व्यवसायीकरण पनि गरेको हो। अहिले त दुधको खुवा बनाई बेचेर पैसा कमाउने गरेको छु। डोरबहादुर केसीका भावनालाई सावार गरे। डोरबहादुरजी मदानी दुई गुल्मीबाट हुनुहुन्छ र हाल उहाँ काठमाडौँमा बस्नुहुन्छ। अब म डोरबहादुरजीकै मुक्तक बोल्दै जान्छु। शिशिरको चिसोमा पनि गर्मी मास आए जस्तो लाग्छ। अस्थिर छ तन मन दिनमै टन्न नसा खाए जस्तो लाग्छ। शिशिरको चिसोमा पनि गर्मी मास आए जस्तो लाग्छ। अस्थिर छ तन मन दिनमै टन्न नसा खाए जस्तो लाग्छ। जीवनको गतिशीलता पनि सुस्ताएको छ आज भोलि। जीवनको गतिशीलता पनि सुस्ताएको छ आज भोलि। कटु स्वरको कागले पनि मेरै गाना गाए जस्तो लाग्छ। कटु स्वरको कागले पनि मेरै गाना गाए जस्तो लाग्छ। कुनै यात्राले जीवनमा सेतु बनेर सम्बन्ध जोड्छन्। कुनै यात्राले जीवनलाई नसोचेको मार्गमा मोड्छन्। कुनै यात्राले जीवनमा सेतु बनेर सम्बन्ध जोड्छन्। कुनै यात्राले जीवनलाई नसोचेको मार्गमा मोड्छन्। यात्रा न हो कुनै सामान्य त कुनै स्मरणीय हुन्छन्। यात्रा न हो कुनै सामान्य त कुनै स्मरणीय हुन्छन्। कुनै यात्राले जीवनभर नभुल्ने पदचाप छोड्छन्। कुनै यात्राले जीवनभर नभुल्ने पदचाप छोड्छन्। मेट्ने छैन भोक तिम्रो पेट भरिकन नखाए पक्कै। छाड्ने छैनौ थाल तिमी राम्रोसँग नअघाए पक्कै। मेट्ने छैन भोक तिम्रो पेट भरिकन नखाए पक्कै। छाड्ने छैनौ थाल तिमी राम्रोसँग नअघाए पक्कै। व्यर्थमा मान्छेको कित्ता काट गरी किन रुवाउँछौ। व्यर्थमा मान्छेको कित्ता काट गरी किन रुवाउँछौ। फाप्ने छैन तिमीलाई अब जनको यो रुवाई पक्कै। फाप्ने छैन तिमीलाई अब जनको यो रुवाई पक्कै। कुसंस्कारको झाडी मौलाउने पाटाहरू बन्द हुनुपर्छ विकृतिका सबै बाटाहरू। कुसंस्कारको झाडी मौलाउने पाटाहरू बन्द हुनुपर्छ विकृतिका सबै बाटाहरू। अभावै अभावले रुमलिएका झुपडीहरूमा अभावै अभावले रुमलिएका झुपडीहरूमा अझै पनि आलै छन् महामारीका खाटाहरू। अझै पनि आलै छन् महामारीका खाटाहरू। यी पङ्क्तिका रचनाकार हुनुहुन्छ सुन्दरी घिमिरे खतिवडा। सुन्दरीजीको ठेगाना सङ्खुवा सभा रहेको छ। अब म उहाँकै मुक्तक सरसर्ती बोल्दै जान्छु। छोरी हुन्छन् छोरा हुन्छन् नातिनी र नाति हुन्छन्। सक्षम आमा बाबुको पछि पछि लाग्ने ताती हुन्छन्। छोरी हुन्छन् छोरा हुन्छन् नातिनी र नाति हुन्छन्। सक्षम आमा बाबुको पछि पछि लाग्ने ताती हुन्छन्। उनै हुन् जन्म दिने उनै हुन् कर्मले भाग्य चम्काउने। उनै हुन् जन्म दिने उनै हुन् कर्मले भाग्य चम्काउने। असक्षम भए तिनको लागि उनै पक्षपाती हुन्छन्। असक्षम भए तिनको लागि उनै पक्षपाती हुन्छन्। कतै पत्थर हुन्छ त कतै कोइला खानी हुन्छ। पृथ्वीमा कहिले घाम हुन्छ कहिले पानी हुन्छ। कतै पत्थर हुन्छ त कतै कोइला खानी हुन्छ। पृथ्वीमा कहिले घाम हुन्छ कहिले पानी हुन्छ। यो प्रकृतिको नियम हो भनेर जान्दा जान्दै पनि आवेगमा आएर मान्छेको रिसाउने बानी हुन्छ। आवेगमा आएर मान्छेको रिसाउने बानी हुन्छ। सुन्दरीजी अब धुन जोड्छु। टिलपिल गर्ने ताराहरू मिरमिरेमै ओझेल परे, कुनै यता सरे कुनै उता सरे, थाहा भएन कता झरे। टिलपिल गर्ने ताराहरू मिरमिरेमै ओझेल परे, कुनै यता सरे कुनै उता सरे, थाहा भएन कता झरे। जुनलाई सोधौँ कि घामलाई सोधौँ, दोधारमा छु म। जुनलाई सोधौँ कि घामलाई सोधौँ, दोधारमा छु म। छायाको के कुरा गरौँ, समीपमा भए पनि नछुनु अरे। छायाको के कुरा गरौँ, समीपमा भए पनि नछुनु अरे।

सुषमा श्रेष्ठ, दीपा गहतराज र साथीहरूको सुर, चेतन कार्कीको रचना तथा मनहरी सिंहको सङ्गीतमा रहेको यस सदाबहार गीतलाई आज हामीले सुन्दरी घिमिरे खतिवडाको भावनासँग चुट्ट मिसायौँ। सुन्दरीजी, तपाईँका भावनाहरू यसै गरी प्रस्फुटित हुँदै जाउन्। तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

सक्छौ तिमी मबाट टाढा भइदेऊ न प्रिय, सक्छौ तिमी दिलबाट पर रहिदेऊ न प्रिय, सक्छौ तिमी मबाट टाढा भइदेऊ न प्रिय, सक्छौ तिमी दिलबाट पर रहिदेऊ न प्रिय, सजाउन सक्दिन म तिमीलाई दिलमा, सजाउन सक्दिन म तिमीलाई दिलमा, बारम्बार सताउनु भन्दा छिट्टै गइदेऊ न प्रिय, बारम्बार सताउनु भन्दा छिट्टै गइदेऊ न प्रिय। यसरी प्रियलाई टाढा हुन आग्रह गर्ने मुक्तकार हुनुहुन्छ दिनेश खत्री आकाश। दिनेश जी हाल पाँचखाल काफ्रेबाट हुनुहुन्छ। अब म क्रमशः उहाँका केही रचना बोल्दै जान्छु। नसकिन्छ सजिलै तोड्न, नसकिन्छ सजिलै जोड्न, नसकिन्छ सजिलै तोड्न, नसकिन्छ सजिलै जोड्न, जोडेपछि तोड्न खोज्नेहरू, जोडेपछि तोड्न खोज्नेहरू, नसकिन्छ सजिलै फोड्न, नसकिन्छ सजिलै फोड्न। तुलोमा किलो नापे जसरी कहाँ नाप्न सकिँदो रहेछ, छातीको दायाँ र बायाँ राखेर जाँच्न कहाँ सकिँदो रहेछ, तुलोमा किलो नापे जसरी कहाँ नाप्न सकिँदो रहेछ, छातीको दायाँ र बायाँ राखेर जाँच्न कहाँ सकिँदो रहेछ, प्रेम त भावना मात्र हो न त देख्न सकिन्छ नछेक्नै, प्रेम त भावना मात्र हो न त देख्न सकिन्छ नछेक्नै, आउँछ जान्छ जवानी हजुर राख्न कहाँ सकिँदो रहेछ, आउँछ जान्छ जवानी हजुर राख्न कहाँ सकिँदो रहेछ। खाली रहेको उनको सिउँदो भर्ने रहर छ, आउँदो मङ्सिरमै हजुर बिहे गर्ने रहर छ, अग्रिम शुभकामना है। खाली रहेको उनको सिउँदो भर्ने रहर छ, आउँदो मङ्सिरमै हजुर बिहे गर्ने रहर छ, कुर्दा कुर्दै त्यसै जाने जीवनको के भरोसा, कुर्दा कुर्दै त्यसै जाने जीवनको के भरोसा, हामी दुई एकै भएर हजुर मर्ने रहर छ, हामी दुई एकै भएर हजुर मर्ने रहर छ। बाहिर रूप सफा भए नि मनभित्र कसर छ, आदर्श व्यवहार फरकले विश्वासमा असर छ, बाहिरी रूप सफा भए नि मनभित्र कसर छ, आदर्श व्यवहार फरकले विश्वासमा असर छ, सभा जुलुसमा भट्याई भेदभाव गर्दिन भने नि, सभा जुलुसमा भट्याई भेदभाव गर्दिन भने नि, रूप दौलत शक्ति पहुँच हुनेलाई नै अवसर छ, रूप दौलत शक्ति पहुँच हुनेलाई नै अवसर छ। यी भावना हुन् जिज्ञासु पन्तको। अब म क्रमशः उहाँकै अरब बोल्दै जान्छु। जीवित ज्यानमा रहिरहने एकमुठी सास हुन्छ, सास सकिए सुख भोग्ने सपना सबै नाश हुन्छ, जीवित ज्यानमा रहिरहने एकमुठी सास हुन्छ, सास सकिए सुख भोग्ने सपना सबै नाश हुन्छ, कोही क्षणिक लाभ सोच्छन् कोही इह परलोकको, कोही क्षणिक लाभ सोच्छन् कोही इह परलोकको, सत्य हितमा ध्यान दिए यही लोक खास हुन्छ, सत्य हितमा ध्यान दिए यही लोक खास हुन्छ। यो मृत्यु लोक हो भनेर कसैले बुझ्दैनन् जिज्ञासुजी, के गर्नु। माटो सुँगेर शब्दमा खेलाउन मन लाग्छ, प्यारो सुन्दर मातृभूमि पवित्र धन लाग्छ, माटो सुँघेर शब्दमा खेलाउन मन लाग्छ, प्यारो सुन्दर मातृभूमि पवित्र धन लाग्छ, पढ्नेहरू धेरैले देख्दैनन् चोखो आत्मा, पढ्नेहरू धेरैले देख्दैनन् चोखो आत्मा, लेखिएको भाव बुझे आफ्नो पन लाग्छ, लेखिएको भाव बुझे आफ्नो पन लाग्छ, रुन मन लाग्छ तर आँसुको भाव छैन हजुर, तर पनि अरूलाई रुवाउने मेरो दाउ छैन हजुर, रुन मन लाग्छ तर आँसुको भाव छैन हजुर, तर पनि अरूलाई रुवाउने मेरो दाउ छैन हजुर, छक्का पन्जा गर्न कहिल्यै जानिएन जिन्दगीमा,
छक्का पन्जा गर्न कहिल्यै जानिएन जिन्दगीमा, ऋण छैन कसैलाई तिर्न त्यसैले साहु छैन हजुर, ऋण छैन कसैलाई तिर्न त्यसैले साहु छैन हजुर। जिन्दगीलाई हरिसाब गर्दै हुनुहुन्छ सद्भाव नगर तिन जानकी बाँकीबाट आनन्द रेग्मी। अब म आनन्दजीकै मुक्तक बोल्दै जान्छु। जिन्दगी तिमीले सोचेको जस्तो छैन, यात्रा कठिन छ रोजेको जस्तो छैन। जिन्दगी तिमीले सोचेको जस्तो छैन, यात्रा कठिन छ रोजेको जस्तो छैन। तिम्रो सधैँ संसार हाँक्ने कुरा हुन्छ तर, तिम्रो सधैँ संसार हाँक्ने कुरा हुन्छ तर, संसार तिमीले खोजेको जस्तो छैन, संसार तिमीले खोजेको जस्तो छैन। पक्कै पनि सोचेको जस्तो र खोजेको जस्तो जिन्दगी हुने हो भने जिन्दगी नै कहाँ हुन्छ र। हो मैले नपिएर पनि पिए जस्तै छु म यहाँ नजिएर पनि जिए जस्तै छु म। हो मैले नपिएर पनि पिए जस्तै छु म यहाँ नजिएर पनि जिए जस्तै छु म। यहाँ सबै भोको प्यासो नघाउने रहेछन्, यहाँ सबै भोको प्यासो नघाउने रहेछन्, तर कसैले नदिएर पनि दिए जस्तै छु म, तर कसैले नदिएर पनि दिए जस्तै छु म। रामलाई वनवास पठाएर पाऊ दानी खोजे झैँ, खेतीबारी जोताए भनेर रहा दानी खोजे झैँ। रामलाई वनवास पठाएर पाउदानी खोजे झैँ, खेतीबारी जोताए भनेर राहदानी खोजे झैँ। युवाहरू हो त्यो होइन अब कमाई देशमै भेट्नु छ, युवाहरू हो त्यो होइन अब कमाई देशमै भेट्नु छ। सुनै फल्छ हाम्रै देशमा डलर आम्दानी खोजे झैँ, सुनै फल्छ हाम्रै देशमा डलर आम्दानी खोजे झैँ। आयो मुटुभित्र पस्यो अनि मुटुको धड्कन बन्यो, पल पल जलायो भित्रभित्रै मुटुको जलन बन्यो। आयो मुटुभित्र पस्यो अनि मुटुको धड्कन बन्यो, पल पल जलायो भित्रभित्रै मुटुको जलन बन्यो। कहाँ देखौँला कहिले भेटौँला भन्ने सधैँ हतार मनमा, कहाँ देखौँला कहिले भेटौँला भन्ने सधैँ हतार मनमा। जब माया मारेर गयो तब मुटुको तडपन बन्यो, जब माया मारेर गयो तब मुटुको तडपन बन्यो। आनन्द रेग्मीकै मुक्तक बोल्दैछु म। गाउँ छोडेर सहर पसेको हिजो अस्ति जस्तै लागेको छ, सहरको रमझम केही क्षणको गस्ती जस्तै लागेको छ। गाउँ छोडेर सहर पसेको हिजो अस्ति जस्तै लागेको छ, सहरको रमझम केही क्षणको गस्ती जस्तै लागेको छ। दुःख लाग्छ गाउँ सहर सुन्ने सुन्ने भएका छन् आज भोलि, दुःख लाग्छ गाउँ सहर सुन्ने सुन्ने भएका छन् आज भोलि। किनकि मसान घाट मान्छे निदाएको बस्ती जस्तै लागेको छ, किनकि मसान घाट मान्छे निदाएको बस्ती जस्तै लागेको छ। तिम्रो लागि मैले गाउँ भनिन सहर भनिन, पिलायो के पिएकै हो तर जहर भनिन। तिम्रो लागि मैले गाउँ भनिन सहर भनिन, पिलायो के पिएकै हो तर जहर भनिन। जहाँ जहाँ लिएरै गयो रमाइलो गरेरै गयो, जहाँ जहाँ लिएरै गयो रमाइलो गरेरै गयो। तिम्रो लागि कहिल्यै रातको प्रहर भनिन, तिम्रो लागि कहिल्यै रातको प्रहर भनिन। सृजित भइरहेको छ प्रेमपूर्ण विचारको सृष्टि, किन अझै प्राप्त नभएको होला प्रियको कृपा दृष्टि। सृजित भइरहेको छ प्रेमपूर्ण विचारको सृष्टि, किन अझै प्राप्त नभएको होला प्रियको कृपा दृष्टि। स्मृतिको अतिवृष्टिले हो वा चिन्तनको प्रविष्टिले हो, स्मृतिको अतिवृष्टिले हो वा चिन्तनको प्रविष्टिले हो। समय सरिताको प्रवाहमा बगिरहेछ समष्टि, समय सरिताको प्रवाहमा बगिरहेछ समष्टि। राजवत्सका बानकिला हरफलाई प्रस्तुत गरे राजी हुनु
हुनुहुन्छ काठमाडौँबाट। अब म उहाँकै मुक्तक बोल्दै जान्छु। ऐनाले स्वयंको अनुहार देखायो, तर दोष उसले अरूकै बतायो। ऐनाले स्वयंको अनुहार देखायो, तर दोष उसले अरूकै बतायो। अहमको नसा चाहिँ उत्रनै सकेन, अहमको नसा चाहिँ उत्रनै सकेन। कोही गयो यत्तिकै अनि कोही आयो, कोही गयो यत्तिकै अनि कोही आयो। उद्देश्य सरल परन्तु मार्ग बक्रिय छ, कर्मशील कमिला जस्तै सक्रिय छ। उद्देश्य सरल परन्तु मार्ग बक्रिय छ, कर्मशील कमिला जस्तै सक्रिय छ। अभिलाषा बढिरहेको छ उत्तरोत्तर, अभिलाषा बढिरहेको छ उत्तरोत्तर। कारण शून्य छ तर परिणाम चक्रिय छ, कारण शून्य तर परिणाम चक्रिय छ। राजी अब धुन जोड्छु। खुसी भएर बिताउँदा मस्त छ जिन्दगी, दुखी भएर बिताउँदा त्रस्त छ जिन्दगी। खुसी भएर बिताउँदा मस्त छ जिन्दगी, दुखी भएर बिताउँदा त्रस्त छ जिन्दगी। सिक्दै बिताउँदा जिन्दगी किताब जस्तो छ, सिक्दै बिताउँदा जिन्दगी किताब जस्तो छ। प्रतीक्षारत बिताउँदा सुस्त छ जिन्दगी, प्रतीक्षारत बिताउँदा सुस्त छ जिन्दगी।

सज्जा चौलागाई र स्वस्तिमा ढकालको सुर, सिर्जना खत्रीको रचनामा काली प्रसाद बाँसकोटाले सङ्गीत संयोजन गर्नुभएको यस गीत हामीले आज यहाँ चुट्ट मिसायौँ। राज्य आगामी दिनमा पनि तपाईँ भावना कोरिरहनुहोला है।

देशमा रोजगारको कुनै अवसर भएन, गरिबीको अभावले मनमा डर भएन। देशमा रोजगारको कुनै अवसर भएन, गरिबीको अभावले मनमा डर भएन। मैले यसकारण परदेशको बाटो रोजेको हुँ, मैले यसकारण परदेशको बाटो रोजेको हुँ। मेरो देशमा मेरो योग्यताको कुनै कदर भएन, मेरो देशमा मेरो योग्यताको कुनै कदर भएन। आफ्ना वेदनाको पोका खोल्दै हुनुहुन्छ पुष्प चयडा छेत्री। पुष्पजी हुनुहुन्छ धनगढी कैलालीबाट। अब म उहाँका केही मुक्तक क्रमशः मुखरित गर्दै जान्छु। नमानी चिन्ता नमानी पीर बुझिराख, हिँड्छौँ हामी उचाली शिर बुझिराख। नमानी चिन्ता नमानी पीर बुझिराख, हिँड्छौँ हामी उचाली शिर बुझिराख। नेपाली हौ हामी छुट्टै पहिचान छ हाम्रो, नेपाली हौ हामी छुट्टै पहिचान छ हाम्रो। भन्छन् हामीलाई गोर्खाली वीर बुझिराख, भन्छन् हामीलाई गोर्खाली वीर बुझिराख। जीवन साथी अर्कैलाई रोजेर मन दुखायो, तिमीले मलाई गरिब सोचेर मन दुखायो। जीवन साथी अर्कैलाई रोजेर मन दुखायो, तिमीले मलाई गरिब सोचेर मन दुखायो। शरीर त सुई लगाउँदा पनि दुख्छ थाहा छ, शरीर त सुई लगाउँदा पनि दुख्छ थाहा छ। निष्ठुरी तिमीले मलाई छोडेर मन दुखायो, निष्ठुरी तिमीले मलाई छोडेर मन दुखायो। तिम्रो मेरो अब छुट्टा छुट्टै सहर भइदियो, तिमी बिनाको जिन्दगी लामो सफर भइदियो। तिम्रो मेरो अब छुट्टा छुट्टै सहर भइदियो, तिमी बिनाको जिन्दगी लामो सफर भइदियो। तिम्रो मेरो अब छुट्टा छुट्टै सहर भइदियो, तिमी बिनाको जिन्दगी लामो सफर भइदियो। तिम्रो तस्विर हातमा लिएर हेर्छु जब, तिम्रो तस्विर हातमा लिएर हेर्छु जब। यी आँखाभित्र आँसुको सागर भइदियो, यी आँखाभित्र आँसुको सागर भइदियो। आँखामा आँसु नबगाई कसरी बन्ला, दुःख पीडामा नरमाई कसरी बन्ला। आँखामा आँसु नबगाई कसरी बन्ला, दुःख पीडामा नरमाई कसरी बन्ला। भगवान पनि त हतौडाको मारमा बनेका हुन्, भगवान पनि त हतौडाको मारमा बनेका हुन्। जिन्दगी हन्डर ठक्कर नखाई कसरी बन्ला, जिन्दगी हन्डर ठक्कर नखाई कसरी बन्ला। जिन्दगी तिमीलाई सुम्पेर दिनेछु अन्तिम चोटि एक फेर दिनेछु, जिन्दगी तिमीलाई सुम्पेर दिनेछु अन्तिम चोटि एक फेर दिनेछु। सबैले फुल टिपेर उपहार दिन्छन्, सबैले फुल टिपेर उपहार दिन्छन्। मैले उपहार मुटु झिकेर दिनेछु, मैले उपहार मुटु झिकेर दिनेछु। आउँदैछु म हजुरको मित्र बनी, देखावटी होइन हृदयको भित्र बनी। आउँदैछु म हजुरको मित्र बनी, देखावटी होइन हृदयको भित्र बनी। लाखौँ शब्दहरू भन्दा पनि अझै, लाखौँ शब्दहरू भन्दा पनि अझै प्रभावशाली उत्कृष्ट चित्र बनी, प्रभावशाली उत्कृष्ट चित्र बनी। नेतिगिन याक्थुङका रचनालाई प्रस्तुत गरेँ। नेतिगिनजी हुनुहुन्छ याङबरक दुई फलैँचा पाँच थरबाट। अब म उहाँका केही मुक्तक क्रमशः मुखरित गर्छु। नियाको सुन्दर कुरूप मात्र म, नियतिले ठगेको एउटा पात्र म। नियाको सुन्दर कुरूप मात्र म, नियतिले ठगेको एउटा पात्र म। तर अरू झैँ बोक्ने भलादमी होइन, तर अरू झैँ बोक्ने भलादमी होइन। यो ब्रह्माण्ड ज्ञान गुरु र छात्र म, यो ब्रह्माण्ड ज्ञान गुरु र छात्र म। एक मनबाट अर्कोतिर बसाई सर्दाको पीडा, निष्ठुरीले रूप र धनमा विभेद गर्दाको पीडा। एक मनबाट अर्कोतिर बसाई सर्दाको पीडा, निष्ठुरीले रूप र धनमा विभेद गर्दाको पीडा। थाहा पाउलान् अवश्य उनले नि एक दिन,
थाहा पाउलान् अवश्य उनले नि एक दिन अरूलाई रुवाउनु र आफू रुनु पर्दाको पीडा, अरूलाई रुवाउनु र आफू रुनु पर्दाको पीडा। दुनियाँको झुठो समाचार छपाएर के गर्नु, कुरौटेको चिल्लो मिठाई चपाएर के गर्नु, दुनियाँको झुठो समाचार छपाएर के गर्नु, कुरौटेको चिल्लो मिठाई चपाएर के गर्नु, कागले कान लग्यो रे कसैले भन्दा पनि, कागले कान लग्यो रे कसैले भन्दा पनि, आफ्नो कान नछामे काग थपाएर के गर्नु, आफ्नो कान नछामे काग थपाएर के गर्नु। बेखुसीले जीवन जिउने मात्र मरे आज भोलि, दुनियाँमा सुन्दर ग्रुप छैन अरे आज भोलि, बेखुसीले जीवन जिउने मात्र मरे आज भोलि, दुनियाँमा सुन्दर कुरूप छैन अरे आज भोलि, तर वहाँ नियतिको हिसाब किताब बराबर रहेछ, तर वहाँ नियतिको हिसाब किताब बराबर रहेछ, खुसी लुट्ने मान्छे पनि दुखी छरे आज भोलि, खुसी लुट्ने मान्छे पनि दुखी छरे आज भोलि। भो अब गर्दै नगर पहिलेका ती चलन चल्तीका कुरा, दौरै लाउन छाडिसक्यौ के गर्छौ अब खल्तीका कुरा, भो अब गर्दै नगर पहिलेका ती चलन चल्तीका कुरा, दौरै लाउन छाडिसक्यौ के गर्छौ अब खल्तीका कुरा, आफ्ना करतुत लुकाउन कति गर्छौ ढाकछोप मात्र, आफ्ना करतुत लुकाउन कति गर्छौ ढाकछोप मात्र, कहिले काहीँ त गर्ने गर न आफूले गरेका गल्तीका कुरा, कहिले काहीँ त गर्ने गर न आफूले गरेका गल्तीका कुरा, गल्ती कुराबाट नै धेरै सिक्ने अवसर प्राप्त हुन्छ भन्दै हुनुहुन्छ काठमाडौँका बद्री उप्रेती। अब म बद्रीजीकै केही मुक्तक बोल्दै जान्छु। घुइँचो थियो जता

बस्छु एक्लै, बोल्ने साथी भित्तो भाछ, आफ्नै जीवन आफैसँग खै किन उछित्तो भाछ, टोलाएर बस्छु एक्लै, बोल्ने साथी भित्तो भाछ, आफ्नो जीवन आफैसँग खै किन उछित्तो भाछ, छेउमै बसी हाँसी हाँसी सम्झाउने छैनन् कोही, छेउमै बसी हाँसी हाँसी सम्झाउने छैनन् कोही, त्यसैले त आज भोलि दिल मेरो रित्तो भाछ, त्यसैले त आज भोलि दिल मेरो रित्तो भाछ। टिमुर छार्ने ताकत छैन, तारा छार्ने कुरा गर्छन्, पानीदेखि डराउनेले नदी तार्ने कुरा गर्छन्। यहाँ यस्तै हो बद्रीजी, टिमुर छार्ने ताकत छैन, तारा छार्ने कुरा गर्छन्, पानीदेखि डराउनेले नदी तार्ने कुरा गर्छन्। अक्क न बक्क पर्छु कुरै सुन्दा छक्क पर्छु, अक्क न बक्क पर्छु कुरै सुन्दा छक्क पर्छु, झिङ्गा मार्ने ताकत छैन, हात्ती मार्ने कुरा गर्छन्, झिङ्गा मार्ने ताकत छैन, हात्ती मार्ने कुरा गर्छन्। पार्श्वमा धुन बजिसकेको छ, अन्तिममा निहारीका लक्ष्मी शाहीको रचना तथा तारा प्रकाश लिम्बुको संगीत अनि मेलिना राईको सुमधुर स्वर तीज विशेष गीत छोड्दै यस तीज सबैको विशेष बनोस्, वैदिक हिन्दू सनातन परम्परा संस्कार तथा महिला सौभाग्यको प्रतीक सहित सुसज्जित स्वरूप सहितको हाम्रो पूजा अनि दृढ विश्वासले तपाईँ हामी सम्पूर्ण परिवारको सुस्वास्थ्य दीर्घायु साथै दिदी बहिनीहरूको सौभाग्य अटल रहोस् भन्ने कामनाका साथ आजको कार्यक्रम बिम्ब प्रतिबिम्बबाट हामी उजिलिन्छौँ। अर्को हप्ता रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक मित्र र म प्रस्तुता प्रमिला गजुरेल उजिलिन्छौँ। फेरि पनि तीजको धेरै धेरै शुभकामना। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
2: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
1: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
2: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
1: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभिलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभिलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागडुङ्गा मोगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। नेपाली कङ्ग्रेसको संस्थापन इतर पक्षले आगामी मङ्सिर 21-23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मङ्सिरमा 15 महाधिवेशन थाल्ने जनाएको हो। सो महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डाक्टर शशाङ्क कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी असोज 15 गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिनुभयो। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाउँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरूले पूजा एवं दर्शन गरेका छन्। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ शरद चौलागाई सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

जननी जन्मभूमिश्च स्वर्गद्वापी गरिएसी अर्थात् हाम्रो धरती माटो हामीलाई जन्म दिने आमा भन्दा पनि प्यारो हुन्छ। नमस्कार, म पार्वती खड्का, कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका विभिन्न असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। हामी बाँचेको र हामीलाई हुर्काइरहेको यस विश्व ब्रह्माण्डले हो। वातावरणीय सन्तुलन कायम राख्नको लागि हामी को को जिम्मेवार छौँ त? यी र यस्तै विषयमा केन्द्रित रहेर संयुक्त राष्ट्रसङ्घ पर्यावरण कार्यक्रम UNEP का सम्बन्धमा जानकारी, जलवायु परिवर्तनको असरले निम्त्याएको दैवी प्रकोपका सम्बन्धमा रिपोर्ट र माटो संरक्षणका सम्बन्धमा गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवातमा लाग्छौ जानकारी तर्फ। राष्ट्रसङ्घ पर्यावरण कार्यक्रम UNEP को प्रतिवेदनले COP30 अगाडि 2025 को प्रारम्भमा रिपोर्ट पेश गर्नुपर्नेछ। राष्ट्रिय निर्धारित योगदान NDCS को अर्को राउन्डमा हरित गृह ग्यासहरू कति कटौती गर्ने र कसरी डेलिभरी गर्ने भन्ने सम्बन्धमा बाचाहरू उल्लेख गरिएको छ। उक्त उल्लेख गरिएको बाचाहरू मध्ये तापक्रम 1.5 डिग्री सेल्सियस ट्र्याकमा जान 2030 सम्म 42% र 2035 सम्म 57% कटौती गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। यी नयाँ NDCहरूमा महत्वाकांक्षा बढाउन र तुरुन्तै विवरण सुरु गर्न असफल भएमा यस शताब्दीको अवधिलाई विश्वले 2.6 डिग्रीदेखि 3.1 डिग्री सेल्सियसको तापक्रम वृद्धिको बाटोमा अगाडि बढाउन सक्छ। यसले मानिस, ग्रह र अर्थतन्त्रमा समेत कमजोर प्रभाव पार्नेछ। यो प्राविधिक रूपमा 1.5 डिग्री सेल्सियस मागमा पुग्न सम्भव छ। सौर्य, हावा र जङ्गलहरू बचाउनको लागि बाचा गरिएको छ।

0: जानकारीपछि अब अर्को प्रसंग। जलवायु परिवर्तन एक मौसमी घटना हो। जलवायु परिवर्तनको असरले विभिन्न खालका घटना घट्ने गर्छ र मौसमी सूचना समेत दिने गर्छ। एक रिपोर्ट। जलवायु परिवर्तनको असर विश्व ब्रह्माण्ड भरिको सम्पूर्ण चीज वस्तुमाथि परिरहेको छ। यस वर्षको बाढी पहिरोले नर्सरीको बगान नै बगायो भन्नुहुन्छ थापा नर्सरीका सञ्चालक कृष्ण थापा।
1: लगभग 11 गते, जुन 11 गतेदेखिको बिहानदेखिको अविरल वर्षा थियो, त्यस कारण त्यसपछि चाहिँ त्यो जुन पानी एकदम एकनासले पानी परिरहेको थियो, तर 81 चाहिँ रातको 11 गते भनेपछि 12 गते बिहानै पख 12-1 बजेबाट चाहिँ लगभग अलिकति नर्सरीमा पानी आउन देखा पर्यो। त्यसपछि अलिकति हामीले सामानको केही जो गर्न सकिन्थ्यो कि भनेर हामी बस्ने बासी जानको कपडाहरू चाहिँ हामीले चाहिँ मासतिर अलिकति सार्न खालेको, तर 81 फेरि अलिक ठुलै आएर हाम्रो स्टाफहरूको चाहिँ घाँटी घाँटीसम्म लगभग 4 फिटको रेन्ज भएपछि अनि हामी चाहिँ अब सकिँदैन अब चाहिँ निस्क्यौँ भनेर अनि उहाँ केटाहरू चाहिँ सबैजना निस्किनु भएको थियो।
0: जलवायु परिवर्तनले तापक्रम वृद्धि, खडेरी, अत्याधिक वर्षा जस्ता समस्या निम्त्याउँछ। अप्रत्याशित रूपमा आफूले दैवी विपत्तिको सामना गर्नु पर्यो भन्ने थापाको गुनासो छ।
1: नेपाल सरकारले अब गभर्नमेन्टले चाहिँ अलिकति राम्रो पोलिसी नबनाएकै कारणले हो यो डुबान भएको, नत्र अरू अन्यथा कारणै होइन। किनभने दायाँ बायाँ खोलाको भागहरू चाहिँ बढी चाहिँ फराकिलो गहिराई हुनुपर्ने ठाउँमा चाहिँ सानो दुईतिरबाट चेपिएर खोला चाहिँ सानो भएको कारण गरी त्यो पानी जहाँ जाने ठाउँ साङ्ग्रो भएपछि त ऊ त्यो खोलाको त हजुरको जहाँ गहिरो छ जहाँ ठाउँ छ त्यही कुद्ने भयो नि। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो एउटा हो। अब जान्ने पर्ने पाठ चाहिँ के हो भने अब हामीले यसलाई अलिकति खोलाको किनारमा दायाँ बायाँ चाहिँ अब हामी व्यक्तिले त यो सम्भव छैन, तर नेपाल सरकारले चाहिँ नै त्यो खोलाको भाग जुन करिडोर हो त्यसलाई चाहिँ कुन डिस्टेन्ससम्म जान्छ कति चाहिँ जान्छ यति पानी मिलिमिली पऱ्यो भने यति भाग डुब्छ यति चाहिँ हुन्छ भन्ने खालको कन्सेप्ट नेपाल सरकारले मात्र बनाइदियो भने पनि यो विपत्ति चाहिँ आउँदैन, र यो चाहिँ नेपाल सरकारलाई नै बढी चाहिँ यो गर्नुपर्छ जस्तो लाग्छ। यो जुन अहिलेको जुन घटना छ यो चाहिँ नेपाल सरकारले नै पहिल्यैदेखि नै नीति नबनाइदिएको कारणले गर्दाखेरि यो संरक्षण नभएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यस्तो खालको महसुस गरेको हो।

0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। हामीले उभिरहेको धरती हाम्रो माटो अत्यन्तै महत्त्वपूर्ण छ। माटोले हामी जन्मेदेखि मृत्युसम्म पनि साथ दिन्छ। यही माटोका विषयमा छलफल गर्न आज हाम्रो सम्पर्कमा हुनुहुन्छ माटोका विशेषज्ञ डाक्टर शिर प्रसाद विष्ट। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: माटोको आवश्यकता कति छ, माटो किन आवश्यक छ मानव जनजीवनमा?
1: माटो त अब माटो भनेको त माटो नै जीवन हो भनेर भन्छौँ हामीले। माटो छ त जीवन छ, माटो छैन भने जीवन नै छैन। जीव जन्तुदेखि लिएर कुनै पनि भनौँ न प्राणी बाँच्नको लागि एउटा आधार नै माटो हो। त्यसले गर्दा जब माटो छैन भने कुनै पनि प्राणी बाँच्न सक्दैन। त्यसले गर्दा यसको कतिको महत्त्व छ भन्ने कुरा त त्यहीँबाट थाहा पाइन्छ। जब माटो चाहिँ मैले भन्छु माटो नै जीवन हो, जीवन नै माटो हो भन्छु। जीवन चाहिँ किनभने माटो नै जीवन हो भन्नुको अर्थ जीवन हुनको लागि चाहिँ कुनै पनि प्राणी बाँच्नको लागि माटो चाहिन्छ। र बाँचेर उसले हुर्किसकेर आफ्नो कर्म सकिएपछि ऊ जब मर्छ, मरिसकेपछि फेरि माटो बन्छ। त्यसले गर्दा यसको महत्त्व यही शब्दबाटै पनि मलाई लाग्छ धेरै कुराहरू बुझ्न सकिन्छ।
0: माटोले कोक्रोदेखि चिहानसम्म मानिसलाई साथ दिन्छ भनिन्छ, अवश्य पनि त्यो सत्य पनि हो। र यो माटोको महत्त्व यसर्थ माटो जोगाउन कतिको आवश्यक छ त, माटोको महत्त्व चाहिँ मानव जीवनमा यति धेरै भएपछि?
1: अब माटो नै भएन भने त मैले अघि भनिहालेँ जीवन नै हुन सक्दैन। त्यसले गर्दाखेरि के छ भन्दाखेरि माटो चाहिँ मान्छे जन्मेदेखि मृत्यु माटो चाहिन्छ, मृत्युपछि पनि माटो चाहिन्छ भनेर भनिरहेको छ। हाम्रो प्रत्येक सांस्कृतिक हिसाबले हेर्ने होला, हाम्रो धार्मिक हिसाबले हेर्ने होला, हाम्रो दैनिकी हिसाबले, राजनीतिक हिसाबले, सबै कुरामा चाहिँ माटोको एकदमै महत्त्व छ। त्यसले गर्दाखेरि हामीले अहिले पनि के भन्छौँ भन्दाखेरि जति माटो स्वस्थ भयो उति समाज समृद्ध हुन्छ। केही कथा माटो चाहिँ एकदम स्वस्थ छैन, राम्रो छैन, त्यसको चाहिँ बिग्रेको माटो छ भने पुनः कसैले पनि राम्रो गर्दैन। जति एउटा किसानको हिसाबले भन्यो भने किसान चाहिँ जति माटो राम्रो छ उति चाहिँ समृद्धि हुँदै जान्छ, उसलाई चाहिँ त्यति राम्रोसँगले चाहिँ आर्थिक हिसाबले सामाजिक हिसाबले एकदमै राम्रो हुँदै जान्छ। र जति माटो बिग्रिँदै गयो उति किसान गरिब हुँदै जान्छ।
0: माटो कसरी बिग्रिन्छ, बिग्रिएको माटो कस्तो माटोलाई भन्ने, माटो बिग्रिँदा त्यसले मानव जनजीवनमा अथवा समग्र प्राणीको अस्तित्वमा जीवन चक्रमा के कस्तो असर पार्छ?
1: अब माटो चाहिँ के त माटो बिग्रियो भने
2: यो चाहिँ कस्तो छ भने माटोको स्वस्थ भनेर हामीले जेनरली बुझ्दाखेरि माटोको भौतिक रासायनिक र जैविक गुणहरू चाहिँ एकदम राम्रो स्तरमा भएकोलाई हामीले माटोको स्वस्थ राम्रो भनेर बुझ्छौँ। अब यसलाई यो बिग्रिने चाहिँ कसरी बुझिन्छ भन्दाखेरि बिग्रिने तत्त्वहरू के हो भन्दा जसरी हामी भनौँ न भूक्षय भएर जान्छ, त्यसले गर्दा माथिको मलिलो माटो बगेर जान्छ, मुनिको माटो मात्रै रहन्छ, त्यसले पनि एउटा के बुझाउँछ भन्दाखेरि मलिलो माटो गयो अब मुनिको माटो चाहिँ त्यति साह्रो नराम्रो माटो छ भन्ने हिसाबले त्यसरी बुझिन्छ। त्यसपछि हामीले कति त सोइल टेस्ट गरेर पनि माटोको परीक्षण गरेर पनि बुझिन्छ। माटो हेर्दैखेरि पनि थाहा पाइन्छ किसानले आफूले काम गर्दै आएको माटोमा पहिला सजिलोसँगले गर्दै आएको थियो, अहिले आएर चाहिँ एकदमै डल्ला पर्नेदेखि लिएर त्यसपछि त्यसमा अप्ठ्यारापनहरू कति आएका हुन्छन्। उसले काम गर्दाखेरि माटोमा पानीको अडिन सक्ने क्षमता, शोषण गर्न सक्ने क्षमता तीहरू कम हुँदै गएका त्यस्तो खालको महसुस गर्न सक्छ। त्यसले गर्दा त्यसरी उसले बुझ्छ होइन। अब सामान्य हिसाबमा भन्दाखेरि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि कसरी राम्रोसँगले माटो कतिको स्वस्थ रहेछ र छैन रहेछ भनेर बुझ्ने भनेको चाहिँ माटोलाई हल्का खनेर पनि हेर्न सकिन्छ। खन्दाखेरि बुरबुराउँदो माटो आयो, चिस्यानहरू लामो समयसम्म कायम भएर बस्यो, कालो माटो खालको त्यसको रङको आधारमा पनि हामीले हेर्न सक्छौँ। एकदमै पाइनरी पदार्थ राम्रो भएको माटोलाई चाहिँ हामीले कालो रङको पनि हुन्छ, त्यसरी चाहिँ हामीले बुझ्छौँ। अनि त्यसमा चाहिँ तपाईँको उसले डल्लाहरू नपर्ने, त्यसपछि बुरबुराउँदो हुने, यी कुराहरूले चाहिँ माटोको स्वस्थ राम्रो रहेछ रहेन रहेछ भनेर चाहिँ किसानहरूले राम्रोसँगले बुझ्न सक्नुहुन्छ। त्यसपछि खन्दाखेरि पनि त्यो खनिसकेपछि पनि हेर्न सक्नुहुन्छ गणौलाको सङ्ख्याहरू, गणौलाहरू त्यहाँ भएका जीवाणुहरू अलिअलि देखिन्छन्, एकदमै राम्रो माटो हो को सङ्केत हो। यी चाहिँ त्यस्ता खालका चाहिँ सङ्केतहरू चाहिँ त्यसरी दिन्छ। त्यसले गर्दा चाहिँ माटोहरूलाई बुझ्नको लागि चाहिँ हामीले माटोको स्वस्थ ठिक छ या छैन भनेर बुझ्नको लागि चाहिँ त्यसरी हामीले हेर्छौँ।
0: सम्पूर्ण प्राणीहरूको जीवन चक्रमा माटोले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यति महत्त्वपूर्ण कुरालाई चाहिँ मानिसले अथवा भनौँ न हामीले गर्ने क्रियाकलापमा विभिन्न काममा चाहिँ माटोको बारेमा माटोको महत्त्व हामीले त्यति बुझ्न सकेका छैनौँ कि यो माटोलाई जोगाउन के गर्नुपर्छ, माटोको स्वास्थ्य जोगाउनको लागि चाहिँ कसले के गर्नुपर्छ तपाईँको विचारमा?
2: यो पृथ्वीमा हामी सबैजना के हो भने यो पृथ्वीको एउटा अंश हौ हामी सबैजना, प्राणीहरू जति छन् त्यसमा पनि मा मनुष्य। त्यसले गर्दाखेरि हामी के हो भन्दाखेरि यसले गर्दा बिग्रियो उसले गर्दा बिग्रियो भनेर भन्ने कुरो आउँदैन। यो हामी चाहिँ सबैजना ड्राइभर हौँ, यो कसरी यो पृथ्वी कस्तो बनाउने भन्ने यसमा चाहिँ हामी सबैजना चालक हौँ। यसलाई कसरी चलाउने भन्नेमा हामी सबैजना चालक हौँ, उसले गर्दा बिगार्यो भनेर हामी भन्न सक्दैनौँ। त्यसले गर्दाखेरि हामी सबैको उत्तिकै दायित्व छ माटो सुधार्न या माटोको, अब एउटा किसानले आफ्नो माटोलाई चाहिँ राम्रो सुधार गर्छु भन्यो भने त्यही हिसाबले उसले उसका आफ्नो दायित्व हुन्छन्। एउटा अनुसन्धानकर्ताले त्यही हिसाबको प्रविधिहरू विकास गर्नुपर्ने हुन्छन्। एउटा पोलिसीले त्यही हिसाबको पोलिसी मेकरहरूले त्यसरी नै नीति निर्माताहरूले त्यस्तो खालको माटो संरक्षण गर्ने खालका प्रविधिहरू अथवा पोलिसीहरू चाहिँ उहाँहरूले एउटा विकास गर्नुपर्ने हुन्छन्। ती कुराहरूमा चाहिँ जस्तै अब मैले किसानको कुरा गर्नु पऱ्यो भने मैले किसानले चाहिँ कसरी उसको आफ्नो माटो सुधार गर्न सक्छ भन्दाखेरि अब उसले चाहिँ के गर्न सक्छ भन्दाखेरि खनजोतहरू धेरै कम गर्ने, किनकि त्यो बगेर जान नदिने, अड्याउने, त्यसपछि त्यसमा गोबर मलहरू कम्पोस्ट मलहरू बनाउने लगाउने, त्यसपछि थापो दिने, त्यो बारीहरू नाङ्गो नराख्ने, त्यस्तो खालका प्रविधिहरू, चिस्यानहरू पानी पनि लगाउँदाखेरि होसियार लगाउने, धेरै लगाएर बगाएर लाने खालको हिसाबले नगर्ने, रसायनिक मलहरू समय समयमा मात्रै दिने, बोट बुरु बिरुवाहरूलाई जतिखेर आवश्यक पर्छ त्यतिखेर मात्रै दिने, लाइनमा लगाइदिने किनकि बगेर जान नदिने हिसाबले, ती कुराहरू उहाँको आफ्नो क्षेत्रमा पर्छन् किसानको क्षेत्रमा। त्यसै गरी हाम्रो अब अनुसन्धानकर्ताहरूले अथवा नीति निर्माताहरूले आफ्नो आफ्नो जसको प्रत्येकको आफ्नो आफ्नो भूमिका हुन्छ। माटोलाई चाहिँ कस्तो हुन्छ भने माटोलाई हामी एउटा दोस्रो आमाको हिसाबमा पनि हेर्छौँ, जन्म दिने आमा, यसले कर्म दिने अथवा यसको चाहिँ यसलाई हामीलाई हुर्काउने बढाउने चाहिँ हामी धरती माता भनेर भन्छौँ। त्यसले गर्दाखेरि उसको आफ्नो आमाले आफ्नो काम गरेको छ, उसले दिनुपर्ने उत्पादनदेखि लिएर हामीलाई वासस्थानदेखि लिएर सबै चिज दिएको छ। तर हामी पनि के हो भने आमाले जुन हामीप्रति गरेको दायित्व थियो निभाउनु भयो, अब मैले मेरो आफ्नो पनि कर्तव्य हुन्छ। मेरो आफ्नो कर्तव्य पनि के हो भने आमा बाबुहरूलाई चाहिँ हामीलाई हुर्काइसकेपछि हामीले गर्न सक्ने उहाँहरूप्रति गर्नुपर्छ। माटोले हामीले माटोलाई के दिनुपर्छ भन्ने चाहिँ मान्यता हो।
0: आमाको प्रसङ्ग उठाउनु भयो यहाँले, यो आमा धरती माता भनेर प्रकृतिको पूजा गर्ने भनेर चाहिँ यो विभिन्न खालका धार्मिक सांस्कृतिक हिसाबले पनि माटोको पूजा गर्ने प्रचलन अथवा त्यस्ता किसिमका जात जातिहरू पनि नेपालमा छन् नि, हेर्दाखेरि चाहिँ यसको वैज्ञानिक पक्ष चाहिँ माटोलाई माया गरौँ भन्ने नै हो।
2: हो, यस्तो हो, माटो चाहिँ माटोलाई संरक्षण गर्नुपर्छ भन्ने चाहिँ कति धेरैवटा संस्कारहरूमा संस्कृतिहरूमा चाहिँ धेरैवटा जोडिएर आएका छन्। किनकि हाम्रोमा पनि के हो भन्दाखेरि माटो जोगाउनु पर्छ, रातो माटोले हामीले घर पोत्नेदेखि लिएर तुलसाको मोठहरूमा लिप्नेदेखि लिएर त्यो काम गर्छौँ। रातो माटो जोगाउनु पर्छ, रातो माटोको राम्रो छ। कमेरो माटोले भित्र लिप्ने गर्ने, अब हाम्रो दसैँ सकियो, यो बेलामा अब तिहार आउँदैछ, रातो माटो त रातो माटोले लक्ष्मीको बाटो बनाइन्छ, लक्ष्मी पाएर मन्दिरसम्म बाटो गेटदेखि चट्ट लगेर पुर्याइन्छ, त्यस्तो खालको संस्कारमा हामी हुर्केका छौँ। यसको अर्थ के हो भन्दाखेरि माटोहरू चाहिँ जहिले पनि हाम्रा हरेक सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने चिजहरू हुन्। त्यसले गर्दाखेरि हामीले यसको संरक्षण गर्नुपर्छ, यसलाई आवश्यक छ। यो भएन भने हाम्रो जीवन नै यही भनौँ न माटोले नै जीवनलाई राम्रोसँगले अगाडि बढाउन सहयोग पुर्याएको छ भन्ने चाहिँ यसले सङ्केत गर्छ। यो चाहिँ हामीले त्यही हिसाबले चाहिँ पूजा गर्नेदेखि लिएर यसको संरक्षण गर्नुपर्छ है भन्ने चाहिँ एउटा कल्चरल्ली बाइन्डेड एउटा यो हो भनौँ न, हाम्रो कल्चर हो।
3: हजुर हजुर, यसको चाहिँ जस्तो माटोको महत्त्वको बारेमा जनचेतना अलिक कम भएर अथवा किन हो माटोमा विषादी प्रयोग गर्ने होइन माटोलाई बिगार्ने माटोको स्वास्थ्य प्राकृतिक स्वास्थ्य हो त्यो बिगारेर चाहिँ उत्पादन बढी खोज्ने कृषि प्रविधिहरू आएका छन्, यसमा तपाईँ के भन्नुहुन्छ?
2: अब यस्तो छ, माटोलाई बिगार्ने भन्दा पनि एउटा हामी चाहिँ कस्तो भने एउटा अहिले आइराखेको चाहिँ के हो भने छन् विषादीहरू झारनाशकदेखि लिएर होइन त्यसपछि रोगनाशक कीटनाशक विषादीहरू धेरै छन्, तर यो यसको जथाभावी प्रयोग चाहिँ ठिक होइन। आवश्यकता अनुसारले उत्पादन मान्छेले एउटा उत्पादनको लागि गरेको हुन्छ, उत्पादनलाई हामीले छन् अरू अरू तरिकाहरू पनि छन् जोगाउन सक्ने, जोगाउनेतिर लाग्ने हो, मार्ने भन्दा पनि जोगाउने, आफ्नो बाली जोगाउनुपर्छ। मेरो कन्सेप्ट चाहिँ त्यो हो, जोगाउनुपर्छ, किनकि हामीले जति उत्पादन लिन्छौँ भनेको त्यो चिज लिने हिसाबले जोगिएर काम गर्नुपर्छ, अरूलाई पनि बाँच्ने ठाउँ दिनुपर्छ। यो यो पृथ्वी सबैको लागि हो, साझा हो, हामी सब हाम्रो मात्रै मानिसको मात्रै होइन सबै प्राणीको साझा हो, वासस्थान हो। त्यसले गर्दाखेरि आफूले सोचे अनुसारले उत्पादन पनि लिनुपर्छ र अरूलाई पनि हानि गर्नु हुँदैन। माटो पनि त्यही हो, मैले पनि त्यो सामान्यसँगले एक वर्ष दुई वर्षमा चाहिँ एकदम उत्पादन लिन्छु त्यसपछि बिग्रे बिग्रियोस् भनेर त्यो गर्ने होइन। हामीले चाहिँ कस्तो भने हामीसँग आएका भविष्यका मेरो नातिले पनि मैले अहिलेको अवस्थामा जसरी जुन अवस्थामा माटो छ यो यही अवस्थामा मेरो नातिलाई अथवा यसलाई अझ सुधारेर नातिसम्मलाई चाहिँ त्यो हस्तान्तरण गर्न सक्यो भने उसले पनि यही माटो कोट्याएर खान सक्छ भन्ने चाहिँ कन्सेप्ट हो। त्यसले गर्दा यो सबैको लागि हो माटो, भनौँ न यो जमिन पृथ्वी भएकोले गर्दाखेरि हामी सबै बाँचेका छौँ यहाँ भएका उत्पादनहरूले गर्दाखेरि। यो भोलि उत्पादन हुन नसक्ने स्थितिमा पुग्यो भने त हामी कोही पनि बाँच्न सक्दैनौँ, खाने चिजै हुँदैन। त्यसले गर्दाखेरि यसलाई चाहिँ कस्तो हो भने आफ्नो समयमा यसलाई दिगो तरिकाले कसरी बचाउन सकिन्छ भनेको, एउटा माटो आयु भनेको लगभग जन्मेदेखि उसको अन्तिम सुनमा भनेको 10,000 वर्षभन्दा माथि 10,000 वर्षलाई चाहिँ औसतको हिसाबले लिइन्छ, तर यसलाई 10,000 वर्ष या 15,000 वर्ष बचाउने भन्ने चाहिँ मान्छेको हातमा छ। मान्छेले राम्रोसँगले उसको स्याहार सुसार गर्दै गयो भने ऊ 15,000, 16,000, 17,000, 18,000 बाँचेका माटोहरू छन्। ती त्यो चाहिँ कस्तो हुन्छ भने मान्छेहरूले राम्रोसँगले स्याहार सुसार उसलाई भने जस्तो हिसाबले प्राङ्गारिक पदार्थ पुर्याइदिने सबै चिजहरूलाई राम्रो वातावरण निकालिदिने हो भने त्यसको पनि एकदमै राम्रो हुन्छ।
3: 10,000, 15,000 वर्ष माटोको आयु हुन्छ यहाँले भन्नुभयो। माटोको आयु सकिएको अथवा यो माटोको चाहिँ डेट सकियो भन्ने त्यस्तो के आधार अथवा के प्रमाण हुन्छ त्यो माटोको आयु सकिएको भन्ने चाहिँ त्यस्तो केही हुन्छ?
2: माटोको कम्पोनेन्ट जुन उसमा हुने चिजहरू छन् उसको कमिक सकिएहरू घट्दै जान्छ त त्यसले काम गर्न सक्दैन। अब त्यो काम गर्न सक्ने बनाउने भनेको चाहिँ अब जस्तो मरुभूमिकरण हुनुको कारण चाहिँ ती पनि एउटा कारण, छिटै मरिसक्यो अनि उपाय लागेन अनि मरुभूमिकरणहरू हुँदै आउने बिस्तारै त्यो डिग्रेड हुँदै जाने अनि त्यसको गुणस्तरहरू घटेर गइसकेपछि उत्पादकत्वमा एकदमै कम आएर अब यहाँ चाहिँ नगरे भयो भने बन्जरतिर जान्छ। बिस्तारै तिनीहरू चाहिँ त्यहाँ चाहिँ अरू झार पनि आउन नसक्ने खालको हुन्छ, किनकि त्यसको जुन क्षमता थियो माटोले गर्नु सक्ने उसको कर्तव्य अथवा उसँग गर्नुपर्ने फङ्सन्सहरू चाहिँ उसले गर्न नसक्ने अवस्था आएको खण्डलाई चाहिँ हामीले के भन्छौँ भन्दा उसको आयु सकिएको भनेर भन्छौँ। लगभग त्यसको चाहिँ हिस्ट्री पनि हेरिन्छन्, कति वर्षदेखि चाहिँ यसले यो फङ्सन गरेर आएको थियो र अहिले कति पछि चाहिँ यसको यस्तो भयो भनेर चाहिँ, अनि त्यसलाई पनि रिभाइभ गर्ने अहिले त धेरै धेरै प्रविधिहरू आइसक्यो, त्यसलाई रिभाइभ कसरी गर्ने भनेर त्यसको चाहिँ कस्तो हुन्छ भने अहिले त पोलियस कन्डिसनमा अब त्यस्तो खालको कन्डिसनमा माथिल्लो माटो सटक काटेर लगेर राखिदियो, अर्को माटोले रिप्लेस गरिदियो, एकदम एक्टिभ माटो ल्याएर चाहिँ रिप्लेस गरिदिने खालको, त्यसलाई चाहिँ हामीले जस्तै हामीले पनि गमलामा फुल रोप्दाखेरि वर्षेनी हामी अलिअलि फेरि माटो फेर्ने चलनहरू छ। त्यो माटो फेर्ने भनेको चाहिँ अब यसको जति यहाँ भएको तत्त्वहरूदेखि यसको काम पहिलाको जतिको एक्टिभली काम गर्न सकेन, त्यसले गर्दा अर्को माटो हाल्यो भने नयाँ फ्रेस माटोले चाहिँ गर्छ भन्ने त हो नि। त्यो कन्सेप्ट चाहिँ त्यसरी चाहिँ बुझ्दै जाने हो।
3: जस्तो माटो यो ठाउँको माटो चाहिँ आयु सकिएको अथवा यो ठाउँको माटो चाहिँ अलिकति सक्रिय रूपमा काम गरिरहेको छैन भन्ने चाहिँ कसरी थाहा पाउने त? कस्ता किसिमका भूगोलमा चाहिँ त्यसरी माटोको आयु चाँडै सकिन्छ?
2: हाम्रो हो हाम्रो हाम्रो केसमा चाहिँ हाम्रो केसमा देशमा त्यस्तो खालको माटो अहिलेसम्म अहिले हाम्रो हाम्रो चाहिँ नयाँ माटो छ नेपालमा, त्यस्तो पुरानो माटो बुढो भइसकेको माटो चाहिँ देखिँदैन होइन। तर अन्त अन्त जस्तै जुन ठाउँमा पहिलादेखि सुरु गरे तपाईँको त्यसपछि अहिलेको वायु क्लाइमेट चेन्जले पनि अलिकति अप्ठ्यारो पारिराखेको होला, कुनै ठाउँमा पानी पनि नपरेर त्यसले पनि अप्ठ्यारो पारेको होला, माटो राम्रो स्वस्थ छ भने यी सबै न्यूनीकरण हुँदै जान्छन्, खाद्य सुरक्षा पनि हुँदै जान्छ, पानीको पानी पनि राम्रो पानी स्वस्थ पानी पनि खान पाइन्छ। ती सबै कुराहरूको लागि चाहिँ स्वस्थ माटो हुनु जरुरी छ। स्वस्थ माटो भएन भने एकदम खतरामा जान सक्छ, त्यसले गर्दा स्वस्थ माटो जरुरी छ र यसलाई संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको हो। एकजनाको मात्रै अथवा कुनै काम गर्ने मान्छे कुनै पोलिसीमा बस्ने सरकारको मात्रै होइन, यो सबैजनाको आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी छ। यी सबैजनाले आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ आफ्नो आफ्नो दायित्वहरू चाहिँ भूमिकाहरू चाहिँ निभाउँदै जानुपर्छ, अनि मात्रै यो माटो चाहिँ संरक्षण र माटोको गुणस्तर चाहिँ राम्रो हुँदै जान्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो डाक्टर शिर प्रसाद विष्ट, माटोको महत्व र यसको स्वास्थ्य जोगाउने बारेमा हामीसँग छलफल गर्दै। यिनै र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com मा लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

नमस्कार। कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। यो कार्यक्रम तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेडियो प्रसारण केन्द्रहरूबाट एफएम 98.3 मेगाहर्जमा सुन्दै आउनु भएको छ। कार्यक्रम हरेक हप्ताको सोमबार बिहान यसै समयमा र बिहिबार दिउँसो 1:30 बजेदेखि करिब आधा घण्टासम्म प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालको पर्यटन क्षेत्र र यसले समृद्ध नेपाल निर्माण गर्न पुर्याउने आर्थिक योगदानका बारेमा चर्चा र बहस गर्दै आइरहेका छौँ। साथै तपाईँलाई हामीले नयाँ गन्तव्यका बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ। आजको कार्यक्रममा पर्यटकीय क्षेत्र लाङटाङलाई कोभिड पछि पुरानै लयमा फर्काउन सरकारले गरेको पहल, लाङटाङ ट्रेल रन र त्यस क्षेत्रको

0: हिमालय हिमालको काखमा जहाँ प्रकृतिले आफ्नै दयामा बोल्दछ त्यो हो लाङटाङ भ्याली। हावासँग खेल्ने हिमाली फुलहरू र हिमाल अघि उभिएको सुन्दर बस्ती हो क्यान्जिङ। यही सुरम्य उपत्यकाबाट सुरु भएको छ साहस र पर्यटन प्रवर्धनको एक नयाँ अभियान लाङटाङ ट्रेल रन। 2072 सालको विनाशकारी भूकम्प र कोरोना महामारीपछि लाङटाङ फेरि बिउँझन थालेको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले लाङटाङ ट्रेल रन कार्यक्रम यो वर्षदेखि सुरु गर्यो। यो वर्षको लाङटाङ ट्रेल रन कार्यक्रम गएको जेठ 24 गते आयोजना गरिएको थियो। 3,850 मिटरको उचाइबाट 32 किलोमिटर लामो साहसिक दौड प्रतियोगिता आयोजना गरिएको थियो। सोलुखुम्बुका मिलन कुलुङ र त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकाया ट्रेल रनमा च्याम्पियन भएका थिए। लाङटाङ क्यान्जिङ भ्यालीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि सुरु लाङटाङ ट्रेल रनमा महिलातर्फ सुनसरी र पुरुषमा मिलन च्याम्पियन भएका हुन्। च्याम्पियन दुवैले समान 1,00,000 रुपियाँ नगद पुरस्कार पाए। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा 32 किलोमिटरको उक्त ट्रेल रन सुरु गरिएको हो। 3,850 मिटर उचाइमा रहेको क्यान्जिङ गुम्बादेखि स्याब्रुबिसीसम्म उक्त ट्रेल रेस आयोजना गरिएको थियो। यो ट्रेल रेसको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन गर्नुभएको थियो। तर सबैको लागि पुरस्कार थियो लाङटाङको स्पर्श सुन्दरता र स्वर्गीय आनन्द। यो वर्षको दौड समाप्त भए पनि प्रेरणाको यात्रा बल्ल सुरु भएको छ। यस्तो म्याराथन हरेक वर्ष आयोजना गर्ने बागमती प्रदेश सरकारले नीति लिएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी बताउनुहुन्छ। यो वर्षको ट्रेल रन बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा र गोसाईकुण्ड गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो। मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले लाङटाङ पदमार्ग क्षेत्र भूकम्पपछिको क्षतिको सामना गर्दै फेरि टेकेर उठ्दै गरेको बताउँदै दिगो पर्यटन प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
1: हामीले यो लाङटाङ म्याराथन चाहिँ हाम्रो यो साहसिक पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले हामीले राखेका छौँ। यहाँ चाहिँ हामीले चाहिँ यो हाम्रो पर्यटन प्रवर्धन गर्ने हिसाबले यो कार्यक्रम राखेका हौँ र यसमा चाहिँ नि हामीले यहाँको स्थानीय सङ्घ संस्थाहरूसँग पनि सहकार्य गरेका छौँ र यो हामीले निरन्तर रूपमा चाहिँ नि आगामी वर्षदेखि नै यो लाङटाङ म्याराथन चाहिँ निरन्तर रूपमा चाहिँ नि अगाडि चलाउने गरी नै कार्यक्रम अगाडि बढाएका छौँ र यो कार्यक्रमले चाहिँ यो क्यान्जिङ भ्याली यहाँको लाङटाङ रेन्जदेखि स्याब्रुबेसीसम्मको त्यति मात्र होइन तामाङ हेरिटेजदेखि यो सबैको प्रमोसन गर्ने हिसाबले नै हामीले कार्यक्रम राखेका छौँ।
0: आयोजक संस्था रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम नेउपानेले लाङटाङ क्षेत्रलाई पदयात्रासँगै साहसिक दौड प्रतियोगिताको गन्तव्यका रूपमा स्थापित गर्न यो ट्रेल रनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। पर्यटन व्यवसाय एवं लाङटाङ हाफ म्याराथनका मुख्य संयोजनकर्ता गगनराज नेउपानेले आन्तरिक पर्यटकलाई लक्षित गर्दै लाङटाङको समग्र पर्यटन प्रवर्धन हुने विश्वास गर्नुभयो।
2: यो रेस चाहिँ साहसिक पर्यटन यो लाङटाङ चाहिँ नेपालको तेस्रो पर्यटन गन्तव्य भएको कारणले गर्दा यसलाई चाहिँ ट्रेकिङमा मात्र होइन एडभेन्चर स्पोर्ट्स टुरिज्मलाई पनि अलिकति डेभलप गरौँ भनेर काठमाडौँबाट यति नजिकको डिस्टान्समा यति राम्रो ठाउँ छ। योभन्दा अगाडि यो हाम्रो संस्थाले र पर्यटन मन्त्रालयले गरेको यो चाहिँ पहिलोचोटि हो। योभन्दा अगाडि 2016-17 चाहिँ टान ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले उहाँहरूले लाङटाङ म्याराथन भनेर आयोजना गर्नुभएको थियो तर त्यो बेलामा त्यति उहाँले गर्नुभयो तर त्यसलाई कन्टिन्युटी भएन। अब यसलाई चाहिँ हामीले हरेक वर्ष किनकि प्रदेश सरकारको सहयोग भएको कारणले गर्दा यसलाई चाहिँ हामीले हरेक वर्ष चाहिँ गर्ने प्लान गरेको छौँ। यसपालि हामीसँग छोटो समय भएको कारणले गर्दा हामीसँग त्यही 10-15 विदेशीहरू हुनुहुन्छ। अब नेक्स्ट टाइम चाहिँ हामीले चाहिँ हामीसँग अलिकति टाइम भएको कारणले गर्दा यसलाई चाहिँ अझै धेरै चाहिँ यसलाई चाहिँ प्रमोसन गरेर चाहिँ विदेशीहरूलाई पनि लिएर आउने प्लान गरेका छौँ। त्यसले गर्दा चाहिँ अलिकत चाहिँ जोस यहाँको यो एरियाको लागि अलिकत चाहिँ फ्लो हुनेछ टुरिज्मको चाहिँ अलिकति फ्लो हुनेछ। हामीले रसुवा नुवाकोट पर्यटन समाजले लाङटाङमा हामी आफै यही एरियाको भएको कारणले गर्दा चाहिँ 2015 अप्रिल 25 भूकम्प जाँदा यो सबै यो एरिया चाहिँ मानवरहित क्षेत्र हो र रसुवा नुवाको पर्यटन समाजले हाम्रो संस्थाको अध्यक्ष बलामी उपानेको अध्यक्षतामा चाहिँ यहाँको स्थानीयहरू काठमाडौँको यल्लो गुम्बामा हुनुहुन्थ्यो, उहाँहरूलाई गाउँ फर्क अभियान भनेर हामी आफै गएर उहाँहरूलाई चाहिँ यहाँनिर फेरि चाहिँ गाउँ फर्काएर लिएर आयौँ। त्यो पनि हाम्रै पहलमा भएको थियो। त्यसपछि कोभिडमा जुन देश चाहिँ लकडाउन हुने बेलामा यहाँको स्थानीयहरूलाई अलिकति चाहिँ अब किनकि त हजुरले देखिहाल्नुभयो यहाँबाट चाहिँ ट्रान्सपोर्टेसनहरू पनि अलिकति टाढा भएको कारणले गर्दा चाहिँ लिमिटेड चाहिँ रिसोर्स हुन्छ यहाँनिर। यसको लागि हाम्रै सहकार्यमा एउटा माउन्टेन रिलिफ भन्ने संस्था थियो, उहाँहरूसँग सहकार्य गरेर हामीले चाहिँ यहाँको स्थानीयलाई हरेक घरधुरीलाई नुन तेल चिनी चामल हामीले खच्चडमा तलबाट बोकाएर यहाँनिर हरेक घरधुरीलाई पनि यहाँ हामीले चाहिँ उक्रेर डिस्ट्रिब्युट गरेका थियौँ। त्यसको सँगसँगै यो विभिन्न चाहिँ उसमा पर्यटन मन्त्रीहरूसँग पर्यटन सचिवहरूसँग यही एरियाको बारेमा हामीले चाहिँ विभिन्न सेमिनारहरू गरिरहेका छौँ। यहाँ लाङटाङलाई चाहिँ कसरी प्रमोट गर्न सकिन्छ, काठमाडौँबाट यति नजिक भएर पनि चाहिँ त्यति जुन हामीले सोचेको मात्रामा पर्यटन आउन सकिरहेको छैन। एउटै मात्र समस्या के छ भने

0: विदेशी स्वदेशी त आइराख्नु भएको छ, विदेशलाई पनि अझै धेरै चाहिँ फ्लो गराउन सकिन्थ्यो।
1: स्थानीयले भने सरकारको ध्यान अझै पदमार्ग पुननिर्माणतर्फ नपुगेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा पदमार्ग मिचेर सडक विस्तार नगरियोस्, बरु पदयात्रा पर्यटनलाई प्राथमिकता दिइयोस्।
2: म चाहिँ पासाङतामा, मेरो घर चाहिँ यतै क्याङजिन गोसनकुण्ड गाउँपालिका वार्ड नम्बर 4 म चाहिँ यता अहिले हालको चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पनि छु। अब यो त अब छर्लङ्गै तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हिजो हामी सानो हुँदाखेरि पनि यहाँको ग्लेसियरहरू चाहिँ जात जतिसम्म तल थियो अहिले चाहिँ मेल्ट भएर चाहिँ धेरै माथिसम्म गएको अवस्था थियो। अनि बर्खाको कुरा गर्दाखेरि पनि बर्खामा चाहिँ हिजो चाहिँ हामी तलतिर काठमाडौँतिर जान पर्दाखेरि चाहिँ एउटा सिक्योर फिल हुन्थ्यो, तपाईँको त्यो पहिरो आउने त्यस्तो हुन्थेन। अहिले चाहिँ तल जानलाई पनि तपाईँ एकदम सोचेर जानुपर्ने हुन्छ, किन भन्दाखेरि यो ग्लोबल वार्मिङको कारणले, यो क्लाइमेट चेन्जको कारणले चाहिँ कतिखेर पहिरो हुन्छ आउँछ भनेर थाहा हुँदैन। हामी तल जाँदाखेरि नै अब तपाईँ चाहिँ जिउँदै हुन्छ कि हुँदैन भनेर नि एउटा डर, बर्खाको बेला चाहिँ त्यस्तो डरमा नै हामीले फेस गरेर जानुपर्ने हुन्छ। अर्को कुरा चाहिँ एउटा क्लाइमेट चेन्जले एउटा ठुलो इस्यु चाहिँ अहिले हाम्रो 2015 चाहिँ यो अर्थक्विक, यो विश्वले नै थाहा भएको एउटा भूकम्पको चाहिँ जाँदाखेरि चाहिँ त्यो एभिलेन्स तपाईँको त्यो चाहिँ यत्रो ठुलो एभिलेन्स पनि कारण चाहिँ म चाहिँ यो क्लाइमेट चेन्ज या ग्लोबल वार्मिङको कारणले नै हो जस्तो मलाई लाग्छ। टुरिज्म भनेको हाम्रो यहाँ लाङटाङवासीको पेसा नै हो, तर टुरिज्मले चाहिँ अब कुनै पेसाको लागि सपोर्ट गर्छ र अब कति कुराहरूमा टुरिज्मले एफेक्ट पनि गरे हुन्छ। तर यहाँको स्थानीयले चाहिँ दुइटैतिर ध्यान दिएर चाहिँ यहाँ स्थानीय मात्र नभएर चाहिँ अब सङ्घ संस्था जस्तै टुरिज्ममा भएको नेपालको सङ्घ संस्थाहरूले पनि या हाम्रो घोषणा गर्दा गाउँपालिका होस् या राष्ट्रिय निकुञ्ज होस् सबैले चाहिँ एउटा त्यो टुरिज्मलाई चाहिँ कसरी हुन्छ इको फ्रेन्डली टुरिज्ममा चाहिँ कन्भर्ट गरेर चाहिँ लग्यो भने चाहिँ भोलि गरी टुरिज्म पनि राम्रो हुने र यो इन्भाइरोमेन्ट पनि यो क्लाइमेट चेन्जको तिमीहरू पनि जोगाउन सक्ने उता चाहिँ हुन्छ जस्तो मलाई लाग्छ। अब तपाईँको के छ भनेदेखि अब यो त हाम्रो यहाँको समस्या मात्र होइन, अब यो हाम्रो नेपालभरको नै अब अलिकति पढाइ सिधेपछि चाहिँ विदेशमा पढेर त्यही चाहिँ रोजगारको लागि चाहिँ जाने उता छ। त्यस्तै उदाहरण चाहिँ यहाँ हाम्रो लाङटाङको पनि छ। अब किन भन्दाखेरि चाहिँ अब तपाईँले यहाँ देख्नुहुन्छ अब यो पर्यटनहरू यहाँ छन् छ, तर त्यो पर्यटनको स्रोतले मात्र उनीहरूलाई चाहिँ नपुगेर यहाँको पर्यटन पेसा गर्नलाई पनि त तपाईँको एकदम च्यालेन्जिङ, यो हिमालको पेटमुनि बसेर चाहिँ एकदम चिसो मान्छेले सोच्छ गर्नलाई एकदम सजिलो छ जस्तो महसुस गर्छ, तर यहाँ अब नयाँ युवाहरूले चाहिँ अब यो कम्फर्ट चाहिँ अलिकति सहनु नसकेर चाहिँ बरु उता विदेशमा गएपछि चाहिँ अलिकति लाइफस्टाइल पनि अलिक उनीहरूलाई चाहिँ हल्का हुन्छ भनेरै प्रायः चाहिँ अब विदेश जाने चलन पनि छ।
3: म निमा लामा, ट्राभलर्स गेस्ट हाउस लाङटाङको सञ्चालक। लाङटाङ भ्याली नेपालको तेस्रो ठुलो पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। अहिले चाहिँ अब अफ सिजन भयो, यो वेदर पनि त्यस्तै भयो। अब युजली हाम्रो वर्षमा दुईचोटि चाहिँ सिजन हुन्छ, सेप्टेम्बर अक्टोबर नोभेम्बर अनि मार्च अप्रिल नै, अनि त्यो बेलामा चाहिँ विदेशी लगायत हाम्रो स्थानीय लोकल पर्यटकहरू पनि आउँछ। र यो भ्याली चाहिँ अब यो चाहिँ भन्नुपर्दा लाङटाङ धेरै पुरानो बस्ती हो। अब यो 2072 सालको महाभूकम्पले लाङटाङलाई अलिकति क्षति गरायो, त्यसपछि यो अब लाङटाङदेखि यो घडाता बेलादेखि झन्डै झन्डै लामो अटो यो एरिया नै झन्डै जम्मा जम्मै यो एकदमै पुनर्निर्माण भएर हामी एकदमै रिसेटल भएको जस्तो रिसेटल नै भएको भनौँ न यो सम्पूर्ण बस्ती नै। अनि अहिले चाहिँ अब त्यसकै सम्झना 72 सालपछि महाभूकम्पको जुन घटना घटे पश्चात नै पहिलो दुईचोटि पनि यसरी नै म्याराथन भएको थियो र अब यो 2-4 वर्षको अन्तरालपछि फेरि यो वर्ष हाम्रो साथीहरूले र सुवा नुवाकोट यो पर्यटक यो समाजले समाजको आयोजनामा जुन लाङटाङलाई चाहिँ प्रमोट गर्नलाई भनेर फेरि एकचोटि साथीहरूले जुन तरिकाले ट्रायल रनको त्यो कार्यक्रम गराएको छ यसलाई यसप्रति चाहिँ हामी सम्पूर्ण व्यवसायी भनौँ म लगायत सम्पूर्ण व्यवसायी हामी खुसी छौँ। शब्द लाङ भनेको चाहिँ यो एकदम एक प्रकारको यो हिडन भ्याली भन्छ नि, यो एकदमै धार्मिक महत्त्व राख्ने एकदमै ठाउँ हो लाङटाङ। अनि हाम्रो पुर्खाहरूको भनाइअनुसार चाहिँ अब तिब्बतबाट चाहिँ एउटा गोरु बागेर आएर त्यो गोरुले देखाएको लाङ

0: भनेको गोरु भयो, थाङ भनेको बाटो, गोरुले देखाएको बाटो र गोरुले पत्ता लगाएको एउटा भ्याली हो। यस मानेमा अलिकति बुझेर भन्नु पर्दाखेरि चाहिँ यो गोरुले पत्ता लगाएको एउटा धार्मिक क्षेत्रको हाम्रो यो बुद्ध धर्मको यो परम्परा यानि समाज अनुसार चाहिँ लाङटाङ चाहिँ एउटा धार्मिक क्षेत्रको रूपमा पनि चिनिन्छ। त्यसै गरी हाम्रो धार्मिक क्षेत्रहरू छ, बडौ पूर्णिमा हाम्रो पनि दुई ठाउँमा मेला लाग्छ, रिम्छेको मुनि झुलुङ्गे पुल छ नि, झुलुङ्गे पुलबाट क्यान्टिनसम्म चाहिँ लाङटाङ क्षेत्र लाङटाङ हो, त्यसमा चाहिँ हाम्रो जम्मा 116 घर दुरी अब त्यसमा चाहिँ छरेर यो लाङटाङमा 25-30, क्यान्टिनमा 40-50 त्यसरी नै लामो ठुलो घडा तपाईँलाई गर्दै जम्मा 116 घर दुरी हो। अनि नेपालीको प्याकेज नेपाली त झन् अहिले लाङटाङ क्षेत्रमा चाहिँ बढी होटेल भएको कारणले गर्दाखेरि अलिकति हाम्रै अलिकति त्यो अलिकति सिस्टमेटिक तरिकाले त्यो मिलाउन नसकेको कारणले गर्दा नेपालीलाई चाहिँ झन् सस्तो छ। विदेशीलाई पनि यो लाङटाङमा मेरो विचारमा सेरो बेसी र जुन बम्बुतिरको त्यहाँतिरको त्यो गर्ने हो भने हिसाब गर्ने पनि मेरो विचारमा लाङटाङ त्यति महँगो होइन, नेपालीलाई लोकल रेटै जस्तो हो। अब प्याकेजको त्यस्तै 1200-1500 लिएर त्यस्तै हो। अब अनि विदेशीलाई त उनीहरूको अलिकति विदेशी भनेको अलिकति धेरै पैसा तिरेर आएको हुन्छ, उनीहरू कम्पनी मार्फत आएको हुन्छ। अब उनीहरूको हुन्छ एक कप चियाकै छ दाल भातको, नेपालीलाई एउटा सुख रोटीको पनि 500-600 छ, अनि दाल भातको 800-900 रुपियाँसम्म छ। विदेशीलाई चाहिँ उनीहरू अब घुम्न आएको चाहिँ अरू हाम्रो सुविधा पनि छ नि त, राम्रो कोठा छ। यो भूकम्पले अब थिलथिल भएको ठाउँ हो, अब बिस्तारै सबै उठ्दैछ, भर्खर त हामी तयारी हुँदैछौँ अबको 2-4 वर्षमा। अब यो समितिको कुरा हुँदैछ, अब मेरो विचारमा लोकलदेखि लिएर विदेशीहरूदेखि लिएर सबै कुराको एकदमै राम्रो तरिकाले म्यानेजमेन्ट होला र त्यो हामी छलफल गर्दैछौँ। अब यो म्याराथनले प्रमोट गर्ला होइन गर्छ, अब साथीहरू लागिरहनु भएछ अलिकति जे भए पनि। लाङटाङ त्यतिकै अलिकति लाङटाङ अब धेरै पुरानो पर्यटक क्षेत्र हो, तर पनि यो बिचमा अलिकति भूकम्पपछि अलिकति हाम्रो यो चाहिँ अलिकति नेगेटिभ होइन लाङटाङमा अलिकति सबैको तपाईँहरूले भने जस्तै नै अलिकति सबै सेफ छैन, अलिकति चाहिँ त्यो सबैको समिति कम्प्लेन बढी छ भनेर त्यो भएको हुनाले म्याराथनले मेरो विचारमा योलाई अलिकति सबैको यो तपाईँहरू मिडिया धेरै आउनुभएको छ यसले चाहिँ राम्रो कभर गरिदियो, पोजिटिभ म्यासेजै अब लाङटाङै ठिकै रहेछ, तपाईँहरू यही समयमा आउनुभएको छ, लाङटाङ ठिक रहेछ, लाङटाङ त्यस्तो भने जस्तो सुने जस्तो त्यस्तो नराम्रो छैन त्यो लाङटाङ भन्ने चाहिँ मेरो विचारमा चाहिँ एउटै चाहिँ अलिकति मद्दत गर्दा राम्रो होला आशा गरौँ।
1: गोसाईकुण्ड गाउँपालिका 4 का अध्यक्ष दिन्डुप लामाले कोरोना महामारीपछि यहाँको आन्तरिक पर्यटन पुनर्विस्तार भइरहेको बताउँदै म्याराथनले लाङटाङ प्रवर्धनमा ठुलो सहयोग गर्ने आशा राख्नु भएको छ।
2: जुन एउटा चाइल्ड जोनको लाङटाङ चाइल्ड जोनको त्यो एउटा सुरुवात गर्नुभएको छ, यो एउटा तपाईँको रनिङ मात्र नभएर पनि एउटा स्पोर्टको रूपले पनि जस्तै अब यो हाम्रो गाउँको जुन लाङटाङको एउटा प्रमोसनल हिसाबले पनि यसले चाहिँ ठुलो टेवा दिने चाहिँ मैले आश गरेको छु। अब जुन रसुवा समाज रसुवा नुवाकोट समाजले जुन एउटा यो लाङटाङ ट्रायल रनको चाहिँ एउटा सुरुवाती गरिदिनु भएको छ, सोप्रति म चाहिँ विशेष म गोसाइकुण्ड गाउँपालिका वार्ड नम्बर 4 लाङटाङको तर्फबाट विशेष उहाँलाई धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि लाङटाङ त्यसै पनि तपाईँको एउटा पर्यटकीय गन्तव्य क्षेत्र लाङटाङ हो र यस यहाँ चाहिँ तपाईँको विदेशीदेखि लिएर जुन कोभिड पछिको हाम्रो क्षेत्रमा चाहिँ तपाईँको आन्तरिक पर्यटकहरूको पनि एउटा वृद्धि भएको छ, यसले अवश्य पनि मलाई चाहिँ एउटा खुसी लागेको छ। किनभनेदेखि हामी लाङटाङवासी जुन चाहिँ अधिकतम जनताहरूको चाहिँ तपाईँको मुख्य पेसा भनेको नै पर्यटन हो र यो पर्यटन भएको कारणले पनि आन्तरिकदेखि लिएर बाहिरी पर्यटकहरूको चाहिँ आगमन मा चाहिँ यो रनले चाहिँ विशेष एउटा टेवा दिनेछ भन्ने चाहिँ मैले आश गरेको छु र समाजले त्यही भएर पनि मैले चाहिँ मुनिमुनि धन्यवाद दिन चाहन्छु। यो ट्राइड रन लाङटाङ ट्राइड रन चाहिँ तपाईँको के हो भन्दाखेरि एउटा त्यो के अरे प्रमोसनल ठाउँको एउटा प्रमोसनल हिसाबले मात्र नलिइकन यसले चाहिँ कस्तो भन्दाखेरि एउटा इन्टरटेनमेन्ट अथवा एउटा एक्साइटिङ एउटा होइन त्यो लाङटाङ के अरे स्पोर्टको रूपमा पनि यसले चाहिँ प्रवर्धन गरेको छ त्यो हिसाबले पनि। र हालको परिस्थितिमा तपाईँको मिडिया भनेको सब थोक हो, किनभने मिडियाको प्रचार समाज अहिले जुन दुनियाँ नै यो के अरे आधारित भएको कारणले गर्दाखेरि मिडियाहरूले चाहिँ हाम्रो यो प्रमोसनल यो लाङटाङ रनको चाहिँ एउटा हरेक क्षेत्रको एउटा न्युज राखिएमा यसले अवश्य पनि हाम्रो पर्यटन प्रवर्धनमा चाहिँ यसले मुख्य एउटा ठुलो टेवा दिनेछ भन्ने मैले ठुलो आश लिएको छु।
1: नेपालकै तेस्रो प्रमुख ट्रेकिङ गन्तव्य लाङटाङ अब म्याराथन पर्यटनको

अब जानौ कसरी जाने क्यान्जिङसम्मको लाङटाङ पदयात्रा। काठमाडौँको नयाँ बस पार्कबाट प्रत्येक दिन सिधा बस सेवा उपलब्ध हुन्छ, जसले करिब 7 देखि 9 घण्टामा तपाईँलाई रसुवा जिल्लाको स्याब्रुवेसीसम्म पुर्याउँछ। स्याब्रुवेसी समुद्री सतहदेखि करिब 1450 मिटरको उचाइमा अवस्थित छ र त्यहीबाट सुरु हुन्छ लाङटाङ पदमार्ग। पदयात्राको पहिलो दिन करिब 5 घण्टा हिँडेर स्याब्रुवेसीबाट लाङटाङ गाउँसम्म पुग्न सकिन्छ। निकुञ्जद्वारा संरक्षित घना जंगल, त्यसको शीतलता र ठाउँ ठाउँमा कञ्चन बगिरहेको झरना, खोल्सी र खोलाहरूले मनै आनन्दित बनाउँछ र थकाइको महसुस नै हुन दिँदैन। पदयात्राको दोस्रो दिन यात्रुहरू लाङटाङदेखि लाङटाङ गाउँसम्म पुग्न सक्दछन्। लाङटाङ गाउँ भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको स्थान हो, जसलाई अहिले स्थानीयहरूले क्रमशः पुनर्निर्माण गरिरहेका छन्। लाङटाङ गाउँ करिब 3400 मिटर उचाइमा अवस्थित छ र यहाँ पुग्दा यात्रीहरू हिमाली जीवनशैलीको गहिरो अनुभूति गर्न सक्दछन्। तेस्रो दिन यात्राको अन्तिम गन्तव्य हो क्यान्जिङ गुम्बा। करिब 3850 मिटर उचाइमा रहेको क्यान्जिङ गुम्बा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहीबाट देखिने लाङटाङ हिमाल, दोर्जे लाक्पा, याला पिक र अन्य हिमशृङ्खलाहरूले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ। क्यान्जिङसम्मको यो पदयात्रा यात्रा गर्ने गतिका आधारमा कुल 5 देखि 7 दिनको रहन्छ। स्याब्रुवेसीदेखि सुरु भएर क्यान्जिङ गुम्बासम्मको यो पदयात्रा केवल एक ट्रेक मात्र होइन, यो हो आत्मछुने अनुभव, जहाँ तपाईँ प्रकृति, संस्कृति र साहसिकतासँग गहिरो सम्बन्ध गाँस्न सक्नुहुन्छ।

विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर आएका छौं। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा र बिहिबार दिउँसो 1:30 बजेदेखि करिब आधा घण्टासम्म सुन्न सक्नुहुन्छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रिले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपालको मोबाइल एपबाट समेत तपाईँले कार्यक्रमलाई संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे प्रतिक्रिया दिन सक्नुहुन्छ। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारीका साथ तपाईँ हामी फेरि भेट्नेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना विदा चाहन्छु। नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हर्समा पोखरा, 792 किलो हर्समा काठमाडौँ र 1143 किलो हर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगा हर्स तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ 30 गते मङ्गलबार, भाद्रपद शुक्ल पक्ष चतुर्थी तिथि। आज मङ्गल चौथी व्रत तथा ऋषि पञ्चमी व्रत। तदनुसार सेप्टेम्बर 15 तारिक सन् 2026 नेपाल सम्बत 1146 येलाथुव चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक साथी राजु थापा अनि म प्रस्तुता प्रमिला गजुरेलको। सदा चाहिँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 सुन्नुहुनेछ शास्त्रीय सङ्गीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम प्रेमको सन्देश। 9:40 10 बजेको समयमा केही तीज गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि पनि तीज गीतहरू सुन्नुहुनेछ करिब बिहानको 11 बजेसम्म। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यासी योग श्लोक 8 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, दुःखम इत्येव यत् कर्म काय क्लेश भयात् त्यजेत् सकृत्वा राजसम त्यागम नैव त्याग फलम लभेत। जे जति कर्म छ त्यो सबै दुःखरूप छ भन्ने सम्झिएर वा गलत धारणा लिएर यदि कसैले शारीरिक क्लेशको भयका कारण कर्तव्य कर्महरूको त्याग गर्दछ भने उसले यस्तो राजस त्याग गरेको त्यागको फललाई कुनै पनि प्रकारले प्राप्त गर्ने छैन। त्यागको श्रृङ्खला चलिरहेको छ र अर्जुनको प्रश्न थियो, सन्यास र त्यागको विषयमा मलाई पृथक पृथक बताइदिनु होला। गुरुले कुनै पनि विषयलाई आद्योपान्त आदिदेखि अन्त्यसम्म बुझाइदिन्छ, शिष्य तयार हुनुपर्छ। भगवान कृष्णले अर्जुनलाई देख्नु भएको थियो, उनी आफू युद्धमा जान तयार थिए, युद्धको तयारी गरिरहेका थिए, युद्ध होस् यसकारणले भड्काइरहेका थिए, तर जब युद्धको घडी आयो उनी आफ्ना अगाडि आफन्त जनहरूलाई देखे र मोहवश म अब कहीँ जान्छु कहीँ भाग्छु, यी जम्मैलाई मार्नु त, आफन्तलाई मार्नु र यिनका रगतले स्नान गर्नु त महानर्कमा आम फाल्नु हो, बरु मैले यिनलाई मार्नुभन्दा त यिनले मलाई मारिदिएर मेरो हत्या गरे भने यो राम्रो हो, आफन्तहरूको रगतले मलाई महापाप मात्रै लाग्छ, जस्ता परम त्यागका कुरा गर्दै थिए। एक प्रकारले हेर्ने हो भने भगवान कृष्णभन्दा अर्जुन बढी धार्मिक र बढी त्यागी देखिन्छन्, सामान्य आँखाले यही बुझ्छ। भगवद् गीतासँग सम्बन्धित मलाई जति पनि प्रश्नहरू आउँछन् ती प्रश्न मध्ये करिब 90% कस्ता प्रश्न आउँछन् भने यसो राम्रोसँग पढ्यो भने त अर्जुन सही भगवान गलत भन्ने देखिन्छ त गीतामा। भगवान कृष्णले गलत काम गराउनु भयो अर्जुनलाई भन्ने खाले प्रश्न मान्छेको मनभित्र छ। शिष्टाचार बस कसैले सोध्न सक्यो होला, कसैले सोध्न सकेन होला, किनभने अर्जुन त म छोडिदिन्छु युद्ध, म गएर कुनै जङ्गलमा कुनै गुफामा बस्छु भनिरहेका थिए, बरु यिनै लैजाउन्, यिनै आतताईहरूले जितुन्, यिनैले राज्य गरून्, मलाई यिनको रगत बाट सिन्चित राज्य चाहिएन केशव भनिरहेका थिए। त अर्जुन बडो शान्तिवादी देखिन्थे, बाहिरबाट हेर्दाखेरि त स्वरूपबाट हेर्दा अर्जुन शान्तिवादी हो, तर उनको आत्माभित्र हेर्ने हो भने अर्जुन शान्तिवादी होइन, अर्जुन त्यागवादी भएर निस्के। तर त्याग पनि के को कारणले गर्दै थिए नि, अर्जुन त्यो अगाडि जे देखा पर्यो नि त्यसको डरको कारणले त्याग गर्न खोजिरहेका थिए। अब आफन्तका बदला अरू कोही भएको भए, नचिनेका मान्छे भएको भए, अर्जुन त बस त्यसरी नै काट्थे जसरी कोही मान्छेले घाँस काटोस्, बाँड त्यसै गरी चलाउँथ्यो, उठ्थ्यो उनको गाण्डी र यी सारथी रूपी केशवलाई भन्थे कि जाऊ मलाई फलान ठाउँमा लैजाऊ, म तिनको हत्या गर्छु, तिनको हत्या गर्छु। यी अर्जुनभित्र कर्म गर्ने प्रवृत्ति, युद्ध गर्ने प्रवृत्ति उच्चतम श्रृङ्खलामा थियो। एकछिनका लागि मोहवश अज्ञानतावश त्यसलाई बिर्सिएर उनी त्यागी भइरहेका थिए, यो कुराको याद यही श्लोकमा भगवान कृष्ण गराउँदै हुनुहुन्छ। हेर्नुहोस् त 18 अध्यायमा त्यस विषयको निरूपण हुँदैछ, त्यसो त सारा निरूपण अध्याय 1 देखि अध्याय 18 त्यसैको के कर्म हो के होइन यसैको निरूपण हो, तर यहाँ अन्तिम उत्तर आउँदैछ। यो उत्तरले के भन्छ हेरौँ, जे जति कर्म छन् यी सबै दुःखरूप छन् भन्ने अर्जुनको एकछिनका लागि आवेशमा आएर भावावेशमा आएर निर्णय भयो, त्यो निर्णय हो, त्यो निष्कर्ष हो, अर्जुनको निश्चितता होइन, अर्जुन निश्चित भएका होइनन्, अर्जुन एकभित्रबाट भएका होइनन्, आफ्नो अनेकताबाट भाग्न खोजिरहेका थिए। यी सबै दुखरूप छन् भन्ने सम्झिएर यदि कसैले शारीरिक क्लेशको भएका कारण कर्तव्य कर्मको ध्यान गर्दछ भने अर्जुनले भनेका पनि थिए, नहि प्रपश्यामि ममानुपद्यात् एच्छोक मुच्छोषणम् इन्द्रियाणम् अवाप्य भूमा वसपत्न वृद्धम राज्यम सुराणाम अपि चाधिपत्यम। मेरो यो इन्द्रियमा भयानक शोक उत्पन्न गर्ने यो राज्यहरू मलाई चाहिएन। अर्जुनको यो त्याग कुनै त्याग थिएन, यी आफूभित्र आफ्नो अहङ्कारलाई जस्ताको जस्तै भरेर कुनै गुफामा गएर बस्थे र यिनको जीवन पतनमा जान्थ्यो, किनभने नियत कर्मबाट भाग्न सकिँदैन। जीवनमा जुन चुनौती आयो, जुन जिम्मेवारी आयो, त्यसबाट भाग्न कहिले पनि सकिँदैन। र अर्जुन मात्रै भागेर युद्ध बन्द हुने वा परम शान्ति हुने भन्ने केही पनि थिएन, बस त्यो समग्रले एउटा युद्धको वातावरण बनेको थियो। यसरी कर्तव्य कर्महरूको कसैले त्याग गर्दछ भने, जुन कर्तव्य कर्महरू छन् ओहो बडो दुःखदायी छन्, यिनलाई छोड्नुपर्छ, यो बडो जीवनमा झन्झट छ भनेर भन्छौँ नि हामी, यो किन यसो गर्यो त भन्दा जीवनमा झन्झट छ यस कारणले गर्यो भन्छौँ। मलाई याद आउँछ केही वर्ष अगाडि देवघाटमा एउटा गुफामा गएको थिएँ, मेरो एउटा अल्पकालीन अनुष्ठान थियो, साधना थियो, त्यो साधनालाई सम्पन्न गर्न गएको थिएँ। मैले एकजना व्यक्तिलाई भेटेँ, उनीसँग छोटो चर्चा भयो। मैले सोधेँ तपाईँ यहाँ आएर किन यसरी एक्लै बसिराख्नु भएको छ, न तपाईँ राम्रोसँग खान पाउनुहुन्छ, तपाईँ हेर्दाखेरि त 35-40 वर्षको मान्छे देखिनुहुन्छ, तपाईँ त धेरै कुरो गर्न सक्नुहुन्थ्यो। त उनले भने 3 वर्ष अगाडि मेरी श्रीमतीको मृत्यु भयो, त्यसपछि मैले जीवनमा केही पनि रहन्छ भन्ने देखेँ, त्यसले त्यो बैराग भएर म यहाँ आएर बसेको, म साधना गरिरहेको छु। मैले उनलाई त केही पनि भनिनँ, मैले उनलाई मात्र के भने भने यो वैराग्यलाई अझ बढी हुन दिनुहोस्, तपाईँको साधनाप्रति पो राग जन्मियो कि, तपाईँको आफ्नो शरीरप्रति पो राग जन्मियो कि, श्रीमतीको शरीर त मर्यो मेरो नमरोस् भन्ने राग जन्मियो कि, तपाईँले हेर्नुहोस् मात्रै भने मैले। तर मभित्र एउटा ज्वाला बल्न थाल्यो, त्यो के हो भने यस्तो त्यागलाई के भन्ने, यहाँ उत्तर छ। दुःखको कारणले कर्म नगर्ने, कर्म गर्ने महान प्रवृत्ति छ भित्र, कहीँ इन्द्रियलाई दुःख हुन्छ मनलाई दुःख हुन्छ भनेर भाग्ने, यस्तो प्रकारको त्याग राजस त्याग हो र यसले कुनै पनि फल दिँदैन, त्यागको कुनै पनि फल आउँदैन। यो त्यागले व्यक्तिलाई पतनतिर लैजान्छ, यो त्यागले व्यक्तिलाई शान्त बनाउँदैन, होइन भने त्यागा शान्ति ननन्तरम अध्याय 12 आउँछ भगवद् गीताको, त्यागले मलाई शान्त बनाउनु पर्छ। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 9 भगवान श्री कृष्ण भन्नुहुन्छ, कार्यम इत्येव यत् कर्म नियतम क्रियते अर्जुन संगम त्यक्त्वा फलम चैव सत्यागः सात्विको मतः। हे अर्जुन, जसद्वारा शास्त्र विहित कर्म गर्नु कर्तव्य हो भन्ने भावले आसक्ति र फलको त्याग गरेर गरिन्छ त्यसैलाई सात्विक त्याग मानिएको छ। भगवान कृष्णका यी परम वचनलाई आफ्नो हृदयभित्र जान दिउँ, एक पटक होइन, दुई पटक होइन, हजारौँ पटक पढौँ, सुनौँ, मनन गरौँ र ध्यान गरौँ, किनभने यी एक एक श्लोकमा जीवनको परम मुक्ति लुकेको छ। मनुष्यले खोजेको यो हो है, मनुष्यले जतिसुकै आर्थिक सम्पन्नता हासिल गरे पनि, वैज्ञानिक रूपमा मनुष्य जतिसुकै प्रगति गरे पनि, विकास गरे पनि, मनुष्यले जतिसुकै ठुलो पद पाए पनि, जतिसुकै सुख सुविधा यहाँ आर्जन गरे पनि, जतिसुकै राम्रा घर गाडी सहरहरू बनाए पनि, यो श्लोकको भावलाई जित्न सक्दैनन्। यो श्लोकमा मनुष्यको परम सम्भावना लुकेको छ, परम विकास लुकेको छ यो श्लोकमा। मनुष्य हुनु भनेको के हो, मनुष्यको आत्यन्तिक अवस्था के हो, यहाँ छ सूत्र, यहाँ आयो, यी तपाईँको अगाडि छर्लङ्ग आयो, परम प्रकाश आयो जीवनको। हे अर्जुन, यो सूत्रले के भन्छ, जसद्वारा कार्यम इत्येव यत् कर्म नियतम क्रियते अर्जुन, नियत कर्म यानि आवश्यकता पूर्ति गर्ने कर्म, जीवन बाँच्दा बाँच्दै अचानक मेरो अगाडि आएको कर्म, त्यो कर्मबाट म भाग्न सक्दिनँ, त्यो कर्मबाट म भाग्नु हुँदैन भन्ने पहिलो तिम्रो समझ रहोस्। जिम्मेवारी उठाउन सक्ने हृदय मात्रै आध्यात्मिक हृदय बन्नेछ। अध्यात्मका गुरुहरूले सारा मनुष्यको जिम्मेवारी आफ्नो टाउकोमा उठाए, त्यतिसम्म जिम्मेवारी उठाउन सक्ने शक्ति चाहिन्छ। अध्यात्ममा, आध्यात्मिक व्यक्तिमा यो कर्तव्य हो। कर्तव्य यानि म यसबाट भाग्न मिल्दैन है। नियत कर्म, मेरो अगाडि आइपरेको कर्मबाट म कुनै हालतमा भाग्न मिल्दैन, मेरो कर्तव्य हो भन्ने भाव सबैभन्दा पहिले होस्। अब यहाँबाट आलस्य, तन्द्रा, निद्रा, बहाना सब कुरा सिद्धिए, व्यक्ति प्रवीण भयो, व्यक्ति आफ्नो कर्मप्रति प्रवृत्त भयो, बिल्कुल प्रवृत्त भयो, हिँड्यो अब कर्मको मार्गमा, भित्रबाट चुनौती लिने परम साहस जन्मियो व्यक्तिमा। यो परम साहस, सगरमाथा चढ्ने साहसले मात्रै ध्यान लाग्छ, त्यति नै साहस चाहिन्छ। कायरहरूलाई ध्यान लाग्दैन, परम साहसीहरूलाई ध्यान लाग्छ। जीवनका हरेक चुनौतीलाई खुला हृदयले जो सामना गर्न तयार छ, जो जीवनबाट भागिरहेको छैन, ती व्यक्तिहरू मात्रै अध्यात्ममा प्रगति गर्न सक्छन्। ती व्यक्ति मात्रै धर्म प्राण हो। जो व्यक्ति आफ्नो जिम्मेवारी छोडेको छ, कर्तव्य छोडेको छ, कर्तव्य पनि पुरा निर्वाह गर्दैन, अरूमाथि भर परेको छ, चोर छ वा भ्रष्टाचार गर्छ वा व्यभिचार गर्छ, त्यो व्यक्तिको जीवनमा कहिल्यै पनि चेतनाको विकास आउने छैन। बस कर्तव्य गर्नु नै मेरो बाटो हो भनी बुझो सबैभन्दा पहिलो यो। र त्यसपछि अरू दुईटा कुरा, एक त आलस्यको कहीँ पनि ठाउँ भएन, निरन्तर अगाडि बढोस्, र दुईटा अरू कुरा, बस यी तिनवटा कुरा यो त्रिपुटी जीवनमा आयो भने नि म जीवितै जीवन मुक्त बने। के हो अरू यी दुईटा कुराहरू? के हुन् त? संगम त्यक्त्वा फलम चैव, कर्मप्रतिको आसक्ति पनि बाँकी नरहोस्। म कर्म गर्दाखेरि कुनै बदलाको भावले कर्म गरेँ भने कर्मप्रति आसक्ति भयो, कुनै वैमनस्यको भावले गरेँ भने आसक्ति भयो, लोभले ओहो म यति पाउँछु यति पाउँछु भनेर गणना गरेर कर्म गरेँ भने कर्मप्रति आसक्ति भयो। बाहिरको कर्म त उस्तै हुन्छ आसक्ति भयो भने, तर भित्र मेरो चेतना बिग्रिन्छ, कर्ता बिग्रिन्छ। कर्ता सुध्रिनु कर्मयोग हो। कर्म त आफै सुध्रिन्छ नि यदि कर्ता सुध्रियो भने। संगम त्यक्त्वा, कुनै पनि राग नराखिकन, आसक्ति नराखिकन म शरीर हुँ भन्ने आसक्ति पनि नरहोस्, कर्म मेरो हो भन्ने पनि नरहोस्। कर्म त प्रकृतिले गरेको छ, यो बुझेर जब म कर्म गर्छु कर्मप्रतिको आसक्ति सकिन्छ, संगम त्यक्त्वा हुन्छ। अनि त्यसपछि दोस्रो त्याग के त? फलम चैव, कर्म फललाई छोडेर, त्याग गरेर। कर्मफलको त्याग गर्नु भनेको के हो? जस्तो मैले भोजन गरेँ भने पेट भरिन्छ, भोजन गरेपछि, भोजन कर्म हो, क्रिया हो, भोजन गरेपछि पेट भरिन्छ, भोक मेटिन्छ, यो फल हो। के म फलबाट भाग्न सक्छु? के फलको त्याग गर्न सकिन्छ? सकिँदैन। यदि म हिँडिरहेको छु भने कहीँ पुग्छु, के त्यो पुग्ने क्रमलाई म रोक्न सक्छु? सक्दिनँ। त फलको त्याग भनेको के हो? यदि म पानी खाइरहेको छु भने प्यास मेटिन्छ, के त म पानी चाहिँ खाने तर प्यास मेटिने कुराको त्याग गर्न सक्छु? फलको त्याग भनेको के हो? मैले धान रोपेँ भने धान फल्छ, के धान मात्रै रोप्नु फल चाहिँ नदिनु कर्म फलको त्याग हो? होइन। कर्म फलको त्याग भनेको कर्म फल प्रतिको आसक्तिको त्याग हो, मनोवैज्ञानिक कुरा हो यो, स्वरूपबाट होइन, बाहिरबाट होइन। कर्म गर्दा फल अनिवार्य रूपमा जन्मिन्छ। कर्मको नियम के हो भने कर्मभित्र फल लुकेको हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

करु राधे को ध्यान, अहे निज गोलोक तजी, भाजत श्याम सुजान। भक्ति शतक। भगवान श्री कृष्ण की पनी आराध्या श्री राधे नाम को जसले गान एवं ध्यान गर्छ, उसको पछि पछि स्वयं श्री कृष्ण राधे नाम श्रवण गर्न आउँछन्। यति प्रिय लाग्छ उनलाई राधे नाम। आदिशक्ति तत्व प्रेम स्वरूपिणी श्री राधा रानीको परम पावन चरण कमलमा सभक्ति प्रणाम गर्दै श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित एवं रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत प्रसारित सत्सङ्गमूलक कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधे। सम्पूर्ण वेद शास्त्रका सार तत्त्वलाई समेटिएको जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भक्ति शतक नामक ग्रन्थबाट उद्धृत प्रस्तुत दोहामा राधे नाम महिमाको वर्णन गरिएको छ। यसैलाई अझ सरलीकृत गरी श्री महाराजीले ब्रजरस माधुरीमा पनि रचना गर्नुभएको छ। आउनुहोस् प्रारम्भ गरौँ राधे नाम महात्म्यमा आधारित प्रस्तुत कीर्तनबाट।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: हिजोको प्रवचनमा मैले तपाईँहरूलाई सम्झाएँ कि एक चिज छ हामीसँग जुन अनमोल छ, अद्वितीय छ, त्यो के हो? जुन बारेमा, जुन वस्तुको बारेमा म बताउँदैछु त्यसलाई स्वयं भगवानलाई, भगवानका गुरु वशिष्ठजीले उपदेश दिए। वशिष्ठजी भगवान राम का गुरु थिए, उनले जे बोले योग वशिष्ठ को श्लोक हुयो, यसलाई एक महानुभावले नेपाली में अनुवाद गर्नुभएको छ। खेलबाड़ गरी काल क्षण मात्र बीते पनि जाननु त्यो हातको हीरा टुक्रा गिर्यो भनी। भगवान रामलाई उपदेश दिँदैछन् भगवानका गुरु वशिष्ठजी, हे राम, यो मानव देह जुन छ, मनुष्य शरीर प्राप्त जीवले एक क्षण पनि व्यर्थ बित्यो भने यो सम्झिनु कि एक अनमोल हीरा खस्यो। एक क्षण मात्र पनि यो सम्झिनु, अर्थात मानव देह जुन तपाईँहरूलाई प्राप्त छ यो अनमोल छ र यही कुरा वेदले बतायो। इह चेदवेदी दथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टि। केन उपनिषद दोस्रो खंड को पांचों मंत्र मैले हिजो बताए, यो मानव देह जुन तिमीहरूलाई दिएको छ यसको खास प्रयोजन छ। त्यो प्रयोजन के हो जान, त्यो प्राप्त गर्न तिर लाग, अन्यथा महति विनष्टि, महान हानि हुनेछ। कति हानि हुनेछ? पुनः वेद द्वारा मैले सम्झाए, इहचे दशक बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। कल्पौ सम्म दुखदायी योनिमा जानु पर्छ यदि यो अपर्चुनिटी तिमीले गमायौ भने। मानव देहमा लक्ष्य प्राप्त गरेनौ भने कल्पको हिसाब कति हुन्छ? हिजो मैले सम्झाएँ 4,29,40,80,000 वर्षको एक कल्प हुन्छ, जुन भनेको ब्रह्माजीको एक दिन हो। त्यो हिसाबले ब्रह्माजीको आयु 31,53,60,000 वर्षको हुन्छ ब्रह्माजीको आयु, एक दिन नै कल्प बराबर। त त्यस्तो कल्प हजारौँ हजार दुःखदायी योनिमा जानुपर्छ, कुकुर बिरालो बन्नुपर्छ, वेद भन्दैछ। त फेरि यहाँ प्रश्न उठाए मैले तपाईँहरूको तर्फबाटै कि यो वेद आखिर हो के, को हो वेद हामीलाई आज्ञा दिने? यो प्रश्न त बताए मैले, वेद त्यो हो निःश्वसित मस्य वेदाः, भगवान को श्वासबाट प्रकटित ज्ञान हो वेद। र तपाईँहरूको प्रचलित ग्रन्थ भागवत जुन छ, छैठौँ स्कन्दको पहिलो अध्यायको 40 श्लोकमा बताइएको छ, वेदो नारायण साक्षात्, वेद स्वयं भगवान हो। यानि कि वेदले हामीलाई जुन बताउँदैछ मानव देह बहुमूल्य छ, महत्त्वपूर्ण छ, अनमोल छ, यसको सदुपयोग गर, त यो वेद माने भगवान, भगवान बोल्दैछ। हिजो मैले सम्झाएँ डिटेल्समा, र यो वेद जुन छ मूल ज्ञान हो। जति पनि ज्ञान छन् संसारमा त्यसको मूल, जति पनि धर्म छन् त्यसको मूल। त्यसैले यो धर्म सनातन धर्म वेदद्वारा निरूपित धर्म भएको हुनाले सनातन धर्म, यानि कि सधैँ रहिरहने धर्म। वेद कहिले नाश हुँदैन र प्राचीनतम हो, यो त वैज्ञानिक खोजकर्ता दार्शनिकहरूले पनि माने। मैले हिजो पार्ल ड्युसनको भनाइ राखे तपाईँहरू समक्ष, शोपेनहावरको भनाइ राखे, सब मान्दछन् पाश्चात्य दार्शनिकहरू पनि। विन्टर रिज्ड भए, लियो टल्स्टाय भए रसियन, उनले पनि माने कि वेद नै मूल ज्ञान हो, किनकि वेद अनादि निदना वेद। वेद कहिले प्रारम्भ भएन, अन्य धर्मको शास्त्र एक दिन सुरु भयो, बाइबिल लगभग 2000 वर्षको इतिहास, बौद्ध दर्शनको लगभग 2600 वर्षको इतिहास, पारसी धर्म जराथुस्त्रले स्थापना गरे अहुर मज्द मान्नेवाला अवस्था जसलाई भनिन्छ, हाम्रो वेद भने जस्तै पारसी धर्मको अवस्था, ईसा पूर्व 1500 वर्ष अगाडि प्रारम्भ भयो। तर वेद कहिले प्रारम्भ भयो कोही बताउन सक्दैन, किन? किनकि यो नित्य हो, शाश्वत हो, सनातन हो। र यो जति पनि तपाईँहरू गीता, भागवत, रामायण आदि, महाभारत आदिको बारेमा चर्चा सुन्नुहुन्छ, यो सब पनि वेदको अंश मात्र हो, वृक्ष वेद हो। यही गीता भागवत स्वीकार गर्छन्, हाम्रो पिता जनक वेद हो।

हम गीता 15 अध्याय को 15 श्लोक पढ्नु होला। वेद हो है मूल चाहिँ, हामी त्यसैका हौ, छोरा छोरी छोरा नाति हौ, तर हजुरबाबु हो, वेद हो मूल। सर्वोपनिषद गाओ दोग्धा गोपाल नन्दना, गीता महात्म्य वेद भगवान को श्वास हो, गीता भगवान को वाणी हो। श्वास भए न वाणी निक्लिन्छ, श्वास महत्वपूर्ण भयो, श्वासै छैन भने वाणी कहाँबाट निक्लिन्छ। हाम्रो यो शरीरमा श्वास छ, प्राण छ, त्यसैले चेतन छ। यदि निक्लियोस् त मूर्दा हो यो शरीर, यसबाट अब कहाँ वाणी निक्लिन्छ। त्यसैले भगवानको वाणी अवश्य हो गीता, तर श्वास हो वेद। र गोपाल श्री कृष्ण जुन छन् यी गोठाला हुन्, वेद गाई हो र गीता दूध हो। श्री कृष्णले दोहे दूध दिए, तर मूल वेद हो, गीता सोय मञ्च। भागवत पनि वेदकै अंश हो। निगम कल्पतरोर गलितम फलम, भागवत पहिलो स्कन्दको पहिलो अध्यायको तेस्रो श्लोक। भागवत फल हो, फल, तर त्यो फल लाग्ने वृक्ष चाहिँ वेद हो। निगम कल्पतरोर निगम आगम, निगम माने वेद, आगम माने शास्त्र पुराण, वेद को फल हो। भागवत पनि स्वीकार गर्छ। एक छ वेदांत दर्शन, ब्रह्मसूत्र पनि भन्दछन्। यो जुन वेदांत जुन छ, यो पनि वेदकै अर्थ हो, सार हो। अर्थियं ब्रह्मसूत्राणां सर्वोपनिषदोमपि वेदव्यास। यो जुन मैले बनाए वेदांत संसारमा प्रख्यात छ, यो मैले अन्तबाट ल्या होइन, पकेटबाट ल्या होइन, यो वेदको अर्थ हो है, वेदव्यास सम्झाउँदैछ। अझ यो बुझ्नुहोस् कि वेदको सार वेदांत दर्शन, वेदांतको पनि सार भागवत, भावार्थ। सर्व वेदांत सारम ही श्री भागवत मिष्यते, भागवत। भागवत वेद कई सार हो, ठीक। त भागवतले पनि स्वीकार गर्यो। नाना पुराण निगमागम सम्मतम यत रामायणे, अर्थात वेद शास्त्र को सार रामायण हो, त्यसैले स्वीकार छ हाम्रो सनातन वैदिक धर्ममा, रामायणलाई पनि स्वीकार गरिन्छ। वेद सबैभन्दा माथि मानिन्छ, रामायण सबैभन्दा पुछारमा मानिन्छ शास्त्रमा। रामायणामादि काव्यम सर्व वेदार्थ सम्मतम, स्कंद पुराण, रामायण आदि सब वेद कै सार हुन्। इतिहास पुराणाभ्याम वेदो समुपबृंहयत, महाभारत आदि पर्व। यो भागवत लगायत ये जुन इतिहास छन् तपाईँहरूको दुई, महाभारत र रामायण, यो पनि वेदकै बृहत स्वरूप हो, यो मानिएको छ, स्वीकार गरिएको छ। र भागवत तेस्रो स्कन्दको 12 अध्यायको 39 श्लोकमा यो बताइयो कि पाँचौ वेद मानियो यिनलाई। इतिहास पुराणानि पञ्चमं वेदमेश्वरः, 3:12-39। वेद चार छन् नि, तपाईँहरूले सुन्नु भएको छ, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्व वेद। त यी इतिहास पुराण जुन छन्, यी पनि वेदैको सार भावनाले पञ्चम वेद कहलिए।
यानी कि जति पनि शास्त्र छन् त्यसको मूल वेद हो। त्यसैले वेदले जब बोल्दैछ कि तिमीहरूले प्राप्त गरेको मानव देह महत्त्वपूर्ण छ, सावधान औ लक्ष्य प्राप्त गर, तब हामी सुन्न बाध्य भयौँ, किनकि बोल्ने स्वयं भगवान र सब ज्ञानको मूल ज्ञान वेद। अब नमानि सुखै भएन। स्पिरिचुअल कन्सेप्सन अनइक्वल्ड इन ईस्ट और परहैप्स एनीवेयर एल्स इन द ओल्ड पाल ड्यूशन ले आई तो बताए। यो जुन पूर्वीय संस्कृतिमा जुन वेदको स्थान छ पुरा विश्वमा अरू छैन, त्यही हो मूल, त्यसैद्वारा अन्य बने। त्यसैले शोपेनहावरले वेदको ज्ञान प्राप्त गरेपछि जुन निराशावादी चिन्तक थिए उनको जीवनमा आशा पलायो, सुखी भए र उनले ठोकुवा गरे मेरो मृत्यु पनि सुखदायी हुनेछ। इट हेज बिन द सलेस अफ माई लाइफ एन्ड इट विल बी द सलेस अफ माई डेथ मृत्यु पनि सुखदायी हुनेछ वेदको ज्ञानले गर्दा। स्वीकार गरे ठिक त यो मूल ज्ञान वेद भन्दैछ। मानव देह महत्त्वपूर्ण छ तिमीहरूको, त हामीलाई मान्नु छ, अब अरू उपाय छैन, विकल्प छैन। सबले एक स्वरमा बोले। त यो वेदका त कुरा भए, गीताद्वारा पनि मैले हिजो बताएँ, आसुरिम यो निमापन्ना मूढा जन्मनि जन्मनि माम प्राप्यैव कौन्तेय ततो यान्त धमाम गतिम त्रिविधं नारकस्येदं द्वारं नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजत। गीता 16 अध्याय को 20 21 श्लोक। अर्थात अर्जुन, यो मानव देह महत्त्वपूर्ण छ, त्यसैले लक्ष्य प्राप्तिमा लाग्नु छ। यदि यसलाई छोडेर संसार प्राप्तिमा मात्रै लाग्छौ भने संसार त एक दिन छोड्नुपर्छ, मरेको दिन यहीँ रहन्छ, सब घर हानि हुनेछ। त्यसैले संसार प्राप्ति, संसारको धन पोस्ट आदि प्राप्तिमा मात्र लिप्त भएर नलाग्नु, नरक जानेछौ। गीता घर घरमा उपलब्ध छ, पढ्नु होला 16 अध्यायको 20-21 श्लोक। दुर्लभो मानुषो देहो देहिनाम क्षणभङ्गुरः तत्रापि भागवत 11:2-29। दुर्लभ छ मानव देह,

0: मान भवाब्धिम न तरे च आत्महा। भागवत 11 स्कंद को 20 अध्याय को 17 श्लोक। यहाँ भगवान घोषणा करदै छन्, यो मानव देह मा लक्ष्य सुलभ छ, सरल छ। यो मानव देह एक डुंगा हो, डुंगा पानी मा यो भवसागर संसार। जसले मानव देह मा लक्ष्य प्राप्ति हेतु प्रयत्न गर्छ यो शरीर डुंगा मानेर, त तपाईले देख्नु भा होला समुद्रमा जहाजहरू हुन्छन्, डुङ्गाहरू हुन्छन् अनेक प्रकारको, त्यसमा एक पर्दा लागेको हुन्छ। हावाको यो अनुसार त्यो पर्दा घुमाइ घुमाइ त्यसलाई चलाउने हुन्छ एक। त भगवान भन्छन् कि त्यो डुङ्गाको निमित्त म अनुकूल हावा बनाइदिन्छु यो मानव देहमा जसले प्रयत्न गर्छ। अरू देहमा सम्भव छैन। यदि मानव देह पाएर पनि प्राप्त गर्न प्रयत्न गर्दैन भने त्यो आत्माको हत्यारा हो। यहाँसम्म भागवतले बतायो।
1: भर्खर श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्री कृष्ण निष्काम सेवा नै जीवको वास्तविक लक्ष्य हो। दिव्य प्रेम तत्व प्राप्त नभई सो सेवा प्राप्त हुन सक्दैन। दिव्य प्रेम तत्व श्रोत्रिय ब्रह्मनिष्ठ रसिक सन्तको कृपाबाट मात्र प्राप्त हुन्छ। अन्तःकरण शुद्ध नभई ब्रजरस रसिक सन्तको कृपा प्राप्त हुँदैन। गुरुद्वारा निर्देशित साधना भक्तिद्वारा नै अन्तःकरण शुद्ध हुन्छ। अतएव सर्वप्रथम वास्तविक गुरुको शरणमा गई उनको निर्देशनमा रही साधना गरी अन्तःकरण रूपी पात्र तयार बनाउनु परम आवश्यक छ। जीव कल्याणकारी यो मूल मन्त्रका साथै कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। जगद्गुरु श्रीद्वारा निर्देशित साधनामा सहभागी भई सत्सङ्ग प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामाश्यामधाम ठिमी हनुमन्तीपुर भक्तपुर। सम्पर्क सूत्र 01663 0059। हस्त भोलि बिहान ठिक 5:25 बजे सत्सङ्गका विविध सामग्रीसहित रेडियो नेपाल मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि